0: भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ। त्यसलाई
1: नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले जेएनजी आन्दोलनका घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र बाहिर गएर सिफारिश गरेको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद झाँक्री,
2: मानव अधिकार आयोगले ढिलो गरी प्रतिवेदन दियो र भूतलक्षी कानून बनाएर कारवाही गर भनेर केही पोलिटिकल व्यक्तिहरूलाई त्यसले चाहिँ दाम्रै काम गर्यो। त्यसकारण म भन्न चाहन्छु कि मानव अधिकार आयोगको जुरिस्डिक्सन के हो, मानव अधिकार आयोगको क्षेत्राधिकार के हो, उसले के अनुसन्धान गर्ने हो, के सिफारिस गर्ने हो र उसले यो प्रतिवेदन दिन्छ र नेपालको संविधान 2072 धारा 20 फौजदारी न्याय सम्बन्धी हकको यो मौलिक हकको त्यसले निषेध गर्छ कि यो भूतरक्षी कानून बनाएर नागरिकमाथि फौजदारी अभियोगमा राज्यले जागरूक गर्ने कुराको का लागि बन्देज गराएको छ, यस्तो कुराको सिफारिस गर्छ। तरै पनि भदौ 23 र 24 गतेका केही छिमछिमे भए पनि केही सिफारिसहरू छन्, तर ती सिफारिसमा अपराधिक करार गरिएका मान्छेका माथि यो सरकार कानमा तेल हालेको छ, कारवाही गर्ने कुनै पहल कदमी देखाउँदैन। तर मानव अधिकारको जुरिस्डिक्सनमाथि मेरो प्रश्न छ, भूत प्रभावी कानुन बनाउन पाइन्छ कि पाइँदैन भन्ने कुरा, र एकपटक मानव अधिकार आयोगलाई नेपालको संविधान पढ्नको लागि पनि मैले अनुरोध गर्न चाहन्छु।
1: बर्ड फ्लू संक्रमण फैलिन नदिन पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा प्राविधिक टोली परिचालन गर्ने भएको छ। 3 महिना अघि शुरू भएको संक्रमण अहिले मुलुकका 11 जिल्लामा फैलिएको छ। यसपछि विभागले विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरेर निगरानी बढाएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उपत्यकाका चन्द्रगिरी, किर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, नारायण, सूर्यविनायक लगायतका क्षेत्रमा फार्ममा संक्रमण पुष्टि भएको छ। यो संक्रमण मान्छेमा पनि सर्न सक्ने सम्भावना भएकाले विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडै नियन्त्रण गर्न पंक्षी व्यवसाय तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गर्नु भएको छ। देशभरका करिब 100 कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि ती फार्ममा पंक्षी अण्डा दाना नष्ट गरिएका छन्। यस्तै करिब 1.5 महिना नयाँ चल्ला नराख्न पनि विभागले आग्रह गरेको छ। नष्ट गरिएका कुखुराका अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्ला बाट समितिले निर्धारण गर्ने दर रेटका आधारमा लागत मूल्यको 75% किसानलाई क्षतिपूर्ति दिने व्यवस्था छ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
3: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ।
1: गएको 6 महिनामा नेपालबाट 262 जना विदेशीलाई निकाला गरिएको तथ्याङ्क आएको छ। भिजा उद्देश्य विपरीत नेपालमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि गर्ने विदेशीलाई देश निकाला गरिएको अध्यागमन विभागले जानकारी दिएको हो। शंकास्पद गतिविधि गर्ने विदेशीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने र दोषी देखिएकालाई रिपोर्ट गर्ने गरिएको विभागका निर्देशक टीकाराम ढकालको भनाइ छ। ढकालका अनुसार सन् 2026 शुरू भए यता महिनामा विभागले अवैध क्रियाकलापमा संलग्न 272 जना विदेशी नागरिकलाई रिपोर्ट गरेको छ। पछिल्ला 4 महिनामा यौन क्रियाकलापमा संलग्न भएको आरोपमा ठमेलबाट 36 विदेशी महिलालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ। विभागले नेपाल भ्रमण गर्ने विदेशीको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्धनमा सहयोग गर्ने भन्दै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली समेत सञ्चालनमा ल्याएको छ। यो प्रणालीमा होटल, विमान कम्पनी, ट्राभल्स, मनी एक्सचेन्ज सहित 1500 बढी निकाय आबद्ध छन्।

0: अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। सीआईबीको टोलीले गत ठगी तथा अपराधिक विश्वासघाती सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ उहाँलाई पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक अनुप शमशेर जबराले हात्तीगोडामा सञ्चालित टुङ्गाराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपसरण गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभएको छ। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर त्रास र अनुचित प्रभाव पारेर भक्तपुरको दधिकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाइएको छ। नेपाल फुटबलमाथि विश्व फुटबल महासंघले निलम्बनको कार्यवाही गरेपछि खेलाड़ीको भविष्यमाथि नै प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय खेलकुद परिषदले निलम्बन फुकुवाका लागि प्रयास शुरू भइसकेको बताएको छ। परिषदका सदस्य सचिव रामचरित्र महता
1: एन्फामाथि फिफाको जुन निलम्बन भयो, यो निलम्बन फुकुवाका लागि अब के गर्नुहुन्छ तपाईँहरू?
2: यो चाहिँ नेपालको लागि, खास गरी फुटबल क्षेत्रको लागि दुःखद विषय हो र सरकारले यसलाई चाहिँ एकदमै गम्भीरताको साथ लिएको छ। यो नहुने कुरो भयो तत्कालीन पदाधिकारीहरूको गैर जिम्मेवारीपनको कारणले गर्दाखेरि, उहाँहरूले आफ्नो दायित्व कर्तव्य निभाउन नसकेको कारणले गर्दाखेरि आज फुटबललाई यहाँसम्म पुगाएको छ। अन्तर्गतको त सरकार यसको जिम्मेवार त लिन्छ नै, सरकारले चाहिँ अब दुई तिनवटा रणनीतिबाट अगाडि बढ्न खोजिरहेछन्। पहिलो रणनीति भनेको फिफा र एएफसीसँग चाहिँ अनुरोध गर्ने, जुन निलम्बन छ यसलाई फुकुवाको लागि अगाडि बढाएको छ, सरकार सफल भइरहेछ हाम्रो, होइन, र निकट भविष्यमा हामीले फिफासँग समन्वय गरिरहेछौँ, होइन, छलफल गरिरहेछौँ, पत्रचार गर्नेवाला छौँ।
1: सरकार र सरकार मातहतको खेलकुद परिषदको जिद्दी अडानका कारण एन्फा र राष्ट्रिय फुटबल निलम्बनमा पर्यो भन्ने रियलाइजेसन चाहिँ छ कि छैन तपाईँहरूलाई?
2: होइन, यस्तो राष्ट्रिय खेलकुद परिषद त 1.5 महिना अगाडि चाहिँ लगाएको, आफूले लगाएको निलम्बन त फुकुवा गरेका छ, त्यो चाहिँ तपाईँहरूले उठाउनुहुन्न त्यो कुरो। अर्को विषय भनेको तत्कालीन पदाधिकारीहरूले जो चाहिँ त्यसको लिडरसिप गरिरहेछ, 1.5 महिना अगाडि निकालेको फुकुवा गरेको चिजलाई चाहिँ उहाँहरूले एक पटक पनि कार्यकारी समितिको बैठक नबसिकन यो अवस्थामा पुर्याउने, त्यो क्वेसन कसले उठाउने श्रीमान?
1: अनि त्यो भनेको एन्फा हो सबभन्दा ठुलो दोषी
2: हो त नि। जुन संस्था 4 वर्ष लिड गर्यो, जहाँबाट सेवा सुविधा लियो, जहाँबाट उहाँले देश विदेश भ्रमण गर्नुभयो, त्यो संस्थाको मान्छे जिम्मेवार हुनु पर्दैन।
1: अनि अहिले भर्खर यहाँले भन्नुभयो जिम्मेवारी सरकारले लिन्छ, भनेपछि त जिम्मेवार सरकार
2: होइन, अन्तर्गतमा त अब अन्तिममा त के भयो भने सबै गल्ती त आए यता आएर सरकारले दुःखद अवस्थामा पुगेछ, सरकार गम्भीर छ र यो अवस्था आएपछि त सरकारले जिम्मेवार लिएर त अब पहल त गर्दैछन् आफ्नो तरिकाबाट।
1: अनि
2: तर यो
1: फिफाले यो भन्दा अगाडि नै भनेको थियो नि, अनि उसले भनेको सुन्दै अनि सुन्दै नसुन्ने फिफाले भनेको छ तेस्रो पक्ष हावी भयो नेपालको फुटबलमा भनेर।
2: फेरि अब यहाँलाई अब यो 1.5 महिना अगाडि एन्फामाथि लगाएको निलम्बन राष्ट्रिय खेलकुद परिषद अथवा सरकारले चाहिँ फुकुवा गरेका छ, यो 1.5 महिना अगाडि उहाँहरू सुतेर बस्नुभयो, एउटा कार्यकारी समितिको बैठक पनि बस्नु भएन, हामीले बारम्बार घतघत्याउँदा पनि अब एकजना पूर्व जाने, एकजना पश्चिम जाने, आफ्ना घर जाने, अरू पदाधिकारी बोलाएर कुरा गर्दाखेरि पनि हामीले बैठकै बोलाएको छैन। यदि उहाँहरूले बैठक बोलाएको दिएको भए यो अवस्था हुँदैन थियो। हामीले अन्तिमसम्म के भन्यो भने तपाईँहरूको के गर्ने हो, एउटा कार्यकारी समितिबाट डिसिजन गरेर ल्याउनुहोस् त, हामी कहाँ चुनावैमा जाने, चुनावैमा जाने के गर्ने, त्यतिसम्म सरकार अन्तिम आवर्तमा लचिलोपन देखाउँदाखेरि पनि उहाँहरूले एउटा पद्य अहमताको लागि होला, गर्नुपर्ने पद्य दायित्व पुरा नगरिकन उहाँहरू निस्किएर अब 6 गते म्याच सघाउनु।
0: उस्मान डेम्बेलेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई 4-1 पराजित गरेको छ। लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आएको विजेता बनेको छ। जारी विश्वकपमा भएको यो तेस्रो ट्रिक हो। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र क्यानाडाका जोनाथन डेभिडले ह्याट्रिक गर्नुभएको थियो। टिमले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुनुहुन्छ। यसअघि जस्ट फन्टेनले 1958 विश्वकपमा दुई र केलियन एम्बापेले 2022 विश्वकपमा एउटा ह्याट्रिक गर्नुभएको थियो। यसरी नै नकआउट चरणमा ठाउँ बनाइसकेका फ्रान्स र नर्वे बीच यो खेल समूह विजेता बन्नका लागि निर्णायक थियो, जसमा फ्रान्सले नर्वेलाई पराजित गर्दै समूह चरणमा 100% जित हात पारेको हो। फ्रान्सले यसअघि सेनेगललाई 3-1 र इराकलाई 3-0 पराजित गरेको थियो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: গত বুধবার সাদা ভেনেজুয়েলামা গয়েকা দুই শক্তিশালী ভূকম্পমা মৃত্যু ভয়েকা সংখ্যা 920 পুগেকো ছ 3,360 ভন্দা বড়ি ঘাইতে ভয়েকা ছন্। সয়ৌ বেপত্তা ছন্। ভূকম্পবাট ভত্কিয়েকা ভগ্নাবশেষ হটাউনে র বেপত্তা খোজ্ने ক্রম জারি ছ। यस ক্রমমা শুক্রবার অধিকারীহরুলে অহিলেসম্ম 243 জনালাই জীবিতে ফেলা পারিয়েকো বতাকা ছন্। মৃতকো সংখ্যা অজ বড়্ন সক্নে সম্ভাবনা ছ। ভেনেজুয়েলামা গত বুধবার 7.2 র 7.5 রেক্টর স্কেল का दुई ठूला भूकम्पहरू 1 मिनटको अन्तरालमा गएका थिए। बितेका 24 घण्टामा 2,102 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्यको उसमा 21,10,514 राजस्व संकलन भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 89, नियम विपरीत राइड सेयरिङ गरेका 108, संकेत बत्ती उल्लङ्घनकर्ता 99 र तीव्र गतिमा सवारी साधन हुक्याइएका 83 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 69, निषेधित क्षेत्रमा हर्न बजाउने 100, लागू पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्ने 2, एकतर्फी सड़कमा सवारी साधन चलाउने 78 र अन्य सवारी नियम पालना नगरेका 1,484 जनालाई कार्यवाही गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचारविहीन सिद्धान्तविहीन र अपरिपक्व राजनैतिक शक्तिको आरोपलाई खारेज गरेको बताउनु भएको छ। चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथ ग्रहणपछि सम्बोधन गर्दै लामिछानेले निर्वाचनमा कसैको हार नभई सम्पूर्ण पार्टीको जित भएको बताउनुभयो।
1: सबैभन्दा ठुलो लगभग 2/3 को सरकार सञ्चालन गरिरहेको रासोपा परिपक्व भएर अगाडि बढ्नेछ, प्रतिबद्ध भएर अगाडि बढ्नेछ। यिनीहरू गम्भीर छैनन् कि दुर्घटना पो हुन्छ कि भन्ने प्रश्नहरूको हामीले व्यापक सामना गर्नु परेको छ। राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने कुरा देखाउने कुरामा हामी चुकेका जरुर छौँ। यो कुरा हामीले मनन गर्नुपर्छ। हामीले छातीमा हात राखेर आफैलाई सोध्नुपर्छ कि हाम्रा व्यवहार, हाम्रा अभिव्यक्ति, चाहे हाम्रो संसदीय अभ्यास होस्, यी सबै कुराहरूमा हामीले देखाउनु पर्ने जति परिपक्वता देखाउन सकिरहेका छैनौँ। यो कुरा पक्का हो। तर हाम्रो नियत, हाम्रो देशभक्ति, हाम्रो राष्ट्रभक्तिमा किञ्चित शङ्का नगर्नु होला। कसैलाई शङ्का नगर्नको निमित्त म निर्धक्क हुनको लागि अनुरोध गर्न चाहन्छु।
0: सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
2: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक क्षेत्र बनाएको छ। मध्य प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट र लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झनै 1,62,000 किसानलाई प्रत्यक्ष लाभ हुने लक्ष्य लिएको छ। यसका साथै 10,000 हेक्टरमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: अखिल नेपाल फुटबल संघ इन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्। सीआईबीको टोलीले ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ उहाँलाई पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले हात्तीगौडामा सञ्चालित टुङ्गाराम इन्टरनेशनल एकाडेमीको 8,78,00,000 रकम अपचरण गरेर आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभएको छ। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारेर भक्तपुरको ददीकोटमा रहेको 29 रोपनी 4 आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको जनाएको छ। फिफा विश्वकप फुटबलमा सेनेगलले इराकलाई 5 गोल गरे।
3: KBS गोर्खा रेडियो हो।

नेपाली मुभीहरूको कलेक्सन, मुभीहरूको इन्फर्मेसनहरू लिएर आउने मुभी एन्ड मोर आज फेरि पनि आइसकेको छ। साथमा म संगीता श्रेष्ठ, र आजको मेरो मुभी एन्ड मोरले तपाईँहरूलाई पछिल्लो दिनको नेपाली सिनेमाको अपडेट्स दिनेछ। सो कार्यक्रमको सुरुवात भइसकेको छ। सुरुवातमा मैले बताएँ कि तपाईँहरूलाई म के कुराको जानकारी दिन सक्छु आजको हाम्रो एपिसोडमा भनेर, तर कार्यक्रम भर्खरै सुरु भएको हुनाले हामी जाने इन्फर्मेसन या दिने इन्फर्मेसन दिएर होइन गीततर्फ लागौँ। गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज अफकोर्स राख्नेले छु।

हुन त कुनै पनि कलाकारले अभिनय गर्दै गर्दाखेरि कलाकारहरूको मनमा आउने कुराहरू, इमोसन्सहरू चाहिँ मैले कसरी यो क्यारेक्टरलाई निभाउने, मैले बेस्ट कसरी दिन सक्ने, होइन, त्यो किसिमको कुराहरू चाहिँ अलिक बढी नै कलाकारहरूको मन मस्तिष्कमा आउँछ होला सायद। त्यसैले आफूले निभाउने भूमिकामा चाहिँ एकदमै फोकस भएर लाग्ने गर्छन् कलाकारहरू। यो सँगसँगै कतै कतै मनमा मैले निभाएको यो क्यारेक्टरको लागि यदि राम्रो बनेको छ, मैले राम्रो अभिनय गर्न सकेको छु भने त्यसलाई अप्रिसिएट पनि गरिदियो भने कस्तो होला, त्यो पनि नेसनल लेभलमा अप्रिसिएट गरिदियो भने कस्तो होला, होइन, दर्शकहरूले रुचाइदियो भने कस्तो होला भन्ने भावना पनि आउनु पनि स्वाभाविक नै हो। सो यति बेला मलाई कुरा गर्नु मन लाग्यो नेपालमा वितरण हुने, होइन, सम्मान गरिने, अवार्डहरू दिने कार्यक्रमहरू जहाँ चाहिँ कलाकारहरूको अभिनय, उनीहरूको काम कुरा, दर्शकहरूले उनीहरूलाई गरिएको जुन अप्रिसिएसन छ त्यो सबैलाई समावेश गरेर जुन कार्यक्रमहरू बनाइन्छ अवार्डहरूको लागि, होइन, त्यो अवार्डहरूको मलाई कुरा गर्नु मन लाग्यो। र अर्को कुरा मलाई के गर्नु मन लाग्यो भने कुनै एक कलाकार जसले आफ्नो पुरा जीवन भनौँ न नेपाली सिनेमाको लागि यति धेरै माया कि आफ्नो पुरै जीवन दायाँ बायाँ कतै नहेरिकन अभिनय अभिनय नेपाली सिनेमा र नेपाली सिनेमा मात्रै भनेर लागेका हाम्रा थुप्रै कलाकारहरू पनि छन् जसमध्येका एक हुन् निर शाह, वरिष्ठ कलाकार निर शाह, जसलाई हामीले यसो हेर्ने हो भने लगभग 5 दशकदेखि नेपाली सिनेमामा हेर्दै आएका छौँ। उनको करियरमा थुप्रै सिनेमाहरू रह्यो, चाहे हामी सिन्दुरको कुरा गर्छौँ या हामी कुसुमेरो मालको कुरा गर्छौँ, बलिदानको, प्रेम पिण्डको, सन्तान, स्वर्ग, होइन, मुनामदन, सानो संसार, र अहिले कुरा गर्ने हो भने परान पनि। मैले भनिहालेँ नेपाली सिनेमालाई उहाँले आफ्नो जीवनको 50 वर्ष दिइसक्नु भएको छ, 5 दशकदेखि उहाँ नेपाली सिनेमासँग जोड्दै आउनु भएको छ। उमेरको कुरा गर्ने हो भने उहाँ 72 वर्षमा चाहिँ प्रवेश गरिसक्नु भएको छ र यतिका लामो समयदेखि नेपाली सिनेमालाई दिदी आउनु भएको छ। उहाँलाई सम्मान गरिएन होला त, उहाँलाई अवार्ड दिएन होला त, उहाँको कामलाई अप्रिसिएट गरिएन होला त, अफकोर्स गरिएको छ। हेर्ने हो भने प्राइभेट सेक्टरबाट जति पनि अवार्डको लागि कार्यक्रमहरू गरियो ती कार्यक्रमहरूमा अधिकांश कार्यक्रमहरूमा चाहिँ उहाँलाई उत्कृष्ट अभिनेताको लागि, होइन, कहिलेकाहीँ निर्देशक भनौँ या सिनेमासँग जुडेका उहाँको आफ्नो जुन भूमिका छ त्यो भूमिकाको लागि विभिन्न निजी संस्थानहरूबाट भनौँ न उहाँलाई सम्मान गर्दै आइरहेकै छ, त्यसमा डाउट भएन। तर उहाँले आफ्नो जीवनको 72 वर्षमा प्रवेश गर्दै गर्दा यति बेला भने पहिलोपल्ट 50 वर्षदेखि जुन नेपाली सिनेमालाई दिँदै आउनु भएको छ, यो 50 वर्षदेखि दिँदै आउनु भएको सिनेमालाई नै लिएर भनौँ अहिले आएर उहाँलाई नेसनल लेभलबाट नेपाल सरकारको तर्फबाट उहाँलाई सम्मान गरिएको छ। अलिकति डिटेलमा कुरा गर्ने हो भने पछिल्लो हप्ता जुन

प्राउड मोमेन्ट भन्ने हो भने यही मोमेन्ट थियो अरे जहाँ चाहिँ उहाँलाई राष्ट्रिय अवार्ड दियो. सो परान सिनेमाको लागि उहाँलाई दिएको थियो यो अवार्ड उत्कृष्ट अभिनेताको. र परान फिल्मकै कुरा गर्ने हो भने यो एउटा यस्तो सिनेमा बन्यो जुन सायद उहाँको जीवनमा उहाँको करियरमा नै अहिलेसम्मको जति पनि उहाँले अभिनय गर्नुभयो तीमध्ये सबैभन्दा धेरै कमाइ गर्ने र धेरै अप्रिसिएट गरिएको सिनेमाको रूपमा चिनियो पराम. जहाँ चाहिँ उहाँले एकजना यस्तो बुवाको भूमिका निभाउनु भएको थियो जो आफ्नो देश आफ्नो माटोलाई असाध्यै माया गर्छन् र आफ्नो छोराछोरीले पनि आफ्नो देशमै बसेर केही गरोस् भन्ने चाहना राख्छन्, त्यो किसिमको अभिनय चाहिँ उहाँले गर्नुभएको थियो, त्यो किसिमको भूमिका उहाँको थियो. र जे होस् उहाँको जीवनकालमा पहिलोपल्ट यसरी नेसनल अवार्ड उहाँले जित्नु भएको छ र त्यो क्षण उहाँको आफ्नो जीवनको सबैभन्दा मेमोरेबल मोमेन्ट हो भनेर पनि उहाँले भनिसक्नु भएको छ. तर हामी के आशा गरौँ भने यो उहाँको लागि यसरी जुन अवार्ड दियो यो अवार्ड उहाँले अब सायद प्रत्येक वर्ष पाउन सक्नुहुन्छ कि यस्तै किसिमको सिनेमाहरूलाई लिएर भनेर पनि हामी अपेक्षा गर्न सक्छौँ. सो धेरै धेरै बधाई हामी दिन चाहन्छौँ वरिष्ठ कलाकार होइन त्यसै गरी निर्देशक निर्माता धेरै पहिचानहरू छन् उहाँको धेरै परिचयहरू छ. मध्येको कलाकारको रूपमा उहाँले जसरी अभिनेताको रूपमा राष्ट्रिय अवार्ड जित्न सफल हुनुभयो उहाँलाई धेरै धेरै बधाई दिँदै मुभी एन्ड मोरमा म भने तपाईँलाई सुनाउँछु परान सिनेमाको यो गीत.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: नेपाली सिनेमाहरूको लिस्टलाई यसो फर्केर हेर्ने हो भने 2022 को कुरा गर्ने हो भने यो डेटमा यो इयरमा चाहिँ एउटा सिनेमा रिलिज भएको थियो, पारिवारिक सिनेमा, जहाँ चाहिँ आमाको, दुईजना छोराको अनि दुईजना बुहारीहरूको होइन माया, प्रेम, लडाइँ, झगडा यो सबै कुरालाई बुनिएर बनाइएको थियो एउटा सिनेमा, जुन सिनेमालाई असाध्यै रुचाइयो। सम्झिनु भएकै हुनुपर्छ तपाईँहरूले, म कुरा गर्दैछु ज्ञानेन्द्र देवजाद्वारा निर्देशन गरिएको सिनेमा झिङ्गे दाउको। झिङ्गे दाउ जब रिलिज भयो त्यो लेभलको अपेक्षा गरिएको थिएन, जुन लेभलमा यसलाई एप्रिसिएट गरिन्छ होला, यसले कमाइ गर्छ होला, सबैले मन पराउँछन् होला भनेर जुन अपेक्षा गरिएको थिएन, त्योभन्दा धेरै कमाइ, त्योभन्दा धेरै अपेक्षा होइन, त्योभन्दा धेरै दर्शकहरूको माया यो सिनेमालाई पायो। केके अधिकारी अनि आँचल शर्मा सिनेमामा बुहारीहरूको रूपमा चाहिँ कास्ट भएको थियो यो सिनेमामा, भने एक्टर्समा छोराको रूपमा चाहिँ मुकुन भूषाल र कुशल विष्ट थिए। एक किसिमले हेर्ने हो भने परिवारभित्रको कथा, जुन कथालाई हामी सजिलैसँग रिलेट गर्न सक्छौँ, सायद त्यो कारणले गर्दा पनि यो सिनेमालाई एकदमै मन पराइएको थियो। नेपालका वरिष्ठ कथाकार भीमनिधि तिवारीको जुन कथामा नै बेस्ड गरेर बनाइएको यो सिनेमा थियो, गाउँघरको कथा बोकेको थियो, असाध्यै मन पराएको सिनेमा थियो, त्यो मैले भनिरहनै पर्दैन। यति बेला मैले यो विषयमा कुरा किन उठाएँ भने अब यो सिनेमाको पार्ट टू तपाईँहरूमा आज आउँदैछ चाँडै नै, किनकि सिनेमाको पोस्टर हालै मात्रै सार्वजनिक गरिएको छ, जुन पोस्टरको कारणले गर्दाखेरि यति बेला यो सिनेमा चर्चामा छ। चाँडै नै यो सिनेमा तपाईँहरूमा आज आउने तयारीमा छ, आइमिन दसैँको वरिपरि चाहिँ अब दसैँ आउँदैछ बिस्तारै, भनेपछि सबैको टार्गेट चाहिँ त्यही हुन्छ कि हामीले आफ्नो सिनेमालाई चाहिँ दसैँ ताका रिलिज गर्न पायो भने होइन धेरै राम्रो हुन्छ भन्ने चाहिँ एउटा प्लान छ, जसमध्ये यो सिनेमाले पनि असोजको 2 गते प्रदर्शनमा आउने भनेर तयारी गरेको देखिन्छ। जुन पोस्टरहरू, केही पोस्टरहरू जुन सार्वजनिक भएको छ, त्यो पोस्टरहरूले धेरै कुराहरू यति बेला बोल्दै गरेको देख्न सक्छौँ हामी। असोजको 2 गतेलाई नै यो सिनेमाले रिलिज हुनको लागि आफ्नो डेट जुन रोजेको कारण चाहिँ एउटा के पनि हो भने त्यो दिन यसै पनि बिदा छ, संविधान दिवसको दिन पारेर चाहिँ यो सिनेमालाई चाहिँ अब प्रचार प्रसार पनि सुरु गरिसकेको छ कि अब हामी यो डेटमा चाहिँ आउँदैछौँ भनेर पोस्टरहरू सार्वजनिक भइसकेको छ। यति बेला जुन पोस्टरहरू सार्वजनिक भएको छ त्यसको एकैछिन कुरा गरौँ। फरक फरक किसिमको पोस्टरहरू सार्वजनिक भएको छ यो सिनेमाको यति बेला, जसमा चाहिँ कलाकारहरूको कुरा गर्ने हो भने राम्रै लिस्ट देखिन सक्छौँ। कास्टिङको कुरा गर्ने हो भने सरोज खनाल, वसुन्धरा भूषाल, चैतन्य देवी सिंह, सङ्गम भण्डारी, अभयराज बराल, त्यस्तै गरी अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि बैराग होइन थुप्रै कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ। यो सिनेमालाई चाहिँ फेरि पनि ज्ञानेन्द्र देउजाले नै निर्देशन गर्दै हुनुहुन्छ। र सिनेमाको पोस्टर हेर्दाखेरि कुनै पोस्टरमा हामीले के देख्छौँ भने आमाको अगाडि हात जोडेर उभिएको छोराहरू अनि त्यसपछि बुहारीहरू चाहिँ माथि हाँस्दै गरेको देख्न सक्छौँ, कतै एकअर्कालाई तानातान गर्दै गरेको हो कि जस्तो पनि देख्न सक्छौँ, कतै चाहिँ दसैँ सेलिब्रेसनको तयारी हुँदै गरेको हो कि जस्तो देख्छौँ, ब्याकग्राउन्डमा चाहिँ नि रोटिपिङ देख्न सक्छौँ होइन, नायिकाहरूको हातमा चङ्गा अनि त्यस्तै गरिकन लट्टाई देख्न सक्छौँ, दसैँको टिका लगाएको होइन, जमरा लगाएको, ढाका टोपी लगाएको, एकदमै रमाइलो माहौल जस्तो पनि देख्छौँ। सो यसले के बताउँछ भने सायद जति धेरै इन्जोय हामीले पार्ट 1 झिङ्गे दाउ हेरेर गऱ्यौँ, आई थिङ्क यो पार्ट 2 ले पनि तपाईँहरूको मन त्यत्तिकै लोभ्याउने छ जस्तो मलाई लागेको छ। असोजको 2 गते लक गर्न सक्नुहुन्छ तपाईँले आफ्नो डेट, जुन डेटमा तपाईँहरूले एकदमै माया गर्नुभएको र एकदमै हेर्न चाहनुभएको झिङ्गे दाउको पार्ट 2 पनि आउँदैछ। अल द बेस्ट हाम्रो तर्फबाट होल टिमलाई।

प्राय जसो दर्शकहरूले कुनै पनि एउटा जोडीलाई मन पराइदिनु भयो भने निर्माताले फिल्म मेकर्सले के गर्छन् भने ती जोडीलाई अगेन एन्ड अगेन रिपिट गर्दै लान्छन्। तर कहिले काहीँ त्यो रिपिटेसन यति धेरै हुने रहेछ कि सेम अनुहार सेम जोडी अनि अलिकति अभिनय पनि सेम सेम, कथा पनि कहिलेकाहीँ सेम सेम, इन्भाइरोमेन्ट होइन अनि लभ स्टोरी अनि सिमिलर स्टोरी सिचुएसन इन्सिडेन्ट फेसेस भइरहँदाखेरि चाहिँ दर्शकहरूलाई पनि ओहो अब त अलिकति ब्रेक लिए हुने हो कि भन्ने पनि हुँदो रहेछ। कुरा गर्न मन लाग्यो यति बेला मलाई दयाहाङ राई र मिरुना मगरको। हेर्ने हो भने दयाहाङ राई र मिरुना मगरलाई हामीले थुप्रै सिनेमामा जोडीको रूपमा देख्यौँ। कहिलेकाहीँ त कस्तोसम्म पनि भयो भने यो दुवैको जोडीलाई लगभग लगभग 2 वर्षको अन्तरालमा 8-9 सिनेमामा रिपिट पनि गरियो। कबड्डी 4 कुरा गर्ने हो भने कबड्डी 4 द फाइनल म्याच भनिएको थियो, जसमा हामीले दयाहाङ राई र मिरुना मगरलाई जोडीको रूपमा देख्यौँ। त्यसपछि दुवैको जोडी भएको अर्को सिनेमा आयो जारी, र जारी आइसकेपछि आई थिङ्क धेरै कुराहरू चेन्ज भयो, किनभने जारीमा दुबईको जोडीलाई जसरी मन पराइयो अनि त्यो वर्षको लागि सर्वाधिक कमाउने सिनेमा बन्यो जारी। त्यसपछि नन स्टप दुबईलाई रिपिट गर्न थालियो। यदि कुरा गर्ने हो नाङ्गो गाउँको, रङ्गेलीको, मनसाराको, घर ज्वाइँको होइन, अनि त्यस्तै गरी लोकल हिरोको, गाउँ नै रमाइलो, धेरै कुराहरू, धेरै सिनेमाहरू जसमा चाहिँ रिपिट गरियो यो जोडीलाई। र यसरी असाध्यै रिपिट गरिएको यो जोडीको बारेमा मलाई फेरि यति बेला कुरा किन गर्न मन लाग्यो भने अब यो दुबईलाई फेरि एउटा अर्को सिनेमामा कास्ट गरिएको छ। यो सिनेमा भने हालसाले मात्र रिलिज भएको सिनेमा मिज्यूका निर्देशक अनिल बुढा मगरले आफैले निर्देशन गर्न लागेको एउटा अर्को नयाँ सिनेमा हो, जसलाई द रेड सर्कल भनिएको छ, रातो घेरा, द रेड सर्कल। यो नाम दिएको सिनेमा या यो टाइटलमा बन्न लागेको सिनेमामा मुख्य भूमिकामा यति बेला जुन हुन त सामाजिक भावनामै आधारित छ, आई मिन सामाजिक कथा नै हो होइन, त्यही सामाजिक कथामा चाहिँ एकपल्ट फेरि रिपिट गरिएको छ दयाहाङ राई र मिरुना मगरलाई। सो हुनसक्छ यो बिचमा स्वयं दयाले या मिरुनाले पनि ओहो हामीहरूको पेयरिङ चाहिँ असाध्यै रिपिट भयो होइन, अब कतिपय कुरामा चाहिँ आर्टिस्टहरू आफैले पनि यही डेटमा सिनेमा मेरो रिलिज हुन्छ होला हाम्रो जोडीको रूपमा र अर्को सिनेमा पनि यही डेटमा रिलिज हुन्छ भनेर सोचेको हुँदैनन् होला। तर यो जोडीको केसमा त्यो पनि भयो, कहिलेकाहीँ आफ्नै सिनेमा, आफैले अभिनय गरेको सिनेमा, दुई फरक फरक सिनेमा एउटै डेटमा रिलिज हुँदा कस्तो हुन्छ त्यो अनुभव दुबईले गरे, मिरुना मगरले पनि र दयाहाङ राईले पनि। तर एनिवेज अहिले यति बेला हेर्ने भने अलिकति समयको ग्याप पछि फेरि दुबईलाई कास्ट गरिएको एकसाथ द रेड सर्कलमा, सो हामी के आशा गर्न सक्छौँ भने जारीको जुन एउटा म्याजिक थियो दुबईले क्रिएट गरेको, त्यो क्रिएसन, त्यो म्याजिक फेरि एकपल्ट हामीले अब बन्ने यो सिनेमामा पनि देख्न पाउँछौँ कि सायद। अल द बेस्ट अहिलेलाई भने।

कार्यक्रममा मैले अघि पनि भने तपाईँहरूलाई कि बिस्तारै दसैँ सुरु हुन लागेपछि नेपाली सिनेमाहरूको पनि चहल पहल सुरु हुन्छ, आफ्नो सिनेमाहरू रिलिज गर्ने कुराहरू पनि सुरु हुन्छ। कतिपयले चाहिँ आफ्नो सिनेमालाई दसैँकै मुखमा पारेर पनि रिलिज गर्छन् भने कसैले दसैँभन्दा अलिकति अगाडि रिलिज गरौँ, तर भाइब्स त उस्तै हुन्छ नि त, दसैँको बिस्तारै सुरु भइसकेको हुन्छ। सो त्यो बेला चाहिँ नि भेकेसन मनाउने, घुम्ने साथीहरूसँग परिवारसँग भन्ने त्यो भावना भइरहन्छ भनेर पनि भदौबाट नै सुरु हुन्छ त्यो किसिमको भावनाहरू चाहिँ। र यस वर्षको भदौको कुरा गर्ने हो भने यो वर्ष चाहिँ भदौमा अन्य केही कारणहरू पनि छन् जसमा चाहिँ नेपाली सिनेमा रिलिज हुन चाहिँ चाहेका छन्, यो फिल्मको टिमले चाहिँ चाहेका छन् कि आफ्नो सिनेमा रिलिज होस् भनेर। त्यसको कारणहरू चाहिँ म तपाईँलाई बताउँछु के हो भनेर। यो वर्षको भदौ महिनामा चाहिँ तिज जुन असाध्यै मनाइन्छ, होइन, अलिकति अगाडिदेखि नै मनाइन्छ। सो त्यो तिज अनि जनै पूर्णिमा अनि कृष्ण जन्माष्टमी यो सबै कुराहरू, यो सबै छुट्टीहरू हुने बेला हो नि त। सो यो छुट्टी हुने समय चाहिँ भदौमा परेको छ, त्यो कारणले गर्दा पनि धेरैले आफ्नो सिनेमा यस वर्ष भदौमा रिलिज गर्ने भने तयारी गरेका छन्। जस्तै रेखा थापाको कुरा गर्ने हो भने रेखा थापाको आफ्नै डाइरेक्सनमा बनेको एउटा नयाँ सिनेमा माया भनेकै यस्तै होला, यो सिनेमा भदौमै रिलिज गर्ने भनेर तयारी रेखा थापाको रहेको छ। भने अर्को एउटा सिनेमा जसलाई प्रियङ्का कार्की जसले आफ्नो होम प्रोडक्सनबाट आफ्नै लगानीमा बनाएकी छिन्, सिनेमाको नाम मास्टरनी, र यो मास्टरनीलाई पनि भदौमै रिलिज गर्ने भनेर तर्खर गरिएको छ। यो जुन मैले सिनेमाको कुरा गरेँ माया भनेकै यस्तै होला या मास्टरनी, यति मात्र होइन, बेहुलीको कुरा गर्ने हो भने बेहुली फिल्म पनि भदौमा यही बेला रिलिज हुने तयारीमा छ। पार्वती यही बेला आउने कुरामा छ, जदौको कुरा यही छ, ग्रेटको कुरा यही छ, थुप्रै सिनेमाहरू छन् जुन यो डेटमा आउने तयारीमा छ, आइमिन भदौमा आउने तयारीमा छ। तर सायद अब सिचुएसन आफूले सोचेको जस्तो नहुनसक्छ किनकि यही भदौ महिनालाई टार्गेट गरेर टक्सिक रिलिज हुँदैछ। टक्सिक के हो त भनेर यदि पहिलोपल्ट सुन्दै हुनुहुन्छ भने आउनुहोस् म तपाईँसँग सेयर गर्छु। टक्सिक एउटा कन्नड भाषामा बनेको साउथ इन्डियन सिनेमाहरू जसको हामी कुरा गर्छौँ, साउथ इन्डियन सिनेमा यो त्यो, अब नेपालमा पनि आजभोलि सिनेमा हलमै रिलिज हुन्छ यो त्यो भनेर कुरा गर्छौँ नि, त्यो मध्येको एउटा सिनेमा हो कन्नड भाषामा जुन बनेको छ, र यो एकदमै वेटिङ लिस्टमा परेको सिनेमा हो टक्सिक। कारण के हो भने यो सिनेमामा हामीले योभन्दा अगाडि केजिएफमा रकी भाइको रूपमा देखिसकेका एक्टर यसको कुरा गर्दैछु म, जसलाई चाहिँ लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा हो यो टक्सिक। र यो टक्सिकको कुरा गरि नै हाल्यो भने मलाई एउटा कुरा सेयर के गर्नु मन लाग्यो भने यो टक्सिक सिनेमालाई यो फिल्मका एक्टर यस आफैले प्रोडक्सन पनि गरेका हुन्, भनेपछि यसको कथा केही विशेष नै हुनुपर्छ, त्यसै कारणले उनले आफैले प्रोडक्सन पनि गरेका हुन् यो सिनेमालाई। र यो सिनेमाको डाइरेक्सन, यो सिनेमाको कथा लेख्ने काम भने गीतु मोहनदासले गरेकी हुन्। गीतु मोहनदास जसलाई चाहिँ योभन्दा अगाडि हामीले लायर्स डाइस, मुधोन नाम गरेको साउथ इन्डियन केही सिनेमाहरू पनि निर्देशन गरिसकेकी निर्देशकको रूपमा चिन्छौँ, र उनैले निर्देशन गरेको यो सिनेमा टक्सिक जुन अब तपाईँहरूमा आउँदैछ यो ग्याङ्स्टर्सको कथामा आधारित सिनेमा हो। र अब यो सिनेमा आउँदैछ भनेपछि नेपालमा पनि धेरै पर्खाइ छ यो सिनेमाको, र यो सिनेमा आउँदैछ भनेपछि भाद्र 10 गते आउँदैछ भनेपछि यसको अगाडि पछाडि आउने सिनेमाहरूलाई असर त गर्छ नै। सो आई थिङ्क अब बिस्तारै प्लानिङ हुन सुरु हुन्छ होला, किनभने योभन्दा अगाडि त थाहा थिएन यो सिनेमा आउँदैछ भनेर। जुन बेला नेपाली प्रोड्युसर्सले आफ्नो सिनेमाको डेट भनेर भदौको लागि जुन छाने, त्यो बेला चाहिँ यो सिनेमा अचानक यसरी आइदिन्छ भनेर आशा चाहिँ गरिएको थिएन। तर यो सिनेमा अब आउने भयो भनिसकेपछि आई थिङ्क धेरैले रिसेड्युलिङ गर्नेछ आफ्नो फिल्मको लागि या के हुनेछ, होइन, त्यो पनि हेर्न त बाँकी नै छ। तर अफकोर्स हाम्रो हिस्ट्रीलाई हेर्ने हो भने पनि राम्रोभन्दा राम्रो बनेको पनि कतिपय नेपाली सिनेमालाई यसरी बलिउड या हलिउडको सिनेमाहरू रिलिज भइसकेपछि अगाडि पछाडिको या सेम डेटमा रिलिज भइसकेपछि ती सिनेमाले हाम्रो नेपाली सिनेमालाई दह्रो इफेक्ट गरेको चाहिँ हामीले देखेका छौँ। सो यो अबको केसमा के हुन्छ त्यो भने हेर्न त बाँकी नै छ, त्यो हामी तपाईँसँग फेरि पनि सेयर गरौँला। यति बेला पनि मैले तपाईँलाई सेयर गरेँ, बताएँ कि कसरी एउटा साउथ इन्डियन सिनेमा जुन आउने तयारीमा छ त्यो सिनेमाले यति बेला हलचल मचाएको छ नेपाली सिनेमाहरूका प्रड्युसर्सहरूको बिचमा, दर्शकहरूको बिचमा पनि, र इन्टायर इन्डस्ट्रीमै भनौँ, किनभने नेपाली सिनेमामा नेपाली पैसा लागेको हुन्छ र यो पैसा लागेको सिनेमालाई यदि यसरी ह्याम्पर हुन्छ भने अब के गर्ने त भन्ने प्लानिङ चलिरहेको छ। म तपाईँहरूसँग आउने दिनमा सेयर गर्छु कि प्लानिङ्समा के भयो भाद्र महिनाको सिनेमाहरूको लिस्टलाई लिएर।

0: सोशल मीडिया
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ
3: Movie.

हुन त योभन्दा अगाडि मैले तपाईँहरूसँग कुरा गरेको थिएँ एउटा सिनेमा बा एक योद्धाको बारेमा, होइन, यो सिनेमाको कुरा गरेको थिएँ मैले तपाईँहरूलाई। केही चिज एकदमै विशेष छ यो सिनेमामा भनेको थिएँ, किनभने पछिल्लो समय परान फिल्म बनिसकेपछि या त्योभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी जुन एउटा बुवाको कथामै आधारित थियो, होइन, त्यो किसिमको सिनेमाहरू बनिसकेपछि त्यो मध्येको कुनै एउटा सिनेमा हो कि भन्ने लागेको थियो। अनि बा एक योद्धा भन्ने बित्तिकै बाको कथा हो, परिवारमा बुवाको सङ्घर्ष अनि दुःख कथा हो भनेर त बुझिएको थियो। तर यति बेला भने जुन एउटा पोस्टर सार्वजनिक गरियो यस सिनेमाको, यो पोस्टरले धेरैको मन जितेको छ, डाउट छैन। किनभने जुन पोस्टरमा हामीले कलाकारहरू देख्यौँ, एक त यी कलाकारहरूलाई यसै पनि असाध्यै राम्रो अभिनय गर्ने कलाकारहरू भनेर चिनिन्छ, जसमध्येको एक जसले बाको भूमिका निभाएका छन् दिव्य देव पन्त, जसलाई असाध्यै राम्रो अभिनय गर्ने कलाकार भनेर हामी चिन्दछौँ, तिनै दिव्य देव पन्तले बाको भूमिका निभाएका छन्। र हालै उनले आफ्नो सोसल मिडियामा पनि आफूले अहिलेसम्म चाहिँ अभिनय गरेको आफ्नो करियरको, होइन, यो ठाउँसम्म आइपुग्दाखेरि यो भूमिका असाध्यै विशेष रहेको पनि उनले भन्दै सेयर गरेका थिए भिडियो या सेयर गरेका थिए फोटो। र यो फोटोमा उनलाई एउटा एकदमै एज पुगिसकेको, कपाल सेतै फुलेको एउटा त्यो बाको रूपमा चित्रण गरिएको छ भने, उनको अगाडिको पोस्टरमा चाहिँ हामीले सुहाना थापालाई देख्यौँ, जो यसो हेर्दाखेरि चाहिँ त्यो भनौँ न मङ्गलसूत्र लगाएर चुरा लगाएर कतै जाँदै गरेको हो कि जस्तो किसिमको गेटअपमा देखेकी छन्। सो के कुरा क्लियर हुन्छ भने, बाको भूमिकामा दिव्यदेव पन्त र बाको छोरीको भूमिकामा चाहिँ सुहाना थापा भनेर देखियो। र त्यो मात्रै होइन, फेरि एउटा अर्को के देखियो भने, यो पोस्टरको पछाडिको ब्याकग्राउन्डमा एउटा सानो फोटो पनि जुन राखिएको छ, त्यो फोटोमा चाहिँ हामीले झर्ना थापालाई पनि देख्छौँ। सो हामी के सायद अन्दाज गर्न सक्छौँ भने, झर्ना थापा दिव्यदेव पन्त बा आमाको भूमिकामा, र त्यो फोटोमा चाहिँ छोरा र छोरी पनि देखिएको छ। छोरा को हो त्यो त क्लियर छैन, तर छोरीको भूमिका चाहिँ पक्कै पनि सुहाना थापाको बागमा, त्यो पनि क्लियर हुन्छ। यो सिनेमामा हेर्ने हो भने दिव्यदेव पन्त, झर्ना थापा, सुहाना मात्र होइन, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, सवि थापा, हरिलम्सालको लेखन अनि उनैको निर्देशनमा बनिएको सिनेमा हो यो, जसलाई चाहिँ आई थिङ्क अब धेरैको प्रतीक्षाको रूपमा हेरिएको छ। यो फिल्मको पोस्टर सार्वजनिक भइसकेपछि एकदमै मन छुने किसिमको पोस्टर छ। पोस्टर हेर्दाखेरि नै पनि हामीले धेरै कुरा रिलेट गर्न सक्छौँ कि, आफ्नो परिवार, आफ्नो बाले गर्ने सङ्घर्ष, यो सबै कुराहरू धेरैलाई इमोसनल पनि बनाएको छ यो कथा, यो बाको कथाले। अहिले विगतदेखि अहिलेसम्म हेर्दै आउँदा यो पोस्टरले झन् धेरै बनाएको छ। सो हामी अपेक्षा गर्न सक्छौँ एउटा उत्कृष्ट सिनेमा बनेको हुनुपर्छ भनेर। तर एउटा कुरा चाहिँ के भने, मैले अघि भर्खर पनि भने कि भाद्र महिनामा अब रिलिज हुने सिनेमाहरूलाई अलिकति गाह्रो हुने देखिएको छ, जसमध्ये यो सिनेमालाई पनि फेरि भाद्र महिनाको स्पेसली श्रीकृष्ण जन्माष्टमीकै मौका पारेर चाहिँ भाद्र 19 गते रिलिज गर्ने भनेर तर्खर गरिएको हो। तर यदि भाद्र 10 गते, अघि मैले भने जस्तै जुन रिलिज हुने तयारीमा छ टक्सिक, त्यो टक्सिकले चाहिँ एकदमै सबै हलहरूमा क्याप्चर गर्दै गयो भने चाहिँ त्यो बेला चाहिँ अप्ठ्यारो पर्न सक्छ। सो यति राम्रो सिनेमालाई एउटा विदेशी सिनेमाको कारणले गर्दाखेरि हामीले मिस गर्नु पऱ्यो भने त्योभन्दा दुःखको कुरा सायद अरू केही नहोला, तर हामीले हाम्रो आफ्नो नेपाली सिनेमालाई पनि माया गर्नुपर्छ, किनभने यो हाम्रै कथा हो, हाम्रो आफ्नै अर्ग्यानिक नेपाली कथाहरू। त्यसैले पनि मैले चाहिँ अहिलेदेखि नै यसो तपाईँहरूलाई चाहिँ रिक्वेस्ट पनि गरेँ, हाम्रो नेपाली सिनेमालाई माया गरौँ, किनकि बाइक योद्धा पनि आउँदैछ भाद्रको 19 गते भनेर। एनिवेज, यो इन्फर्मेसनपछि म तपाईँहरूलाई फेरि पनि एउटा अर्को गीत सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा।

गीत संगीत कुराकानी सिनेमा अनि सिनेमासँग जोडेका धेरै इन्फर्मेसनहरू यही कुरा हो, यही कुराको हाम्रो मुभी एन्ड मोरको जुन आजको लागि अलमोस्ट सिद्धिसकेको छ र समय पनि सो कार्यक्रमबाट मैले तपाईँहरूसँग बाई भन्नुपर्ने समय भइसकेको छ र जाँदा जाँदै तपाईँहरूको लागि हाम्रो मुभी एन्ड मोरमा एउटा अर्को म गीत छोडेर जान्छु तपाईँहरूले सुन्नुहोस् भन्नको लागि. सो यो गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् हाम्रो बिएफ बिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपालमा यस वर्ष डेङ्गी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2026 जनवरी 1 देखि 25 जुनसम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जुन 23 सम्म यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको हो। यस वर्ष हालसम्म 71 जिल्लामा डेङ्गी संक्रमण देखिएको छ। हालसम्म डेङ्गीबाट कसैको पनि मृत्यु भएको छैन। एडिसिडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100 देखि 150 जनामा संक्रमण देखिने गरेको छ, तर डेङ्गी फैलिने मुख्य सिजन अझ बाँकी रहेकाले अबका दिनमा थप सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ। नेपालमा सन् 2004 देखि डेङ्गी संक्रमण देखिन थालेको सरकारी तथ्याङ्क छ। शुरूको वर्ष 1 जनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ। एडिसिडीका अनुसार हालसम्मको संक्रमण दर हेर्दा 2019 17,992, 2022 54,784 जनामा संक्रमण देखिएको थियो। डेङ्गी संक्रमणकै कारण 2022 88 जनाको मृत्यु भएको तथ्याङ्क छ। यस्तै 2023 51,243 जनामा संक्रमण देखिँदा 20 जनाको मृत्यु भएको थियो। 2024 41,865 संक्रमण भएकोमा 15 जनाले ज्यान गुमाएका थिए भने 2025 53,200 संक्रमण देखिँदा 8 जनाको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमा मालवाहक जहाजमाथि भएको आक्रमणबारे प्रतिक्रिया दिनुभएको छ। उहाँले ट्रुथ सोसलमा गरेको पोस्टमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेका जहाजहरूमाथि कम्तीमा 4 ड्रोन प्रहार गरेको दावी गर्नुभएको छ। ट्रम्पका अनुसार तीमध्ये एउटा ड्रोनले ठूलो तथा अत्यन्त महँगो मालवाहक जहाजको माथिल्लो भागमा प्रत्यक्ष प्रहार गरेको थियो। आक्रमणबाट जहाजमा क्षति पुगे पनि त्यसले आफ्नो यात्रा जारी राख्न सफल भयो। यो युद्ध विराम सम्झौताको स्पष्ट र मूर्खतापूर्ण उल्लङ्घन भएको ट्रम्पले बताउनु भएको छ। होर्मुज जलमार्ग पुनः सञ्चालनमा आएपछि संयुक्त राष्ट्रसंघले मंगलबार उतार तथा निकासी अभियान शुरू गर्ने घोषणा गरेको थियो, तर बिहिबारको आक्रमणपछि अभियान अस्थायी रूपमा रोकिएको बताइएको छ। बाढी सम्भावित जोखिम र सड़क मर्मतका कारण कोशी र बागमती प्रदेशका केही सड़क खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको विवरण अनुसार कोशी प्रदेशको भोजपुर जिल्लाको मध्य पहाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क प्रभावित भएको छ। भोजपुर नगरपालिका 5 बोखिममा हिजोदेखि बाढ़ीले गर्दा सड़क एकतर्फी रूपमा सुचारू रहेको र वैकल्पिक बाटोको समेत व्यवस्था रहेको प्रहरीले बताएको छ। बागमती प्रदेशका 2 महत्वपूर्ण सड़क खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। काभ्रे पुलाञ्चोक अन्तर्गत पर्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जेवीसी खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 2 र 4 महालक्ष्मी क्षेत्रमा पर्ने कुलेखानी फाकेल हौमाने फर्पिङ काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध छ। सड़क मर्मत जारी रहेकाले यो खण्ड आगामी 1 महिनासम्मका लागि बन्द रहने प्रहरीले बताएको छ। यो खण्ड जेठ 15 गतेदेखि नै मर्मतका लागि बन्द गरिएको हो। मनसून सक्रिय भएसँगै देशका विभिन्न स्थानमा पहिरो र बाढ़ीको जोखिम बढ़दै गएकाले लामो दूरीको यात्रामा निस्कनु अघि सड़कको अवस्थाबारे जानकारी लिन सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। पहिलो पटक विश्वकपमा डेब्यू गरेको केपर्डे विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो देश बनेको छ। आज बिहान साउदी अरेबिया विरूद्ध गोलरहित बराबरी खेल्दै केप भर्डे अन्तिम 32 पुगेको हो। विश्वकपको सबैभन्दा ठूलो मञ्चमा पहिलो पटक पाइला टेकेको केप भर्डेले समूह चरणका 3 खेलमा बराबरी खेल्दै 3 अङ्कका साथ समूह एचको उपविजेता बनेको छ। यसअघि केप भर्डेले 2010 विश्वकप विजेता स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो भने अर्को खेलमा उरुग्वे विरूद्ध पुनरागमन गर्दै 2-2 बराबरी नतिजा निकालेको थियो। यो उपलब्धिसँगै केप भर्डेले अब आगामी जुलाई 3 मियामीमा साविक विश्वकप विजेता अर्जेन्टिनाको सामना गर्नेछ। यो खेललाई विश्वकप इतिहासकै एक रोचक र बहुप्रतीक्षित भिडन्तको रूपमा हेरिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आवखरिनी गाउँपालिका दुई मार्की चोकमा कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गएको छ। भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आवखरिनी गाउँपालिका दुईका छ वर्षीय सियाना थापा र पाँच वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिए।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुशन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, र आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ श्रोताहरू। र आज पनि हामी एक घण्टाको बसाइमा रहनेछौँ। तपाईँ हामी सबैजना आजको हाम्रो विशेष नारीसँग कुराकानी गर्नेछौँ र उहाँ के गर्दै हुनुहुन्छ ती सबै कुराहरू बुझ्नेछौँ। र श्रोताहरू, गीत संगीत त छँदैछ होइन, र कार्यक्रमको थालनीमा पनि एउटा मिठो सुमधुर गीत हामीले सुनिसकेका छौँ। र श्रोताहरू, आजको हाम्रो नारी भनौँ, आजको नारीमा पाहुना भनौँ, विशेष नारी भनौँ होइन, बाबुकी शेर्पा हुनुहुन्छ। उहाँ बौद्धबाट फोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आजको हाम्रो कुराकानी फोन मार्फत नै रहनेछ श्रोताहरू। उहाँ मितिनी कफी एकाडेमीको ओनर हुनुहुन्छ र मितिनी कफी एकाडेमी वरिष्ठ क्लास भनेर छ उहाँको यो, मैले यसो हेर्दाखेरि। र बाबुकी शेर्पा हुनुहुन्छ आजको नारीमा, तपाईँको घर आँगनमा हामी आइपुगेका छौँ। बाबुकी शेर्पा बहिनी र म आइपुगेका छौँ श्रोताहरू, निर्धारित समयमा नै आइपुगेका छौँ, तोकिएको समयमा नै आइपुगेका छौँ। र बाबुकी बहिनी बौद्धबाट फोन मार्फत सम्पर्कमा पनि आइसक्नु भएको छ श्रोताहरू। आउनुहोस् अब हामी अबेर नगरीकन उहाँलाई स्वागत गरौँ। नमस्ते बहिनी।
1: हजुर नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: एकदम हजुर।
0: अनि आज भोलि के छ हौ बौद्धको हाल खबरहरू के छ?
1: एकदम ठिक छ दिदी, अब नेपालमा थियो, अब मौसम चलिरहेको
0: छ। हजुर हजुर, त्यहाँ त है भिड त्यतिकै हुन्छ होइन?
1: हजुर।
0: स्तुपादेखि कता छ तपाईँको चाहिँ यो एकाडेमी?
1: हाम्रो पुलिस बिचको लाइनमा छ, ट्याक्सिको लाइन र त्यसको फर्स्ट फ्लोरमा छ।
0: ए हजुर हजुर, यो मितिनी कफी एकाडेमी होइन तपाईँको?
1: हजुर हजुर।
0: अनि कहिलेदेखि चाहिँ चलाउनु भएको, कति वर्ष भयो?
1: हाम्रो 2013 इस्टाब्लिस हो नेपालमा। 2013 2017 चाहिँ कोरियन एउटा फाउन्डरले चाहिँ नेपालमा युथहरूको लागि फर्स्टमा चाहिँ सोसल इन्टरप्रेनर एक्टिभेसन सेन्टर भनेर चाहिँ उहाँले इस्टाब्लिस गर्नुभएको हो। म त्यहाँको फर्स्ट ब्याचको स्टुडेन्ट होइन। सो आफ्टर द्याट 2018 पछि चाहिँ मैले एज अ ओनरको रूपमा चाहिँ मितिनी कफीलाई नै कन्टिन्यू दिइरहेको
0: छु। ए भनेपछि त्यहाँनिर पहिला चाहिँ कोरियनहरू आउनु भएको थियो होइन?
1: हजुर।
0: विशेष गरेर ट्रेनिङहरू दिनलाई?
1: हजुर।
0: तपाईँ चाहिँ फर्स्ट ब्याचको पढ्नुभयो?
1: हजुर।
0: होइन, अनि उहाँहरूले चाहिँ सबै सकेर प्रोजेक्ट सकेर जानुभयो होला होइन पहिला, त्यति बेला भनौँ?
1: उहाँ 5 इयर्सको लागि मात्रै नेपालमा चाहिँ युथहरूको लागि भनेर चाहिँ विभिन्न ट्रेनिङहरू ल्याउनु भएको थियो, अनि बेकरी ट्रेनिङ, अनि स्विङ कटिङ भनेर ड्रेस बनाउने, ब्यागहरू बनाउने डिजाइनको क्लासहरू चाहिँ उहाँहरूलाई सिकाइसकेपछि चाहिँ भोलिको दिनमा जबमा पनि रिप्लेसमेन्ट गरिदिने भन्ने उद्देश्यले खोल्नु भएको एउटा संस्था हो। त्यसपछि हाम्रो प्रोजेक्ट नै 5 इयर्ससम्म मात्रै कारणले गर्दाखेरि आफ्टर द्याट चाहिँ क्लोज गर्नुपर्ने सिचुएसन थाहा छ। वर्किङ गरेको 5 इयर्सको एक्सपिरियन्समा चाहिँ नेपालमा त्यो टाइममा त्यस्तो धेरै कफीको सपहरू अनि कफी सिक्ने इन्ट्रेस्ट गरेर आउनेहरू कोही पनि हुनुहुन्न थियो। अनि त्यो टाइममा हामीले फ्री अफ कस्टमा सिकाउँछु अनि आएको बापत पैसा दिन्छु भनेर सिकाउँदा पनि मान्छे एकदम धेरै जम्मा गर्नलाई टाइम लाग्थ्यो कि होइन। सो आफ्टर 2018 हामीले क्लोजिङ गर्ने टाइममा चाहिँ के भयो भने बल्ल नेपालमा चाहिँ कफीको मार्केट अलिअलि बुस्ट हुन्छ गयो र धेरैजना मान्छेहरू चाहिँ विदेश जानको लागि अथवा नेपालमै कफी सपहरू खोल्नको लागि भने चाहिँ कफीहरू सिक्नको लागि आउन थाल्नु भयो कि। सो त्यसैले चाहिँ मैले यसलाई चाहिँ म आफै कन्टिन्यू दिन्छु यसलाई होइन, क्लोज गर्नु हुँदैन, भल्ल नेपालमा चिन्दैछ भन्ने हिसाबले चाहिँ म आफै नै एज अ ओनर भएर म चलाउँछु भन्ने हिसाबले अहिले चाहिँ एउटा मात्रै फ्रेन्चाइज थियो हाम्रो त्यो टाइममा, अहिले मैले आफैले चलाउन थालेको 2018 पछि चाहिँ 4 फ्रेन्चाइज इस्टाब्लिस भइसकेको छ अहिले 6-7 इयर्सको बिचमा।
0: हजुर हजुर, भनेपछि 6-7 वर्ष भनौँ, 7-8 वर्षको अवधिमा 4 तपाईँले अलरेडी ठाउँ ठाउँमा खोलिसक्नु भएको छ भनेपछि होइन?
1: हजुर हजुर
0: हजुर। श्रोताहरू, हाम्रो बाबुकी शेर्पा हुनुहुन्छ, उहाँ बौद्धबाट बोल्दै हुनुहुन्छ। जे होस्, कोरियनहरूले चाहिँ ट्रेनिङ गराउनलाई युथहरूको लागि चाहिँ उहाँहरूले एउटा प्रोजेक्ट लिएर आउनुभएको थियो, त्यसमा तपाईँ ट्रेनिङ गरे पश्चात, यो कफीको ट्रेनिङ गरे पश्चात तपाईँ आफैले त्यो चाहिँ भनौँ न सुरुवात गर्नुभयो भनौँ, उहाँहरूले चलाउँदै गरेको भनौँ होइन, यो कफीको ट्रेनिङ सेन्टर भनौँ, तपाईँले लिनुभएछ होइन त? अनि कस्तो चल्दैछ ट्रेनिङहरू, कस्तो चल्दैछ, स्टुडेन्टहरू कतिजना हुनुहुन्छ
1: अहिले हाम्रो पर डेमा? मोर देन 100 स्टुडेन्टहरू हुन्छ एभ्री मन्थमा. सो अहिले त झन् प्लस टू र एसएससी सकेको सिजन जस्तो हो होइन. सो 150 स्टुडेन्ट चाहिँ क्लासहरू लिने स्टुडेन्ट नै हुनुहुन्छ अहिले.
0: हजुर हजुर हजुर जी होस्. अहिलेको समयमा चाहिँ धेरै स्टुडेन्टहरू आउनु भएको रहेछ होइन त?
1: हजुर हजुर.
0: अनि तपाईँलाई चाहिँ अब भनौँ न सुरुवातमा ट्रेनिङ त गर्नुभयो होइन, अब यो तपाईँलाई चाहिँ कस्तो विचार चाहिँ आयो यही खेर जानु भन्दा भन्नाले चाहिँ ट्रेनिङ सकेर मैले सिकिसकेको चाहिँ यहीँबाट स्टार्ट गरौँ, रेडिमेड पाउनु भयो नि त होइन?
1: हजुर हजुर. 2012 काठमाडौँमा प्रवेश गरेँ. सो एससी सकेपछि के गर्ने भन्ने कुरामा अब प्लस टू पढ्नको लागि काठमाडौँ आएँ. अब जबको सिलसिलामा चाहिँ मैले कोरियनको प्रोजेक्टमा चाहिँ फर्स्ट स्टुडेन्ट भएर सिक्ने मौका पाएँ. स्किल त चाहियो होइन, सो कोही पनि सुनेको थिएन. अनि काम जाँदाखेरि चाहिँ 2013 उहाँहरूसँगै नै कन्टिन्यू क्लास पछि कन्टिन्यू एज अ स्टाफको रूपमा राख्नुभयो. सो काम गर्दै गएँ 2018 म 5 पनि उहाँहरूसँग नै काम गरेँ. त्यही टाइममा पनि हामीले चाहिँ नेपालीलाई ट्रान्सलेटहरू गरेर चाहिँ मैले एज अ सपोर्टरको हिसाबमा ट्रेनिङ पनि प्रोभाइड गर्दै आउँदै थिएँ होइन कोरियनहरूसँगै. सो यही चिजलाई चाहिँ मैले विदेशमा होइन नेपालमै केही गर्नु पनि सक्दो रहेछ भन्ने मलाई फिल भयो. त्यसपछि चाहिँ मैले 2018 यो कफीलाई चाहिँ अझै प्रमोट गर्नलाई टाइम लाग्दो रहेछ नेपालमा. अझै पनि कतिलाई थाहा छैन यसको रिलेटेड के हो भन्ने कुरा होइन. सो हामी कफी खान्छौँ चिट्यो भन्ने मात्रै हुन्छ, तर एग्रिकल्चर सेक्टरमा त नेपाल त एकदम धनी देश हो. तर पनि कफीको सेक्टरमा मान्छेहरूलाई त्यो थाहा नभएको कारणले गर्दाखेरि कफीहरू रोप्ने चाहिँ एकदम कम पनि भएको कारणले, र एज अ बारिस्टा हामीले फ्री अफ कस्टमा ट्रेनिङ प्रोभाइड गर्दा पनि हामीलाई 5 चाहिँ एभ्री मन्थमा स्टुडेन्टहरू कलेक्सन गर्नको लागि यति धेरै गाह्रो हुन्थ्यो. अनि पैसै तिर्छु आएको बाबत भन्दा पनि स्टुडेन्टहरूलाई चाहिँ जम्मा गर्नलाई टाइम लाग्ने भएको कारणले स्टिल मैले यो चिजलाई चाहिँ धेरैजनालाई थाहा दिनुपर्छ भन्ने हिसाबले 2018 हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकासमा हाम्रो गौरव भन्ने एउटा मूल नाराको साथमा चाहिँ वर्ल्ड वाइडमा बारिस्टा काम गर्ने मान्छे धेरैजना हुनुहुन्छ. त्यही पनि हाई अल्टिट्युडमै गएर कफी ब्रिड गरौँ न, त्यो भयो भने भोलिको दिनमा इफेक्टिभ चाहिँ के हुन्छ त न्युज कभर गर्नुहुन्छ, नेपालमा पनि कफीको पोसिबिलिटिज रहेछ भन्ने कुरा थाहा हुन्छ, र यङ स्टारहरूलाई नेपालमै पनि केही गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनको लागि चाहिँ मैले ओल्डको एज अ फर्स्ट बारिस्टा भएर चाहिँ माउन्ट एभरेस्ट गर्ने क्याम्पेन स्टार्ट गरेँ. सो माउन्ट एभरेस्टकै टपमा चाहिँ मे 14 2018 कफी बनाएर अनि

0: कारण म नेपालमै केही बस्छु भनेर यसलाई कन्टिन्यू दिइरहेको छु अहिले।
1: ए भनेपछि कफी बनाउनलाई तपाईँ माउन्ट एभरेस्ट सम्म पुगिसक्नु भएको छ होइन? मैले त भर्खरै तपाईँको यसो सोसियल मिडियामा हेरेर चाहिँ नम्बरहरू त्यहीँ तपाईँले राख्नु भएको रहेछ, नम्बर लिएर तपाईँलाई कल गरे, अब कफी बनाउन मितिनी कफी एकाडेमी खोलेर बस्नु भएको छ बनाउन, मैले त त्यति मात्रै बुझेको थिएँ, तर कफी त माउन्ट एभरेस्ट सम्म पुगिसकेको रहेछ नि त है? अनि कस्तो अनुभव, त्यति बेला कस्तो अनुभव भयो भनौँ न?
0: एकदम खुसी, किनभने एकदम मेरो जुन दिन थियो कफीको 5 इयर्स काम गर्दाखेरि, जब 5 इयर्स पछिको बल्ल नेपालमा अलिअलि कफीहरू सिक्नको लागि इन्ट्रेस्ट भएर आउने अनि कफीको बारेमा मान्छेले सोध्न थाल्ने हुँदाखेरि, स्टिल यसलाई बुस्ट गर्नुपर्छ, मान्छेलाई थाहा दिनुपर्छ भन्ने चाहिँ मेरो मेन अब्जेक्टिभ थियो। त्यसैलाई नै मैले कन्टिन्यू गर्नको लागि चाहिँ एभरेजमै 35 लाख खर्च गरेर चाहिँ एभरेज सरे होइन, एभरेजमै फेरि कफी बनाएर नेपाली कफीलाई सर्भ गर्न पाउँदाखेरि चाहिँ यो वर्ल्डकै अहिलेसम्म पनि फर्स्टकै रूपमा छ। मैले वर्ल्ड रेकर्ड अफ बुकबाट पनि मैले सम्मानित भएर सर्टिफिकेट पाइसकेको छु। त्यसैले माउन्टेनबाट मलाई फेरि के पनि भयो, कफीबाट माउन्टेनसँग पनि कनेक्ट भयो कि, सो माउन्टेनसँगै कनेक्ट हुँदाखेरि चाहिँ मैले आफ्टर द्याट मलाई हिमालले चिनाएको, कफीले चिनाएको भन्ने हिसाबले हामी अन्नपूर्ण 1 चढ्ने चाहिँ फर्स्ट इन्डियन टिम पनि हो। हामी अन्नपूर्ण 1 नेपालको एकदम टेक्निकल माउन्टेन, एकदम डेड जोन भनेर पनि चिन्नुहुन्छ। सो अन्नपूर्ण 1 फर्स्ट चढिसकेपछि मैले धेरै हिमालहरू चढेँ, महाकाली हिमालहरू अनि आमा डब्लाम, लोबुचे पिकहरू होइन, अब रामलिङ पिकहरू अनि आइल्यान्ड पिकहरू, धेरैवटा हिमालहरू पनि चढिरहेको छु टाइम टाइममा।
1: हजुर, भनेपछि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो बाबुकी शेर्पा बहिनी चाहिँ यङ्स्टरहरूलाई भनौँ न, युथहरूलाई ट्रेनिङ पनि दिँदै, कफी बनाउने ट्रेनिङ पनि दिँदै, आफू पनि कफी बोकेर माउन्ट एभरेस्टसम्म पुगिसक्नु भएको रहेछ, र त्यसको पश्चात उहाँ विभिन्न हिमालहरूमा चढ्नु भएको रहेछ, र एकदमै हामी हाम्रो लागि एउटा गर्वको कुरा भनौँ न, खुसीको कुरा हो, तपाईँ जस्तो हुनुहुन्छ हाम्रो नेपालमा होइन, केही गरौँ नेपालमै बसेर केही गरौँ भन्ने सोचको भनौँ न अहिलेको यङ्स्टरहरूमा तपाईँ पर्नुहुँदो रहेछ। एकदमै खुसी लाग्यो आज तपाईँसँग कुराकानी गर्नु पाउँदा, भेटै भएको भए राम्रो हुन्थ्यो होइन बाबुकी बहिनी?
0: एकदम, म पनि तपाईँहरूले फोन गर्नु हुँदाखेरि सक भइरहेको थिएँ, कसरी थाहा पाउनु भयो होला भन्ने।
1: म सोसियल मिडियामा साह्रो डुल्छु क्या आजकल छाता उडेर। गर्मी हुन्छ होइन, अनि छाता ओढ्यो, सोसियल मिडियामा घुम्यो।
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: अनि यो बाबुकी बहिनी, यो मितिनी नाम चाहिँ कसरी बस्यो?
0: कोरियनहरूले नै स्टार्ट गर्नु भएको कारणले गर्दाखेरि चाहिँ अब हामीलाई नाम के राख्ने भन्ने पनि क्युरियोसिटी थियो खासमा, अनि उहाँहरूले धेरैले कोरियनकै नामहरू राख्न पनि ट्राई गर्नुभएको थियो, तर बिस्तारै उहाँहरू पनि नेपालमै बस्न थालिसकेपछि चाहिँ हामीले खासमा स्टार्टिङ 2012 नै बिल्डिङहरू कन्स्ट्रक्सनहरू स्टार्ट गरे हो। 1 इयर चाहिँ उहाँहरूले बनाउनलाई नै लगाउनु भयो। त्यो टाइमभरिमा चाहिँ उहाँहरूले चाहिँ नेपालको के छ त यस्तो, नेपालसँग कनेक्ट गर्नको लागि चाहिँ हामीले बिजनेस गर्नको लागि अथवा हामीले चाहिँ नेपालीहरूलाई चाहिँ एकदम सपोर्टको हिसाबले खोलेको संस्था भएकोले भनेर त्यो छलफल हुँदाखेरि चाहिँ नितिनी भनेको त एकदम सोलमेट फ्रेन्ड भयो। त्यो एक देशसँग अर्को देशको माया प्रेम होइन, सो त्यो चिजलाई चाहिँ अलिकति अझै पनि गाढा सम्बन्ध बनाउने भन्ने हिसाबले चाहिँ मिति नै राख्नु भएको
1: हो. हजुर हजुर. अब मिति नै किन राखिएको भन्ने त्यसको पछाडिको कुराकानी भयो भर्खरै.

0: तपाईँको नाम बाबु कि शेर्पा? बाबु किको अर्थ चाहिँ के हुन्छ शेर्पा भाषामा?
1: अब यस्तो हुन्छ, हाम्रो शेर्पाहरूको चाहिँ जन्म बार अनुसारले चाहिँ पासाङ पासाङ, केटाको नि पासाङ, केटीको नि पासाङ, धावा धावा भन्ने हुन्छ। सो मेरो चाहिँ मेरो दाई पनि सेम जस्तो फ्राइडे नै जन्मिनु भएको कारणले मभन्दा सिनियर दाई, अनि मेरो चाहिँ जन्म बारसँग मिल्दैन, खासमा फ्राइडेमा चाहिँ पासाङ भनेर राख्नुहुन्छ, अनि म पनि फ्राइडे नै जन्मिनु भएको कारणले चाहिँ उहाँहरू चाहिँ मन्डेतिर दावा भनेर चाहिँ मन्डेतिर जन्मिनु भएकोलाई समथिङ हुन्छ होला मेरो विचारमा। सो मेरो चाहिँ दाबुकी राख्नुभयो उहाँहरूले अलिकति फरक हिसाबले।
0: ए हजुर, त्यही त तपाईँहरूको शेर्पाहरूको त केटाको पनि दावा नाम हुन्छ, केटीको पनि दावा नाम हुन्छ, होइन? लाक्पा केटाको पनि हुन्छ, लाक्पा केटीको पनि हुन्छ। मेरो पनि दार्जिलिङमा लाक्पा स्कुलमा लाक्पा एकजना साथी, मिल्ने साथी लाक्पा डोमा शेर्पा थियो। अनि अब यो ट्रेनिङहरू तपाईँले फ्री अफ कस्टमा हो?
1: हजुर, पहिला 2018 चाहिँ फ्री अफ कस्टमा क्लासहरू प्रोभाइड गर्ने हो। आफ्टर द्याट मैले चलाउन सकेपछि चाहिँ अब स्पोन्सरहरू त छैन, तर पनि हामीले अहिले पनि के गरिरहेछौँ भने इन्डाइरेक्टली सोसल वर्क गर्दैछौँ। अब हामीले अरूको भन्दा रिजनेबल प्राइसमा चाहिँ फुल प्याकेजहरू चाहिँ प्रोभाइड गरिराखेको छ, त्यसैले पनि अब धेरैजना चाहिँ कनेक्सन धेरै पहिलाको स्टुडेन्टहरूको स्कुलबाट कोही जबहरू गरिराखेको हुनुहुन्छ, कोही कसैले क्याफेहरू पनि खोल्नु भएको छ धेरैजनाले नेपालमा, अनि उहाँहरूकै इन्सपायरले चाहिँ फेरि सिक्न आउनुहुन्छ त्यसरी। सो हामीले चाहिँ अहिले चाहिँ अरूको अरू ट्रेनिङ सेन्टरको कम्पेयरमा चाहिँ अलिकति रिजनेबल प्राइसमा राखेका छौँ।
0: हजुर हजुर हजुर, अब त्यतिकै त सिकाउनु भएन, अलिकति इन्कम त हुनै पर्यो, होइन? सोसियल वर्क आफ्नो ठाउँमा छँदैछ, र जे होस् एउटा रिजनेबल प्राइसमा भनौँ तपाईँले फी चाहिँ लिएर चाहिँ सिकाउनुहुन्छ भनेपछि, होइन?
1: हजुर हजुर,
0: सबैले अफोर्ड गर्न सक्ने, होइन? अनि अघि तपाईँले 2012 म काठमाडौँ आएँ भन्दै हुनुहुन्थ्यो, कहाँ हो तपाईँको खास घर चाहिँ?
1: मेरो दोलखा जिल्ला हो।
0: ए हजुर हजुर, दोलखा जिल्लाबाट काठमाडौँ आएर होइन कफी ट्रेनिङ गरेर हतार हतार कति छिटो छिटो परे त बिजनेस पनि खडा गरेर भनौँ न, सबैलाई ट्रेनिङहरू पनि गराउँदै यस्तै यस्तै कामहरू गर्दै जानुहोला, देशलाई तपाईँहरू जस्तो युथहरूको खाँचो पनि छ अहिलेलाई भनौँ, होइन? अनि बाबु कि बहिनी, कफीहरू कति प्रकारका हुन्छन्?
1: यस्तो छ, कफीको जातहरू धेरै थरीको हुन्छ, अब रोप्ने अनुसारले पनि हुन्छ, तर हामीले चाहिँ नर्मली चाहिँ अरबिका र रोबस्टा कफीको जातहरूलाई नेपालमा चाहिँ प्रडक्ट गर्न सक्छौँ भनेर सिकाउँछौँ, तर त्यसमध्येमा पनि अहिले सबैभन्दा डिमान्ड भनेको चाहिँ अरबिकाको जातको हो। र अरबिकाको जातको कफीहरू चाहिँ 900 meters to 1600-1700 meters मात्रै फलाउन मिल्छ, धेरै हाई अल्टिट्युडमा पनि रोप्न मिल्दैन, धेरै लोमा पनि रोप्न मिल्दैन, त्यसैले हामीले चाहिँ अहिले नेपालमा कफी सपहरू तपाईँहरूले पनि देख्न सक्नुहुन्छ, पहिलातिरको भन्दा अहिले आफ्टर कोभिड चाहिँ यति धेरै मार्केटमा सबै ठाउँमा मेसिनहरू राखेर कफीहरू सप गरिराखेको देख्नुहुन्छ, होइन? सो कफीको प्राइसहरू एकदम धेरै हाई भइराखेको छ, हामीले त किनेर चलाउने कफी हो, होइन? हाम्रो आफ्नै प्रडक्सन हुँदैन प्रायः क्याफे रेस्टुरेन्टहरूको, त्यसैले प्रडक्सन नभएको कारणले पनि त त्यो कफीलाई चाहिँ धेरै महँगी पर्ने भएको कारणले अहिलेको मैले 2 years जस्तो भयो गाउँपालिका र वडाहरूसँग समन्वय गरेर चाहिँ गाउँ गाउँमा खाली भएको जग्गाहरूलाई चाहिँ कफी रोप्न मिल्न सक्ने ठाउँहरूमा चाहिँ खाली भएको केसलाई चाहिँ हामीले त्यसलाई युटिलाइज गर्नुपर्छ, कफीको प्रडक्ट यसरी गरिन्छ भन्ने कुरा चाहिँ कफी खेतीको रिलेटेडमा पनि हामीले गभर्मेन्टसँग मिलेर चाहिँ कफीको प्रोजेक्टहरू गरिराखेको छौँ। तर कम्पिटेटिभ पहिलाको भन्दा अहिले यो वर्षतिर चाहिँ धेरैवटा जिल्लाहरूमा कफीहरू फलाउन थाल्नु भएको छ, मोर देन 35 districts, 40 districts त नेपालमै कफी उत्पादन हुन थाल्नु भएको छ। तर जो जसले धेरै अगाडि रोप्नु भएर त्यही सेक्टरमा अलिकति राम्रोसँग चाहिँ उहाँहरूले फलाउन सक्नुभयो, रोस्टिङ गर्न सक्नुभयो, उहाँहरूको कफी चाहिँ अहिले नेपालको चाहिँ एकदम कफी राम्रो भन्ने हिसाबले पनि बाहिर विदेशीहरूले चाहिँ डाइरेक्ट कफी चाहिँ इम्पोर्ट गर्ने भएकोले नेपालमा कफी पाउन गाह्रो हुन्छ। सो हामी नेपालको कफीलाई चाहिँ नपुगेर चाहिँ इन्डियन कफीहरू चलाउनु पर्ने अवस्था त्यस्तो छ अहिले।
0: भनेपछि नेपालमा पनि कफीको खेती गर्नुपर्छ भन्ने कुरामा तपाईँले जोड दिँदै हुनुहुन्छ, होइन?
1: हजुर।

0: अनि अहिले भनेपछि तपाईँले सुरुवात त गरिसक्नु भएको छ. अनि जे होस् तपाईँको भनौँ न यो एउटा काम एकदमै अप्रिसिएट गर्न लागेको रहेछ. कफी नेपालमा पनि कफी अब कफीको खेती गर्नुपर्छ भन्ने चाहिँ तपाईँले सिकाउँदै हुनुहुँदो रहेछ, यो एउटा फैलाउँदै हुनुहुँदो रहेछ मेसेज भनौँ होइन. अब नेपाली कफीले त पुग्दैन अघि भनिहाल्नुभयो तपाईँले होइन. अब यसरी नै तपाईँको के छ कहिलेसम्म बढाएर चाहिँ नेपाली कफीले नै पुऱ्याउँछु म मेरोमा चाहिँ भन्ने हिसाब किताबहरू माइन्डमा हुन्छ नि एउटा के छ तपाईँको
1: कफीलाई नै अगाडि बढाउने हिसाबले?
0: हजुर, म मेरो जुन चाहिँ मितिनी कफी एकाडेमी छ यसको लागि चाहिँ म नेपाली कफीले नै नेपालीको नेपालमा भएको कफीको खेतीले नै नेपाली कफीले नै पुऱ्याउँछु कुनै समय भन्ने के छ तपाईँको सोच?
1: एकदम धेरै छ म्याम. अब कफीमा अहिले धेरैजनाले अब कफी चाहिँ हामीलाई थाहा भएको धेरैजनाले चाहिँ उहाँले गर्दा हो भन्ने कुरा पनि कतिले भन्नुहुन्छ, प्राउड लाग्छ होइन. त्यसैले पनि विदेश होइन नेपालमै केही गर्नुपर्छ भन्ने फिल हुन्छ. त्यसैले मैले चाहिँ इन्टरनेसनल लेभलमा पनि हामीले फ्रेन्चाइजहरू स्टार्ट गर्ने कि भन्ने कुरा पनि भइरहेछ. अनि सँगसँगै फेरि हामीले चाहिँ यो कफीको स्टिल अहिले अति धेरैलाई स्टिल 80-90% अझै पनि कन्भिन्स गर्न गाह्रो छ नेपालमा कफीको प्रडक्सन यस्तो हुन्छ, कफीको फ्युचरमा यस्तो हुन्छ भन्ने कुराहरू होइन. विदेशी प्रोजेक्टहरू ल्याएर चाहिँ नेपालमा खाली जग्गाहरू लिएर अनि उहाँहरूले चाहिँ त्यो कफीलाई कन्टिन्यू दिइराख्नु भएको छ. कति ठाउँमा चाहिँ त्यस्तो केस पनि छ, सस्तोमा हुन्छ नि अब फलाउने आफ्नो देशमा लगेर चलाउने पनि छ. त्यसैले मैले चाहिँ अब रिसेन्टली अब यो इन्ड अफ जुलाईदेखि चाहिँ वर्ल्डको नै 7 हाइएस्ट माउन्टेन, अब त्यो चाहिँ वर्ल्डको 7 हाइएस्ट माउन्टेन हुन्छ, त्यसमा चाहिँ नेपालको कफीलाई नै लगेर बनाएर अनि धेरै देशहरूमा चाहिँ बनाएर पिलाएर नेपालको न्युजहरूमा कभर हुन्छ अनि सँगसँगै नेपालको कफी चाहिँ यस्तो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ. अहिले वर्ल्ड वाइडमा चाहिँ नेपालको कफी चाहिँ एकदम राम्रो भन्ने पनि छ. त्यसैले मैले सकेसम्म आफ्नो जति सक्छ त्यसलाई चाहिँ वर्ल्ड वाइडमै चिनाउन पाए हुन्थ्यो अथवा नेपालमै पनि धेरैभन्दा धेरै कफी उत्पादन र त्यही सेक्टरमा लाग्नु भए हुन्थ्यो भन्ने मलाई एकदम जहिले पनि त्यही चिजले चाहिँ क्युरियोसिटी बनाउँछ.
0: हजुर, भनेपछि प्लान बन्दैछ भनौँ होइन, तपाईँको सपनाहरू भनौँ न सोच्दै हुनुहुन्छ, सपनाहरू बुन्दै हुनुहुन्छ भनौँ होइन. र तपाईँलाई हामी सबैको तर्फबाट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट हामी अल द बेस्ट भन्न चाहन्छौँ. अनि अब जे होस् तपाईँको सपनाहरू तपाईँको प्लानहरू धेरै राम्रो रहेछ, धेरै ठुलो रहेछ होइन, अनि यसमा सफल हुनु होला. अनि तपाईँको त्यहाँ ट्रेनिङ सेन्टर मात्र होइन तपाईँकोमा त्यहाँ कफी हाउसहरू पनि होला, त्यहाँ छेउ छ आफ्नै कफी हाउसहरू कुनामा होइन?
1: हजुर, हाम्रो चाहिँ मेनली ट्रेनिङ सेन्टर नै हो, तर अहिले चाहिँ अब सिकिसकेपछि जसलाई पनि सिप त चाहिने हुन्छ, पहिला पहिलाको कम्पेयरमा चाहिँ जो विदेश जान चाहनुहुन्छ, जो एससी के अरे प्लस टू सकेर चाहिँ आइएलसहरू गर्दै हुनुहुन्छ, स्किल सिकेर जाउँ न भन्ने हिसाबले प्यासन नभए पनि यतिकै सिक्न आउनेहरू पनि धेरैजना हुनुहुन्थ्यो होइन. तर अहिले चाहिँ एससी सकेपछि पनि 8 सकेपछि पनि 9 सकेपछि पनि फ्यामिलीहरूले चाहिँ यतिकै राख्नुभन्दा छुट्टीको टाइममा केही न केही सिकौँ भन्ने हिसाबले ल्याउनु भएको कारणले गर्दाखेरि चाहिँ सिकिसक्नुहुन्छ. 1 कोर्स सकेपछि के गर्ने त होइन, अब जब गरौँ, कलेज स्कुल हुन्छ कतिको. त्यसैले पनि हामीले चाहिँ एउटा इन्टर्न प्लेसको लागि अथवा टाइम टाइममा आएर चाहिँ यसरी हात पसाउनको लागि भन्ने चाहिँ एउटा कफी सप बनाएको छौँ. त्यसैले त्यो टाइममा चाहिँ उहाँहरूले फुर्सदको टाइममा आएर चाहिँ एज अ स्टाफ जसरी नै अब काम सिक्नुहुन्छ भनौँ न, त्यस्तो खालको बनाएको छौँ.
0: भनेपछि प्र्याक्टिकल पनि पुरै हुन्छ होइन भनेपछि. र अब यो तपाईँ कफी हाउस अब कफी बनाउनु सिकाउनुहुन्छ, अब कफीको खेती पनि नेपालमै गर्नुहुन्छ भन्ने मेसेज पनि दिँदै हुनुहुन्छ, यो अहिलेको जेनेरेसनलाई पनि सिकाउँदै हुनुहुन्छ है. र अब कफी त्यसै पनि बिहान एक मग कालो कफी हेल्थको लागि एकदमै राम्रो भन्छ होइन. र अब तपाईँकोमा कफी पिउने कफीहरू कति थरीको हुन्छ पिउने कफीहरू? थुप्रै नामहरू सुन्छु म,
1: अमेरिकानो, क्याफे लाटे, क्याप्चिनो भने चाहिँ अब इक्जाम्पल हाम्रो घरमा हो भने ब्ल्याक टी बनाइसक्यो भने लेमन हाल्यो भने लेमन टी, जिन्जर हाल्यो भने जिन्जर टी, लेमन हनी हाल्यो भने लेमन हनी टी भनेर चाहिँ त्यही एउटै कफीबाट पनि धेरैवटा भेराइटी प्रिपेयर गर्न सकिन्छ।
0: ए हजुर हजुर, अनि तपाईँले यो छ तपाईँको मितिनी कफी एकाडेमी ब्रैकेटमा बरिस्टा क्लास भनेर लेख्नु भएको छ, यसै विशेष क्लास हो
1: बरिस्टा भनेको नि कफी क्लास हो। पहिला चाहिँ हाम्रो कफी मात्रै स्टार्ट गरेको थियो, म्यामहरू हुँदाखेरि कफी बेकरी अनि सिङहरू त्यही ड्रेसहरू बुन्ने त्यस्तो क्लासहरू। देन आफ्टर द्याट मैले चलाउन थालेपछि चाहिँ फर्स्टमा चाहिँ मैले कफीलाई मात्रै जोड दिएँ। त्यसपछि अहिले चाहिँ बेकरी क्लासहरू अनि सुसी क्लासहरू बारटेन्डर क्लासहरू पनि एभाइलेबल छ, अनि कुकिङ क्लासहरू पनि टिम आएको खण्डमा चाहिँ हामीले कुकिङ क्लासहरू पनि सिकाइराखेको हुन्छ अहिले चाहिँ एज अ ट्रेनिङ सेन्टर नै भन्नु होइन। पहिला चाहिँ मितिनी क्याफे भनेर क्याफे पनि छुट्टै थियो, ट्रेनिङ सेन्टर पनि छुट्टै थियो, अहिले चाहिँ होल क्लासलाई नै मैले दिइराखेको छु। त्यसैले डिफ्रेन्ट टाइप्स अफ ट्रेनिङहरू पनि प्रोभाइड हुन्छ, अनि सँगसँगै क्याफे पनि हामीले चाहिँ अहिले भर्खरै मात्रै स्वयम्भूमा पनि स्टार्ट गरेका छौँ क्याफे नै भनेर। सो त्यसैले पनि कतिले चाहिँ सिकाउने ठाउँमा क्याफे पनि बुझ्नुहुन्छ, तर पहिला कोरियनहरूले चलाउनु हुँदाखेरि चाहिँ क्याफे चाहिँ मितिनी क्याफे छुट्टै मितिनी एकाडेमी भनेर छुट्टै भएको कारणले गर्दाखेरि सिमिलर भयो नि, त्यसरी थियो पहिला। अहिले चाहिँ मितिनी क्याफे भन्ने पनि प्रायःले चाहिँ क्याफे भनेर चिन्नुहुन्छ, तर एज अ ट्रेनिङ सेन्टर चाहिँ
0: जे होस् मितिनी एकाडेमीभित्र पसेपछि त्यहाँभित्र सबै कुराको ट्रेनिङहरू विशेष गरेर होइन कुकिङको गर्न चाहेमा कुकिङको पनि गर्न सकिन्छ, र क्याफेटेरियाको भनौँ यो जति पनि बेकरीको सामानहरू है त्यो पनि ट्रेनिङ गर्न सकिन्छ, कफीको पनि ट्रेनिङ गर्न सकिन्छ, साथसाथै अब कफीको खेती कसरी गरिन्छ भन्ने कुराहरू पनि सिकाउनुहुन्छ होला।
1: हजुर, त्यो सँगसँगै फेरि नेपालमै कफी सपहरू खोल्न इन्ट्रेस्ट भएकोहरूलाई मेसिनहरू सेटअप गरिदिनेदेखि लिएर मेसिनमा अब अहिले कफी सप चलाउन फेरि के कुराहरूमा चाहिँ अलिकति उहाँहरूलाई थाहा हुँदैन त्यो कुराहरूलाई
0: ट्रेनिङ चाहिँ कति महिनाको हुन्छ बहिनी?
1: ट्रेनिङ 1 महिनाको हुन्छ।
0: ए थोरै रहेछ नि त होइन ट्रेनिङ को त्यो समय पनि।
1: हजुर
0: अनि हजुर,
1: तर अहिले कम्पिटिसन छ अनि मान्छे त डेजको वाइजमा पनि धेरैवटा सिकाउँछ कि भन्ने जस्तो हुन्छ। अब कुनै कुनै स्टुडेन्टहरू पढाइ लेखाइमा कम भएको अब नेपाली इङ्ग्लिसमा लेख्ने नजान्नेहरू पनि आउनुहुन्छ। सो 1 महिनाको राख्दाखेरि चाहिँ एभ्री डे उहाँहरूले कफी बनाउँदै खाँदै युज गर्दै गइसकेपछि चाहिँ 1 महिनको पिरियडमा चाहिँ एटलिस्ट म क्याफे पनि खोल्न सक्छु रहेछ भन्ने चाहिँ क्याबेबल बनाउन सक्ने भएकोले पनि अहिले चाहिँ हामीले 1 महिनको प्याकेज राखेको छौँ।
0: ए हजुर हजुर, 1 महिनको प्याकेजमा सिक्नेले मजाले सिक्न सकिन्छ होइन।
1: हजुर हजुर।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: अरे अब यो वर्ल्ड्स हाइएस्ट माउन्टेनहरूमा चाहिँ को प्लान तपाईँको कहिलेसम्ममा चाहिँ पुरा हुन्छ?
5: मेरो क्याम्पेन चाहिँ 1 इयर भित्रै सिद्ध्याउने भन्ने छ, तर अब बेन्सन भनेको चाहिँ अन्टार्क्टिकामा पर्छ, एकदम एक्सपेन्सिभ छ भनौँ न, एउटा माउन्टेनकै $65,000 लाग्छ क्या। त्यसैले पनि अब कसरी फन्ड राइज गर्ने, कसरी त्यही कन्टिन्यू गर्ने भन्ने कुराले अलिकति चिन्तितमा छु।
4: त्यही त अब स्पोन्सरहरू खोज्नु पर्यो होइन, आफ्नो पैसाले त भ्याइँदैन, अनि ट्रेनिङ पनि गराउनु रिजनेबल अब थोरै पैसामा भनौँ ट्रेनिङ पनि गराउनुहुन्छ, त्यसले गर्दाखेरि त अब के छ स्पोन्सरहरू बाहिरतिर त खोज्नु पर्यो होइन, नेपालबाट त गर्ने कुरा आएन।
5: हजुर हजुर, अब लिस्ट अब हामीले मैले जुन एन्ड अफ जुनबाट इन्ट्रेस्टबाट स्टार्ट गर्छौँ, त्यो इन्ट्रेस्टपछि हामी अफ्रिका जान्छौँ, अफ्रिकाको माउन्टेन चढिसकेपछि अब त्यही अनुसारले अब प्रिपेयर गर्दै जान्छौँ। अब क्याम्पेन राम्रो भएपछि अब नेपालमा चिन्दै गएपछि त्यही त हो, नेपालमा फेरि न्युजहरूले कभर हुँदै गइसकेपछि अलिकति चिन्न थालेपछि मात्रै त सपोर्ट गर्नुहुन्छ होइन, र त्यसैले पनि अब त्यही विचारमा चाहिँ सबैजनाले सपोर्ट गर्नुहुन्छ होला भन्ने पनि आशा गरेको छु।
4: हजुर हजुर, एकदमै तपाईँले जुन प्लान गर्नुभएको छ एकदमै राम्रो, किनभने नेपाली कफी बोकेर जानुहुन्छ नि त तपाईँ होइन, त्यो एकदमै राम्रो हो। अब विदेशमा हिमाल चढेर उहाँकै कफी लगेर जानु त के भयो त, फाइदै भएन होइन, नेपालमा तपाईँ नेपाली कफी हुनपर्छ, नेपाली कफी उब्जाउनुपर्छ भन्ने कुराहरूमा हुनुहुन्छ। अब विदेशको हिमालमा गएर उनीहरूको कफी खायो भने त त्यो कामै भएन, त्यसले गर्दा
5: नेपाली कफीलाई नै प्रमोट गर्नको लागि यत्रो क्याम्पेन बनाएको छु, सायद सबैजनाले मन पराइदिनुहुन्छ होला।
4: हजुर हजुर हजुर, एकदमै राम्रो। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, उहाँ नेपाली कफीको खेतीलाई पनि एकदमै अब एन्करेज गर्दै हुनुहुँदो रहेछ, अहिलेको यङ्स्टरहरूलाई भनौँ, अहिलेको उहाँको स्टुडेन्टहरूलाई खेती पनि गर्नुपर्छ भन्ने कुराहरू सिकाउँदै हुनुहुँदो रहेछ। कतिवटा गाउँहरूमा उहाँले गाउँलेहरूसँग कोअर्डिनेट गरेर चाहिँ उहाँले भनौँ कफीको खेती पनि गर्नु लगाउँदै हुनुहुँदो रहेछ। अब बिस्तारै बिस्तारै नेपालमा कफीको खेती पनि बढ्ने भयो। अनि तपाईँको फोटोहरू हेर्दा त गाउँ गाउँमा गएर कफी रोप्नु पनि जानुहुन्छ क्या, मैले फोटोहरू देखेको थिएँ।
5: कफी रोप्न पनि सिकाउनलाई गइरहेको
4: छु। ए, कहाँ कहाँ लानुहुन्छ स्टुडेन्टलाई?
5: स्टुडेन्टलाई त हामीले फिल्ड भिजिटमा त्यसरी लग्दैनौँ, काठमाडौँ नै त, काठमाडौँ त्यस्तो धेरै पनि छैन, गयो भने चाहिँ नगरकोट मात्रै हो, कहिले काहीँ मात्रै जानु कुनै कुनै ब्याचहरूमा चाहिँ होइन, तर तपाईँले देख्नु भएको पिक्चर चाहिँ हामीले गभर्मेन्टसँग मिलेर चाहिँ कहिले काहीँ चाहिँ बारिस्ताकै अहिले त ओडाहरू गाउँपालिकाहरू पनि त एसिसकेपछि कि इन्ट्रेस्ट बिजनेस गर्नु इन्ट्रेस्ट भएकोहरूलाई चाहिँ भनेर वर्षमा एकचोटि फर्म खोल्नुहुन्छ कफीको ट्रेनिङको लागि, सिटीको ट्रेनिङको लागि, डिफ्रेन्ट टाइप्सको ट्रेनिङहरूको। सो कफीको चाहिँ धेरैवटा ओडा गाउँपालिकाले चाहिँ हामीसँग नै समन्वय गर्दै हुनुहुन्छ, त्यसैले त्यो टाइमको पिक्चरहरू हो। अनि प्लस अहिले चाहिँ हाम्रो सङ्घर्षाब जिल्ला र यता सिजिपेम्बा भनेर चाहिँ ओखलढुङ्गाको गाउँपालिकाहरूसँग समन्वय गरेपछि लास्ट टाइममा हामीले कफी कसरी रोप्ने भनेर पनि सिकाएर आएको छौँ। अनि रिसेन्टली अहिले भर्खरै मात्रै पनि हो ओखलढुङ्गामा चाहिँ हामी सकेको, ओखलढुङ्गामा सक्ने बित्तिकै अहिले भर्खर यो सिजन टाइम हो, रोप्ने सिजन टाइम पनि हो, त्यसैले रोप्नको लागि चाहिँ त्यहीको ओडा एकबाट चाहिँ त्यहाँ ओडा एकमा चाहिँ अलिकति जमिनहरू जग्गाहरू कफी पोसिबिलिटी भएको कारणले गर्दाखेरि चाहिँ वडा अध्यक्षज्यूहरूले चाहिँ उहाँहरूलाई 5-6 हजारको बोट चाहिँ वितरण गरेर पनि रोक्न थाल्नु भइसकेका छ।
4: ए हजुर, अनि यो बहिनी बाबु कि बहिनी, यो कफीको खेती चाहिँ नेपालको कुन कुन ठाउँमा गर्न सकिन्छ?
5: त्यही हो, 900 मिटरदेखि अब 1600-1700 मिटरसम्मको जमिनहरूमा चाहिँ हामीले कफी खेती गर्न सक्छौँ।
4: भनेपछि अब सबैलाई जे होस् तपाईँले इन्फर्म गर्नु पर्यो गाउँ गाउँमा, होइन, कफीको खेती गर्नुहोस् भनेर। चिनाजानाकोमा त सबैलाई भन्नुभएको छ होला, सबैकोमा मेसेज पुर्याउनु होला, किनभने नेपाली कफी लगेर तपाईँ अब विश्वभरि चिनाउने तपाईँको उद्देश्य रहेको रहेछ। त्यसको लागि हामी तपाईँलाई अल द बेस्ट भन्छौँ। र हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ हाम्रो बाबुकी शेर्पा बहिनीको यो एकाडेमी, मितिनी एकाडेमी चाहिँ बौद्धमा छ। बौद्धमा कहाँनिर?
5: बौद्धमा हाम्रो पुलिस बिटकै छेउमा छ मितिनी भनेर, पुलिस बिटकै छेउमा हाम्रो सोनाम गियर भनेर चाहिँ फर्स्ट फ्लोरमा छ। अनि प्लस तपाईँहरूले बौद्धकै पिपल बोर्डमा पनि पाउन सक्नुहुन्छ, अनि बौद्धकै रामहेटी साइडमा पनि पाउनुहुन्छ। बौद्धै एरियामा चाहिँ 3 फ्रेन्चाइज छ, अनि भर्खरै मात्रै हामीले सेन्डुमा पनि स्टार्ट गरेका छौँ, विजेश्वरी मन्दिरकै अगाडि। अनि प्लस थमिलमा पनि हाम्रो पहिलाको फर्स्टको हाम्रो क्याफे चाहिँ थमिलको पहिला मनमोहन हस्पिटल भएको छेउमा चाहिँ अहिले पनि हामीले ट्रेनिङ र कफी सपहरू चाहिँ चलाइरहेको छौँ।
4: जे श्रोताहरू नेपाल छुट्टीमा आउँदाखेरि चाहिँ यसो बौद्धतिर घुम्नु जानुभयो भने हाम्रो बाबुकी शेर्पा बहिनीको मितिनी एकाडेमीमा जानुहोला, मितिनी कफी एकाडेमीमा जानुहोला, यसो भेटघाट गर्नुहोला, कफी पिलाउनुहुन्छ होला नि, होइन? हाम्रो श्रोताहरू आउनुभयो भने यसो नेपाली कफी पिलाउनु होला, होइन? र तपाईँ अब यति ठुलो मिसनमा हुनुहुन्छ तपाईँ, अब होइन, नेपाली कफीलाई लिएर चाहिँ विश्वभरि चिनाउने, नेपालमै कफीको खेती गर्ने भन्ने एउटा लिनुभएको छ। अनि अघि तपाईँले बिचमा अलिकति समाजसेवाहरू पनि अलिकति इन्डाइरेक्टली मबाट भए मैले गरिरहेकै हुन्छु भनेर भन्दै हुनुहुन्थ्यो, के कस्ता समाजसेवाहरू गर्दै हुनुहुन्छ?
5: अब दुःख परेको कुनै सहयोगहरू आवश्यक बुझेर त्यसको रिलेटेडमा, होइन, उहाँहरूको इकोनोमिक कन्डिसन हेरेको अनुसारले चाहिँ हामीले ट्रेनिङलाई पनि अलिअलि अब 50-60% कति पर्सेन्ट डिस्काउन्ट दिएर पनि ट्रेनिङहरूमा पनि लिइराखेको हुन्छौँ। प्लस अब अरू एक्टिभिटिजहरूमा पनि कहिलेकाहीँ स्कुल ड्रेसहरू, अब ब्यागहरू, स्कुलमा स्टेसनरी चाहिने निर्देश सामानहरू चाहिँ हामीले आवश्यक ठाउँहरूमा पनि सपोर्ट गरिराखेको हुन्छौँ, त्यसरी नै गरिरहेको छौँ। प्लस म चाहिँ 2018 मिस युनिभर्स पनि विनर भएको कारणले गर्दाखेरि चाहिँ अब मान्छेसँग कनेक्ट गर्नै पर्छ, होइन, कनेक्ट भएर नै काम गरिराखेको हुन्छौँ, एक्लैले भन्दा पनि टिमवर्क भएर अब निडेड भएको ठाउँमा चाहिँ जस्ट गरिराखेको हुन्छौँ, आफूले सक्ने सहयोग चाहिँ गरिराखेकै हुन्छौँ।
4: एकदमै राम्रो। अनि अब अरू तपाईँ फुर्सदमा के गर्नुहुन्छ?
5: फुर्सदमा कहिले काहीँ कोरिया जाने, कहिले जापान जाने, होइन, अब त्यसमा कफीको कल्चरहरू सिक्ने र सिकाउने, कहिले काहीँ चाहिँ एक्सपोहरूमा गइराखेको हुन्छौँ युकेतिर। अनि भर्खर मात्रै पनि हिजो म चाइनाबाट मात्रै ब्याक भएँ, चाइनामा चाहिँ हाम्रो त्यहाँको बेल्जियन नेपाली एम्बेसीले चाहिँ हामी माउन्टेन चढेकोहरूको लागि, रेकर्ड होल्डरहरूको लागि चाहिँ सम्मान राख्नु भएको थियो। अनि त्यसरी नै कामहरू गरिराखेको हुन्छौँ। अनि एकदम फ्री टाइममा चाहिँ हाम्रो नेपालमा नै बिजनेस गरिराख्नु भएको स्टुडेन्टहरू खोल्नु भएको बिजनेसहरूमा चाहिँ बिजनेस गर्छौँ, अनि निर्देश सहयोग चाहिएमा हामी कसरी गर्न सक्छौँ सहयोग पनि गरिराखेको हुन्छौँ, र उहाँहरूले के कसरी गरिराख्नु भएको छ भिजिट गरेर चाहिँ अब उहाँहरूलाई फिडब्याक दिनुपर्नेहरू, त्यसरी नै कोलेबरेट भएर काम गरिराखेको हुन्छौँ।
4: अनि अब आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ बाबुकी बहिनी, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
5: सबैजनालाई धेरै धेरै माया अनि धेरै धेरै सम्झना, होइन, तपाईँ जो जहाँ हुनुभए पनि अब नेपालको माया भनेको नेपालमै हुन्छ, होइन, त्यसैले नेपालमा पनि फर्किँदै गर्नु होला। नेपालमा अब तपाईँहरूले सिकेको कसैले जानेको कुराहरू छ भने सजेस्ट गर्नुहोला, अझै पनि पोसिबिलिटिज भएको चिजहरू मैले इम्प्रुभ गर्न सक्ने चिजहरूलाई चाहिँ तपाईँहरूसँग भएको आइडियालाई पनि सेयर गरिदिनु होला भन्न चाहन्छु, र सबैजनालाई टेक केयर गर्नुहोला, धेरै माया भन्न चाहन्छु।
4: अनि तपाईँलाई पनि धेरै धेरै माया, धेरै धेरै सबजना जीवस बापूकी बहिनी अब हाम्रो कार्यक्रमलाई बीट मार्ने बेला भयो हैन र जीवस तपाईको तपाईले जति पनि प्लान गर्नु भएको छ सबै तपाईको पूरा होस् र बेलाबेलामा तपाईहरुले तपाईले यस्ता कामहरु गर्दाखेरि हैन यसो मलाई भन्नु होला यसो कहिलेकाहीँ यसो आउनु पर्छ प्रोग्राममा अब अर्को नेक्स्ट टाइम चाहिँ स्टुडियोमा आउनु होला हैन बौद्धबाट जाउला खेल माथि माउन्ट एभरेस्ट पुग्ने मान्छेले बौद्धबाट यहाँ जाउले खेलाउनु कति ठुलो कुरा हो र हैन नेपाली कफी बोकेर सुन्नु न नेपाली कफी बोकेर र अब आजको नारीमा समय दिनुभयो कुराहरू धेरै राखिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट अल द बेस्ट
5: हुन्छ थ्याङ्क यू सो मच मलाई प्रोग्रामको लागि सम्झिनु भएकोमा मलाई हुन्छ नि सरप्राइज दिनु भएकोमा स्पेसली तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु
4: थ्याङ्क यू सो मच बाबुकी बहिनी थ्याङ्क यू म एक दिन आउँछु है ल
5: हुन्छ थ्याङ्क यू
4: ल थ्याङ्क यू एन्ड बाई बाई हजुर श्रोता र हाम्रो बाबुकी शेर्पा बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै र आजको निम्ति आजको नारी कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनासँग तपाईँ सामु आउने नै छौ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा र आजलाई भने म सुसन बालालाई आँके दिनुहोस् नमस्ते बाई

0: Pelaajan pari. On air. Appma. Ani smart speaker ma bunhos. Play BFBS. You, BFBS Gorkha Radio Ho. Gorkha Radio Ho.
1: प्रदेशको विभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसुन फैलिन अझ चार पाँच दिन लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन प्रवेश गरेको एक हप्ता भए पनि गण्डकी र लुम्बिनी प्रदेशको केही भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशमा मनसुन प्रवेश गरेको छैन। हाल मनसुन कोशी मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मात्र फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको केही भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ, जसका कारण वर्षा हुन सकेको छैन। यी प्रदेशका तराईका केही क्षेत्रमा उच्च गर्मी छ। नेपालमा असार पाँच गते कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको छ। यो वर्ष मनसुन देशभर फैलन लामो समय लाग्ने देखिएको छ। नेपालमा यस वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2026 जनवरी 1 देखि 25 जूनसम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जून 23 सम्म यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको हो। यस वर्ष हालसम्म 71 जिल्लामा डेंगी संक्रमण देखिएको छ। हालसम्म डेंगीबाट कसैको पनि मृत्यु भएको छैन। एडिसिडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100 देखि 150 जनामा संक्रमण देखिने गरेको छ, तर डेंगी फैलिने मुख्य सिजन अझ बाँकी रहेकाले अबका दिनमा थप सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ। नेपालमा सन् 2004 देखि डेंगी संक्रमण देखिन थालेको सरकारी तथ्याङ्क छ। शुरूको वर्ष 1 जनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ। एडिसिडीका अनुसार हालसम्मको संक्रमण दर हेर्दा 2019 17,992, 2022 54,784 जनामा संक्रमण देखिएको थियो। डेंगी संक्रमणकै कारण 2022 88 जनाको मृत्यु भएको तथ्याङ्क छ। यस्तै 2023 51,243 जनामा संक्रमण देखिँदा 20 जनाको मृत्यु भएको थियो। 2024 41,865 संक्रमण भएकोमा 15 जनाले ज्यान गुमाएका थिए भने 2025 53,200 संक्रमण देखिँदा 8 जनाको मृत्यु भएको थियो। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी योजना कार्यान्वयनमा ल्याएको छ।
2: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 वटा प्रदेशका 4 वटा जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट र लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झनै 1,62,000 किसानलाई प्रत्यक्ष लाभ हुने लक्ष्य लिइएको छ। यसका साथै 10,000 हेक्टरमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रोइला मिसानेले प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीमाथि लाग्दै आएका विचाराधीन, विचारविहीन, सिद्धान्तविहीन र अपरिपक्व राजनैतिक शक्तिको आरोपलाई खारेज गरेको बताउनु भएको छ। चितवनमा सम्पन्न महाधिवेशनबाट निर्विरोध सभापतिमा निर्वाचित भएपछि शपथ ग्रहणपछि सम्बोधन गर्दै लामिछाने
3: सबैभन्दा ठूलो लगभग 2/3 सरकार सञ्चालन गरिरहेको रासोपा परिपक्व भएर अगाडि बढ्नेछ, प्रतिबद्ध भएर अगाडि बढ्नेछ। यिनीहरू गम्भीर छैनन् कि, दुर्घटना पो हुन्छ कि भन्ने प्रश्नहरूको हामीले व्यापक सामना गर्नु परेको छ। राजनीतिक रूपमा हामीले परिपक्व राजनीति गरिरहेका छौँ भन्ने कुरा देखाउने कुरामा हामी चुकेका जरुर छौँ। यो कुरा हामीले मनन गर्नुपर्छ। हामीले छातीमा हात राखेर आफैलाई सोध्नुपर्छ कि हाम्रा व्यवहार, हाम्रा अभिव्यक्ति, चाहे हाम्रो संसदीय अभ्यास होस्, यी सबै कुराहरूमा हामीले देखाउनु पर्ने जति परिपक्वता देखाउन सकिरहेका छैनौँ। यो कुरा पक्का हो। तर हाम्रो नियत हाम्रो देशभक्ति हाम्रो राष्ट्रभक्तिमा
0: यो BFBS कुल खान रेडियो हो।

0: मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझिए जाने, रामै राजा थिए र पोसिता भइतिन् रानी।
1: बीएफबीएस गोर्खा रेडियोमा मनको आवाज।

जीवनमा अनेक रङहरू हुन्छन्। अनुभवका रङहरू, भावनाका रङहरू, प्रेरणाका रङहरू, यी सबै रङहरू लिएर तपाईँलाई भेट्न आइसकेको छु। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेको छु मनको आवाज लिएर। आशा गर्दछु तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ र सकारात्मक सोचका साथमा हुनुहुन्छ। यति भयो भने जीवनमा सबै कुरा भरिपूर्ण हुन्छ। तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्। यिनै शुभकामना, यिनै शुभेच्छाका साथ तपाईँलाई स्वागत तथा अभिनन्दन गर्दछु मनको आवाजमा। त यो असाध्यै सुन्दर गीत, तपाईँको मनलाई मलम लगाउने गीत, तपाईँको नाममा समर्पित गर्दछु।

जीवन सधैँ हामीले सोचेको जस्तो नहुन सक्छ, होइन? एउटा सोच्छौँ, उयो नि एउटा उखान्छ नि, आफू ताक्छ मुढो, बन्चरो ताक्छ घोडो भने जस्तै। अब हामीले सोचेको जस्तो नभएपछि कहिलेकाहीँ नमिठो पनि लाग्छ, नरमाइलो पनि लाग्छ। तर त्यस्तो होइन रहेछ कि, जीवनमा कहिले खुसीका दिनहरू आउँछन्, कहिले काहीँ चुनौतीका दिनहरू आउँछन्। अरे यो के भएको, मलाई मात्रै यस्तो किन आइलागेको भन्छौँ नि हामी, होइन? कहिलेकाहीँ हामीले चाहेका कुरा पनि पाउँछौँ, कहिलेकाहीँ जीवनले हामीलाई नयाँ कुरा सिकाइदिन्छ, हामीले सोचेकै हुँदैनौँ त्यस्तो दिन पनि हामीले बिताएका छौँ। तर एउटा कुरा सदैव सत्य हुन्छ, हामीले चाहे जेसुकै भोगौँ, जेसुकै होस्, जेसुकै गरौँ, हरेक दिन हाम्रा लागि एउटा नयाँ अवसर हो, हरेक दिन नयाँ सोच्नका लागि अवसर हो, हरेक दिन नयाँ सिक्नका लागि यो दिन चाहिँ हाम्रा लागि अवसर हो। भन्दाखेरि हरेक नयाँ सुरुवात गर्नलाई हामीले जुन अवसर पाउँछौँ नि, त्यो आजको दिनमा पाउँछौँ, एउटा नयाँ दिनमा पाउँछौँ। जब बिहान हामी उठ्छौँ नि, सबै कुरा नयाँ, हामीले नयाँ दिन पाएको हो, नयाँ सोच पाएको, नयाँ ऊर्जा पाएको। राति सुतेर बिहान आँखा नखोलेको भए हामीले कसलाई गुनासो गर्थ्यौँ, हामीले के भन्थ्यौँ, कोसँग रिसाउँथ्यौँ, कोसँग हाँस्थ्यौँ, कोसँग बाँच्थ्यौँ? जब आँखा खुल्यो, जब हामी चेतन भयौँ, हामीले एउटा नयाँ जीवन पायौँ। यो कति ठुलो कुरा हो, यसलाई हरेक दिन नयाँ दिन हो, ओहो आज म उठेँ, म बिउजेँ, म जीवित छु भन्नु कति ठुलो कुरा हो। यसरी यदि जीवनलाई बितायौँ भने हरेक दिन हाम्रा लागि नयाँ हुन्छ। त आजको कार्यक्रममा पनि हामीसँग केही सकारात्मक विचारहरू छन्, केही व्यवहारिक ज्ञानका कुराहरू पनि छन्, एउटा मन छुने जीवनको कथा पनि छ। जस्तै तपाईँ हाम्रो जीवनको कुनै पाटोलाई सम्झाउँछ कि, तपाईँ त्यो पाटोमा पुग्न बाध्य हुनुहुन्छ कि, यस्तो पनि त हुनसक्छ नि। त्यसैले कार्यक्रमको अन्त्यसम्म सँगै रहनुहोला। राम्रा राम्रा कुराहरूको साथमा अत्यन्तै राम्रा राम्रा गीतहरू म तपाईँको लागि प्रस्तुत गर्नेछु। त यो अर्को गीत तपाईँको लागि मेरो तर्फबाट मनका आवाजमा।

मानिसले सफलता उसको जुन स्पिड छ नि, उसको गति, उसको चालले होइन कि उसले कसरी अगाडि आफ्नो जीवनलाई बढाइरहेको छ भन्ने कुराले पनि त्यति म्याटर गर्दो रहेनछ। उसको एभ्री डेको प्र्याक्टिस, एभ्री डेको जुन उसको मेहनत छ, निरन्तर अभ्यास छ, जुन निरन्तरताले जुन डेली लाइफमा हामीले त्यसलाई प्र्याक्टिस गरिरहन्छौँ नि, त्यसले चाहिँ निर्धारण गर्दो रहेछ हाम्रो सफलता कहाँ छ भनेर। यानि कि मानिसको सफलता कहाँ छ भन्ने निर्धारण गर्ने प्रक्रिया चाहिँ गतिले, स्पिडले अथवा अरू कुराले होइन, हरेक दिनको अभ्यासले, हरेक दिनको प्र्याक्टिसले रहेछ हाम्रो सफलताको निर्धारण। सानो प्रयास भए पनि, ठुलो प्रयास भए पनि, हरेक दिन अगाडि बढ्ने बानीले चाहिँ एक दिन ठुलो उपलब्धि हासिल गराउँदो रहेछ। धेरै सफल भएका व्यक्तिहरूलाई हेर्ने हो भने पनि यही कुरा हुन्छ उनीहरूको जीवनमा। त्यसैले तपाईँले, मैले, हामी सबैले याद राख्नुपर्ने कुरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ, बिस्तारै बिस्तारै हिँड्ने मानिस पनि गन्तव्यमा पुग्न सक्छ, तर ऊ बिच बाटोमै आएपछि आ कतातिर जाने, यत्रो छ बाँकी, होस् है म त जान्न अर्कै बाटो मोडिन्छु भन्ने हो भने चाहिँ हामीले त्यो कार्यलाई निरन्तर रूपमा गरेनौँ अनि हाम्रो बाटो मोडिएपछि हामी कसरी सफल हुन सक्छौँ, हामी कसरी गन्तव्यमा पुग्न सक्छौँ। यो सफलताको निर्धारण गर्ने कडी चाहिँ हाम्रो निरन्तर अभ्यास, निरन्तर प्रयास रहेछ। सायद त्यही भएर होला मानिसले जे कुरा गर्छन् त्यसमा एकदम पोख्त हुने कारण चाहिँ त्यो अभ्यासले हो। एक सन्तले पनि त्यही भनेका छन् कि, करत करत अभ्यास के जडमती होए सुजान, रस्सी आवत जावत से सिल पर पड़े निशान। भनेको नि त्यही हो अरे के, हरेक दिनको अभ्यासले चाहिँ ढुङ्गामा पनि निशान पर्छ अरे के। अभ्यास करत करत अभ्यास के जडमती होए सुजान, त्यो अभ्यास गर्दा गर्दा गर्दा गर्दा मूर्ख, पटमूर्ख, जड व्यक्ति पनि ज्ञानी हुन्छ अरे। अनि रस्सी आवत जावत से भनेको त्यो इनारहरूमा पानी तान्दा तान्दा तान्दा त्यो डोरी घिस्रिँदा घिस्रिँदा घिस्रिँदा घिस्रिँदा त्यो ढुङ्गामा पनि निशान हुन्छ अरे, त्यो इँटामा पनि निशान पर्छ अरे। भनेको त्यो आफ्नो बाटो उसले देखाउँछ नि, हो यो अभ्यासको करामत हो रे।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियोमा मनको आवाज।

एउटा गाउँमा चाहिँ एउटा ठुलो पिपलको बोट थियो, पिपलको रुख थियो। गाउँका मानिसहरू गर्मी महिनामा त्यही पिपलको बोट मुनि आएर त्यो चौतारोमा बस्थे, त्यो छायामा बसेर एकदम आनन्द लिन्थे भनौँ न। कोही बाटो हिँड्ने यात्रुहरू त्यहीँ आएर बस्थे, त्यहीँ आराम गर्थे। कोही कोही मानिसहरू यत्तिकै बसेर सुस्ताउँथे, गफसफ गर्थे। गर्मी खेपेर आउने बटुवाहरूलाई एकछिन सुस्ताउनलाई चिसो हावा, बस्ने स्थान र शान्ति दिन्थ्यो। बच्चाहरूलाई खेल्नको लागि एउटा सुरक्षित ठाउँ दिन्थ्यो। अनि यत्तिकै काम गरेर सुस्ताउने गफ गर्ने व्यक्तिहरूलाई शीतल छाहारी दिन्थ्यो। त्यो रुखको छायाको, त्यो चौतारोको आनन्द लिन्थे र बाल बालिकाहरू पनि त्यहाँ खेल्थे। चराहरूले त्यो रुखमा गुड बनाउँथे। रुखले कहिले कसैसँग केही पनि मागेन, सबैलाई दिइरह्यो, केवल उसले दिन जानेको थियो। एक दिन के भएछ भने त्यो गाउँमा चाहिँ एक युवक आएछ। उसले त्यो पिपलको झ्याममा परेको बोट, त्यो चौतारो अनि त्यहाँ बसिरहेको मानिसहरूलाई देख्यो। सबै कुरालाई हेरेपछि अनि उसले रुखलाई हेर्दै भनेछ, तिमीले यति धेरै वर्षहरू अरूलाई मात्रै दियौ, अरूको मनोकामना पूर्ण गरिरह्यौ, सबैले तिम्रो फाइदा उठाइरहे, तर तिमीले कहिले पनि ती बटुवाहरूसँग, ती बच्चाहरूसँग, ती वृद्धहरूसँग, ती यात्रीहरूसँग कसैसँग पनि केही पनि मागेनौ, बस तिमीले दिइरह्यौ। यसको बदलामा तिमीले के पायौ त? त्यो व्यक्तिले, त्यो युवकले सोध्यो। रुख मौन बस्यो, चुप्पो लागेर बस्यो। त्यत्तिकै भयो, भोलिपल्ट त्यो युवक त्यहीँ आयो। त्यति बेला चाहिँ ठुलो आँधी बेरी आयो। गाउँका सबै मानिसहरू डराए। अब हुरी बतास आँधी आएको छ, घर उडाउला कि के होला कि भनेर डराएर सबै त्यही रुख मुनि बस्न आइपुगे। अनि रुखले आफ्नो बलियो जरा, अब पिपलको बोट तपाईँले देख्नुभएको होला, ठुल्ठुलो पिपलको बोट होइन, पिपलको बोटले आफ्नो जरा कति गहिरो गरेर कति मजबुतीका साथ माटोलाई समातेको थियो। त्यो जराले सबैलाई स्थान दियो र फैलिएका हाँगाले धेरैलाई बचायो। आँधी रोकियो, सबै मानिस सुरक्षित भए भनेर दङ्ग परे। गाउँका एक वृद्धले भने, जसले जीवनभर अरूलाई सहारा दिन्छ उसको मूल्य सङ्कटमा थाहा हुन्छ, अप्ठ्यारो अवस्थामा थाहा हुन्छ। जीवनमा जसले अरूलाई सहारा दिन्छ, जसले अरूलाई सहयोग गर्छ, उसले कसरी मद्दत गर्छ, कसरी सहयोग गर्छ भन्ने कुरा चाहिँ त्यस्तो अवस्थामा चाहिँ थाहा हुन्छ, जसरी त्यो रुखले सबैको रक्षा गर्यो। यसै गरी वर्षौँ वर्ष बित्यो। त्यो रुख पनि बुढो भयो। उसका हाँगा भिङ्गाहरू सबै सुक्न थाले, पातहरू झर्न थाले। तर गाउँका मानिसहरूले त्यो रुखलाई काटेनन्, किनकि उनीहरूलाई थाहा थियो यो केवल एउटा रुख मात्र होइन, उनीहरूको जीवनको आधार थियो, उनीहरूको जीवनको एउटा अभिभावक थियो, उनीहरूको जीवनको एउटा अटुट बन्धनमा बाँधिएको एउटा अनन्त गहिरो मित्र थियो, साथी थियो।

बिहान उठ्न साथै छ नि धेरै मानिसहरूले चाहिँ अब पहिलाको कुरा गर्दिनँ म, जब यो डिजिटल प्रविधि भित्रियो नि संसारमा त्यसपछि चाहिँ मानिसहरूको बिहानको जुन बानी छ नि त्यो परिवर्तन भएको मैले महसुस गरेको छु। बिहान उठ्न साथै मानिसहरूले आफ्नो मोबाइल खोल्छन्, नोटिफिकेसनमा के आयो त्यो हेर्छन्, मेसेज के आयो त्यो हेर्छन्, सोसल मिडियाहरू हेर्छन् र दिनको सुरुवातै संसारमा के भएछ, अरूको जीवनमा के भएछ, कहाँ के भएछ भनेर सुरुवात हुन्छ। यो त्यति राम्रो बानी होइन अरे, किनकि सुरुवात हाम्रो मन चित्त सबै कुरा बाहिर एकैचोटि बाहिर पुग्छ। सबैभन्दा सन्तुलित सफल जीवन बाँच्ने धेरै मानिसहरूको चाहिँ सबैको उस्तै उस्तै बानी चाहिँ के रहेछ भन्दाखेरि, बिहान जब आँखा खुल्छ नि आँखा खुलिसकेपछिको 30 मिनट चाहिँ आफूलाई दिनु अत्यन्तै राम्रो हुन्छ अरे। त्यो आफूलाई दिएको समयमा के गर्ने भन्दाखेरि 5-7 मिनटसम्म गहिरो सास फेर्ने रे, श्वास प्रश्वासको प्रक्रियालाई हामीले प्रयोगमा ल्याउन सक्छौँ रे। त्यसपछिको 10 मिनट चाहिँ हामीले आफ्नो शरीरलाई तन्काउने, हात खुट्टाहरू मर्काउने, जुरुक्क उठ्न साथै हाई गरेर हामीले आनन्दसँग हाम्रो हात खुट्टाहरू मर्काउँछौँ, तान्छौँ, स्ट्रेच गर्छौँ नि होइन, त्यो एकदमै राम्रो हो रे। 10 मिनट हिँडेर अनि 5 मिनट जति स्ट्रेच गऱ्यौँ भने चाहिँ यसले बिहानको लागि पुग्छ अरे के। अब कतिले त आधा घन्टा एक घन्टा हिँड्नुहुन्छ, तर नभ्याउनेहरूका लागि 10 मिनट हिँडे पनि त्यस्तै निकै नै फरक पार्छ अरे हाम्रो सोचमा, हाम्रो विचारमा, हाम्रो शरीरलाई सन्तुलन राख्नमा। अनि त्यसपछि चाहिँ हामीले आजको दिनमा के गर्छौँ त, मोटामोटी कुराहरू जुन गर्नै पर्ने हुनै पर्ने चिज त छँदैछ भइहाल्छ, त्यसको अलावा हामीले यो दिनमा के कुरा गर्छौँ, के काम गर्छौँ, के गर्नु छ जरुरी, त्यसको योजना मोटामोटी बनाउनु पर्छ अरे। अनि सकारात्मक कुराहरू 1 पेज 2 पेज अब सुन्ने अथवा पढ्ने अथवा लेख्ने के छ, त्यो सकारात्मक ऊर्जा चाहिँ आफूभित्र हाल्नै पर्छ अरे। यति कामलाई तपाईँ हामीले 30 मिनट दियौँ भने चाहिँ हाम्रो बिहानको दिनको सुरुवात गजब राम्रो हुन्छ अरे। यसले सन्तुलित जीवन बाँच्नको लागि मद्दत पुर्याउँदछ अरे। अनि त्यसपछि सोसल मिडिया हेरौँ होइन, इन्स्टाग्राम हेरौँ, ट्विटर हेरौँ, नोटिफिकेसन पढौँ, मेसेज पढौँ, आफ्नो कन्टेन्ट हाल्ने हो कि अरूको कन्टेन्ट हेरेर कमेन्ट गर्ने हो कि के गर्ने त्यसपछि गर्दा हुन्छ अरे। सिधै उठ्न साथै मोबाइल समातेर के भएछ भनेर हेर्नु चाहिँ त्यति उचित होइन अरे। यति मात्रै गरे पनि मन शान्त हुन्छ अरे, सोच स्पष्ट हुन्छ अरे, अनि तपाईँ हाम्रो दिन स्पष्ट र सुव्यवस्थित बन्छ अरे। ल हजुर, यो काम लाग्छ भने लिँदा हुन्छ, कम्मरमा पटुकी बाँधेर कसे पनि हुन्छ, मनभित्र गाँठो पारेर राखे पनि हुन्छ। यदि काम लाग्दैन भने अब सुन्नुभयो ठिकै छ नि भन्नुहोला, अनि यो गीतमा इन्जोय गर्नुहोला।

प्रेम ध्वज प्रधानको यो आवाज तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिदिउँला। यो गीत मलाई पनि पर्सनली एकदमै मनपर्छ होइन। यो गीत गुनगुनाउँदा होस् अथवा यो गीत बज्दाखेरि होस् म मेरी एक पुरानो साथीलाई सम्झिन्छु कि हामी सँगै स्कुल पढेका हौँ र पछि कलेज चाहिँ छुट्टै भयो अनि यो गीत आउन साथै म उनलाई सम्झिन्छु। सम्झिनुको कारण के हो भन्दाखेरि चाहिँ जब उनीहरू कलेज पढ्थे नि त्यति बेला उनीहरूलाई टुर लगिएको थियो कलेजबाट। त्यहाँ चाहिँ यो घटना घटेको थियो। घटना के थियो भन्दाखेरि चाहिँ उनीहरू जुन होटेलमा बसे नि त्यो होटेलको पछाडिपट्टि चाहिँ जोडिएको घर रहेछ एउटा। त्यो घरबाट चाहिँ बाँसुरी बजेको आवाज उनले सुनिछिन्। त्यो बाँसुरीको धुनले उनको मनलाई छोयो। उनीहरू घुमे दिनभरि कता कता गए होइन, साँझ फेरि फर्केर आए फेरि बाँसुरी बजिरहेकै छ। पर्सिपल्टको दिनमा घर फर्किने दिन आए नि त्यसपछि उनले होटेलको रिसेप्सनमा गएर सोधिन् यो बाँसुरी कसले बजाएको हो, के उहाँसँग भेट हुन्छ। तिनले भने हुन्छ म भेटाइदिन्छु आउनुहोस्। संयोग हेर्नुहोस् न, मान्छेको भाग्य कोसँग कहाँ कहिले जोडिएको हुन्छ भन्ने कुरा थाहै हुँदैन। मन कहाँ अल्झिन्छ भन्ने कुरा पनि अत्तोपत्तो हुँदैन। जब उनले भेट गराइदिए उनी युवक थिए, लक्का जवान। उनको त्यो जवानी अनि त्यति सुन्दर बाँसुरी बजेको के चाहियो। उनी त्यत्तिकै बाँसुरी बजाउने व्यक्ति र बाँसुरीको धुनसँग मोहित भइन्। फोन नम्बरहरू आदान प्रदान भए। त्यसपछि त दिन प्रतिदिन कुराकानी हुनुको साथसाथै बाँसुरी बजाएर फोनमै युवतीलाई सुनाउँथे। बाँसुरीको धुन नसुनी यानि कि मेरी साथी निदाउन छोडिन्। यति घनिष्ठ प्रेम पर्यो, उनीहरूको विवाह भयो, बच्चा बच्ची भए अनि अहिलेसम्म पनि उनीहरूको सम्बन्ध एकदम दिगो छ, मिठो सम्बन्ध छ, हाँसी खुसी छ जीवनमा र रमाइलो परिवार छ उनीहरूको, अत्यन्तै रमाइलो परिवार। त्यो एउटा बाँसुरीको धुनले सृजना भएको उनीहरूको प्रेम, त्यो बाँसुरीको धुनले एकअर्कामा जोडिएको उनीहरूको सम्बन्ध आज पति पत्नी हुन् तर साथी साथीको रूपमा अगाडि बढिरहेको छन् र धेरै वर्ष भयो तर हिजो जस्तो उनीहरू आज पनि चकचके छन्। झगडा गर्छन्, बाँसुरी बजाउँछन्, घुम्न जान्छन्। छोरा छोरी र आमा बाउ उस्तै उस्तै भइसकेका छन् अहिले, सबैजना साथी साथी जस्तो। कस्तो रमाइलो छ उनीहरूको घरमा जाँदाखेरि, रमाइलो हुन्छ। उनले बजाएको त्यो बाँसुरीको धुन चाहिँ तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिदिउँला, प्रेम ध्वज प्रधानले गाउनु भएको यो गीतको धुन थियो रे भन्दा यो गीतसँग जोडिएको एउटा कथा मैले सुनाएँ तपाईँलाई। अब यो गीत सुन्दा तपाईँको पनि केही कथा थियो कि अथवा तपाईँलाई मन परेको थियो कि अथवा कहिले सुन्नु भएको थिएन कि, गीतका भावनाले पनि हाम्रो मनलाई छुने गर्दछ। भावनाको कुरा त सुनाएँ, अरू पनि कुरा मसँग धेरै छन्, साथै बस्नुहोला मनको आवाजमा।

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS गोर्खा रेडियो.
4: BFBS गोर्खा रेडियोमा मनको आवाज.

दयालु व्यक्तिहरू पनि छन् र यति स्वार्थी व्यक्तिहरू पनि छन्। कसको मनमा के छ भन्ने कुरा बुझ्न पनि यति गाह्रो छ कि कसको विश्वास गर्ने कसको विश्वास नगर्ने। अहिले देखिरहनु भएको छ नि है, सामाजिक सञ्जालहरूमा पनि कति कति नराम्रा घटनाहरू घटेका समाचारहरू आइरहेका छन्। कसैको के कसैको के कसैको के आइरहन्छ, कताबाट आयो के गरी आयो भन्दाखेरि लोभ लालच ईर्ष्या अनि स्वार्थका कारणले। त्यही भएर आजको यो दुनियाँ आजको यो संसारमा धेरै मानिसहरूले आफ्नो फाइदा मात्र हेर्छन्, अरूको लागि चासो पनि राख्दैनन्, अरूको लागि सोच्ने मानिससँग फुर्सद पनि छैन। नसोच्नु राम्रो कुरा हो, सोच्नु पर्दैन, आफ्ना व्यक्तिले आफ्नो लागि सोच्छन्, तर अरूका लागि नराम्रो नसोच्नु पो राम्रो कुरा भए त होइन। अरूको लागि वास्ते नगर्ने, आफ्नो लागि मात्रै, आफ्ना लागि चाहिँ जे भए पनि जसरी भए पनि गर्नै पर्ने, चाहे त्यो अर्कालाई अप्ठ्यारो किन नपरोस्, अर्काको आँसु किन नझरोस्, मतलब नहुनु भनेको चाहिँ स्वार्थ हो, आफ्नो फाइदाको लागि मात्रै व्यक्तिले व्यवहार गरेको कुरा भयो। यस्तो चाहिँ नहोस्, यस्तो हुनु हुँदैन भन्न खोजेको मात्रै हो मैले। तर केही मानिसहरू यस्ता पनि छन् जसले आफ्नो परिवारको लागि, आफ्नो समाजको लागि, आफ्ना इष्टमित्र साथीभाइहरूको लागि केही न केही गरिरहन्छन्, दिइरहन्छन्, सहयोगी पात्र भइरहन्छन्। उनीहरूसँग दिनदिनै भेट नभए पनि, उनीहरूसँग कुराकानी नभए पनि, उनीहरू त्यस्ता व्यक्ति हुन् जो सदैव मनमा जीवित रहन्छन् र मनमा सदैव श्रद्धाको पात्र भइरहन्छन्। र हामीले याद राख्नुपर्ने कुरा पनि त्यही हो, तपाईँ हामीले गरेको राम्रो काम सायद तुरुन्तै फर्केर नआउला, एक न एक दिन त्यसको मूल्य अवश्य देखिन्छ, त्यो अगाडि आउँछ आउँछ। आएन भने पनि केही छैन, तपाईँ हाम्रो मन सन्तुष्ट हुन्छ, मैले कसैलाई केही गरेँ। जसरी त्यो रुखले सबैलाई सहारा दियो, उसले आफ्नो जीवनलाई कहिले पनि व्यर्थ ठानेन र अन्तिमसम्म उसका हाँगाबिङ्गा सुकुन्जेलसम्म, त्यो रुख खङ्गङ्ग भएर सुकुन्जेलसम्म पनि त्यो गाउँका मानिसहरूले त्यो रुखलाई काटेनन्, हाँगाबिङ्गालाई काटेनन्, जबसम्म आफै त्यो रुख ढलेन। त्यही हो जीवनमा केही गरेपछि मूल्य पाए पनि नपाए पनि मनले तपाईँ हामीलाई एउटा पुरस्कार दिन्छ, शान्तिको, आनन्दको, सुखको चयन दिन्छ अनि रातको मिठो निद्रा पनि दिन्छ। त्यसैले केही पाइन्छ भनेर होइन, आफ्ना खुसीको लागि हामीले गर्नुपर्छ भन्ने एउटा संस्कार मान्यताको लागि भए पनि सानो सानो कार्य किन नहोस्। ठुलै गर्नुपर्छ भन्यो भने त त्यो कहिले हुँदै हुँदैन, सानै सानै बाट पाइला चाल्ने हो। केही सकिन्छ भने समाजका लागि, आफ्ना लागि, आफन्तका लागि र साथीभाइका लागि केही

जीवनलाई अलि सजिलो सुन्दर बनाउनको लागि साना साना महत्त्वपूर्ण कुराहरू डेली लाइफमा हामीले सम्झिरहनु पर्ने केही कुराहरू छन्। यो कुरा मैले जान्ने भएर तपाईँलाई बताएको होइन, सम्झना गर्नाले यी कुराहरूलाई हेक्का राख्नाले ठुला ठुला समस्या आए भने त्यो समस्याहरूको समाधानका लागि चाहिँ यी साना साना बानीले सायद सहयोग गर्न सक्छन् कि। रिसाएको बेला तुरुन्तै निर्णय गर्ने बानी एकदम नराम्रो हो। रिस जसलाई पनि उठ्छ त्यो एकदमै झनक्क रिस उठेको बेलामा मौन बस्नु सबैभन्दा राम्रो कुरा हो। रिसको बेलामा कुनै पनि निर्णय तुरुन्त नगर्नु भन्छन्। धेरै थाकेको बेलामा आफूलाई दोष दिन्छन् कि यो गर्दा नि भएन, त्यो गर्दा नि भएन, मेरो भाग्य नि त्यस्तो, म नि यस्तो, म नि उस्तो भनेर हामी आफूले आफैलाई कोस्छौँ, गाली गर्छौँ। त्यो पनि नगरौँ, आफूलाई दोष दिने काम पनि नगरौँ। अब भयो त भयो, आइन्दा गर्दिनँ भनेर आफूले आफैलाई सम्झाउने हो नि त। अनि तेस्रोमा चाहिँ सबैलाई खुसी बनाउन खोज्दा खोज्दै आफ्नो खुसी आफूलाई चाहिँ बिर्सिन्छौँ कि हामी, यो पनि राम्रो भएन। अरूको लागि चाहिँ ज्यानै दिने, अनि तपाईँ पनि ती जसलाई तपाईँले ज्यान दिनुहुन्छ तिनले पनि तपाईँको लागि दिनु पर्यो नि त। उनीहरूले चाहिँ तपाईँको सहयोग तपाईँको सेवा लिइरहने, अनि तपाईँ चाहिँ आफूलाई पनि नहेर्ने, अनि जस्तै तपाईँलाई हेरिरहनु भएको छ उनीहरूले पनि नहेर्ने भनेपछि त तपाईँ त एकोरो दल्लेको दल्लै हुनुभयो नि त। त्यो पनि गर्नु भएन, आफूलाई आफ्नो खुसीलाई पनि बिर्सिनु भएन। अब आयो चौथो नम्बर, हाम्रो पनि अनि हाम्रा बच्चाहरूलाई पनि हामीले अरूसँग तुलना गर्ने गर्दछौँ। यो पनि एकदम राम्रो काम होइन, तुलना कम गरौँ। म जस्तो तपाईँ हुनुहुन्न, तपाईँ जस्तो म छैन, मैले जस्तो सोच्ने तपाईँले सोच्नुहुन्न, तपाईँले जस्तो मैले सोच्दिनँ भन्दा यही विविधताले गर्दाखेरि संसार सुन्दर छ नि। त्यसले गर्दा आफूलाई चाहिँ कमजोर भनेर अरूसँग तुलना गरेर नबसौँ, नराम्रा कुरा नसोच्ने तर पोजिटिभ हिसाबले सकारात्मक हिसाबले आफू जे छौँ त्यो चिजलाई चाहिँ उजागर गरेर अगाडि बढायौँ भने त्यो सबैभन्दा राम्रो कुरा हुन्छ। सरी भन्ने हो कि धन्यवाद भन्ने हो कि अथवा यस्तो यस्तो गर्न खोजेको थिएँ यस्तो भयो भनेर, मैले चाहेको थिएँ यस्तो भयो क्षमा पाऊँ है भनेर पहिले नै भन्ने हो कि, यस्ता साना साना कुराहरूले चाहिँ इगो होइन सम्बन्धमा प्रेम बढाउँछ। त्यसैले यस्ता साना साना कुराहरूलाई याद राख्यौँ भने जीवनमा हामीले दुःख पाउनु पर्दैन, सुख पाउँछौँ। साना साना कुराहरू हुन्, जानेकै कुराहरू हुन्, सम्झाएको मात्रै हुन्। तपाईँसँग पनि यस्ता थुप्रै कुराहरू छन्, राम्रा राम्रा कुराहरू छन्, केही छन् भने यसो लेखिदिनुहोला मन्दिरा ढुङ्गेल 3@gmail.com।

गर्मी निकै नै बढ्न थालिसकेको छ. अब पानी पर्ने सिजन पनि आउन लागिसकेको छ होइन. मौसम अनुसारको अहिलेको फलफुलहरू खान नबिर्स्यौँ. दिउँसोको एकदम कडा कडा घाममा निस्किनु छ भने टोपी, छाता, सनस्क्रिन के आफूलाई मिल्छ त्यसको प्रयोग पनि गर्नुहोला. एउटा बोतलमा पानी बोकेर पनि हिँड्दा राम्रो हुन्छ. मही हुन्छ कि पानी हुन्छ कि सुप हुन्छ कि झोलिलो खानेकुरा के हुनसक्छ, ती कुराहरूलाई खाउँ ताकि हाम्रो स्वास्थ्य स्वस्थ रहोस्. अनि गर्मीमा चाहिँ शरीरभन्दा पहिले मन थाक्न थाल्छ कि, बोझिलो हुन्छ नि. त्यसैले कहिलेकाहीँ चाहिँ कस्तो दिक्क लाग्यो भन्दा भन्दै पनि हामी जबरजस्ती काम गर्छौँ. अलिकति समय आराम गर्दाखेरि चाहिँ त्यो थकानबाट आफूलाई मुक्त पार्न सकिन्छ पाँचै मिनटले पनि. अनि फेरि हामी रिफ्रेस हुन्छौँ. त्यो रिफ्रेस भइसकेपछि अनि जे गर्नलाई पनि शक्ति आइहाल्यो, उत्साह बढिहाल्यो. यस्तै गरी अगाडि बढ्ने हो भने जीवनमा धेरै खुसी र उपलब्धि पनि गर्न सक्छौँ. ल हजुर, आजको यो साथ, यो माया, यो समयका लागि आभार व्यक्त गर्दछु. धेरै धेरै धन्यवाद. आशा छ आजको कार्यक्रमले मनको आवाजले तपाईँको जीवनमा सानो मुस्कान छर्यो होला, तपाईँको मनमा एउटा मिठो विचार आयो होला, न्यानो अनुभूति थपेको पनि अनुभव भयो होला. जे होस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो प्रियजनहरूलाई समय दिनुहोस्. सबैभन्दा ठुलो कुरा आफ्नो मनलाई आफूलाई पनि माया गर्नुहोला. अब म छुटिन्छु. अब म तपाईँसँग बिदा मागेर जान्छु. फेरि अर्को साता मनको आवाजमा धेरै नयाँ नयाँ कुराहरू, धेरै नयाँ अनुभूति, नयाँ ऊर्जा अनि राम्रा राम्रा गीतहरूको साथमा तपाईँको र मेरो भेट हुने नै छ. स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ. यो स्वर्गमा खुसी भएर बाँचौँ. हवस् त, आजलाई बिदा पाऊँ. नमस्कार.

0: भेनेजुएलामा भूकम्पमा परेर राष्ट्रिय टोलीका युवा फुटबलर यिमर बर्ट बेरोटेरानको मृत्यु भएको छ। 20 वर्ष मुनिका राष्ट्रिय टोलीका खेलाडी 18 वर्षीय यिमबर्ट बेरोटेरानको मृत्युबारे भेनेजुएला फुटबल महासंघले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो। स्थानीय समाचार माध्यमका अनुसार भूकम्पपछि भग्नावशेषमा पोरिएका उहाँको शव उद्धारकर्ताले करिब 24 घण्टापछि फेला पारेका थिए। भूकम्पका कारण भेनेजुएलामा ज्यान गुमाउनेको संख्या 900 नाघिसकेको छ। भक्तपुरमा छोराको कुटपिटबाट आमाको ज्यान गएको छ। उदयपुरको कटारी नगरपालिका 5 घर भएकी हाल सूर्य विनायक 9 भाते ढिकुरमा बस्ने 40 वर्षीय मेघिया चौधरीको 24 वर्षीय छोरा किरण चौधरीको कुटाईबाट ज्यान गएको हो। छोराले कुटपिट गरेपछि गम्भीर घाइते भएकी चौधरीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। उहाँ श्रीमान र छोरा सहित भाते ढिकुरमा बस्दै आउनु भएको थियो। ज्याला मजदूरी गर्दै जीविका चलाउने चौधरी परिवारमा सामान्य घरयासी विवादका कारण हत्या भएको जिल्ला प्रहरी परिसरका भक्तपुरका प्रहरी प्रेक्षक सूर्य बहादुर खड्काले बताउनु भएको छ। खड्काका अनुसार कुटपिटबाट मेघियाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो। मेघियालाई सूर्य विनायक नगर अस्पतालमा प्रारम्भिक उपचारपछि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइए पनि राति 11 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। विश्वमै लोपोन्मुख अवस्थामा रहेका गिद्धहरूको संरक्षणका लागि अर्घाखाँची अहिले महत्वपूर्ण जिल्लाका रूपमा चिनिन थालेको छ। यस वर्षको प्रजनन अवधिमा अर्घाखाँचीमा 4 प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन्। हालसम्म 33 बचेरा गुणबाट उड्न सफल भएको गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुणबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका छन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न डिंगर गिद्धले सल्लाहका रूखमा 23 गुण बनाएको थियो। तीमध्ये 15 गुणबाट बचेरा उडेको उहाँले जानकारी दिनुभएको छ। मालारानी गाउँपालिकाको घेराभीर क्षेत्रमा हिमाली गिद्धले 22 र हार्डफोर गिद्धले 3 गुण बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हार्डफोर गिद्धका 2 गुणबाट बचेरा उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र अण्डा पार्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्छ। यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्देखर्का भूमिका स्थान मालारानी र शीतगंगा नगरपालिकाका विभिन्न 6 स्थानमा गुड बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनु भएको छ। अर्घाखाँचीमा पछिल्ला वर्षमा लगातार सफल प्रजनन हुनु उपयुक्त वासस्थानको संरक्षण पर्याप्त खाद्य उपलब्धता तथा स्थानीय समुदायको संरक्षण प्रतिको सचेतनाले गिद्धहरूको संख्या र प्रजनन सफलता बढाउन महत्वपूर्ण भूमिका खेलेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले बताउनु भएको छ। सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धान खेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ।
1: धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजनाले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ। कृषि विभागले शुक्रबार ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन्। यो परियोजना विश्व वातावरण सुविधाको 89 लाख अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र संघको कृषि तथा खाद्य संगठनले गर्नेछ। सन् 2030 डिसेम्बरसम्म 60 महिनाको अवधिका लागि सञ्चालन हुने परियोजनाले देशका 3 प्रदेशका 4 जिल्लालाई भौगोलिक कार्यक्षेत्र बनाएको छ। मधेस प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट र लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयोजना अवधिभर झनै 1,62,000 किसानलाई प्रत्यक्ष लाभ हुने लक्ष्य लिएको छ। यसका साथै 10,000 हेक्टरमा जलवायु अनुकूल प्रविधि अप्नाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ।
0: उरुग्वेलाई 1-0 गोलले हराउँदै स्पेन फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। स्पेन समूह विजेता भन्दै नकआउट चरणमा प्रवेश गरेको हो। मेक्सिको ग्वाडलाडारा स्टेडियममा बिहान भएको खेलको 42 मिनटमा एलेक्स बनाएले गरेको गोल नै निर्णायक बन्दा स्पेन समूह चरणबाट 7 जोड्दै नकआउट चरणमा प्रवेश गरेको हो। खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो। यो BFBS गोर्खा रेडियो।

बिहार बिहार गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहार बिहार गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहार बिहार गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शनिबार हो आदरणीय श्रोता, शनिबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। अर्धनारीश्व रूपमा रहनुभएका आशुतोष तथा अवतार दानी भगवान शिवको उपासनाबाट हामी सम्पूर्ण रूपमा धन धान्यले समृद्ध हुनेछौँ, स्वास्थ्य हाम्रो ठिकठाक रहनेछ र हामीले भगवानको भक्ति प्राप्त गर्ने इच्छा गर्यौँ भने भगवान भोले नै हो भक्तिका दाता। यो सृष्टिमा अरू त्यति दानी भक्तिका दानी कोही पनि छैनन्। शिवजीले जसलाई दिनुहुन्छ त्यसले कतै न कतै भक्ति नै प्राप्त गर्छ। त्यसैले हामी पनि त्यस्ता अवतार दानीको निरन्तर रूपमा उपासना गर्ने गर्दछौँ र उहाँका विविध स्वरूपहरूको शक्ति स्वरूपिणी अर्धनारी स्वरूपमा रहनुभएका देवीहरू तथा भक्त राजका रूपमा पूजित हुनुभएका हनुमानजीको पनि हामी शनिबारका दिन भैरवादी देवताहरूसहित हामी उपासना गर्ने गर्दछौँ र हाम्रो उपासनाबाट प्रसन्न भएर भगवान भोलेले हामी सबैको इच्छा पूर्ति गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ। त्यसै अन्तर्गत आज पनि हामी तपाईँ समक्ष उपस्थित भइसकेका छौँ र हामी केही न केही विषयबिन्दुमा रहेर हाम्रो चर्चालाई अगाडि बढाउने गर्दछौँ, जसको श्रवणबाट आदरणीय श्रोता चित्तमा रहेका मलहरूको नाश होस्, दुर्गन्धहरूको नाश होस् र वास्तवमा हाम्रो दुःखहरूको नाश होस् यही बताइएको छ र यतैतर्फ हाम्रो दृष्टि तिखारिने अवस्थामा छ भन्ने हाम्रो बुझाइ हो। त्यसैले हामी यतैतर्फ उत्प्रेरित भएर अगाडि बढिरहेका छौँ र शास्त्रका आज्ञाहरूको नै हामी चर्चा गर्छौँ। अप्रामाणिक गन्थनहरूको चर्चा वास्तवमा गर्नु हुँदैन भनिएको छ, शास्त्रद्वारा निषेध गरिएको छ। त्यसैले त्यतातर्फ धेरै कम मात्र हामी प्रवृत्त हुने चेष्टा गर्छौँ र त्यसै अन्तर्गत तपाईँ समक्ष भेट्ने गर्छौँ र आज हामी केही शिक्षाप्रद चर्चाहरू गरौँ। कस्य दोष कुले नास्ति व्याधिना केन पीडिता व्यसनम केन न प्राप्तम कस्य सौख्यम निरन्तरम। आदरणीय श्रोता, वास्तवमा शास्त्रले मनुष्यको हृदयमा प्रवेश गरेर त्यहाँ जस्तो चिज चाहिन्छ त्यस्तै चिज पस्किएको छ। मनुष्यले त्यसलाई अलिकति तीखो नजरले नहेरेर मात्रै यो समस्या हो भनेर शास्त्र भन्छ। जस्तो मनुष्यहरू हामीहरू संसारमा रहेका मनुष्यहरूको चरित्रलाई उल्लेख गर्दै शास्त्र भन्छ, अरूलाई अत्यन्तै सुखी देख्छ, अरूलाई जान्ने बुझ्ने ठुलो मान्छे मान्छ र आफू ऊभन्दा ठुलो हुने ऊभन्दा सुखी हुने दौडमा दौडिएर नरकको यातनामा पुग्छ भनेर शास्त्र भन्छ। वास्तवमा त्यस्तै छ, किनभने संसारमा एक अर्काप्रतिको हेराइ प्रतिस्पर्धा र जित्ने एउटा आकाङ्क्षाले गर्दा नै दुःखहरूको यो विस्कुन फिजाइएको छ र त्यसैमा हामी लटपटिरहेका छौँ भनिएको छ। किनभने संसार दोषयुक्त छ, भगवान्ले भन्नुभएको छ जसरी आगामा धुवाँ हुन्छ त्यसै गरी सांसारिक पदार्थहरूमा दुःख अर्थात् दोष हुने गर्दछ। त्यसैले सुख यहाँ प्राप्त हुन सक्दैन। सहजम कर्म कौन्तेय सदोषमपि न त्यजेत भनेर भगवान्ले भन्नुभयो। किनभने संसारमा दोषयुक्त पदार्थहरूको नै उपस्थिति रहेको छ, त्यसैले त्यसमा सुख प्राप्त हुन सक्दैन। त्यसै सन्दर्भमा यो पद्यले भन्छ, संसारमा दोष नभएको कुल कहाँ छ? कुनै पनि कुलमा जुनसुकै कुल होस्, जतिसुकै ठुलो कुल भनेर छाती फुलाए पनि त्यो कुलमा काहीँ न काहीँ दोष रहेकै हुन्छ। त्यसै गरी कसलाई चाहिँ व्याधिले पीडित गरेको छैन, अर्थात् रोगले कसलाई आक्रमण गरेको छैन? धनीलाई, विद्वानलाई, ठुलोलाई, सानोलाई, भक्तलाई, गरिबलाई, दुखीलाई, स्त्रीलाई, पुरुषलाई, हिन्दूलाई, मुस्लिमलाई, क्रिस्चियनलाई, बौद्धलाई, जैनलाई कसैलाई काहीँ पनि छोडेको छैन। त्यसैले हामीले पनि त्यतातर्फ धेरै उत्सुक हुनु आवश्यक छैन। त्यसै गरी व्यसनम केन न प्राप्तम, व्यसन कसले प्राप्त गरेका छैन, अर्थात् कुसङ्गको प्राप्ति, दुर्व्यसनहरूको प्राप्ति अथवा व्यसन भनेको एउटा निश्चित बानी बेहोरालाई भनिन्छ र त्यसमा प्रगाढताका साथ मान्छे लाग्ने गर्छ। र सौख्यम निरन्तरम कस्य, कसलाई सुख निरन्तर प्राप्त भएको छ र? त्यसैले संसारको यो समग्र स्थितिलाई हेरेर तिमीलाई जे प्राप्त भएको छ त्यसैमा सन्तोष गर्ने चेष्टा गर, यही हो धर्मको मर्म र यसैलाई मानेर तिमी सुखी हुन सक्छौ र भोलिका दिनमा तिमी अझ अगाडि सुखी हुँदै सुखी हुँदै सुखी हुँदै एक दिन परमात्मा रूपी परम आनन्दको प्राप्ति गर्नेछौ भनेर शास्त्रले उल्लेख गरेको छ। त्यसैले अरू सुखी छन्, धनी छन्, अरू विशिष्ट छन् भनेर भ्रममा परेर हामी दौडिनु हुँदैन, किनभने अरू पनि हामी जस्तै स्थितिमा पीडित भएर कुनै न कुनै रूपमा दोषले न्याकिएको अवस्थामा नै रहेका छन् भनेर बुझ्नुपर्छ भनिएको छ।
त्यसैले यो शिक्षालाई लिएर हामी अलिकति सुखको अनुभूति हाम्रो जीवनमा गर्न सकौँ। यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

0: कांग्रेसको राजनीतिमा सक्रिय मोरङका एकजना युवा नेता पक्राउ परेका छन्। जिल्ला कारागारका कैदीबन्दीबाट असुली गरेको र उनीहरूको भत्ता समेत अपसारण गरेको आरोपमा मोरङका कांग्रेसका युवा नेता अभिषेक गिरीलाई पक्राउ गरिएको हो। गिरीलाई आज बिहान विराटनगर 8 मधुमारामा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता सहित कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुल्ने गरेको आरोप छ। मोरङ कारागारमा हाल 107 महिला सहित 1,199 कैदीबन्दी छन्। उनीहरूले दैनिक 80 रूपियाँका दरले करिब 16,000 रूपियाँ भत्ता पाउँछन्। करिब 500 जना कैदीबन्दीले मोडा बुन्ने र 100 जनाले गलैचा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ। ती कैदीको पारिश्रमिक भत्ता र जाडो गर्मीका लुगा भत्ता समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो। कैदीबन्दीको पैसा गिरीको खातामा पुग्ने गरेको तथा गिरी र कारागारका कैदी चौकीदार बीचको आर्थिक लेनदेनको विषयमा अनुसन्धान भइरहेको मोरङका एसपी कवित कटुवालको भनाइ छ। गिरी यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा कैद भुक्तान गरेर छुटेपछि कांग्रेसको राजनीतिमा सक्रिय रहेको खबर छ। बेल्जियम फिफा विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। बिहान न्यूजील्याण्ड विरूद्ध शानदार जित निकाल्दै बेल्जियम समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो। क्यानाडाको भ्यानकुवर स्थित बीसी प्लेसमा बेल्जियमले न्यूजील्याण्डमाथि 5-1 जित निकालेको हो। बेल्जियमका लागि लियनाड्रो ट्रेडर्सले 2 गर्नुभयो भने केविन डेब्रोयन, रोमेलो लुकाकु र रोमेलो लुकाकु र एलेक्सिस सेलमाइकर्सले गोल गर्नुभयो। न्यूजील्याण्डका एलिजाह जोसले 84 मिनटमा 1 फर्काउनु भएको थियो। जितसँगै समूह जीमा 5 जोड्दै बेल्जियम समूह विजेता बनेर नकआउटमा प्रवेश गरेको हो। पराजित भएको न्यूजील्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ। यता इजिप्टले फिफा विश्वकप फुटबलको इतिहासमा पहिलो पटक नकआउट चरणमा स्थान बनाएको छ। समूह जी अन्तर्गत इरानसँग 1-1 बराबरी गरेपछि इजिप्ट उपविजेताको रूपमा अन्तिम 32 प्रवेश गरेको हो। यो नतिजासँगै इजिप्टले अन्तिम 32 अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। यता इरानको भविष्य पनि अन्य समूहका खेलको नतिजामा निर्भर बनेको छ। कैलालीमा सिंचाई सुविधा सुनिश्चित गर्न 5,000 भन्दा बढी किसान एकैपटक श्रमदानमा जुटेका छन्। 100 भन्दा बढी ट्र्याक्टर प्रयोग गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसीको यो रिपोर्ट।
1: स्थानीय भाषामा बेगारी भनेर चिनिने श्रमदानमा 100 किसान सहभागी छन्। कर्णाली नदीको बहाव मोडेर खेतसम्म पानी पुर्याउन स्थानीय स्रोत साधन तथा सेउलापात प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिन्छ। बाँधका लागि काठपात तथा सेउला ओसार्न मात्रै 100 भन्दा बढी ट्र्याक्टर प्रयोग भएका छन्। श्रमदानमा खटेका गुरु प्रसाद चौधरी
2: लिएर किसानहरू सहित लिएर बाँध बाँधिसकेपछि पानी फर्काएर यहाँ बुढी कुलामा फर्काउने र आफ्ना आफ्ना कुलाहरूमा लगेर कुलामा पानी हाल्ने।
1: यसरी श्रमदानबाट बुढी खोलामा पानी फर्काउन उनीहरूले समिति नै बनाएका छन्। त्यही समितिको निर्णयका आधारमा श्रमदानमा जुट्ने गरेका छन्। कर्णाली नदीको बहाव फर्काउन सहज छैन। नदीभित्र पस्नु पर्ने भएकाले जोखिमपूर्ण छ। थायी रूपमा बहाव फर्काउन यहाँका स्थानीयले पहल नगरेका होइनन् तर माग सम्बोधन भएको छैन। गेरुवा जनउपभोक्ता समूहका अध्यक्ष धनबहादुर साई:
3: बारम्बार हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ कि हामीलाई थायी मुहानको चाहियो भनेर। हामीलाई यो झन्डै 7 हामीलाई थायी मुहान चाहिँ नेपाल सरकारले चाहिँ बनाइदिएको भएदेखि हाम्रो यो 11 गाविसलाई चाहिँ एकदमै राम्रो हुन्थ्यो सिँचाइको लागि भन्ने।
1: राजापुर र गेरुवा क्षेत्रमा सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत धान सुपर जोन कार्यक्रम सञ्चालनमा छ भने राजापुर सिंचाई व्यवस्थापन कार्यालय पनि यही छ। तर किसानले अहिले पनि जोखिम मोलेर परम्परागत बाँध बनाउनु पर्ने बाध्यता छ। राजापुर सिंचाई व्यवस्थापन कार्यालयले कर्णाली नदीमा थायी बाँध निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले दीर्घकालीन रूपमा समस्या समाधान गर्न नसकिएको जनाएको छ। कार्यालयका इन्जिनियर विक्रम राई:
4: कर्णाली नदी चाहिँ यो क्षेत्रमा आएर चाहिँ अलिकति फिजिएको छ र धेरैवटा भङ्गालो छ र यसको लागि चाहिँ त्यो एउटा ठुलो बजेट नभइकन चाहिँ यसमा काम पनि हुन नसक्ने र चाहिँ यो एउटा भङ्गालोमा मात्रै काम गर्दा चाहिँ तपाईँको यो कर्णाली नदी चाहिँ यता र उता सिफ्ट हुन सक्ने हुँदाखेरि चाहिँ यहाँ अलिकति ठुलै लगानीको आवश्यक हुन्छ।
1: कृषि उत्पादन वृद्धि गरी स्थानीयको आय स्रोत बढाउन थायी तटबन्ध अपरिहार्य जस्तै छ। तर कर्णाली नदीको बहाव फर्काउन स्थानीयले गर्ने श्रमदानको उत्साह भने हेर्न लायक देखिन्छ।
0: भेनेजुएलामा भूकम्पमा परेर राष्ट्रिय टोलीका युवा फुटबल

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई आजको प्रभातकालीन प्रस्तुति सुनौलो बिहानी कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको सन्दाजे। आज पनि यहाँहरूले देशभक्ति भावनाले सजिएको राष्ट्रिय गीतबाट नै आजको सुनौलो बिहानी कार्यक्रमको शुभारम्भ भइसकेको छ। यही राष्ट्रिय गीत यहाँहरूले सुन्ने मौका पाउनुभयो श्रोता। र अबको बाँकी समयमा भने हामी अन्य गीतहरू तपाईँहरूका रोजाइका गीतहरू पनि पढ्न सकुन् र हुनसक्छ तपाईँहरूलाई कसैलाई राष्ट्रिय गीत मनपर्छ, कसैलाई भनौँ न लोकगीत मनपर्छ, कसैलाई भने लोक आधुनिक गीतहरू, लोक पप गीतहरू, अनि कसैलाई हिपहप शैलीका गीतहरू पनि मनपर्छन् र पप गीत मनपर्छ, दोहोरी गीत मनपर्छ, होइन आदि इत्यादि जुन गीत मनपर्छ हामीलाई रिक्वेस्ट गर्दै जानुहोला। हामी तपाईँहरूको रुचिका गीतहरू पनि समयले साथ दिएसम्म हामी सुनाउँदै जानेछौँ। सम्पर्क टेलिफोन नम्बर 01-303-246-730, इमेल bfbsgarkha@bfbs.com र यहाँहरूले फेसबुक मेसेन्जरमा पनि हामीलाई भेट्न सक्नुहुनेछ। आउनुहोस् अब भने आजको तिथिमितितर्फ जाउँ। आज विक्रम सम्वत 2083 साल असार महिनाको 13 गते, तदनुसार आज शनिबार 23 जुन सन् 2026 हो। आज पनि शनिबारको दिनमा धेरैभन्दा धेरै कार्यक्रमहरू रहेका छन्, जस्तो कि तपाईँहरूले आयोजना गर्नुभएका विभिन्न सङ्घ संस्थाहरूको कार्यक्रमहरू त सधैँ छन्, अनि त्यसको अलावा पनि गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा पनि कार्यक्रमहरू रहेको छ। आज यसै क्रममा आरजेआर रेजिमेन्टल बर्थडे सर जोन मोर ब्यारेक्समा हुँदैछ बिहानको 10 बजेदेखि, अनि त्यसै गरी तपाईँहरूको आफ्नो पर्सनल इभेन्टहरू, विवाह व्रतबन्ध, होइन अन्य भोज भतेर अथवा कुनै पनि पाहुनालाई आफ्नो घरमा इन्भाइट गर्नुभएको छ अथवा कसैको घरमा जाँदै हुनुहुन्छ, यी सबै कुराहरू छँदैछन् आजको दिनमा। जे होस् आजको दिन तपाईँहरूको एकदमै सुखमयसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। कार्यक्रमको पहिलो घण्टामा भने मौसम, वैदेशिक विनिमय दर, सुनचाँदीका दरभाउ अनि तपाईँको आजको राशिफल पनि समयले साथ दिएसम्म हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ। र कार्यक्रमको दोस्रो घण्टा अनि कार्यक्रमको तेस्रो घण्टामा भने तपाईँले सुन्दै आइरहनु भएको कार्यक्रमहरू पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। र यसै क्रममा तपाईँहरूले कार्यक्रमको थर्ड आवरमा भने आज बागलुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुँदैछ, यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ कार्यक्रमको थर्ड आवरमा। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु कौडा भाकाको एउटा गीत, नवराज थापा अनि साथीहरूले स्वर भर्नुभएको छ। अबको प्रस्तुतिमा हामी सुनौँ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेट्स.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

समय बिहानको 7:26 जान लागिरहेको छ भने नेपालमा पनि दिनको 12:10 गयो र ब्रुनाईमा पनि दिनको 2:26 जान लागिरहेको छ। बीएफबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ सुनौलो बिहानी कार्यक्रममा, तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा हजुर आउनुहोस् अब भने मौसम सम्बन्धी जानकारी पनि लिऊ। प्राय गरेर मौसमको बारेमा यहाँहरूले हिजो अस्तिका दिनहरूमा अत्याधिक गर्मी महसुस गरिराख्नु भएको थियो र तपाईँहरूलाई थाहा छँदैछ श्रोता, र अत्याधिक गर्मीको कारण धेरैजसो स्थानहरूमा यो हिट वेभले पनि मानिसहरूलाई प्रभावित बनाइरहेको छ र त्यसको प्रभाव मलाई पनि पर्यो भन्दा पनि फरक पर्दैन, होइन? यो बढी हिट वेभले पनि मानिसहरूलाई त्यो एक प्रकारको सन एलर्जी हुँदो रहेछ, अनि सायद तपाईँहरूले पनि त्यो फिल गर्नुभयो होला। कतिले चाहिँ पक्का इन्जोय गर्नुभयो, होइन? कतिले त्यो घाममा बसेर तपाईँहरू विभिन्न देशहरूमा हलिडेमा पनि जानु परेन भने कतिलाई त यत्तिको गर्मीले पनि बढी असर गर्दो रहेछ, त्यो आफ्नो आफ्नो शरीर हो, होइन? ओके, यति भन्दै आउनुहोस् अब मौसम सम्बन्धी जानकारी पनि लिऊँ। आज प्राय गरेर धेरैजसो स्थानहरूमा पूर्वीय क्षेत्र र दक्षिण पूर्वीय क्षेत्रतिर भने पानी पर्ने सम्भावना रहेको छ बिहानी पख, अनि बिस्तारै बिस्तारै यो पानी नर्दर्न आयरल्यान्ड अनि स्कटल्यान्डको पश्चिमी भूभागसम्म पुग्ने पनि अनुमान गरिएको छ। बाँकी स्थानहरूमा भने प्रशस्त मात्रामा घाम लाग्नेछ आज पनि। दक्षिण पूर्वीय क्षेत्रमा पनि स्टिल अझै तातो फिल, एकदमै वार्म भइराख्ने तपाईँहरूले अनुभव गर्न सक्नुहुनेछ। आजको लागि अधिकतम तापक्रम 31°C हो र लन्डनको सेरोफेरोमा पनि प्राय गरेर अहिले हल्का रूपमा वर्षा भइरहेको छ भने पानी पर्ने पर्सेन्टेज 33 मात्रै रहेको छ, र 33 हुँदा पनि पानी त्यहाँ कुनै कुनै स्थानहरूमा भने मौसम सुक्खा पनि रहेको छ र दिनभरि नै घाम बादल हुनेछ अनि साँझ परेपछि पुनः वर्षा हुन सक्ने अनुमान गरिएको छ लन्डनमा पनि, र साँझ 7:00 भने 46% चान्स रहेको छ पानी पर्ने सम्भावना। अनि त्यस्तै गरी आज युकेमा सूर्योदय बिहानको 5:00 लागि 15 बाँकी छँदा भएको थियो भने सूर्यास्त बेलुकी 9:22 हुनेछ। आज रातको समयमा पनि प्राय गरेर धेरैजसो स्थानहरूमा मौसम सुक्खा रहनेछ अनि बिस्तारै बिस्तारै पश्चिमी क्षेत्रतिर भने पानी पर्ने सम्भावना रहेको छ। बाँकी स्थानहरूमा मौसम सुक्खा रहनेछ, विशेष गरेर पूर्वीय क्षेत्रतिर पनि मौसम सुक्खा रहने, र भोलि आइतबार आइतबारको बिहानीमा पनि बादल देखा पर्नेछ। धेरैजसो स्थानहरूमा पानी पर्ने सम्भावना छँदैछ भोलि आइतबारको बिहानीसम्म, र बिस्तारै मौसम क्रमिक रूपमा फेरि घाम देखा पर्न सक्ने अनुमान गरिएको छ। भोलिको लागि अधिकतम तापक्रम 25°C पुग्नेछ।

सागर आले र शान्तिश्री परियारको स्वरमा यो गीत हामीले सुनिरहेका थियौं। आउनुहोस् अब भने आजको दिनमा नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकिएको वैदेशिक विनिमय दर भने यस प्रकार रहेको छ। अमेरिकी डलर एकको खरिद दर 150.74 रुपियाँ र बिक्री दर 151.34 रुपियाँ। युरोपियन युरो एकको खरिद दर 171.96 रुपियाँ र बिक्री दर 172.64 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 179.28 रुपियाँ र बिक्री दर 200.07 रुपियाँ। स्विस फ्रैंक एकको खरिद दर 186.52 रुपियाँ र बिक्री दर 187.27 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 104.03 रुपियाँ र बिक्री दर 104.44 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 106.26 रुपियाँ र बिक्री दर 106.69 रुपियाँ। सिंगापुर डलर एकको खरिद दर 116.52 रुपियाँ र बिक्री दर 116.99 रुपियाँ। जापानीज यान 10 को खरिद दर 9.33 रुपियाँ र बिक्री दर 9.36 रुपियाँ। साउदी अरेबियन रियाल एकको खरिद दर 40.14 रुपियाँ र बिक्री दर 40.30 रुपियाँ। कटारी रियाल एकको खरिद दर 41.39 रुपियाँ र बिक्री दर 41.56 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 9.80 रुपियाँ र बिक्री दर 9.84 रुपियाँ। र हङकङ डलर एकको खरिद दर 19.22 रुपियाँ र बिक्री दर 19.30 रुपियाँ। आज नेपालको बजारमा सुन चाँदीको मूल्य भने यस प्रकार रहेको छ। छापावल सुन प्रति तोला 2,79,100 रुपियाँ र असल चाँदीको मूल्य प्रति तोला 4,180 रुपियाँ रहेको छ।

आउनुहोस् अब यस बिहानीमा हामीसँग बिहानदेखि नै गंगादेवी थापा आमा आउनु भएको छ. गुड मर्निङ नानी भनेर हामीलाई गुलाबको फूल पठाइदिनु भएको रहेछ. थ्याङ्क यू सो मच आमा. अनि त्यसै गरी विष्णु गुरुङ भाइ हुनुहुन्छ ब्ल्यान्डफोर्डबाट, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. यहाँहरू सबै सबैलाई भेरी गुड मर्निङ भन्न चाहन्छु. अनि त्यस्तै गरी हामीसँग वीर बलाल भाइ हुनुहुन्छ, उहाँले पनि आर्म फोर्सेस डेको लागि उहाँहरू टेन्ट टाँगिरहेको कुराहरू पनि हामीलाई देखाउनु भएको छ. यस बिहानीमा कार्यक्रम सुन्ने मौका पाउनु भएको रहेछ. अनि तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ आदि इत्यादिको बारेमा पनि हामीलाई जानकारी गराउन सक्नुहुनेछ. त्यसै गरी हामीलाई अल्डसटबाट शोभा गुरुङजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच भन्न चाहन्छु. अनि लन्डन निवासी शिवकुमारी गुरुङ ज्यू हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. हामीलाई सधैँ सधैँ लभ आर्ट पठाइदिनुहुन्छ, आज पनि उहाँले पठाइदिनु भएको रहेछ. अनि कफीको साथमा यो कार्यक्रम इन्जोय गर्दैछु भनेर ब्ल्याक कफी हामीलाई पनि पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद. हामी पनि तपाईँलाई सोही कामना व्यक्त गर्छौँ, हाम्रा आदरणीय श्रोताहरू. अनि त्यसै गरी फानवर निवासी हाम्रो धनु गुरुङ बहिनी, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ र हामीलाई अघि सम्पर्क गर्नुभएको थियो. प्लम स्क्रिटदेखि चन्दा श्रीजी, उहाँले पनि यो कार्यक्रम सुन्नु भएको छ. यहाँहरू सबै सबैलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ र त्यसपछि भने हामी कार्यक्रममा आजको राशिफल पनि सुन्नेछौँ. अनि त्यसै गरी आजको कार्यक्रमहरू विभिन्न स्थानहरूमा हुन गइरहेका कार्यक्रमहरूको बारेमा पनि हामी जानकारी राख्नेछौँ.

0: गोर्खा रेडियो। त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि, होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, अहिले प्रस्तुत मिठी गीत हामीले सुनिरहेका थियौँ। अभिजित र अल्का याग्निकले गाउनुभएको गीत थियो। समय अब बिहानको 8:07 मात्र बाँकी रहेको छ। आउनुहोस्, हामीलाई बिहानदेखि नै सम्पर्क गर्नुभएको छ धेरै श्रोताहरूले। यसै क्रममा भुवानी गुरुङ दाई हुनुहुन्छ फानबरबाट, र नमस्कार रूपा बहिनी, म पनि सुन्दैछु है कर्मथलोबाट भन्नुभएको छ दाई। इन्जोय गर्नुहोला, ड्युटी इज ब्युटी भनिन्छ। तपाईँले पक्का ड्युटी गरेर पनि रेडियो सुन्दै हुनुहुँदो रहेछ, र तपाईँ जस्तै धेरै साथीहरूले ड्युटीबाटै हाजिर जनाए भन्नुहुन्छ, एकदमै खुसी लाग्छ। र तपाईँहरू लक्की हुनुहुन्छ, आफ्नो ड्युटीबाटै पनि यसरी रेडियो सुन्न पाउनुहुन्छ होइन। र तपाईँको मनका कुराहरू अनि तपाईँका रोजाइका गीतहरू छन् भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। थ्याङ्क यू सो मच दाई। अनि त्यसै गरी रेशम खड्का हुनुहुन्छ, रेशम खड्का बागलुङ्गे भेटघाट कार्यक्रमको बारेमा कलाकारहरूको टुङ्गो लाग्यो भनेर उहाँले पनि हामीलाई जानकारी गराउनु भएको छ। आज बागलुङ समाजबाट हामी कुराकानी गर्नेछौँ। बिहानको 9 समाचारपछि बागलुङ समाजको यस कार्यक्रमका इभेन्ट कोअर्डिनेटर साथै बागलुङ समाजका भाइस चेयरम्यान हुनुहुन्छ मिस्टर गुमान सिंह थापासँग हामी बिहानको 9 प्रत्यक्ष कुराकानी गर्नेछौँ। उहाँले हामीलाई समय दिनुभएको छ। दिदी, म 9 हजुरको टेलिफोन सम्पर्कमा आउने छु भन्नुभएको छ। हामी उहाँसँग कुराकानी गर्नेछौँ। यो वर्षको लागि उहाँहरूले बागलुङ्गे समाजले कहाँ कसरी के कस्ता कार्यक्रमहरू गर्दै हुनुहुन्छ आदि इत्यादिको विषयमा हामी कुराकानी गर्नेछौँ। रेशम भाई सुन्न नभुल्नुहोला। अनि त्यसै गरी उहाँले बागलुङ समाजको कलाकारहरू को आउनुभयो भनेर पनि हामीलाई एउटा उहाँहरूको फ्लायर पठाइदिनु भएको रहेछ। थ्याङ्क यू सो मच। र आमन्त्रित चर्चित कलाकारहरूमा राजेन्द्र घरती, दिलीप श्रेष्ठ अनि अतिथि कलाकारमा सम्झना भण्डारी हुनुहुन्छ। अनि साथै यहाँको लोकल आर्टिस्टहरू पनि प्रशस्तै रहेका रहेछन्। हामी यो विषयमा पनि कुराकानी गर्नेछौँ। सुन्न नभुल्नुहोला। र हामीलाई सम्पर्क गर्नुभएको छ गोपाल रसाइली दाईले पनि, उहाँले पनि लेख्नु भएको छ, राधे राधे बहिनी, हामी दुवैजना सुन्दैछौँ है, कार्यक्रम रमाइलो भइरहेको छ, सबैको दिन यसरी नै सुखद रहोस् भन्नुभएको छ। उहाँहरू एन्डोभरबाट हुनुहुन्छ। आज त गर्मीको केही राहत मिलेको छ भन्नुभयो। पक्कै पनि उहाँहरूले यो कार्यक्रम सुनिराख्नु भएको छ होला। र आज मौसम हिजोको तुलनामा केही कमी भएको छ। हुन त आजको अधिकतम तापक्रम पनि 31 हो, तर बिहानको समयमा पानी पर्यो, यसले गर्दा पनि केही राहत महसुस भने पक्कै पनि भएको छ। र यस वर्षको लागि बेलायतमा यो उच्चतम तापक्रम भनौँ न, यो अत्याधिक गर्मीको कारण न्यू रेकर्ड नै रहेको छ। तपाईँहरूले एकदमै गर्मी महसुस गर्नुभयो होला। आउनुहोस् अब भने हामी यो कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि अर्को एउटा साङ्गीतिक विश्राम लिउँ, र समाचारपछि फेरि कार्यक्रमको दोस्रो घण्टामा हामी तपाईँलाई भेट्नेछौँ। अहिलेको लागि भने स्वीकार्नुहोस् अर्को एउटा मिठो गीत छ, इन्जोय गर्नुहोला।

0: Happy Live, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
2: Radio.
3: खेलाइकी सुनाको गोर्खा रेजिमेन्ट कि ओजीएलआरले आज आफ्नो 68 वार्षिक उत्सव मनाउँदैछ। ब्रिटिस गोर्खाज नेपालमा विशेष कार्यक्रम गरेर रेजिमेन्टले वार्षिक उत्सव मनाएको हो। रेजिमेन्ट एसोसिएसन नेपालका अध्यक्ष मेजर बालकृष्ण राणा एमबी हो।
4: टुरिस्ट क्याम्पको ट्रान्जिट मेसमा एकदमै धुमधामसँग झन्डै 120 जना हाम्रो भेटरन्स मेम्बर्स फ्यामिलीज अनि हाम्रा गेस्टहरूसँग हाम्रो 68th एनिभर्सरी सिन्स इट्स फर्मेसन मनाउँदैछौँ। हामी थियो जेएलआर रेजिमेन्ट एसोसिएसन नेपालको तरफबाट युके, नेपाल, हङकङ, अस्ट्रेलिया, युएसए अर्थात् अनेन्द्र सबै ठाउँमा हुनुभएका हाम्रा भूपुर हाम्रा शुभेच्छुक मित्रहरूलाई हाम्रो शुभकामना छ।
3: बेलादी गोर्खा सेनाको क्विन्स गोर्खा लजिस्टिक रेजिमेन्टका विभिन्न क्वाटर्न छन्। उनीहरू बेलायतका विभिन्न ठाउँमा तैनात छन्। यो रेजिमेन्टले देश विदेशमा हुने सैन्य अभियान र आइपर्न सक्ने जुनसुकै चुनौतीका लागि रसद सामग्री यातायात र आपूर्ति व्यवस्थापनमा भूमिका खेल्ने गर्छ। भेनेजुएलामा आएको विनाशकारी भूइँचालोमा एकजना फुटबल खेलाड़ीकी पत्नीले सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन्। भेनेजुएली फुटबलर हेक्टर बोलोले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै आफ्नै श्रीमती एन्ड्रियाले सानी छोरीको ज्यान बचाउँदा आफ्नै ज्यान गुमाएको जानकारी दिनुभएको हो। एन्ड्रियाले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र छोरी बुझ्ने भएपछि उनकी आमाको वीरताको कथा सुनाउने लेख्नु भएको छ। छोरीलाई बचाउन आमाले ज्यान गुमाएको विषय आफूले सानी छोरीलाई कसरी बुझाउने भन्दै उहाँले आफू केही गर्नका लागि उपस्थित हुन नसकेकोमा फुटबलर बेलोले पीड़ा पोख्नु भएको छ। मलाई शक्ति देऊ। फुटबलर बेलोले आफ्नी छोरी र उनकी फुपू काराकासको अस्पतालमा उपचाररत रहेको र उनीहरूको अवस्था सामान्य छ भन्नुभएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम युनिभिजनले बेलोकी श्रीमतीको भग्नावशेषमा पुरिएर मृत्यु भएको र छोरीलाई जीवितै उद्धार गरिएको जनाएको छ। भेनेजुएला फुटबल महासंघका अनुसार भुइँचालोमा परेर दुईजना फुटबल खेलाड़ीको पनि मृत्यु भएको छ। पूर्व मिस भेनेजुएला जिलेल रोइसकी आमाको पनि भूकम्पका कारण मृत्यु भएको छ। हेरालु नर्सलाई जीवितै उद्धार गरिएको तर भूकम्पको कडा धक्का र डरका कारण हृदयघात भएर आमाको मृत्यु भएको रोइसको भनाइ छ। भेनेजुएलामा आएको भुइँचालोमा परेर हालसम्म 900 जना भन्दा बढीको मृत्यु भइसकेको छ भने 3000 भन्दा बढी घाइते भएका छन्। जेएनजी विद्रोहका बेला विराटनगरका सरकारी कार्यालयमा आगजनी गरेको अभियोगमा नेपाली कम्युनिष्ट पार्टी मोरङका एकजना नेतालाई कारागार पठाइएको छ। आगजनी तथा तोडफोडका अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लामो समयदेखि फरार अन्सारी हिजो अदालत आएपछि बयान र थुनचेक बहसपछि थुनामा पठाइएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारी विरूद्ध नापी र सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडको घटनामा आपराधीको पद्रोको मुद्दा दर्ता गरेको थियो। अदालतले नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अन्सारीलाई थुनामा राख्न आदेश दिएको र सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा 3,00,000 थरोटी मागेको थियो। अन्सारीले थरोटी समेत नबुझाएको प्रहरीले जनाएको छ। गएको भदौ 24 कोविदनसम्म विराटनगरका सरकारी कार्यालय, प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रशासनिक कार्यालय, महानगरपालिका, पाटबटिनी सुपर मार्केट र केही निजी घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको आरोप लागेको छ। अमेरिकी सेनाले इरानी सैन्य अखडामा फेरि हमला शुरू गरेको छ। राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा एउटा मालवाहक जहाजमाथि भएको आक्रमणलाई युद्ध विरामको उल्लंघन भन्ने लगत्तै अमेरिकी सेनाले इरानी सैन्य इलाकामा आक्रमण गरेको हो। इरानका क्षेप्यास्त्र र ड्रोन भण्डार केन्द्र सहित तटीय रेडार प्रणालीलाई लक्षित गरेर आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ। मालवाहक जहाजमाथि भएको ड्रोन हमलाको जवाफ स्वरूप कार्यवाही गरिएको अमेरिकी कमाण्डको भनाई छ। इरानी ड्रोन हमलापछि होर्मुज क्षेत्रमा फँसेका सयौं जहाजका चालक दलका सदस्यको पूर्व निर्धारित उद्धार अभियान पनि रोकिएको थियो। इरानले भने मालवाहक जहाजले होर्मुज पार गर्न अनाधिकृत मार्ग प्रयोग गरेकाले आक्रमण गरिएको दावी गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले पनि अमेरिकाले युद्ध विराम सन्धिको उल्लंघन गरेको आरोप लगाएको छ।
2: यो BFBS गोर्खा रेडियो हो।

समय बिहानको 8:09 गयो। नेपालमा पनि दिनको 1 बज्नको लागि अब 6 मिनट मात्र बाँकी रहेको छ भने ब्रुनाईमा पनि दिनको 3:09 गयो। हजुर, अब भने हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ। आज पनि कार्यक्रमको दोस्रो घण्टामा कुनै हाम्रो इन्टरभ्यू रिपोर्टहरू छैन, म तपाईँहरूकै अभिरुचिका गीतहरू सुनाउँदै जानेछु। आउनुहोस् आजको दिनमा यो 32 आरजेआर रेजिमेन्टल बर्थडे हो श्रोता। आज यो रेजिमेन्टल बर्थडे मनाउनको लागि तपाईँहरू विभिन्न स्थानबाट आउँदै हुनुहुन्छ। आज शनिबार 27 जुनमा बिहानको 10 बजेदेखि सुरु हुँदैछ र तपाईँहरूले 1 आर्जेरको सर जोन मोर ब्यारेक्स फोक्सटन केन्टमा आउँदै हुनुहुन्छ र यदि आउँदै हुनुहुन्छ भने पोस्ट कोड टिप्नुहोस् CT23HJ। ओके, CT23HJ आउन सक्नुहुनेछ। हो, हाम्रा पुराना आरजेआरका मेम्बर्सहरू हुनुहुन्छ, तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने तपाईँहरूको लागि यो पोस्ट कोड हो। आज विभिन्न किसिमको एक्टिभिटिजहरू छन् र बिहानको 10 बजेदेखि नै यो कार्यक्रम हुँदैछ र यसै क्रममा तपाईँहरूले आज बिहानको 10 बजेदेखि यो कार्यक्रम सुरु हुनेछ। VIP गेस्टहरू 10 बजे आइपुग्नुहुनेछ अनि त्यस्तै गरी उहाँहरूलाई ट्रेडिसनल रूपमा वेलकम गर्नको लागि पाइपर सिओ र जिएम 1 आरजेडले उहाँहरूलाई वेलकम गर्नुहुनेछ। अनि त्यसपछि भने इभेन्ट लिड आरसिएमओ ज्यूबाट तपाईँले वेलकम ब्रिफ सुन्न सक्नुहुनेछ 11 बजे। अनि त्यसपछि भने खुकुरी प्याटर्न डिस्प्ले हुनेछ रेक्रुट इन्टेक 24-25 टेक्वान्डो डिस्प्ले पनि हुनेछ। टेक्वान्डो डिस्प्ले र खुकुरी प्याटर्न डिस्प्ले बिहानको 11:15-11:30 हुनेछ, इन्जोय गर्नुहोला। अनि त्यसपछि भने कन्टिन्यू रूपमा कल्चरल डान्स हुनेछ लेडिज अनि बच्चाहरूबाट। अनि दिनको ठिक 12:30 भने 1:30 लन्च ब्रेक रहेको छ। तपाईँहरूले त्यहाँ विभिन्न टेन्ट अथवा टेबलमा सिल्भर अनि त्यहाँ एकदमै सबैको नाम राखिएको छ र सबैले पेजियु डाइन गर्न सक्नुहुनेछ त्यहाँ जाने दर्शक महानुभावहरूले। र 1:30 भने तपाईँहरूले तुल आले कफ को फाइनल म्याच हेर्न सक्नुहुनेछ अनि त्यसपछि टक अफ वारको फाइनल म्याच पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। एकदमै रमाइलो, इन्जोय गर्नुहोला। र त्यसपछि पनि विभिन्न कार्यक्रमहरू हुनेछन् अनि ब्यान अफ द ब्रिगेड अफ गोर्खास र 1 आरजेडको पाइप्स एन्ड ड्रम्सको डिस्प्ले भने 3 बजे हुनेछ। अनि आरजेआरको हिस्ट्री के कस्तो छ आदि इत्यादि अनि बर्थडे केक कटिङ सेरोमनी भने दिनको ठिक 4 बजे हुनेछ। त्यसपछि पनि दाजुभाइ ब्यान्डबाट लाइभ कन्सर्ट हुनेछ, इन्जोय गर्नुहोला। आजको यो आरजेआर रेजिमेन्टल बर्थडेको अवसरमा अन्य विभिन्न किसिमका एक्टिभिटिजहरू रहेका छन्। यो फ्री एन्ट्री हो, फ्री पार्किङ र तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ।

र आउनुहोस् अब भने हामीलाई धेरै साथीहरूले सम्पर्क गर्नुभएको छ. यसै क्रममा धनु बहिनी फानबरबाट हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, रूपा दिदी नमस्कार, शुभ बिहानीको धेरै धेरै शुभकामना. हाम्रो पनि बहिनीलाई नमस्कार छ. अनि उहाँ अघि लेख्नुहुन्छ, दिदी आज त हामी परिवार नै एकदम व्यस्त व्यस्त छौं. आज मेरो भान्जा नोदन घलेको बिहे हो. अहिले जन्ती लिएर भान्जी बुहारी रोशनी गुरुङलाई हामी लिन जान तयार हुँदैछौँ. आज त एकदमै विशाल डे रहेछ धनु बहिनीको घरमा. अनि घरमा बिहेको असाध्यै रमाइलो माहौल छ र बीएबीएस रेडियो पनि घन्किरहेको छ. थ्याङ्क यू. सबैजना आ आफ्नो काममा बिजी बिजी हो. यो बिहेको माहौलमा त यति धेरै बिजी भइन्छ होइन, त्यो तपाईँले अनुभव गरिराख्नु भएको रहेछ. अनि आज तपाईँले नोदन घले भान्जा र भान्जी बुहारी रोशनी गुरुङको बिहे हुँदैछ भनेर हामीलाई पनि जानकारी गराउनु भयो र यसको लागि उहाँहरूलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ. अनि अगाडि लेख्नुहुन्छ, आज तपाईँको रेडियोबाट मेरा प्यारा भान्जा नोदन घले र भान्जी बुहारी रोशनी गुरुङलाई वैवाहिक जीवनको यो नयाँ यात्राको धेरै धेरै बधाई तथा हार्दिक शुभकामना व्यक्त गरिदिन चाहन्छु र उहाँहरूको दाम्पत्य जीवन सधैँ माया, विश्वास, खुसी र समृद्धिले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछु. एकदमै मिठो शब्द, सही कुरा लेख्नु भएको रहेछ. पक्कै पनि उहाँहरूको यो नयाँ जिन्दगीको सुरुवात हो. अबदेखि सधैँ सधैँ उहाँहरू दुवैजनाको दाम्पत्य जीवनमा माया, विश्वास, खुसी र समृद्धिले भरिपूर्ण रहोस् हामी पनि यही कामना गर्दछौँ. र लवै दिदी आज कृपया दुला दुलैको लागि शुभकामनाले भरिएको एउटा गीत सुनाइदिनु होला. थ्याङ्क यू सो मच. र धनु बहिनी तपाईँको भान्जा र भान्जी बुहारीलाई एकदमै हाम्रो बीएफबीएस परिवारको तर्फबाट पनि धेरै धेरै शुभकामना व्यक्त गर्दै तारा देवीले गाउनु भएको शुभकामना भरि भन्ने बोलको गीत सुनाउन चाहन्छु. आशा छ तपाईँको भान्जा नोदन र भान्जी बुहारी रोशनीले पनि इन्जोय गर्नुहुनेछ.

BFBS गोर्खा रेडियो। कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

समय बिहानको 8:29 गयो। तपाईँ बीएबीएस गोर्खा रेडियो सोनकिलीबाट सुनौलो बिहानी कार्यक्रमको दोस्रो घण्टामा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हजुर, यहाँहरूले वर्ल्ड कप पनि हेर्दै हुनुहुन्छ होला श्रोता। हिजो भएको वर्ल्ड कपहरू अनि आज शनिबारका वर्ल्ड कपहरू पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। विशेष गरेर आजको दिनमा अन्य म्याचहरू भने फुल भइसकेका छन्। आज हुने आज भएको खेलहरूमा केप भर्ड नेल अनि साउदी अरेबिया पनि नेल भएको छ। त्यस्तै गरी युरेगाई नेल स्पेनले 1 गोल गर्न सफल भएको छ भने इजिप्ट र इरानको बिचमा 1-1 गोल भयो। यो चाहिँ इरानको लागि भनौँ न, इजिप्ट र इरानको लागि कसलाई फाइदा भयो कसलाई घाटा भयो भन्ने कुरा पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ। र इजिप्ट समूह जीको उपविजेता र इरान भने नकआउटको सम्भावना कायमै रहेको अवस्थामा इरानको लागि यो खेल निकै दुर्भाग्यपूर्ण रह्यो भन्दा पनि हुन्छ। र एक पेनाल्टी उनीहरूले सफल गर्न सकेनन् पेनाल्टी पाएकोमा, र अन्तिममा इन्जुरी टाइममा गरिएको गोल अफसाइड भएपछि इरान जित निकाल्नबाट पछि हटेको छ भन्दा पनि फरक पर्दैन। यो फिफा वर्ल्ड कप फुटबल अन्तर्गत आज समय अनुसार होइन, उहाँको समय अनुसार उहाँ त्यो खेल हुने स्थानमा समय अगाडि भइसकेको हुनाले पनि यो खेल अहिले फुल टाइम भइसकेको छ। र खेलको 5 मिनटमा भने इजिप्टका मोहम्मद साबिरले गोल गर्दै टिमलाई अघि बढाएका थिए, र खेलको 11 मिनटमा फेरि इरानले पेनाल्टी पाएको थियो जसमा इरानका मेहदी तारेगिमी गोल गर्न चुकेका थिए। र त्यसपछि इरानको लागि 14 मिनटमा रामिन राजानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको अन्तिम समयमा इरानले गोल प्रहार गरेको थियो तर त्यसलाई रेफ्रीले भिआर भिडियो रेफ्रीबाट यो भिआर चेक गर्दा पनि अफसाइड दिए। र त्यसपछि खेल इजिप्ट समूह जीमा 1-2 खेल्दै 5 अङ्कसहित अङ्क तालिकामा अब सेकेन्ड नम्बरमा रहन गयो इजिप्ट। र त्यस्तै गरी अन्य खेलहरू सायद तपाईँहरूले पनि हेर्नुभएको छ होला होइन, र न्युजिल्यान्ड र बेल्जियमको बिचमा भएको खेलमा न्युजिल्यान्डले केविन डी ब्रुयनाले मात्रै 3 गोल गर्न सफल भयो भने लियान्ड्रो ट्रोसार्डले 2 गोल गरेका थिए श्रोता, जसले गर्दा बेल्जियम 5-1 भयो। र आज बेलुकी ठिक 8 भने क्रोएसिया भर्सेस घाना र पानामा भर्सेस इङ्ल्यान्ड बेलुकी ठिक 8 हेर्न नभुल्नु होला। आज बेलुकी पनि एकदमै शानदार खेल हुनेछ। अब कसको जित हुन्छ यो खेलबाट, र ग्रुप एलको यो नम्बर 1 पोजिसनमा यो रहेको इङ्ल्यान्ड, अब बेलुकीको आजको खेल हेर्नुपर्छ। सायद तपाईँहरू खेल हेर्नको लागि निकै राम्रो अवस्थामा पनि हुनुहुन्छ, बेलुकीको समयमा तपाईँले हेर्न नभुल्नु होला। हजुर, बेलुकी ठिक 8 हुँदैछ श्रोता। यी दुवै खेलहरू क्रोएसिया भर्सेस घाना र पानामा भर्सेस इङ्ल्यान्डको म्याच इन्जोय गर्नुहोला भन्दै अब भने हामी अल्का याग्निकको स्वरमा, अल्का याग्निकले गाउनु भएको आए हो मेरी जिन्दगी में तुम बहार बनके भन्ने बोलको गीत स्वीकार्नुहोस्।

0: FBS गोरखा रेडियो
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

समय अब बिहानको 9 बज्नको लागि अब 10 मिनट मात्र बाँकी रहेको छ। 9 बजे समाचार पछि भने यहाँहरूले सुन्न सक्नुहुनेछ। श्रोता, आजको दिनमा बागलुङ समाज युकेका भाइस चेयरम्यान साथै इभेन्ट कोअर्डिनेटर हुनुहुन्छ मिस्टर गुमान सिंह थापा, हामी उहाँसँग कुराकानी गर्दैछौँ। यो वर्षको लागि उहाँहरूले बागलुङ समाजको कार्यक्रम के कस्तो तरिकाले गर्दै हुनुहुन्छ, हामी यो विषयमा कुराकानी गर्नेछौँ। आउनुहोस्, आजको दिनमा हुने कार्यक्रमहरूमा मैले यहाँहरूलाई जानकारी गराइसकेको छु। आजको दिनमा 1 आरजेआरको रेजिमेन्टल बर्थडे हो, सर जोन मोर ब्यारिक्समा हुँदैछ र बिहानको 10 बजेदेखि तपाईँहरूको उपस्थिति रहनेछ। तपाईँहरू आइपुग्नुपर्नेछ 10 बजे र 1 आरजेआरको सर जोन मोर ब्यारिक्समा हो। श्रोता, आज शनिबारको दिनमा बिहानको 10 बजेदेखि यो कार्यक्रम सुरु हुँदैछ। भिआइपी गेस्टहरू भने 10:20 आइपुग्नुहुनेछ र त्यसभन्दा त अगाडि नै तपाईँहरू आउनुभयो भने अझ राम्रो हुनेछ। आजको दिनमा के एट्र्याक्सनहरूमा तपाईँहरूले थाहा पाइसक्नु भएको छ, मैले बिहानदेखि नै भनिरहेको छु। आज रेक्रुट इन्टेक 24 र 25 खुकुरी डान्स प्लस उहाँहरूले टेक्वान्डो डिस्प्ले पनि गर्नुहुनेछ अनि ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खा साथै पाइप्स एन्ड ड्रम 1 आरजेआरबाट डिस्प्ले हुनेछ अनि दाजुभाइ ब्यान्डको लाइभ प्रस्तुति अनि विभिन्न किसिमका कल्चरल डान्सहरू पनि रहनेछन् र त्यहाँ एक्सटर्नल अनि इन्टर्नल स्टलहरू पनि रहनेछ। तपाईँहरूले इन्जोय गर्नुहुनेछ। तपाईँहरूलाई दैनिक रूपमा चाहिएका विविध विषयमा तपाईँहरूले परामर्श गर्न सक्नुहुनेछ अनि आर्ट एन्ड क्राफ्ट एक्जिबिसनहरू छँदैछन् अनि यो फ्री एन्ट्री फ्री पार्किङको व्यवस्था गरिएको छ। र आज तुल आली कपको फाइनल म्याच अनि टेकन्डो डिस्प्ले त भइहाल्यो, त्यस्तै गरी टक अफ वार पनि हुनेछ।

आज यस कार्यक्रममा आरजेआर रेजिमेन्टल बडीको अवसरमा सिओ वान आरजेआरबाट मेसेज हुनेछ. आरजेआर हिस्ट्री जीएम वान आरजेआरबाट प्रस्तुत गरिनेछ. अनि त्यस्तै गरी आजको दिनमा कर्नल कमान्ड ब्रिगेड अफ गोर्खास र कर्नल आरजेआरको मेसेजहरू पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ. अनि केक कटिङ सेरेमनी भने दिनको ठिक 4 बजे हुनेछ र त्यसपछि भने दाजुभाइ ब्यान्डको प्रस्तुति तपाईँहरूले कार्यक्रमको अन्त्यसम्ममा इन्जोय गर्न सक्नुहुनेछ. अब आज हुने कार्यक्रमहरूमा 27 जुनमा आज शनिबारको दिनमा तमु पेलु सङ्घ युकेको पनि वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ. यो कार्यक्रम रेडिङमा हुँदैछ. पोस्ट कोड RZ28QA हो र यसमा नेपालदेखि आउनुभएका कलाकारहरूको प्रस्तुति छँदैछ. सामूहिक पूजा हुनेछ बिहानको 10 बजेदेखि अनि राफल ड्र, त्यस्तै गरी स्थानीय कलाकार र नेपालदेखि आउनुभएका कलाकार हरूको प्रस्तुति पनि तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ.

द भोइस अफ नेपाल युकेको टुर हुँदैछ ब्रिटेनमा अथवा इङ्ल्यान्डमा भनौँ, र युकेका विभिन्न स्थानहरूमा उहाँहरूले प्रस्तुति दिँदै हुनुहुन्छ। आज 27 जुन शनिबारको दिनमा भने युर्कमा हुन गइरहेको छ, अनि भोलि पनि आइतबारको दिनमा पनि हुनेछ। त्यस्तै गरी 3 जुलाईमा र 4 जुलाईमा भने स्विन्डनमा हुनेछ, अनि 7 जुलाईको दिनमा स्कटल्यान्डतर्फ उहाँहरू लाग्नुहुनेछ, र 7 देखि 11 जुलाईसम्म उहाँहरूले स्कटल्यान्डका विभिन्न स्थानहरूमा प्रस्तुति दिनुहुनेछ। र म्यान्चेस्टरमा भने 12 जुलाई आइतबारको दिनमा हुनेछ, अनि यसलाई फेरि सुन्नुहोस्, स्कटल्यान्ड अनि म्यान्चेस्टर हुँदै उहाँहरू 12 जुलाईमा आइतबारको दिनमा भने प्लम स्ट्रिटमा हुनेछ। द भोइस अफ नेपाल युकेको टिमबाट प्रस्तुतिहरू तपाईँहरूले इन्जोय गरिराख्नु भएको छ। अब अर्को एउटा सुमधुर गीत सुनौ, सञ्जीविनीको स्वरमा, आँखा मागे आँखै दिन्छु, मुटु मागे मुटु। कस्तो होला, आँखा मुटु सबै यी अङ्गहरू यो गीतबाट बाँडिएको कुरा अब हामी सुनौ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बेलायती सेनाको गोर्खा रेजिमेन्ट क्यूजीएलआरले आज आफ्नो 68 वार्षिकोत्सव मनाउँदैछ। ब्रिटिस गोर्खाज नेपालमा विशेष कार्यक्रम गरेर रेजिमेन्टले वार्षिकोत्सव मनाएको हो। रेजिमेन्ट एसोसिएसन नेपालका अध्यक्ष मेजर बालकृष्ण राणा एमबी हो।
4: पुलिस क्याम्पको ट्रान्जिट मेसमा एकदमै धुमधामसँग झन्डै 120 हाम्रो भेटरन्स मेम्बर्स फ्यामिलीज अनि हाम्रा गेस्टहरूसँग हाम्रो 60th एनिभर्सरी सिन्स इट्स फर्मेसन मनाउँदैछौँ। हामी क्युजेएलआर रेजिमेन्ट एसोसिएसन्स नेपाल को तरफबाट युके, नेपाल, हङकङ, अस्ट्रेलिया, युएसए अर्थात् अन्यत्र सबै ठाउँमा हुनुभएका हाम्रा भूपूर्व हाम्रा शुभेच्छुक मित्रहरूलाई हाम्रो शुभकामना छ।
3: बेलायती गोर्खा सेनाको क्विन्स टाउन गोर्खा लजिस्टिक रेजिमेन्टका विभिन्न स्क्वाडन छन्। उनीहरू बेलायतका विभिन्न ठाउँमा तैनात छन्। यो रेजिमेन्टले देश विदेशमा हुने सैन्य अभियान र आइपर्न सक्ने जुनसुकै चुनौतीका लागि रसद सामग्री, यातायात र आपूर्ति व्यवस्थापनमा भूमिका खेल्ने गर्छ। काठमाडौँ उपत्यका सहित मुलुकका 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रणका लागि हालसम्म 5.5 लाख बढी पन्छी नष्ट गरिएको छ।
5: पशु सेवा विभागका अनुसार हालसम्म 11 जिल्लाका 82 स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। 2082 चैत्र 4 मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, पारा, चितवन, नलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,558 पंक्षी नष्ट गरिएको छ। यस्तै 9,89,313 अण्डा र 1,954 क्विन्टल दाना पनि नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरेर संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। विभागका अनुसार हालसम्म कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसँगै 12, महोत्तरी, चितवन र नलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। तर काठमाडौँ, ललितपुर, भक्तपुर तथा काभ्रे पलाञ्चोकका केही क्षेत्रमा संक्रमण अझै देखिरहेकाले विशेष निगरानी बढाइएको महानिर्देशक डाक्टर दाहालले जानकारी दिनुभएको छ।
3: जनजीवित रहेको बेला विराटनगरका सरकारी कार्यालयमा आगजनी गरेको अभियोगमा नेपाली कम्युनिष्ट पार्टी मोरङका एकजना नेतालाई कारागार पठाइएको छ। आगजनी तथा तोडफोडका अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले फोरपक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। लामो समयदेखि फरार अन्सारी हिजो अदालत आएपछि बयान र थुनछेक बहसपछि थुनामा पठाइएको हो। जिल्ला सरकारी वकिल कार्यालय मोरङले अन्सारी विरुद्ध नापी र सरकारी वकिल कार्यालयमा भएको आगजनी र तोडफोडको घटनामा आपराधिक उपद्रवको मुद्दा दर्ता गरेको थियो। अदालतले नापी कार्यालयसँग सम्बन्धित मुद्दामा अन्सारीलाई थुनामा राख्न आदेश दिएको र सरकारी वकिल कार्यालयसँग सम्बन्धित मुद्दामा 3,00,000 धरौटी मागेको थियो। अन्सारीले धरौटी समेत नबुझाएको प्रहरीले जनाएको छ। गएको भदौ 24 विध्वंसमा विराटनगरका सरकारी कार्यालय, सरकारी कार्यालय, प्रदेश सभा, मुख्यमन्त्री कार्यालय, जिल्ला अदालत, प्रशासन कार्यालय, महानगरपालिका, भाट बटेनी सुपर मार्केट र केही निजी घरमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। आगजनी र तोडफोडको नेतृत्व अन्सारीले गरेको आरोप लागेको छ। स्थानीय स्तरमा काँग्रेसको राजनीतिमा सक्रिय मोरङका एकजना युवा नेता पक्राउ परेका छन्। जिल्ला कारागारका कैदीबन्दीबाट असुली गरेको र उनीहरूको भत्ता समेत अपचालन गरेको आरोपमा मोरङका स्थानीय काँग्रेस युवा नेता अभिषेक गिरीलाई पक्राउ गरिएको हो। गिरीलाई आज बिहान विराटनगर 8 मधुमारामा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता सहित कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुल्ने गरेको आरोप छ। मोरङ कारागारमा हाल 107 महिला सहित 1,179 कैदीबन्दी छन्। उनीहरूले दैनिक 80 रुपियाँका दरले करिब 16,000 रुपियाँ भत्ता पाउँछन्। करिब 500 कैदीबन्दीले मुडा बुन्ने र 100 गलैँचा बुन्ने गरेको कारागार प्रशासनले जनाएको छ। ती कैदीको पारिश्रमिक भत्ता र जाडो गर्मीका लुगा भत्ता समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमेतमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो। भेनेजुएलामा आएको विनाशकारी भुइँचालोमा एकजना फुटबल खेलाडीकी पत्नीले सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन्। भेनेजुएली फुटबलर हेक्टर पेलोले सामाजिक सञ्जालमा भागभुक पोस्ट गर्दै आफ्नी श्रीमती एन्ड्रियाले सानी छोरीको ज्यान बचाउँदा आफ्नो ज्यान गुमाएको जानकारी दिनुभएको हो। एन्ड्रियाले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र छोरी बुझ्ने भएपछि उनकी आमाको वीरताको कथा सुनाउने उहाँले लेख्नु भएको छ। छोरीलाई बचाउन आमाले ज्यान गुमाएको विषय आफूले सानी छोरीलाई कसरी बुझाउने भन्दै उहाँले पीडा भएको छ।

0: हजुर, मिठी गीत यहाँ हरुले सुन्नु भयो। तिमी जे छौ जस्तो छौ त्यही नै हो मलाई चाहिने, हैन? नेचुरल ब्युटी, त्यसमा कुनै केही गर्नु पर्दैन। एकदमै ब्युटिफुल सङ यहाँहरूले सुन्नुभयो, र स्वप्न सुमनको सुरबद्ध प्रस्तुत गीत थियो। अब यो गीत पछि भने समयको जानकारी लिउँ। समय बिहानको 9:09 गयो, नेपालमा पनि दिनको 2 बज्नको लागि अब 6 मिनट मात्र बाँकी रहेको छ, अनि ब्रुनाईमा पनि दिनको 4:09 गयो। बीएपीएस गोर्खा रेडियोबाट तपाईँ सुनौलो बिहानी कार्यक्रमको 3rd आवरमा हुनुहुन्छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा राणा। हजुर, आउनुहोस् अब भने हामीलाई केही साथीहरूले सम्पर्क गर्नुभएको छ र उहाँहरूले भनिराख्नु भएको छ, यो कार्यक्रम सुनिराख्नु भएको रहेछ धेरैले। र यसै क्रममा विष्णु कुमारी विश्वकर्माजी हुनुहुन्छ, गुड मर्निङ रूपा बहिनी, बेजिङ स्टोकबाट म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ, थ्याङ्क यू सो मच यहाँलाई। र त्यसै गरी ललित दाई र सती दिदी हुनुहुन्छ लन्डनबाट, उहाँहरूले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ र लेख्नु भएको छ। दाजु र दिदीलाई हाम्रो पनि नमस्कार, देयर बहिनी नमस्ते, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ, कार्यक्रम धेरै नै रमाइलो भइरहेको छ, थ्याङ्क यू। हजुर लगायत सबैको दिन सुखमय रहोस्, धन्यवाद। सती दिदी, ललित दाई साउथ लन्डनबाट थ्याङ्क यू सो मच, हामी पनि हजुरलाई सोही कामना व्यक्त गर्छौँ। हामीलाई ब्युटिफुल लभ आर्ट पठाइदिनु भएकोमा धेरै धेरै धन्यवाद, हामी त्यसैमा थप र हजुरहरूलाई पनि पठाउँछौँ। अनि त्यसै गरी अञ्जना गुरुङ बहिनी नेपालबाट, वा उहाँहरूको गेट टुगेदरको फोटो पनि पठाइदिनु भएको रहेछ, र लेख्नुहुन्छ रूपा दिदी नमस्ते, सन्चै हुनुहुन्छ दिदी भनेर क्वेसन मार्क। म बिल्कुल ठिक छु, तर यहाँ गर्मीले गर्दा अलिकति यसको इफेक्ट भने परेको छ, त्यति मात्रै हो। अनि रूपा दिदी, आज मेरो श्रीमान 21/16/1900 WHO मिस्टर नरेन्द्र कुमार तामाङको पल्टन QOGLR को अहिले भने 68 रेजिमेन्टल बर्थडे समारोहमा आएका छौँ भन्नुभएको रहेछ। ओके, अनि यो अहिले उहाँको पल्टनको दाजुभाइ दिदीबहिनी पुराना साथीहरूसँग भेटघाट भइरहेको छ, धेरै वर्षपछि फेरि सबै दिदीबहिनीहरू दाजुभाइहरूसँग नेपालमा आएर भेटघाट गर्ने अवसर पाउँदा अत्यन्तै भाग्यमानी ठानेको छु। मेरो श्रीमानले त पुराना सम्झनाहरू साट्दै रमाइलो गरिरहनु भएको छ, यो देखेर म आफै दङ्ग परेको छु भन्नुभएको रहेछ। ओके, त्यस्तो हुनसक्छ किनभने पल्टनको साथीभाइ आफन्त, किन लामो समय हामीले पल्टन घरमा बिताएका हुन्छौँ, होइन? यसले गर्दा पनि एकदमै त्यो सम्झना ताजा भइरहेको छ आफ्टर रिटायर्ड पनि। ओके, अन्तमा रूपा दिदी हजुरलाई पनि मिठो सम्झना छ है, तपाईँलाई पनि सम्झेर यो सानो सन्देश पठाएको छु, मिठो सम्झना, धन्यवाद अञ्जना बहिनी नेपाल भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच बहिनी। र हाम्रा सहकर्मी साथी भीम आत्रेयज्यूले पनि न्युजमा भन्नुभएको थियो, आजको दिनमा ब्रिटिस QOGLR को यो BGN भवनमा उहाँहरूले 68 रेजिमेन्टल बर्थडे मनाउँदै हुनुहुन्छ, र त्यहाँबाट यो सानो क्लिप पनि हामीले सुन्ने मौका पाएका थियौँ, र हाम्रो टिमले त्यो न्युज कभर गरिराख्नु भएको थियो, थ्याङ्क यू सो मच भन्न चाहन्छु। ओके, अब भने आउनुहोस्, मैले यहाँहरूलाई जानकारी गराइसकेको छु, आजको दिनमा बागलुङ समाज UK को वार्षिक भेटघाट कार्यक्रमको लागि बागलुङ समाज UK का भाइस चेयरम्यान हुनुहुन्छ, साथै इभेन्ट कोअर्डिनेटर मिस्टर गुमान सिंह थापा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। अब ढिलो नगरेर उहाँसँग हामी फटाफट कुराकानी गरौँ। हेलो भाइ, गुड मर्निङ, नमस्ते।
1: नमस्ते रूपा राणा दिदी।
0: हजुर, तपाईँलाई बीएफबीएस गोर्खा रेडियोमा वेलकम छ।
1: धन्यवाद दिदी।
0: हजुर गुमान सिंह भाइ, अब यो वर्ष जुन महिना बेलायतमा न्यू रेकर्ड सेट भएको छ यो रेड वार्निङ हिट वेभको, र अहिले यो अत्याधिक गर्मीको अनुभव कस्तो भइरहेको छ सुनाउनुहोस्, यहाँबाट हामी कार्यक्रमलाई अघि बढाऊ।
1: हजुर हजुर दिदी, गर्मी त यो पालि बेसरी गर्मी बढ्यो यो हप्ता, आई होप हजुरहरू पनि यो हिट वेभसँग कोपिङ वेल, looking after well yourself, हजुर।
0: हजुर हो भन्दा पनि अब यो बढी है हिट वेभ भएपछि है कसै कसैलाई चाहिँ यो सन एलर्जी पनि हुँदो रहेछ क्या होइन यस्तो पनि हजुर धेरैले अब यो समयमा बढी मात्रामा पानी पिउनु पर्यो शीतलता प्रदान गर्ने स्थानमा बस्नु पर्यो होइन त्यो आफ्नो ठाउँमा सधैँ छ ओके हामी आशा गर्छौँ अब मौसममा केही सुधार होस् अनि राहत मिल्दै जाओस् हाम्रो एरियामा त रातमा गजबले पानी पर्यो तपाईँको एरियामा कस्तो भयो
1: हजुर हाम्रो एरियामा पनि पानी परेको थियो हजुर इभिनिङतिर त्यसले गर्दाखेरि अलिकति शीतल अनुभव गरायो
0: ओके अनि अहिले तपाईँ कुन एरियामा बसोबास गर्नुहुन्छ
1: म अहिले एरिया बस्ने यो के भन्छ हामसार एरिया तर यो फानबुरो अल्ट्रासटतिरै बस्छु दिदी
0: हजुर आउनुहोस् अब बागलुङ समाजको वार्षिक भेटघाट कार्यक्रम अब यो वर्ष कस्तो तरिकाले यहाँहरूले मनाउँदै हुनुहुन्छ भाइ
1: हजुर यो वर्ष चाहिँ बागलुङ्गे समाजको वार्षिक भेटघाट कार्यक्रम अथवा हामीले भन्ने गर्छौँ समर एनुअल गेट टुगेदर भनेर यो कार्यक्रममा चाहिँ वर्षमा एकचोटि सधैँ गरिन्छ समरको बेला यो चाहिँ जहिले जुलाईमा हुन्छ हाम्रो फर्स्ट विक अफ जुलाई को स्याटरडे पहिलो स्याटरडेमा र यो वर्ष चाहिँ बागलुङ समाज युकेले नेपालबाट कलाकारहरू इन्भाइट गरेको छ त्यस्तै गरेर लोकल कलाकारहरू पनि हुनुहुन्छ जस्तै नेपालबाट आउने कलाकारहरूमा हुनुहुन्छ हाम्रो राजेन्द्र घरती मगर त्यस्तै गरेर हाम्रो अर्को प्रेमा राणाज्यू हुनुहुन्थ्यो उहाँको टेक्निकल इस्युले गर्दा उहाँ आउन असफल हुनुभएको छ भने त्यस्तै गरेर हाम्रो दिलीप शिरीषजी हुनुहुन्छ हि इज कमिङ फ्रम युएसए त्यस्तै गरेर हाम्रो लोकल आर्टिस्टमा हुनुहुन्छ सन्तोष पुन अर्को हाम्रो आमन्त्रित कलाकार हुनुहुन्छ सम्झना भण्डारी र हामीले सोफार चारवटा राष्ट्रिय कलाकारहरूलाई इन्भाइट गरेका छौँ यो वर्षको समर गेट टुगेदर कार्यक्रमको लागि भने अरू प्रोग्राममा चाहिँ आफ्नै बागलुङ्गे समाजजीवीको आफ्नै नौमती बाजा र स्थानीय अरू कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ साथमा कार्यक्रमको अन्त्य अन्त्यमा चाहिँ बागलुङ्गे समाजले सधैँ बागलुङका लोकल भाकाहरू बागलुङ्गे माटोले जन्माएको लोकल भाकाहरू जस्तै अब झ्याम्रे भनौँ त्यो गीतहरू गाएर हाम्रो कार्यक्रमको समापन हुन्छ त्यो चाहिँ फर्म्याट हो भने यो चाहिँ बागलुङ समाज युके सिन्स 2008 स्थापना भएर अहिलेसम्म निरन्तर गइरहेको छ र एभ्री इयर यो समर गेट टुगेदर कार्यक्रम हुन्छ दिदी
0: हजुर भनेपछि बेलायतमा बागलुङ समाज युकेको स्थापना सन् 2008 भएको
1: हजुर दिदी हाम्रो बागलुङ्गे समाज युके को स्थापना कालको फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ लेफ्टिनेन्ट रिटायर्ड राजेन्द्र मल्ल उहाँले चाहिँ 2008 लिड गर्नुभयो र त्यस पछाडि हाम्रो सोफार 6 पूर्व चेयरम्यानहरू हुनुहुन्छ त्यस पछाडि फाउन्डर पछि हाम्रो धनकुमार हुनुहुन्छ त्यस्तै गरेर हाम्रो अर्को चेयरम्यान हुनुहुन्छ फर्मर चेयरम्यान दीपक काउचा त्यस्तै गरेर बागलुङ समाज युकेको पहिलो फिमेल चेयरम्यान हुनुहुन्छ छवि मायापुन सायद बेलायतमा पनि सम्भवतः पहिलो नै हुन सक्नुहुन्छ त्यस्तै गरेर त्यस पछाडि उहाँ पछाडि धन बुढा थोकीज्यू हुनुहुन्छ र अहिले हाम्रो 7 कार्य समितिको चेयरम्यान लेड बाई हाम्रो खड्ग थापाज्यूले गर्नुभएको छ
0: हजुर अब यो बागलुङ समाजको वार्षिक भेटघाट कार्यक्रममा यहाँहरूले भनौँ न युरोपका विभिन्न देशमा बागलुङ समाजका चेयरपर्सनहरू अथवा अन्य एक्जिक्युटिभ मेम्बर्सहरूलाई पनि प्रोग्राममा इन्भाइट गर्नुहुन्छ क्यारे यो वर्ष पनि युरोप लगायत अन्य देशहरूबाट पनि कुनै अतिथि पाहुनाहरू आउँदै हुनुहुन्छ
1: यो वर्ष कन्फर्म भएको छैन हजुर यो समर सिजन भयो अनि समरमै अब विदेशमा हुनेहरूले अथवा युरोपभरि भनौँ समरमै थुप्रो कार्यक्रम गर्ने भएको हुनाले कार्यक्रम जुत्ने हुनाले त्यस्तो हुन पर्न जान्छ त्यो भएको हुनाले उपस्थिति कन्फर्म छैन अहिलेलाई
0: तर यो
1: कार्यक्रम चाहिँ 4th of July 2026 एम्पायर ब्याङ्क्वेटिङ एन्ड हल हाई स्ट्रिट अल्ट्रासट त्यसको पोस्टकोड रहेको छ GU 11 1DJ हुँदैछ र जति पनि हाम्रो बागलुङ्गेहरू हुनुहुन्छ उहाँहरू भाइबर मार्फत खबर नपाउनु भएको भए अथवा अन्य ग्रुपहरू अथवा साथीभाइबाट छुट्नु भएको छ भने यही आज हाम्रो बिएफपिएस गोर्खा रेडियो मार्फत सुनिरहनु भएको छ भने हाम्रो बागलुङे वार्षिक भेटघाट कार्यक्रम चाहिँ 4 जुलाई 2026 एम्पायर अल्डर्सटमा हुँदैछ. सबैले छुट्टी मिलाउनु होला. वी ह्याभ लेस देन 2 विक्स. सो हजुरहरू सम्पूर्ण आउनु होला र बागलुङको वर्षमा एकचोटि हुने कार्यक्रममा आफ्नो एरियाको बागलुङ जिल्लाको आफ्नो छिमेकी भनौँ रिलेटिभ भनौँ साथीभाइ सबैसँग भेटघाट गरेर एक दिन यो जम्मा हुने भेट हुने कार्यक्रम रहेको छ हजुर.
0: पक्कै पनि अब बागलुङियाहरू भनेपछि नाचगानमा होइन रमाइलो त गर्नुहुन्छ नै अनि यहाँले भनिसक्नुभयो एन्टरटेनमेन्ट प्याकेज त एकदमै बेजोडको रहेछ. धेरै कलाकारहरूको प्रस्तुति तपाईँहरूले सुन्न सक्नुहुँदो रहेछ अनि त्यस्तै गरी हाम्रो लोकल आर्टिस्टको पर्फर्मेन्ट पनि छँदैछ र अन्य अतिथि पाहुनाहरू विशेष कोही अरू हाम्रो यो बागलुङ समाजकै लागि विभिन्न दाजुभाइ दिदीबहिनीहरू त आउनुहुन्छ. विशेष अतिथि पाहुनाहरू यहीँको बेलायतको कोही हुनुहुन्छ भाइ?
1: हजुर थ्याङ्क यू रूपा दिदी. हजुर यो वर्षको कार्यक्रमको अतिथिको लिस्टमा चाहिँ हाम्रो नेपाल एम्बेसीबाट बेलायतका लागि कार्यवाहक राजदूत विपिन दुवाडीज्यू आउँदै हुनुहुन्छ. त्यस्तै गरी अन्य छिमेकी जिल्लाहरू जस्तै अब म्याग्दी पर्वत गुल्मीको उहाँहरू हुनुहुन्छ र अन्य इन्भाइटेड गेस्टहरू हुनुहुन्छ हजुर.
0: हजुर अब त्यो दिनमा शनिबार 4 जुलाईमा तपाईँले एम्पायर हलमा बागलुङे समाजको बेजोडको भेटघाट प्रस्तुतिहरू रहन्छ भन्नुभयो. अब यो दिनभरिको सिक्वेन्स अफ इभेन्ट के कस्तो रहेको छ भाइ? उहाँहरू अब गेस्टहरू कति बेला आउने अनि अन्य अतिथि पाहुनाहरू अनि नाचगान कति बेला सुरु अनि अरू पनि होला तपाईँहरूको स्पिचहरू सुनाउनुहोस्.
1: हजुर हाम्रो त्यो दिनमा

0: यो समाजको आफ्नै नौमती बाजाले पर्फर्मेन्स दिनुहुन्छ सुरुवातीमा पनि अनि मिडलतिर, अनि त्यस्तै गरेर हाम्रै लोकल ट्यालेन्ट भनौँ भाइ बहिनीहरूको डान्स नृत्यहरू पनि रहनेछ। त्यस पछाडि चाहिँ टुवर्ड्स द एन्ड अफ द प्रोग्राममा चाहिँ बागलुङको आफ्नै लोकल टिपिकल माटोको भाकाहरू भन्नु पर्यो, जुन चाहिँ अब हामीले गाउँतिर झाम्रे भन्छौँ, त्यो गाएर गाउँकै याद आउने गरी गाएर चाहिँ हाम्रो कार्यक्रमको समापन हुन्छ। हजुर,
1: ओहो है, कस्तो रमाइलो रहेछ तपाईँहरूको यो कार्यक्रम। अनि बागलुङ समाजको यो वार्षिक भेटघाट कार्यक्रममा कति दर्शकहरूको उपस्थिति रहने अपेक्षा गर्नुभएको छ यहाँले?
0: हाम्रो उपस्थितिको अपेक्षा चाहिँ अब यो युकेमा अहिले समर लाग्यो, सिजन लाग्यो हजुर, अनि यो कार्यक्रम गर्ने सिजनै सबै ठाउँ ठाउँको यही बेला परेको छ, र पनि हाम्रो कार्यक्रममा वी आर एक्सपेक्टिङ 300 to 400 पिपल। त्यो चाहिँ हरेक वर्ष त्यो हुने नै गर्छ त्यति चाहिँ। हजुर
1: हजुर, तर त्योभन्दा धेरै बागलुङीहरू हुनुहुन्छ नि होइन?
0: बागलुङीहरू हजुर धेरै हुनुहुन्छ र युकेमा
1: अब यहाँले भन्नुभयो जस्तै अब सबैको प्रोग्राम एकैचोटि जुत्ने भएको हुनाले होइन, अब कहिलेकाहीँ कुनै कुनै सङ्घ संस्थाहरूले त विन्टर सिजनमा पनि गर्दा अझ राम्रो हुन्छ कि जस्तो मलाई लाग्यो। हुन त विन्टर भनेको विन्टर नै हो, यो समर सिजनमा अलिकता दिन लामो हुने, सबैको छुट्टी पनि मिल्ने, सायद यो भएर पनि होला। एनिवाई भाइ एकदमै खुसी लाग्यो, र गुमान भाइ तपाईँ अब समाज सेवामा लामो समयसम्म भनौँ न यो बागलुङ समाज सेवामा पनि रहेर समाजमा रहेर भनौँ तपाईँले सेवा गरिराख्नु भएको छ अनि लामो अनुभव छ, साथै अन्य सङ्घ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ, र यो सामाजिक सेवा गर्नु भनेको एउटा परोपकारको भावना साथै जीवनको एउटा सुन्दर पक्ष हो भन्दा फरक पर्दैन, र यसको बावजुद पनि तपाईँ अब 9 to 5 काम गर्नुहुन्छ, परिवार छ, बालबच्चा, यो एडमिन कमिटीमा रहेर काम गर्दा कतिको गाह्रो साह्रो पर्छ?
0: थ्याङ्क यू रूपा दिदी। हजुर, यो अब समाज सेवा भनेको आफूले समाजको लागि योगदान दिने हो, त्यसमा चाहिँ अब यो आफ्नो भित्रै मनदेखि र त्यो इच्छा शक्ति आयो भने अब परिवार भन्नुभयो अनि आफ्नो लगातार डेली लाइफ त छँदैछ, त्यसमाथि पनि त्यो छुट्याएर अब इच्छा शक्ति भयो भने त्यो गर्न सकिने रहेछ भन्ने मेरो त्यो अनुभव छ। हजुर, अनि अर्को कुरा चाहिँ हजुर अर्को चाहिँ अब काम त काम भइहाल्यो 9 to 5, त्यस पछाडि बचेको अब प्राय हामीले गर्ने भनेको आफ्टर वर्क र विकेन्डको समय, त्यो बचेको समय चाहिँ सामाजिक सेवा लगाउने। हजुर
1: हजुर, यहाँले भने जस्तै इच्छा शक्ति हुनु पर्यो अनि जोस जाँगर तत्परता र समाजलाई केही दिन्छु भनेपछि जसरी भए पनि टाइम निकाल्न सकिँदो रहेछ, होइन गुमान भाइ?
0: हजुर दिदी, हजुरको सहमति जनाएँ त्यसमा।
1: ओके, अब तपाईँ स्टिल यङ हुनुहुन्छ, अहिले कति वर्षको हुनुभयो?
0: म अहिले उमेर मिड एज पुगेको छु हजुर, 36
1: अनि बागलुङ समाजले वार्षिक भेटघाट बाहेक अन्य इभेन्टहरू पनि गर्नुहुन्छ?
0: यस अहिलेलाई बागलुङ समाज युकेले वार्षिक प्रोग्राम मात्रै गर्छ पब्लिकको लागि, चाहिँ अरू अब इन्टरनल प्रोग्राम त हुने नै भयो, तर पब्लिकको लागि भनेर ठुलो प्रोग्राम चाहिँ यही नै छ हजुर, के भन्छ वार्षिक भेटघाट कार्यक्रम। अनि अर्को पाइपलाइनमा चाहिँ अरू आयो भने चाहिँ हामी अभियसली बिएफबिएसलाई इन्फर्म गरिहाल्छौँ। भविष्यमा चाहिँ हाम्रो मेबी फुट भलिबल प्रतियोगिता भन्ने वी आर थिङ्किङ, तर यो चाहिँ कन्फर्म भइसकेको छैन। हजुर,
1: ओके, यहाँले भलिबल कम्पिटिसनको बारेमा जानकारी गराउनु भयो। गत शनिबार मोना युकेले अर्गनाइज गरेको भलिबल कम्पिटिसनमा पनि बागलुङ समाज विनर भएको रहेछ। तपाईँहरूलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन भाइ, र फ्युचरमा पनि तपाईँहरूले यो भलिबल स्पोर्ट्स लगायत अन्य इभेन्टहरू आयोजना गर्ने प्लानमा हुनुहुँदो रहेछ, एकदमै खुसी लाग्यो, र फ्युचरको लागि पनि अल द बेस्ट। र शनिबारको दिनमा हामी नेपाल कप हुँदैछ क्विन्स एभिन्यू ओल्डसर्टमा, हाम्रो त ड्युटी नै छ, हामी त्यहाँ हुनेछौँ र आफ्टर ड्युटी सकिएपछि साँझको कार्यक्रममा

0: त हामी पनि त्यो बागलुङ समाजको रमाइलो हेर्न आउँछौँ कि होइन, समयले साथ दियो भने हामी त्यहीँ भेटौँला। र अहिलेको लागि हामीलाई समय दिनुभयो, यसरी लाइभ कार्यक्रममा आएर प्रत्यक्ष कुराकानी गरिदिनुभयो, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।
1: हजुर, थ्याङ्क यू रूपा राणा दिदी, साथै बिएफपिएस गोर्खा रेडियो, यहाँहरूले मलाई समय दिनुभयो, लाइभमा बोल्ने समय दिनुभयो, त्यसै गरेर हजुर लगायत बिएफपिएस गोर्खा रेडियो सम्पूर्णलाई धन्यवाद। र अन्त्यमा जाँदा जाँदै हजुरको पनि त्यो दिनमा प्रोग्राम ठ्याक्कै नेपाल कप भन्नुभयो, हो त नि, यो समरले गर्दाखेरि कार्यक्रम जित्ने, आई होप हजुरहरू पनि त्यहाँ भ्याएर हाम्रो बागलुङ समाजमा सामेल हुन सक्नुहुन्छ भन्ने आशा राख्दै आजको इन्टरभ्यूको लागि धन्यवाद।
0: हजुर, धन्यवाद भाइ। अब बागलुङ समाजको नौमती बाजा होइन, अनि त्यस्तै गरी बेजोडका प्रस्तुति दिनको लागि विभिन्न कलाकारहरू, लोकल आर्टिस्टहरूको यो कार्यक्रम पक्कै रमाइलो हुनेछ। र अल्डोसटको सेरोफेरोमा बस्नुहुने हाम्रा अन्य दाजुभाइहरू पनि आएर इन्जोय गर्न सक्नुहुनेछ। यो कार्यक्रम तपाईँहरूको एकदमै सफल रहोस्, अहिलेको लागि हामी छुट्टिन्छौँ। धेरै धेरै धन्यवाद भाइ।
1: थ्याङ्क यू रूपाराणा दिदी, त्यस्तै गरेर बिआरपिएस परिवार, अनि अहिले साथ दिएर लाइभ सुनेर साथ दिनुहुने श्रोताहरू पनि नमस्ते, थ्याङ्क यू।
0: हजुर, अब छुट्टिनुभन्दा अगाडि म तपाईँलाई यो बागलुङको एउटा गीत छ, बागलुङ चैते दसैँ बागलुङे मेला भन्ने, एउटा रमाइलोको लागि म तपाईँलाई सुनाउँछु। हामी शनिबार 4 जुलाईमा भेटौँला भाइ। हस्, थ्याङ्क यू, बाई।
1: थ्याङ्क यू दिदी, बाई।

0: Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोर्खा रेडियो
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर, एउटा मिठो गजल भनौँ, हजार जुनीसम्म खोजी बसे तिमीलाई. ओके, उदय सोताङले गाउनुभएको यो मिठो गजल सँगसँगै अब भने हामी कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौँ. हुन त हामीसँग 12 मिनट छ. 12 मिनट भनेको यति लामो समय हो रेडियोमा, होइन? त्यस कारण तपाईँहरूलाई आउनुहोस्, अब यो फुटबलकै कुराकानी गरौँ. र आजको दिनमा तपाईँहरूले बेलुकीको ठिक 8 बजे क्रोएसिया भर्सेस गाना र पानामा भर्सेस इङ्ल्यान्डको म्याच इन्जोय गर्न सक्नुहुनेछ श्रोता. अनि त्यस्तै गरी आइतबार भोलि 28 जुनमा पनि ग्रुप केबाट कोलम्बिया भर्सेस पोर्चुगल, कङ्गो डीआर भर्सेस उज्बेकिस्तानको खेल हुनेछ. यो खेल रातको 12 बजेपछि हुनेछ श्रोता. अनि त्यस्तै गरी ग्रुप जेबाट पनि अल्जेरिया भर्सेस अस्ट्रिया, जोर्डन भर्सेस अर्जेन्टिनाको म्याच हुनेछ. अनि सोमबारदेखि त अब लास्ट 32 टिममा फर्कनेछन्, होइन? अनि सोमबारदेखि भनौँ यो लास्ट 32 टिममा खेल्ने खेलहरूमा साउथ अफ्रिका भर्सेस क्यानाडा, ब्राजिल भर्सेस जापान, जर्मनी भर्सेस प्याराग्वे, अनि यो सोमबारको दिनमा हुनेछ भने मङ्गलबारको दिनमा नेदरल्यान्ड्स भर्सेस मोरक्को, आइवरी कोस्ट भर्सेस नर्वे, फ्रान्स भर्सेस स्विडेन खेल्नेछन्. अनि त्यस्तै गरी यो फ्रान्स भर्सेस स्विडेन भने रातको ठिक 8 बजे खेल हुनेछ. अनि अर्को बुधबार 1 जुलाईमा भने अब आज भएको टिमहरूबाट अथवा आज र भोलि हुने टिमहरूबाट को को विनर हुन्छन्, थर्ड ग्रुपबाट को को आउँछन्, अनि त्यसपछि तय गरिनेछ खेलहरू. हामी तपाईँहरूको साथमा कुन कुन म्याच कहिले कहिले हुँदैछ त्यो विषयमा पनि जानकारी गराउनेछौँ. आउनुहोस् अहिलेको लागि हामीलाई प्राप्त भएका अन्य सूचनाहरू पनि राख्दै जाउँ. बागलुङ समाज युकेको वार्षिक भेटघाट कार्यक्रम आजको दिनमा हामीले अन्तर्वार्ता गरेका थियौँ, तपाईँहरूले थाहा पाइसक्नु भएको छ. शनिबार 4 जुलाईको दिनमा दिनको 12 बजेदेखि रातको 11 बजेसम्म एम्पायर हल ओल्ड सर्टमा हुँदैछ. र यस विषयमा थप जानकारीको लागि जेनरल सेक्रेटरी मिस्टर जेत पुन र मिडिया सेक्रेटरी मिस्टर विशान थापालाई पनि सम्पर्क गर्नुहोला. र मिस्टर जेत पुनको सम्पर्क टेलिफोन नम्बर 07841 6748 70, र मिस्टर विशान थापाज्यूको सम्पर्क टेलिफोन नम्बर रहेको छ 07735 621 167. थप जानकारीको लागि यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ. अनि त्यसै गरी अर्को कार्यक्रम पनि रहेको छ. शनिबार 15 अगस्तको दिनमा सङ्खुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पूर्ण जिल्लावासी गाउँले आमाहरू सबै सबैलाई आमा बाबा दाजुभाइ दिदीबहिनी सबैको लागि हो यो कार्यक्रम. र छोरी चेली ज्वाइँ चेलाहरूलाई पनि निमन्त्रणा गरिएको छ. शनिबार 15 अगस्तको दिनमा एम्पायर हल ओल्डसर्टमा नै हुँदैछ. र आयोजक सङ्खुवा सभा समाज युकेको 10 कार्य समिति कार्यक्रम हो. र अर्को कार्यक्रम छ इसले गोर्खा नेप्लिस एसोसिएसन इजिएनए इसले. ओके, यो नेपाली मेला 2026 हुन गइरहेको छ. यो कार्यक्रम शनिबार 11 जुलाईमा दिनको 12 बजेदेखि हाइब्रिज फार्म इसले ह्याम्पसायरमा हुँदैछ. पोस्ट कोड रहेको छ SO5068N. तपाईँहरू जाँदै हुनुहुन्छ भने एकचोटि पोस्ट कोड टिप्नुहोस् SO5068N. ओके, यसमा तपाईँहरूले आफ्नो उपस्थिति जनाउनको लागि तपाईँले कमलबहादुर पूर्जाज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ. उहाँ इसली गोर्खा नेप्लिस एसोसिएसन युकेको चेयरम्यान साथै ट्रस्टी अनि मेम्बर पनि हुनुहुन्छ. उहाँलाई सम्पर्क गर्नुहोला. आउनुहोस् अब भने हामी अर्को एउटा रमाइलो गीत सुनौ, होइन? अहिलेको लागि म तपाईँलाई सुनाउँदैछु गैरा घरे काइली. एकचोटि सुन्नुहोस् न त के भयो त, होइन? ओके, इन्जोय गर्नुहोला गैरा घरे काइली.

हजुर आदरणीय श्रोताहरू, यो मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो। अब बिहानको 7 बजेदेखि अहिले 10 बजेसम्म यहाँहरूले मलाई साथ दिनुभयो, सुन्नुभयो र हाम्रा विचारहरू, यहाँहरूलाई के लाग्छ, कस्तो लाग्छ, तपाईँको कुनै पनि सुझाव सल्लाह छ भने प्लिज हामीलाई पठाउन सक्नुहुनेछ र तपाईँको सुझाव सल्लाहले नै अझ हामीले कार्यक्रमहरू राम्रो गर्न सक्नेछौँ। यदि तपाईँको कुनै पनि सुझाव सल्लाह छ भने बीएफबीएस गोर्खाली रेडियोमा पठाउन सक्नुहुनेछ भन्दै अहिलेको लागि यो कार्यक्रममा मलाई साथ दिनुभयो, तपाईँको साथ एकदमै हाम्रो लागि के भन्नु होइन, त्यो नै हाम्रो सम्पत्ति हो, सब कुरा हो। ओके, तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै आजको यस कार्यक्रमबाट म पनि छुट्टिन्छु। मौसम एकदमै घमाइलो छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, तपाईँले आफ्नो जिन्दगी जिउने हो, एकदमै खुसीको साथ रमाइलो गर्नुहोला। हुन्छ, म भने छुट्टिन्छु, बाँकी समय इन्जोय गर्नुहोला। नमस्ते, बाय बाय।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: उद्योग मन्त्री गौरी कुमारी यादवले सरकार गठन भएको 100 दिन नपुग्दै प्रधानमन्त्री बालिन शाहलाई आफूले गरेका कामको विवरण बुझाउनु भएको छ। मन्त्री यादवले 32 बजे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा उहाँले 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत आफ्नो मन्त्रालयले तोकिएका काम समय अघि नै सकिएको दावी गर्नुभएको छ। वर्तमान सरकार गठनको 100 दिन पुग्न एक साता बाँकी छ। सरकारले उद्योग मन्त्रालयमा 100 दिनभित्र विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण, सेवा प्रवाह, लगानी मैत्री वातावरण, प्रशासनलाई चुस्त बनाउने र मन्त्रालयको प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो। उद्योग मन्त्रालयले ती सबै काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गरेर प्रतिवेदन पेश गरेको जनाएको छ। मन्त्रालयका कर्मचारी र सरकारवालाको समन्वयका कारण निर्धारित जिम्मेवारी समयमै पूरा गर्न सम्भव भएको मन्त्री यादवको भनाइ छ। कैलालीमा सिंचाई सुविधा सुनिश्चित गर्न 5,000 भन्दा बढी किसान एकैपटक श्रमदानमा जुटेका छन्। 100 बढी ट्र्याक्टर प्रयोग गरिएको छ। नेपालगंजबाट दिलबहादुर केसी।
4: स्थानीय भाषामा बेगारी भनेर चिनिने श्रमदानमा सयौं किसान सहभागी छन्। कर्णाली नदीको बहाव मोडेर खेतसम्म पानी पुर्याउन स्थानीय स्रोत साधन तथा सेवलापात प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिन्छ। बाँधका लागि काठपात तथा सेवला ओसार्न मात्रै 100 भन्दा बढी ट्र्याक्टर प्रयोग भएका छन्। श्रमदानमा खटेका गुरु प्रसाद चौधरी
5: लिएर किसानहरू सहित लिएर यहाँ बाँध बाँध्ने र बाँध बाँधिसकेपछि पानी फर्काएर यहाँ बुढी कुलामा फर्काउने र आफ्ना आफ्ना कुलाहरूमा लगेर
4: यसरी श्रमदानबाट बुढी खोलामा पानी फर्काउन उनीहरूले समिति नै बनाएका छन्। त्यही समितिको निर्णयका आधारमा श्रमदानमा जुट्ने गरेका छन्। कर्णाली नदीको बहाव फर्काउन सहज छैन, नदीभित्र पस्नु पर्ने भएकाले जोखिमपूर्ण छ। थायी रूपमा बहाव फर्काउन यहाँका स्थानीयले पहल नगरेका होइनन् तर माग सम्बोधन भएको छैन। गेरुवा जनउपभोक्ता समूहका अध्यक्ष धनबहादुर साई
6: बारम्बार हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ कि हामीलाई थायी मुहानको चाहियो भनेर। हामीलाई यो झन्डै 7 किलोमिटर हामीलाई थायी मुहान चाहिँ नेपाल सरकारले चाहिँ बनाइदिएको भए हाम्रो यो 11 गाविसलाई चाहिँ एकदमै राम्रो हुन्थ्यो सिँचाइको लागि भन्ने।
4: राजापुर र गेरुवा क्षेत्रमा सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत धान सुपर जोन कार्यक्रम सञ्चालनमा छ भने राजापुर सिंचाई व्यवस्थापन कार्यालय पनि यही छ।
3: अर्घाखाँची जिल्ला दुर्लभ तथा संकटापन्न गिद्धको सुरक्षित वासस्थानका लागि स्थापित हुन थालेको छ।
7: यस वर्षको प्रजनन अवधिमा अर्घाखाँचीमा 4 प्रजातिका गिद्धले प्रजनन गरेका छन्। हालसम्म 33 बचेरा गुडबाट उड्न सफल भएको गिद्ध विज्ञ कृष्ण भूषालले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका गिद्धका गुडबाट यस वर्ष उत्साहजनक रूपमा बचेरा हुर्किएर उडेका छन्। छत्रदेव गाउँपालिकाका वन क्षेत्रमा विश्वमै दुर्लभ तथा अति संकटापन्न टिङ्गर गिद्धले सल्लाहका रूखमा 23 गुड बनाएको थियो। तीमध्ये 15 गुडबाट बचेरा उडेको उहाँले जानकारी दिनुभएको छ। मालारानी गाउँपालिकाको घेराभिर क्षेत्रमा हिमाली गिद्धले 22 र हार्डफोर गिद्धले 3 गुड बनाएका थिए। तीमध्ये हिमाली गिद्धका 16 र हार्डफोर गिद्धका 2 गुडबाट बचेरा उड्न सफल भएका छन्। भूषालका अनुसार यी गिद्धहरूले वर्षमा एकपटक मात्र अण्डा पार्छन्। सामान्यतया असोज कार्तिकदेखि शुरू हुने प्रजनन चक्र वैशाख जेठसम्म चल्ने भएकाले एउटा बचेरा हुर्काउन लामो समय लाग्छ। यता विश्वमै दुर्लभ तथा संकटापन्न सेतो गिद्धले पनि सन्देखरका भूमिका स्थान मालारानी र शीतगंगा नगरपालिकाका विभिन्न 6 स्थानमा गुड बनाएर यति बेला बचेरा हुर्काइरहेको छ। अन्य गिद्धहरूको तुलनामा यो प्रजातिको प्रजनन केही ढिलो शुरू हुने भएकाले अहिले पनि बचेरा हुर्काइरहेका भूषालले बताउनु भएको छ।
3: अमेरिकी सेनाले इरानी सैन्य अखाडामा फेरि हमला शुरू गरेको छ। होर्मुज जलमार्गमा एउटा मालवाहक जहाजमाथि भएको इरानी आक्रमणलाई राष्ट्रपति ट्रम्पले युद्ध विरामको उल्लंघन भने लगत्तै अमेरिकी सेनाले इरानी सैन्य इलाकामा आक्रमण गरेको हो। इरानका क्षेपास्त्र र ड्रोन भण्डारण केन्द्रसहित तटीय रेडार प्रणालीलाई लक्षित गरेर आक्रमण गरिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ। मालवाहक जहाजमाथि भएको ड्रोन हमलाको जवाब स्वरूप कार्यवाही गरिएको अमेरिकी कमाण्डको भनाइ छ। इरानी ड्रोन हमलापछि होर्मुज क्षेत्रमा फँसेका 100 पानी जहाजका चालक दलका सदस्यको पूर्व निर्धारित उद्धार अभियान पनि रोकिएको थियो। इरानले भने मालवाहक जहाजले होर्मुज पार गर्न अनधिकृत मार्ग प्रयोग गरेकाले आक्रमण गरिएको दावी गरिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि अमेरिकाले युद्ध विराम सन्धिको उल्लंघन गरेको आरोप लगाएको छ। भेनेजुएलामा आएको विनाशकारी भुइँचालोमा एकजना फुटबल खेलाडीकी पत्नीले सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाएकी छन्। भेनेजुएली फुटबलर हेक्टर बेलोले सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै श्रीमती एन्ड्रियाले सानी छोरीको ज्यान बचाउँदा आफ्नै ज्यान गुमाएको जानकारी दिनुभएको हो। एन्ड्रियाले अन्तिम सास फेर्दासम्म छोरीलाई नछाडेको र छोरी बुझ्ने भएपछि उनकी आमाको वीरताको कथा सुनाउने लेख्नु भएको छ। छोरीलाई बचाउन आमाले ज्यान गुमाएको विषय आफूले सानी छोरीलाई कसरी बुझाउने भन्दै उहाँले पीडा पोख्नु भएको छ। खबर यति नै, नमस्कार।
2: गोर्खा रेडियो हो।

0: Express Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो.
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर.
1: ए ल ल हुन्छ हुन्छ.
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ. साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ. यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ. यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ.
0: यो BFBS, BFBS.

0: BFBS BFBS Gorkha Radio
1: खाना कस्तो थियो हजुर
2: अ राम्रै थियो धन्यवाद
3: होइन तपाईले त गुनासो गर्छु भन्नु भएको थियो त
2: होस छोडिदिऊ ठीकै छ बरु फेरि नआउला नि यहाँ
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ तर यदि तपाई फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk
0: BFBS Gorkha Radio
4: BFBS The Forces Station
5: Bags of Music
4: The Forces

0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि मतदान जारी छ। पार्टीको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसक्नु भएको छ। उपसभापतिमा पुरूषतर्फ डाक्टर स्वर्णिम बुवागले निर्विरोध हुनु भएको छ। अहिले महिला उपसभापति, महामन्त्री, दुई खुल्ला सह महामन्त्री र एक महिला सह महामन्त्रीका लागि निर्वाचन भइरहेको हो। उपसभापति महिलामा सुविता गौतम र तोसिमा कार्की बीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै निर्वाचित हुने एक महामन्त्रीका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकालले उम्मेद्वारी दिनुभएको छ। महामन्त्रीमा उम्मेद्वारी दिएका राजुनाथ पाण्डे, रंजु दर्शना सहित कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, जगदीश खरेल, गणेश पराजुलीले उम्मेद्वारी फिर्ता लिनु भएको छ। बुर्लाकोटी, पराजुली, न्यौपाने र दर्शनाले आचार्यलाई समर्थन गर्ने निर्णय गर्नु भएको छ। अर्का एक महामन्त्री मनोनित हुने व्यवस्था छ। महिला एक सहित निर्वाचित हुने तीन सह महामन्त्रीमा पुरूषतर्फ असीम शाह, रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोक कुमार चौधरी, मिलन लिम्बू, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त लड्नु भएको छ। महिला सह महामन्त्रीमा जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्माले उम्मेद्वारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पदाधिकारी 19 सदस्यीय हुने व्यवस्था छ। रासोपाका महामन्त्री पदका उम्मेद्वार मनिष झाले पार्टी नेतृत्वको निर्देशन विपरीत पार्टीमा समूहगत राजनीतिक अभ्यास हुन खोजेको आशंका व्यक्त गर्नुभएको छ। महाधिवेशन स्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै नेता झा,
1: समूहगत अभ्यासहरू गर्नुभयो भने अब त्यो हाम्रो नेताको अभिव्यक्ति विपरीतको कार्य हो के ठेकान। रवि दाईले त यहाँ आएर होइन समूहगत राजनीतिक अभ्यासहरू नगर्नु है भनेर भन्नुभएको थियो, तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिज्यूलाई जानकारी छैन, तर उहाँको नाम बदनाम गरिरहेछ कि कसैले भनेर पनि हामी सोच्न सक्छौँ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा झण्डै 50% महिला निर्वाचित भएका छन्। हिजो भएको पहिलो चरणको मतदान अन्तर्गत भएको मतदानबाट 49 जना महिला केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। उम्मेद्वारी दिएका मध्ये 61.25% महिला निर्वाचित भएका छन्। केन्द्रीय सदस्यमा 80 जना महिला उम्मेद्वार थिए। साङ्जामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, 20 जना घाइते भएका छन्। वालिङ नगरपालिका 7 लवली डाँडाको मिर्दी सापाकोट सड़क खण्डमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको डबल क्याप बोलेरो जीप दुर्घटना हुँदा वालिङ 7 का 25 वर्षका राजेन्द्र बिरकट्टाको ज्यान गएको प्रहरीले जनाएको छ। 22 जना सवार जीपमा 20 जना घाइते भएका छन्। घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि 17 जनालाई पोखरा रेफर गरिएको छ। 2 जनालाई बुटवल पठाइएको, 1 जना बालकको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। जीप चालक स्याङ्जा वालिङ 7 का 28 वर्षका मीन बहादुर सारूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। पुटौलबाट छवि पाण्डे।
2: दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
3: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50 सेट डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ, विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ, अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन, पहिलाको अलिकति होचो खालको त्यो अलिक बाल मैत्री टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा, त्यो विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
2: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
3: होइन, बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी छ, दलित र जनजातिहरू बढी छ सर हामीसँग। होइन, 2 बोर्डिङ छ, त्यहाँबाट 3-4 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विपन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ, अन्य जातिहरूको पनि क्षेत्रीहरूमा पनि विपन्न परिवारकै बच्चाहरू त्यहाँ आइराखेका छन्। अब बाँकी जनजाति दलितहरूको माहौल त बढी छ, राम्रो सपोर्ट गरिरहेको छ त्यो कारण।
2: एरिया वेलफेयर केयर सेन्टर बुटवलका अनुसार जनश्रम माध्यमिक विद्यालयका लागि 50 सेट नयाँ डेस्क बेन्च र शिक्षकहरूका लागि बस्न राउन्ड टेबलको समेत व्यवस्था गरिएको छ।
4: It's like a breath of fresh air.
5: Dhaka Connection, connecting Dhakas around the world.
6: Dhaka Connection, let's be FBS.
7: 4, 3, 2, 1.

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफपीएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफपीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, the forces station. Bags of music.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: डोटी दिपाल सिलगढी दुईको सेती नदी बीचमा फँसेका 11 जनाको सकुशल उद्धार गरिएको छ। उनीहरूको आज सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो। स्थानीय शिव मन्दिरमा पूजा गर्न गएका बेला उनीहरू फँसेका थिए। तटबन्धनका लागि बाँधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बीचभागमा फँसेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल डोटीको गढ़बाट खटिएको टोलीले रबरका डुंगा प्रयोग गरी उनीहरूको उद्धार गरेको हो। गएको एक महिनामा दक्षिण कोरियामा 3 नेपालीले ज्यान गुमाएका छन्। गएको जेठ 15 हालसम्म 3 नेपालीको मृत्यु भएको कोरियाको नेपाली दूतावासले जनाएको छ। यो अवधिमा सुनसरीको बरहा क्षेत्र 10 प्रकाशपुरका प्रकाश राई र ओखलडुङ्गा मोलुङ 7 गणेश थापाको सवारी दुर्घटनामा मृत्यु भएको हो। कोरियामै मृत्यु भएका रूपन्देहीको सेना मैनाका आशिष अधिकारीको मृत्युको कारण पुष्टि हुन बाँकी छ। 15 कोरियामा काम गर्दै आएका राईको जेठ 31 दुर्घटनामा मृत्यु भएको थियो। साँझ पख साइकल चलाउने क्रममा नहरमा खसेर उहाँको मृत्यु भएको हो। कोरियाको पोछन क्षेत्रमा कार्यरत ओखलढुङ्गाका थापाको जेठ 15 सवारी दुर्घटनामा मृत्यु भएको हो। उहाँ 3 अघि कोरिया पुगेर गाई फार्ममा काम गर्दै आउनु भएको थियो। फार्मका लागि सामान किनेर फर्कने क्रममा उहाँ दुर्घटनामा परेको दूतावासले जनाएको छ। मृतक राई र थापाको शव नेपाल पठाइसकिएको राजदूतावासले जनाएको छ। रूपन्देहीका अधिकारीले भने आत्महत्या गरेको हुन सक्ने आशंका गरिए पनि पुष्टि हुन बाँकी रहेको दूतावासको भनाई छ। 3 अघि कोरिया पुगेका अधिकारीको शव नेपाल पठाउने प्रक्रिया शुरू भएको पनि दूतावासले जनाएको छ। दूतावासले कोरिया बस्दै आएका नेपालीलाई कुनै समस्या परेमा तत्काल सम्पर्क गर्न पनि अनुरोध गरेको छ। चालू आर्थिक वर्ष सकिन 19 बाँकी रहँदा सरकारले लक्ष्यको 75.17% राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्ममा 11,12,48,46,00,000 राजस्व संकलन भएको छ। सरकारले यो आर्थिक वर्षमा 14,80,00,000 राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्य अनुसार राजस्व संकलन हुन अब दिनको 19,34,00,000,000 दरले 19 दिनभित्र 3,67,51,00,000,000 राजस्व उठाउनु पर्नेछ। कार्यालयका अनुसार यही अवधिमा 14,04,98,86,00,000 सरकारी खर्च भएको छ। यो रकम लक्ष्यको 71.53% हो। हिजो एकै दिन 5,36,82,00,000,000 खर्च भएको छ। गएको साउनेता चालुतर्फ 9,49,75,95,00,000 र विकास निर्माणको काममा खर्च हुने पुँजीगततर्फ 1,42,23,68,00,000,000 खर्च भएको छ। यो आर्थिक वर्षमा सरकारले 4,07,88,00,000,000 पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो। मध्य प्रदेशकै सबैभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली अहिले जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
4: नेपाल भारत सहकार्यमा करिब 5 अघि निर्माण गरिएको यो सिंचाई आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा संकटमा परेको हो। पर्सा बारा र रौतहटका हजारौं किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल ढोका साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बंगरी खोला पर्साको सिसिया खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो।
5: यो 50 पहिला 2030 उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ र यसको समाधानको लागि दिगो व्यवस्थापनको लागि समुचित बजेट व्यवस्था भएदेखि यहाँका 3 किसान दाजुभाइहरूको भविष्यमा पानीको जुन समस्या आउने देखिन्छ त्यो चाहिँ हट्थ्यो।
4: यी पुलहरू दैनिक हजारौं स्थानीय बासिन्दा विद्यार्थी किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिंचाई मात्रै होइन नहरको दुवै किनारमा बनेका सडकहरू दक्षिणी मधेसको महत्वपूर्ण वैकल्पिक सडक सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगंज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर पाँच दशक अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न सङ्घर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययन सहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर साहब बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनु पर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ।

0: पशु सेवा विभागले गएको चैतमा बर्ड फ्लू देखिए यता किसानका लागि 40 करोड रुपियाँ भन्दा बढी सरकारले राहत दिनुपर्ने देखिएको आकलन गरेको छ। विभागका उपमहानिर्देशक विकास श्रेष्ठ,
1: बर्ड फ्लूको कारणले गर्दाखेरि किसान र सरकारलाई कति आर्थिक क्षति हुने केही आकलन गरिएको छ?
2: पक्कै पनि। पशु सेवा विभाग अन्तर्गत एउटा प्रयोगशाला छ हाम्रो, केन्द्रीय पशु पक्षी रोग अन्वेषण प्रयोगशाला भनेर त्रिपुरेश्वरमा, त्यहाँबाट चाहिँ PCR प्रविधिबाट बर्ड फ्लू पुष्टि भइसकेपछि एउटा प्रक्रिया छ, त्यसपछि पशु सेवा विभागले एउटा जुन ठाउँमा रोग देखिएको छ त्यो ठाउँको चार किल्ला निर्धारण गर्न र रोगको चाहिँ प्रारम्भिक अनुसन्धान गर्न हामीले एउटा इडिट टिम खटाउँछौँ। इडिट टिमले सम्बन्धित पोजिटिभ देखिएको फार्ममा गएर त्यहाँको वस्तुस्थिति अध्ययन गरेर एउटा रोग अन्वेषण प्रतिवेदन भनेर त्यो टिमले दिन्छ। त्यो लगत्तै हामीले चाहिँ RRD टिम खटाउँछौँ, भनेको द्रुत प्रतिकार्य टोली भन्छ। यो टोलीको काम भनेको हजुरको चार किल्ला जुन निर्धारित भएको छ त्यो भित्रको पन्छी र पन्छीजन्य पदार्थ त्यही ठाउँमा होइन नष्ट गरेर चाहिँ गाड्ने र पन्छीजन्य उत्पादन सामग्री जुन चाहिँ हामी विभिन्न अब अन्डाका क्रेटहरू होला होइन दानाका भाँडाहरू होला यिनै यसलाई चाहिँ निसंक्रमण गर्ने काम चाहिँ गर्दछ। अब नेपाल सरकारको नीति अनुसार बर्ड फ्लू पुष्टि भएको ठाउँमा प्रमुख जिल्ला अधिकारी जीवको अध्यक्षतामा एउटा जिल्ला दररेट निर्धारण समिति भनेर छ, त्यो समितिले चाहिँ कुखुरा त्यस्तै गरेर चल्ला अन्डा विभिन्न उमेर विभिन्न हप्ताको हुन्छ त्यसको चाहिँ एउटा रेट निर्धारण गर्छ। त्यो निर्धारित रेटको बढीमा 75% चाहिँ क्षतिपूर्ति दिने भन्ने कुरा चाहिँ नेपाल सरकारको नीति रहेको छ। त्यही कारणले जुन यो चैत्र 6 गतेबाट रोग देखिएको छ आजसम्म हामीले करिब करिब 6,06,000 पन्छीहरू नष्ट गरिसकेको अवस्था छ, त्यस्तै गरेर करिब करिब 10,00,000 गोटा अन्डा चाहिँ हामीले नष्ट गरिसकेछौँ र दानाको चाहिँ 1,95,000 केजी चाहिँ हामीले दाना नष्ट गरिसकेछौँ। अब नेपाल सरकारको नीति अनुसार यसको चाहिँ बढीमा 75% पनि हामीले चाहिँ सम्बन्धित कृषकलाई चाहिँ क्षतिपूर्ति दिनुपर्ने हुन्छ र अझसम्म हाम्रो मोटामोटी 40-45 करोडको हाराहारीमा नेपाल सरकारले यो क्षतिपूर्ति बाबतको रकम दिनुपर्ने चाहिँ रहेको अवस्था छ।
0: उपमहानिर्देशक विकास श्रेष्ठसँगको थप कुराकानी प्राइम बुलेटिनमा प्रसारण हुनेछ। उद्योग मन्त्री गौरी कुमारी यादवले सरकार गठन भएको 100 दिन नपुग्दै प्रधानमन्त्री बालेन शाहलाई आफूले गरेका कामको विवरण बुझाउनु भएको छ। मन्त्री यादवले 32 मुदे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा उहाँले 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत आफ्नो मन्त्रालयलाई तोकिएका काम समय अघि नै सकिएको दावी गर्नुभएको छ। वर्तमान सरकार गठनको 100 दिन पुग्न 1 साता बाँकी छ। सरकारले उद्योग मन्त्रालयमा 100 दिनभित्र विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण, सेवा प्रवाह, लगानी मैत्री वातावरण, प्रशासनलाई चुस्त बनाउने र मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो। उद्योग मन्त्रालयले ती सबै काम निर्धारित समयभन्दा अघि नै सकेर प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको जनाएको छ। मन्त्रालयका कर्मचारी र सरोकारवालाको समन्वयका कारण निर्धारित जिम्मेवारी समयमै पूरा गर्न सम्भव भएको मन्त्री यादवको भनाइ छ। धरानमा अत्याधुनिक स्मार्ट बस पार्क सञ्चालनमा आएको छ। धरान 8 संघीय सरकार र धरान उपमहानगरको 50-50% आन्तरिक स्रोतबाट करिब 1 बिघा 7 कट्ठा क्षेत्रफलमा बस पार्क निर्माण गरिएको हो। 24,86,00,000 रुपियाँमा निर्माण भएको बस पार्कमा एकैपल्ट 38 ठूला बस र 18 जीप पार्किङ गर्न सकिने व्यवस्था छ। भवनको बेसमेन्टमा 72 दुई पाङ्रे सवारी साधन, 60 अटो तथा केही कार र जीप पार्किङ गर्न सकिने क्षमता छ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख विकास,
3: यो उद्घाटन गरिएको प्रोग्राम माने जनताको धरानको हामी सबै धरानवासीहरूलाई म बधाई दिन चाहन्छु। यो प्रोजेक्टको कन्सेप्ट छलफल सुरुवात गर्ने मनोज मिनाङलाई हामीले सम्झिने कि सम्झिने, त्यतिखेरको नगर विकासका चाहिँ साथीहरूले योगदान गर्नेहरूलाई सम्झिने कि नसम्झिने, अब यो प्रोसेसबाट अगाडि बढ्दै आएर स्वर्गीय हाम्रो तारा सुब्बा जो मेयर हुनुहुन्थ्यो तारा सुब्बा उहाँ र मन्जु भण्डारीजीलाई सम्झिने कि नसम्झिने, त्यो पथबाट अगाडि बढेको प्रोजेक्ट किलक राई हुँदै घरको सम्पान हुँदै हामीसम्म आइपुग्दाखेरि यो आज उद्घाटन हुँदैछ।
0: बसपाकमा करिब 300 यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सीसीटीभी तथा सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनी स्मार्ट तथा यात्रु चढाउन र ओह्राल्नका लागि 22 अटो अट्ने स्टेशन निर्माण गरिएको छ। अन्डरग्राउण्ड पार्किङ सहित बसपाक भवनको पहिलो तल्लामा 18 व्यावसायिक सटर पनि निर्माण गरिएको छ। आयोजनाको निर्माणको जिम्मा

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राणा सवार गाडी दुर्घटनामा परेको छ। आज दिउँसो स्वर्गद्वारी दुई खाला भन्ने ठाउँमा गाडी दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले जानकारी दिनुभएको छ। घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। काठमाडौँ महानगरपालिकाले शुक्रराज ट्रफिकल तथा सरोवर रोग अस्पताललाई एन्टिरेबिज खोप उपलब्ध गराएको छ। कार्यवाहक प्रमुख सुनिता ढंगोल आज अस्पताल पुगेर 1800 भाइल एन्टिरेबिज खोप प्रदान गर्नुभएको हो। खोप ग्रहण गर्दै अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले महानगरले प्रदान गरेको खोप करिब 9 दिनलाई पुग्ने बताउनु भएको छ। दैनिक 200 जना भन्दा धेरै व्यक्ति रेबिज विरूद्धको खोप लगाउन आउने गरेको उहाँको भनाइ छ। माग गरेको एक साताभित्रै महानगरपालिकाले खोप प्रदान गरेको हो। होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघरदेखि बबर महलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई सेन्टरबाट नहटाउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापना र भू स्वामित्व सहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन उनीहरूको माग छ। सरकारले दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानून बमोजिम दिगो उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित हुनुपर्ने लगायत माग उनीहरूले गरेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हिजो सूचना जारी गर्दै असार 19 गतेसम्म होल्डिङ सेन्टर छाड्न भनेपछि उनीहरू आन्दोलित बनेका हुन्। भोजपुरको पौवादुङमा गाउँपालिका छ ठूलो दुम्मामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण सकिएको छ। सिंचाई कुलो निर्माण भएपछि स्थानीय किसानलाई खेती किसानीमा राहत मिलेको छ। स्थानीय दीप कुमार राई
1: 45 सालमा लगभग अब यो हामीले कृषि ब्याङ्कबाट ऋण निकालेर 43,000 खनाएको हो। त्यस पछाडि 26 वर्ष हामीले उपभोग गरियो। 26 वर्ष उपभोग गरिसकेपछि चाहिँ अब भोलबाडीले चाहिँ दुःख दियो। त्यस पछाडि चाहिँ त्यत्तिकै अब बाँचिएको थियो। अनि यो जिल्ला सिँचाइबाट चाहिँ लगभग अहिले 5 वर्ष भयो होला। उत्तरदेखि चाहिँ अब सिँचाइबाट चाहिँ अब रकम परेको हुनाले अहिले यो चाहिँ त्यही रोपाइ चाहिँ यो ताली रोपियो भनौँ न होइन, अब यो तालदेखि चाहिँ सुरु भयो। कति सहज छ सहज छ नि। अब पहिला अब माटे कुलो ल्याउँदाखेरि अब दिनै पछि भत्किने हुन्थ्यो, त्यो छोडेर अब अहिले लाइनिङ तानियो, फेरफेर ठाउँमा पाइपहरू राखियो, त्यस पछाडि त अहिलेसम्म राम्रै छ।
0: यो सिंचाइ आयोजना हाल करिब 1500 मिटर निर्माण सकिएको छ। हालसम्म विभिन्न आर्थिक वर्षमा गरी करिब 55 लाख रुपियाँ खर्च भइसकेको सिंचाइ कार्यालय भोजपुरका प्रमुख राजु भट्टराईले जानकारी दिनुभएको छ।
2: आर्थिक वर्ष 78-79 सुरु भएको हो। यसमा चाहिँ विभिन्न समयमा गएर हामीले करिब 55 लाख रुपियाँ जति लगानी गरेका छौँ। उक्त योजनामा चाहिँ अब विशेष गरी खोर्सानी खेती हुने र कठिन भूगोलको बावजुद पनि कार्यालयको तर्फबाट र उतातर्फबाट गरेको मिन्त जारी गर्दाखेरि अहिले चाहिँ खेतसम्म पानी पुग्न सफल भएको छ र आगामी दिनमा पनि हामीले त्यसको लागि चाहिँ थप काम गर्ने पनि सोच बनाएका छौँ।
0: स्थानीय वासीका अनुसार सिंचाई अभाव हुँदा जमिन वर्षौंदेखि उपयोगविहीन अवस्थामा थियो। कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै प्रदर्शन भएको छ। गिरी आज बिहान विराटनगर 8 मधुमाराको घरबाट पक्राउ परेका थिए। कारागारको ब्लक बी का कैदीबन्दीले गिरीलाई पक्राउ गरिएको विरोधमा नाराबाजी गरेको कारागार प्रमुख राजन घिमिरेले जानकारी दिनुभएको छ। ब्लक बीमा 536 जना कैदीबन्दी रहेको उहाँले बताउनुभयो। कारागारमा उच्च सतर्कता अपनाइएको छ। सरकारले वर्षमा 2 कैदीबन्दीका लागि पोसाक भत्ता रकम उपलब्ध गराउँदैछ। गिरीले गर्मी मौसमको पोसाकको रकम हिनामिना गरेको आरोप छ। गर्मीका लागि प्रत्येक कैदीलाई सरकारले 2,500 रुपियाँ उपलब्ध गराउँदै आएको छ। ब्लक ए बी र महिला ब्लक गरी कारागारमा करिब 1,200 कैदीबन्दी छन्। पक्राउ परेका गिरी छाती दुखे भन्दै अस्पताल भर्ना भएका छन्। छाती दुखे भनेपछि गिरीलाई प्रहरीले कोशी अस्पताल भर्ना गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा 9 वर्ष सजाय भुक्तानपछि गिरी 2 वर्ष यता कारागार बाहिर छन्। तर कारागारभित्रको आन्तरिक व्यवस्थापन अझै उनले हस्तक्षेप गरिरहेको आरोप छ। अरनीको राजमार्ग यही असार 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ। स्तरोन्नति भइरहेको अरनीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डलाई तीव्रता दिन असार 3 सातादेखि 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाइने जिल्ला सुरक्षा समितिले जनाएको छ। गएको साता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एकअर्कामाथि आक्रमण गरेका छन्।
3: SBS गोर्खा रेडियो हो। Movie and more.

नेपाली मुभीहरूको कलेक्सन, मुभीहरूको इन्फर्मेसनहरू लिएर आउने मुभी एन्ड मोर आज फेरि पनि आइसकेको छ। साथमा म सङ्गीता श्रेष्ठ, र आजको मेरो मुभी एन्ड मोरले तपाईँहरूलाई पछिल्लो दिनको नेपाली सिनेमाको अपडेट्स दिनेछ। सो कार्यक्रमको सुरुवात भइसकेको छ। सुरुवातमा मैले बताएँ कि तपाईँहरूलाई म के कुराको जानकारी दिन सक्छु आजको हाम्रो एपिसोडमा भनेर, तर कार्यक्रम भर्खरै सुरु भएको हुनाले हामी जाने इन्फर्मेसन या दिने इन्फर्मेसन दिएर होइन गीततर्फ लागौँ। गीतपछि मेरो कलेक्सन म तपाईँहरूमा आज अफकोर्स राख्ने नै छु।

हुन त कुनै पनि कलाकारले अभिनय गर्दै गर्दाखेरि कलाकारहरूको मनमा आउने कुराहरू, इमोसन्सहरू चाहिँ मैले कसरी यो क्यारेक्टरलाई निभाउने, मैले बेस्ट कसरी दिन सक्ने, होइन, त्यो किसिमको कुराहरू चाहिँ अलिक बढी नै कलाकारहरूको मन मस्तिष्कमा आउँछ होला सायद। त्यसैले आफूले निभाउने भूमिकामा चाहिँ एकदमै फोकस भएर लाग्ने गर्छन् कलाकारहरू। यो सँगसँगै कतै कतै मनमा मैले निभाएको यो क्यारेक्टरको लागि यदि राम्रो बनेको छ, मैले राम्रो अभिनय गर्न सकेको छु भने त्यसलाई अप्रिसिएट पनि गरिदियो भने कस्तो होला, त्यो पनि नेसनल लेभलमा अप्रिसिएट गरिदियो भने कस्तो होला, होइन, दर्शकहरूले रुचाइदियो भने कस्तो होला भन्ने भावना पनि आउनु पनि स्वाभाविक नै हो। सो यति बेला मलाई कुरा गर्नु मन लाग्यो नेपालमा वितरण हुने, होइन, सम्मान गरिने, अवार्डहरू दिने कार्यक्रमहरू जहाँ चाहिँ कलाकारहरूको अभिनय, उनीहरूको काम कुरा, दर्शकहरूले उनीहरूलाई गरिएको जुन अप्रिसिएसन छ त्यो सबैलाई समावेश गरेर जुन कार्यक्रमहरू बनाइन्छ अवार्डहरूको लागि, होइन, त्यो अवार्डहरूको मलाई कुरा गर्नु मन लाग्यो। र अर्को कुरा मलाई के गर्नु मन लाग्यो भने कुनै एक कलाकार जसले आफ्नो पुरा जीवन भनौँ न नेपाली सिनेमाको लागि यति धेरै माया कि आफ्नो पुरै जीवन दायाँ बायाँ कतै नहेरिकन अभिनय अभिनय नेपाली सिनेमा र नेपाली सिनेमा मात्रै भनेर लागेका हाम्रा थुप्रै कलाकारहरू पनि छन् जसमध्येका एक हुन् निर शाह, वरिष्ठ कलाकार निर शाह, जसलाई हामीले यसो हेर्ने हो भने लगभग लगभग 5 दशकदेखि नेपाली सिनेमामा हेर्दै आएका छौँ। उनको करियरमा थुप्रै सिनेमाहरू रह्यो, चाहे हामी सिन्दुरको कुरा गर्छौँ या हामी कुसुमे रुमालको कुरा गर्छौँ, बलिदानको, प्रेम पिण्डको, सन्तान, स्वर्ग, होइन, मुनामदन, सानो संसार र अहिले कुरा गर्ने हो भने परान पनि। मैले भनिहालेँ नेपाली सिनेमालाई उहाँले आफ्नो जीवनको 50 वर्ष दिइसक्नु भएको छ, 5 दशकदेखि उहाँ नेपाली सिनेमासँग जोड्दै आउनु भएको छ। उमेरको कुरा गर्ने हो भने उहाँ 72 वर्षमा चाहिँ प्रवेश गरिसक्नु भएको छ र यतिका लामो समयदेखि नेपाली सिनेमालाई दिदी आउनु भएको छ उहाँले, उहाँलाई सम्मान गरिएन होला त, उहाँलाई अवार्ड दिएन होला त, उहाँको कामलाई अप्रिसिएट गरिएन होला त, अफकोर्स गरिएको छ। हेर्ने हो भने प्राइभेट सेक्टरबाट जति पनि अवार्डको लागि कार्यक्रमहरू गरियो ती कार्यक्रमहरूमा अधिकांश कार्यक्रमहरूमा चाहिँ उहाँलाई उत्कृष्ट अभिनेताको लागि, होइन, कहिलेकाहीँ निर्देशक भनौँ या सिनेमासँग जुडेका उहाँको आफ्नो जुन भूमिका छ त्यो भूमिकाको लागि विभिन्न निजी संस्थानहरूबाट भनौँ न उहाँलाई सम्मान गर्दै आइरहेकै छ, त्यसमा डाउट भएन। तर उहाँले आफ्नो जीवनको 72 वर्षमा प्रवेश गर्दै गर्दा यति बेला भने पहिलोपल्ट 50 वर्षदेखि जुन नेपाली सिनेमालाई दिँदै आउनु भएको छ, यो 50 वर्षदेखि दिँदै आउनु भएको सिनेमालाई नै लिएर भनौँ अहिले आएर उहाँलाई नेसनल लेभलबाट नेपाल सरकारको तर्फबाट उहाँलाई सम्मान गरिएको छ। अलिकति डिटेलमा कुरा गर्ने हो भने पछिल्लो हप्ता जुन राष्ट्रपति कार्यालय शीतल निवासमा चाहिँ आयोजना गरिएको थियो एउटा समारोह, चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको यो समारोहमा चाहिँ विशेष गरी राष्ट्रिय अवार्डहरू प्रदान गर्नको लागि चाहिँ गरिएको थियो, जहाँ विभिन्न कलाकारहरूलाई चाहिँ अवार्डहरू प्रदान गरियो राष्ट्रिय लेभलमा, या भनौँ राष्ट्रिय अवार्ड चाहिँ प्रदान गरियो, जसमध्येको उत्कृष्ट अभिनेताको अवार्डमा चाहिँ परान चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड चाहिँ वरिष्ठ कलाकार निर शाहलाई प्रदान गरियो। र उहाँ आफैले पनि आफ्नो होल अहिलेसम्मको करियरमा सबैभन्दा द मेमोरेबल मोमेन्ट भन्ने हो भने यही मोमेन्ट थियो अरे जहाँ चाहिँ उहाँलाई राष्ट्रिय अवार्ड दियो। सो परान सिनेमाको लागि उहाँलाई दिएको थियो यो अवार्ड उत्कृष्ट अभिनेताको। र परान फिल्मकै कुरा गर्ने हो भने यो एउटा यस्तो सिनेमा बन्यो जुन सायद उहाँको जीवनमा, उहाँको करियरमा नै अहिलेसम्मको जति पनि उहाँले अभिनय गर्नुभयो तीमध्ये सबैभन्दा धेरै कमाइ गर्ने र धेरै अप्रिसिएट गरिएको सिनेमाको रूपमा चिनियो परान, जहाँ चाहिँ उहाँले एकजना यस्तो बुवाको भूमिका निभाउनु भएको थियो जो आफ्नो देश, आफ्नो माटोलाई असाध्यै माया गर्छन् र आफ्नो छोराछोरीले पनि आफ्नो देशमै बसेर केही गरोस् भन्ने चाहना राख्छन्, त्यो किसिमको अभिनय चाहिँ उहाँले गर्नुभएको थियो, त्यो किसिमको भूमिका उहाँको थियो। र जे होस् उहाँको जीवनकालमा पहिलोपल्ट यसरी नेसनल अवार्ड उहाँले जित्नु भएको छ र त्यो क्षण उहाँको आफ्नो जीवनको सबैभन्दा मेमोरेबल मोमेन्ट हो भनेर पनि उहाँले भनिसक्नु भएको छ। तर हामी के आशा गरौँ भने यो उहाँको लागि यसरी जुन अवार्ड दियो यो अवार्ड उहाँले अब सायद प्रत्येक वर्ष पाउन सक्नुहुन्छ कि यस्तै किसिमको सिनेमाहरूलाई लिएर भनेर पनि हामी अपेक्षा गर्न सक्छौँ। सो धेरै धेरै बधाई हामी दिन चाहन्छौँ वरिष्ठ कलाकार, होइन, त्यसै गरी निर्देशक, निर्माता, धेरै पहिचानहरू छन् उहाँको, धेरै परिचयहरू छ, मध्येको कलाकारको रूपमा उहाँले जसरी अभिनेताको रूपमा राष्ट्रिय अवार्ड जित्न सफल हुनुभयो उहाँलाई धेरै धेरै बधाई दिँदै मुभी एन्ड मोरमा म भने तपाईँलाई सुनाउँछु परान सिनेमाको यो गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य

www.bfbs.co.uk. BFBS Gurkha Radio. Movie and more. नेपाली सिनेमाहरूको लिस्टलाई यसो फर्केर हेर्ने हो भने 2022 कुरा गर्ने हो भने यो डेटमा यो इयरमा चाहिँ एउटा सिनेमा रिलिज भएको थियो, पारिवारिक सिनेमा, जहाँ चाहिँ आमाको, दुईजना छोराको अनि दुईजना बुहारीहरूको होइन माया, प्रेम, लडाइँ, झगडा यो सबै कुरालाई बुनिएर बनाइएको थियो एउटा सिनेमा, जुन सिनेमालाई असाध्यै रुचाइयो। सम्झिनु भएकै हुनुपर्छ तपाईँहरूले, म कुरा गर्दैछु ज्ञानेन्द्र देउजाद्वारा निर्देशन गरिएको सिनेमा झिङ्गे दाउको। झिङ्गे दाउ जब रिलिज भयो त्यो लेभलको अपेक्षा गरिएको थिएन, जुन लेभलमा यसलाई एप्रिसिएट गरिन्छ होला, यसले कमाई गर्छ होला, सबैले मन पराउँछन् होला भनेर जुन अपेक्षा गरिएको थिएन, त्योभन्दा धेरै कमाई, त्योभन्दा धेरै अपेक्षा होइन, त्योभन्दा धेरै दर्शकहरूको माया यो सिनेमाले पायो। केकी अधिकारी अनि आँचल शर्मा सिनेमामा बुहारीहरूको रूपमा चाहिँ कास्ट भएको थियो सिनेमामा, भने एक्टर्समा छोराको रूपमा चाहिँ मुकुन भूषाल र कुशल विष्ट थिए। एक किसिमले हेर्ने हो भने परिवारभित्रको कथा, जुन कथालाई हामी सजिलैसँग रिलेट गर्न सक्छौँ, सायद त्यो कारणले गर्दा पनि यो सिनेमालाई एकदमै मन पराइएको थियो। नेपालका वरिष्ठ कथाकार वेमनिधी तिवारीको जुन कथामा नै बेस्ड गरेर बनाइएको सिनेमा थियो, गाउँघरको कथा बोकेको थियो, असाध्यै मन पराएको सिनेमा थियो, त्यो मैले भनिरहने पर्दैन। यति बेला मैले यो विषयमा कुरा किन उठाएँ भने अब यो सिनेमाको पार्ट टू तपाईँहरूमा आउँदैछ चाँडै नै, किनकि सिनेमाको पोस्टर हालै मात्रै सार्वजनिक गरिएको छ, जुन पोस्टरको कारणले गर्दाखेरि यति बेला यो सिनेमा चर्चामा छ। चाँडै नै यो सिनेमा तपाईँहरू माझ आउने तयारीमा छ, आइमिन दसैँको वरिपरि चाहिँ अब दसैँ आउँदैछ बिस्तारै, भनेपछि सबैको टार्गेट चाहिँ त्यही हुन्छ कि हामीले आफ्नो सिनेमालाई चाहिँ दसैँ ताका रिलिज गर्न पायो भने होइन धेरै राम्रो हुन्छ भन्ने चाहिँ एउटा प्लान छ, जसमध्ये यो सिनेमाले पनि असोजको 2 गते प्रदर्शनमा आउने भनेर तयारी गरेको देखिन्छ। जुन पोस्टरहरू, केही पोस्टरहरू जुन सार्वजनिक भएको छ, त्यो पोस्टरहरूले धेरै कुराहरू यति बेला बोल्दै गरेको देख्न सक्छौँ हामी। असोजको 2 गतेलाई नै यो सिनेमाले रिलिज हुनको लागि आफ्नो डेट जुन रोजेको कारण चाहिँ एउटा के पनि हो भने त्यो दिन यसै पनि बिदा छ, संविधान दिवसको दिन पारेर चाहिँ यो सिनेमालाई चाहिँ अब प्रचार प्रसार पनि सुरु गरिसकेको छ कि अब हामी यो डेटमा चाहिँ आउँदैछौँ भनेर पोस्टरहरू सार्वजनिक भइसकेको छ। यति बेला जुन पोस्टरहरू सार्वजनिक भएको छ त्यसको एकैछिन कुरा गरौँ। फरक फरक किसिमको पोस्टरहरू सार्वजनिक भएको छ यो सिनेमाको यति बेला, जसमा चाहिँ कलाकारहरूको कुरा गर्ने हो भने राम्रै लिस्ट देखिन सक्छौँ। कास्टिङको कुरा गर्ने हो भने सरोज खनाल, वसुन्धरा भूषाल, चैतन्य देवी सिंह, सङ्गम भण्डारी, अभयराज बराल, त्यस्तै गरी अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि बैराग होइन थुप्रै कलाकारहरू हामीले यो सिनेमामा देख्न सक्छौँ। यो सिनेमालाई चाहिँ फेरि पनि ज्ञानेन्द्र देउजाले नै निर्देशन गर्दै हुनुहुन्छ। र सिनेमाको पोस्टर हेर्दाखेरि कुनै पोस्टरमा हामीले के देख्छौँ भने आमाको अगाडि हात जोडेर उभिएको छोराहरू अनि त्यसपछि बुहारीहरू चाहिँ माथि हाँस्दै गरेको देख्न सक्छौँ, कतै एकअर्कालाई तानातान गर्दै गरेको हो कि जस्तो पनि देख्न सक्छौँ, कतै चाहिँ दसैँ सेलिब्रेसनको तयारी हुँदै गरेको हो कि जस्तो देख्छौँ, ब्याकग्राउन्डमा चाहिँ नि रोटिपिङ देख्न सक्छौँ होइन, नायिकाहरूको हातमा चङ्गा अनि त्यस्तै गरिकन लट्टाई देख्न सक्छौँ, दसैँको टिका लगाएको होइन, जमरा लगाएको, ढाका टोपी लगाएको, एकदमै रमाइलो माहौल जस्तो पनि देख्छौँ। सो यसले के बताउँछ भने सायद जति धेरै इन्जोय हामीले पार्ट 1 झिङ्गे दाउ हेरेर गऱ्यौँ, आई थिङ्क यो पार्ट 2 पनि तपाईँहरूको मन त्यत्तिकै लोभ्याउनेछ जस्तो मलाई लागेको छ। असोजको 2 गते लक गर्न सक्नुहुन्छ तपाईँले आफ्नो डेट, जुन डेटमा तपाईँहरूले एकदमै माया गर्नुभएको र एकदमै हेर्न चाहनुभएको झिङ्गे दाउको पार्ट 2 पनि आउँदैछ। अल द बेस्ट हाम्रो तर्फबाट होल टिमलाई।

प्राय जसो दर्शकहरूले कुनै पनि एउटा जोडीलाई मन पराइदिनु भयो भने निर्माताले फिल्म मेकर्सले के गर्छन् भने ती जोडीलाई अगेन एन्ड अगेन रिपिट गर्दै लान्छन्। तर कहिलेकाहीँ त्यो रिपिटेसन यति धेरै हुने रहेछ कि सेम अनुहार सेम जोडी अनि अलिकति अभिनय पनि सेम सेम, कथा पनि कहिलेकाहीँ सेम सेम, इन्भाइरोमेन्ट होइन अनि लभ स्टोरी अनि सिमिलर स्टोरी सिचुएसन इन्सिडेन्ट फेसेस भइरहँदाखेरि चाहिँ दर्शकहरूलाई पनि ओहो अब त अलिकति ब्रेक लिए हुने हो कि भन्ने पनि हुँदो रहेछ। कुरा गर्न मन लाग्यो यति बेला मलाई दयाहाङ राई र मेरुना मगरको। हेर्ने हो भने दयाहाङ राई र मेरुना मगरलाई हामीले थुप्रै सिनेमामा जोडीको रूपमा देख्यौँ। कहिलेकाहीँ त कस्तोसम्म पनि भयो भने यो दुवैको जोडीलाई लगभग 2 वर्षको अन्तरालमा 8-9 सिनेमामा रिपिट पनि गरियो। कबड्डी 4 कुरा गर्ने हो भने कबड्डी 4 द फाइनल म्याच भनिएको थियो जसमा हामीले दयाहाङ राई र मेरुना मगरलाई जोडीको रूपमा देख्यौँ। त्यसपछि दुवैको जोडी भएको अर्को सिनेमा आयो जारी, र जारी आइसकेपछि आई थिङ्क धेरै कुराहरू चेन्ज भयो किनभने जारीमा दुबईको जोडीलाई जसरी मन पराइयो अनि त्यो वर्षको लागि सर्वाधिक कमाउने सिनेमा बन्यो जारी। त्यसपछि नन स्टप दुबईलाई रिपिट गर्न थालियो। यदि कुरा गर्ने हो नाङ्गो गाउँको, रङ्गेलीको, मनसाराको, घर ज्वाइँको होइन अनि त्यस्तै गरी लोकल हिरोको, गाउँ नै रमाइलो, धेरै कुराहरू, धेरै सिनेमाहरू जसमा चाहिँ रिपिट गरियो यो जोडीलाई। र यसरी असाध्यै रिपिट गरिएको यो जोडीको बारेमा मलाई फेरि यति बेला कुरा किन गर्न मन लाग्यो भने अब यो दुबईलाई फेरि एउटा अर्को सिनेमामा कास्ट गरिएको छ। यो सिनेमा भने हालसालै मात्र रिलिज भएको सिनेमा मेजिउका निर्देशक अनिल बुढा मगरले आफैले निर्देशन गर्न लागेको एउटा अर्को नयाँ सिनेमा हो जसलाई द रेड सर्कल भनिएको छ, रातो घेरा, द रेड सर्कल। यो नाम दिएको सिनेमा या यो टाइटलमा बन्न लागेको सिनेमामा मुख्य भूमिकामा यति बेला जुन हुन त सामाजिक भावनामै आधारित छ, आई मिन सामाजिक कथा नै हो होइन, त्यही सामाजिक कथामा चाहिँ एकपल्ट फेरि रिपिट गरिएको छ दयाहाङ राई र मेरुना मगरलाई। सो हुनसक्छ यो बिचमा स्वयं दयाले या मेरुनाले पनि ओहो हामीहरूको पेयरिङ चाहिँ असाध्यै रिपिट भयो होइन, अब कतिपय कुरामा चाहिँ आर्टिस्टहरू आफैले पनि यही डेटमा सिनेमा मेरो रिलिज हुन्छ होला हाम्रो जोडीको रूपमा र अर्को सिनेमा पनि यही डेटमा रिलिज हुन्छ भनेर सोचेको हुँदैनन् होला। तर यो जोडीको केसमा त्यो पनि भयो, कहिलेकाहीँ आफ्नै सिनेमा, आफैले अभिनय गरेको सिनेमा, दुई फरक फरक सिनेमा एउटै डेटमा रिलिज हुँदा कस्तो हुन्छ, त्यो अनुभव दुबईले गरे, मेरुना मगरले पनि र दयाहाङ राईले पनि। तर एनिवेज अहिले यति बेला हेर्ने अलिकति समयको ग्याप पछि फेरि दुबईलाई कास्ट गरिएको एकसाथ द रेड सर्कलमा, सो हामी के आशा गर्न सक्छौँ भने जारीको जुन एउटा म्याजिक थियो दुबईले क्रिएट गरेको, त्यो क्रिएसन, त्यो म्याजिक फेरि एकपल्ट हामीले अब बन्ने यो सिनेमामा पनि देख्न पाउँछौँ कि सायद। अल द बेस्ट अहिलेलाई भने।

कार्यक्रममा मैले अघि पनि भने तपाईँहरूलाई कि बिस्तारै दसैँ सुरु हुन लागेपछि नेपाली सिनेमाहरूको पनि छलफल सुरु हुन्छ, आफ्नो सिनेमाहरू रिलिज गर्ने कुराहरू पनि सुरु हुन्छ। कतिपयले चाहिँ आफ्नो सिनेमालाई दसैँकै मुखमा पारेर पनि रिलिज गर्छन् भने कसैले दसैँभन्दा अलिकति अगाडि रिलिज गरौँ, तर भाइब्स त उस्तै हुन्छ नि त, दसैँको बिस्तारै सुरु भइसकेको हुन्छ। सो त्यो बेला चाहिँ भेकेसन मनाउने, घुम्ने साथीहरूसँग परिवारसँग भन्ने त्यो भावना भइरहन्छ भनेर पनि भदौबाट नै सुरु हुन्छ त्यो किसिमको भावनाहरू चाहिँ। र यस वर्षको भदौको कुरा गर्ने हो भने यो वर्ष चाहिँ भदौमा अन्य केही कारणहरू पनि छन् जसमा चाहिँ नेपाली सिनेमा रिलिज हुन चाहिँ चाहेका छन्, यो फिल्मको टिमले चाहिँ चाहेका छन् कि आफ्नो सिनेमा रिलिज होस् भनेर। त्यसको कारणहरू चाहिँ म तपाईँलाई बताउँछु के हो भनेर। यो वर्षको भदौ महिनामा चाहिँ तिज जुन असाध्यै मनाइन्छ, होइन, अलिकति अगाडिदेखि नै मनाइन्छ। सो त्यो तिज अनि जनै पूर्णिमा अनि कृष्ण जन्माष्टमी, यो सबै कुराहरू, यो सबै छुट्टीहरू हुने बेला हो नि त। सो यो छुट्टी हुने समय चाहिँ भदौमा परेको छ, त्यो कारणले गर्दा पनि धेरैले आफ्नो सिनेमा यस वर्ष भदौमा रिलिज गर्ने भनेर तयारी गरेका छन्। जस्तै रेखा थापाको कुरा गर्ने हो भने रेखा थापाको आफ्नै डाइरेक्सनमा बनेको एउटा नयाँ सिनेमा माया भनेकै यस्तै होला, यो सिनेमा भदौमै रिलिज गर्ने भनेर तयारी रेखा थापाको रहेको छ। भने अर्को एउटा सिनेमा जसलाई प्रियङ्का कार्की जसले आफ्नो होम प्रोडक्सनबाट आफ्नै लगानीमा बनाएकी छिन्, सिनेमाको नाम मास्टरनी, र यो मास्टरनीलाई पनि भदौमै रिलिज गर्ने भनेर तर्खर गरिएको छ। यो जुन मैले सिनेमाको कुरा गरेँ माया भनेकै यस्तै होला या मास्टरनी, यति मात्र होइन, बेहुलीको कुरा गर्ने हो भने बेहुली फिल्म पनि भदौमा यही बेला रिलिज हुने तयारीमा छ। पार्वती यही बेला आउने कुरामा छ, जदौको कुरा यही छ, ग्रेटको कुरा यही छ, थुप्रै सिनेमाहरू छन् जुन यो डेटमा आउने तयारीमा छ, आई मिन भदौमा आउने तयारीमा छ। तर सायद अब सिचुएसन आफूले सोचेको जस्तो नहुनसक्छ किनकि यही भदौ महिनालाई टार्गेट गरेर टक्सिक रिलिज हुँदैछ। टक्सिक के हो त भनेर यदि पहिलोपल्ट सुन्दै हुनुहुन्छ भने आउनुहोस् म तपाईँसँग सेयर गर्छु। टक्सिक एउटा कन्नड भाषामा बनेको साउथ इन्डियन सिनेमाहरू जसको हामी कुरा गर्छौँ, साउथ इन्डियन सिनेमा यो त्यो, अब नेपालमा पनि आजभोलि सिनेमा हलमै रिलिज हुन्छ यो त्यो भनेर कुरा गर्छौँ नि, त्यो मध्येको एउटा सिनेमा हो कन्नड भाषामा जुन बनेको छ, र यो एकदमै वेटिङ लिस्टमा परेको सिनेमा हो टक्सिक। कारण के हो भने यो सिनेमामा हामीले योभन्दा अगाडि केजिएफमा रकी भाइको रूपमा देखिसकेका एक्टर यसको कुरा गर्दैछु म, जसलाई चाहिँ लिड एक्टरको रूपमा कास्ट गरिएको सिनेमा हो यो टक्सिक। र यो टक्सिकको कुरा गरि नै हाल्यो भने मलाई एउटा कुरा सेयर के गर्नु मन लाग्यो भने यो टक्सिक सिनेमालाई यो फिल्मका एक्टर यस आफैले प्रोडक्सन पनि गरेका हुन्, भनेपछि यसको कथा केही विशेष नै हुनुपर्छ, त्यसै कारणले उनले आफैले प्रोडक्सन पनि गरेका हुन् यो सिनेमालाई। र यो सिनेमाको डाइरेक्सन, यो सिनेमाको कथा लेख्ने काम पनि गीतु मोहन दासले गरेकी हुन्। गीतु मोहन दास जसलाई चाहिँ योभन्दा अगाडि हामीले लायर्स डाइस, मुधोन नाम गरेको साउथ इन्डियन केही सिनेमाहरू पनि निर्देशन गरिसकेकी निर्देशकको रूपमा चिन्छौँ, र उनैले निर्देशन गरेको यो सिनेमा टक्सिक जुन अब तपाईँहरूमा आज आउँदैछ, यो ग्याङ्स्टर्सको कथामा आधारित सिनेमा हो। र अब यो सिनेमा आउँदैछ भनेपछि नेपालमा पनि धेरै पर्खाइ छ यो सिनेमाको, र यो सिनेमा आउँदैछ भनेपछि भाद्र 10 गते आउँदैछ भनेपछि यसको अगाडि पछाडि आउने सिनेमाहरूलाई असर त गर्छ नै। सो आई थिङ्क अब बिस्तारै प्लानिङ हुन सुरु हुन्छ होला, किनभने योभन्दा अगाडि त थाहा थिएन यो सिनेमा आउँदैछ भनेर। जुन बेला नेपाली प्रड्युसर्सले आफ्नो सिनेमाको डेट भनेर भदौको लागि जुन छाने, त्यो बेला चाहिँ यो सिनेमा अचानक यसरी आइदिन्छ भनेर आशा चाहिँ गरिएको थिएन। तर यो सिनेमा अब आउने भयो भनिसकेपछि आई थिङ्क धेरैले रिसेड्युलिङ गर्नेछ आफ्नो फिल्मको लागि या के हुनेछ, होइन, त्यो पनि हेर्न त बाँकी नै छ। तर अफकोर्स हाम्रो हिस्ट्रीलाई हेर्ने हो भने पनि राम्रोभन्दा राम्रो बनेको पनि कतिपय नेपाली सिनेमालाई यसरी बलिउड या हलिउडको सिनेमाहरू रिलिज भइसकेपछि अगाडि पछाडिको या सेम डेटमा रिलिज भइसकेपछि ती सिनेमाले हाम्रो नेपाली सिनेमालाई दह्रो इफेक्ट गरेको छ हामीले देखेका छौँ। सो यो अबको केसमा के हुन्छ त्यो भने हेर्न त बाँकी नै छ, त्यो हामी तपाईँसँग फेरि पनि सेयर गरौँला। यति बेला पनि मैले तपाईँलाई सेयर गरेँ, बताएँ कि कसरी एउटा साउथ इन्डियन सिनेमा जुन आउने तयारीमा छ त्यो सिनेमाले यति बेला हलचल मचाएको छ नेपाली सिनेमाहरूका प्रड्युसर्सहरूको बिचमा, दर्शकहरूको बिचमा पनि, र इन्टायर इन्डस्ट्रीमै भनौँ, किनभने नेपाली सिनेमामा नेपाली पैसा लागेको हुन्छ र यो पैसा लागेको सिनेमालाई यदि यसरी ह्याम्पर हुन्छ भने अब के गर्ने त भन्ने प्लानिङ चलिरहेको छ। म तपाईँहरूसँग आउने दिनमा सेयर गर्छु कि प्लानिङ्समा के भयो भाद्र महिनाको सिनेमाहरूको लिस्टलाई लिएर।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: Movie.

हुन त योभन्दा अगाडि मैले तपाईँहरूसँग कुरा गरेको थिएँ एउटा सिनेमा बा एक योद्धाको बारेमा, होइन, यो सिनेमाको कुरा गरेको थिएँ मैले तपाईँहरूलाई। केही चिज एकदमै विशेष छ यो सिनेमामा भनेको थिएँ, किनभने पछिल्लो समय परान फिल्म बनिसकेपछि या त्योभन्दा अगाडि पूर्णबहादुरको सारङ्गी जुन एउटा बुवाको कथामै आधारित थियो, होइन, त्यो किसिमको सिनेमाहरू बनिसकेपछि त्यो मध्येको कुनै एउटा सिनेमा हो कि भन्ने लागेको थियो। अनि बा एक योद्धा भन्ने बित्तिकै बाको कथा हो, परिवारमा बुवाको सङ्घर्ष अनि दुःख कथा हो भनेर त बुझिएको थियो। तर यति बेला भने जुन एउटा पोस्टर सार्वजनिक गरियो यो सिनेमाको, यो पोस्टरले धेरैको मन जितेको छ, डाउट छैन। किनभने जुन पोस्टरमा हामीले कलाकारहरू देख्यौँ, एक त यी कलाकारहरूलाई यसै पनि असाध्यै राम्रो अभिनय गर्ने कलाकारहरू भनेर चिनिन्छ, जसमध्येको एक जसले बाको भूमिका निभाएका छन् दिव्य देव पन्त, जसलाई असाध्यै राम्रो अभिनय गर्ने कलाकार भनेर हामी चिन्दछौँ। तिनै दिव्य देव पन्तले बाको भूमिका निभाएका छन् र हालै उनले आफ्नो सोसल मिडियामा पनि आफूले अहिलेसम्म चाहिँ अभिनय गरेको आफ्नो करियरको, होइन, यो ठाउँसम्म आइपुग्दाखेरि यो भूमिका असाध्यै विशेष रहेको पनि उनले भन्दै सेयर गरेका थिए भिडियो या सेयर गरेका थिए फोटो। र यो फोटोमा उनलाई एउटा एकदमै एज पुगिसकेको, कपाल सेतै फुलेको एउटा त्यो बाको रूपमा चित्रण गरिएको छ भने उनको अगाडिको पोस्टरमा चाहिँ हामीले सुहाना थापालाई देख्यौँ, जो यसो हेर्दाखेरि चाहिँ त्यो भनौँ न मङ्गलसूत्र लगाएर चुरा लगाएर कतै जाँदै गरेको हो कि जस्तो किसिमको गेटअपमा देखेकी छन्। सो के कुरा क्लियर हुन्छ भने बाको भूमिकामा दिव्यदेव पन्त र बाको छोरीको भूमिकामा चाहिँ सुहाना थापा भनेर देखियो। र त्यो मात्रै होइन, फेरि एउटा अर्को के देखियो भने यो पोस्टरको पछाडिको ब्याकग्राउन्डमा एउटा सानो फोटो पनि जुन राखिएको छ, त्यो फोटोमा चाहिँ हामीले झर्ना थापालाई पनि देख्छौँ। सो हामी के सायद अन्दाज गर्न सक्छौँ भने झर्ना थापा, दिव्यदेव पन्त बा आमाको भूमिकामा, र त्यो फोटोमा चाहिँ छोरा र छोरी पनि देखिएको छ। छोराको हो त्यो त क्लियर छैन, तर छोरीको भूमिका चाहिँ पक्कै पनि सुहाना थापाको बागमा, त्यो पनि क्लियर हुन्छ। यो सिनेमामा हेर्ने हो भने दिव्यदेव पन्त, झर्ना थापा, सुहाना मात्र होइन, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा, सवि थापा, हरिलम्सालको लेखन अनि उनैको निर्देशनमा बनिएको सिनेमा हो यो, जसलाई चाहिँ आई थिङ्क अब धेरैको प्रतीक्षाको रूपमा हेरिएको छ। यो फिल्मको पोस्टर सार्वजनिक भइसकेपछि एकदमै मन छुने किसिमको पोस्टर छ। पोस्टर हेर्दाखेरि नै पनि हामीले धेरै कुरा रिलेट गर्न सक्छौँ कि आफ्नो परिवार, आफ्नो बाले गर्ने सङ्घर्ष, यो सबै कुराहरू धेरैलाई इमोसनल पनि बनाएको छ यो कथा, यो बाको कथाले। अहिले विगतदेखि अहिलेसम्म हेर्दै आउँदा यो पोस्टरले झन् धेरै बनाएको छ। सो हामी अपेक्षा गर्न सक्छौँ एउटा उत्कृष्ट सिनेमा बनेको हुनुपर्छ भनेर। तर एउटा कुरा चाहिँ के भने, मैले अघि भर्खर पनि भने कि भाद्र महिनामा अब रिलिज हुने सिनेमाहरूलाई अलिकति गाह्रो हुने देखिएको छ, जसमध्ये यो सिनेमालाई पनि फेरि भाद्र महिनाको स्पेसली श्रीकृष्ण जन्माष्टमीकै मौका पारेर चाहिँ भाद्र 19 गते रिलिज गर्ने भनेर तर्खर गरिएको हो। तर यदि भाद्र 10 गते, अघि मैले भने जस्तै जुन रिलिज हुने तयारीमा छ टक्सिक, त्यो टक्सिकले चाहिँ एकदमै सबै हलहरूमा क्याप्चर गर्दै गयो भने चाहिँ त्यो बेला चाहिँ अप्ठ्यारो पर्न सक्छ। सो यति राम्रो सिनेमालाई एउटा विदेशी सिनेमाको कारणले गर्दाखेरि हामीले मिस गर्नु पऱ्यो भने त्योभन्दा दुःखको कुरा सायद अरू केही नहोला, तर हामीले हाम्रो आफ्नो नेपाली सिनेमालाई पनि माया गर्नुपर्छ, किनभने यो हाम्रै कथा हो, हाम्रो आफ्नै अर्ग्यानिक नेपाली कथाहरू हो। त्यसैले पनि मैले चाहिँ अहिलेदेखि नै यसो तपाईँहरूलाई चाहिँ रिक्वेस्ट पनि गरेँ हाम्रो नेपाली सिनेमालाई माया गरौँ, किनकि बाइक योद्धा पनि आउँदैछ भाद्रको 19 गते भनेर। एनिवेज, यो इन्फर्मेसन पछि म तपाईँलाई फेरि पनि एउटा अर्को गीत सुनाउँछु हाम्रो मुभी एन्ड मोरमा।

गीत संगीत कुराकानी सिनेमा अनि सिनेमासँग जोडेका धेरै इन्फर्मेसनहरू यही कुरा हो, यही कुराको हाम्रो मुभी एन्ड मोरको जुन आजको लागि अलमोस्ट सिद्धिसकेको छ र समय पनि सो कार्यक्रमबाट मैले तपाईँहरूसँग बाई भन्नुपर्ने समय भइसकेको छ र जाँदा जाँदै तपाईँहरूको लागि हाम्रो मुभी एन्ड मोरमा एउटा अर्को म गीत छोडेर जान्छु तपाईँहरूले सुन्नुहोस् भन्नको लागि. सो यो गीत सुन्नुहोस् अनि रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस् हाम्रो बिएफ बिएस गोर्खा रेडियो. तपाईँहरूको समय शुभ रहोस्. नमस्ते.

0: Pe Lime, Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चालु आर्थिक वर्ष सकिन 19 दिन बाँकी रहँदा सरकारले लक्ष्यको 75.17% राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्ममा 11,12,48,46,00,00,000 राजस्व संकलन भएको छ। सरकारले यो आर्थिक वर्षमा 14,80,00,00,000 राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्य अनुसार राजस्व संकलन हुन अब दिनको 19,34,00,00,000 दरले 19 दिनभित्र 3,67,51,00,000 राजस्व उठाउनु पर्नेछ। कार्यालयका अनुसार यही अवधिमा 14,04,98,86,00,000 सरकारी खर्च भएको छ। यो रकम लक्ष्यको 71.53% हो। हिजो एकै दिन 5,36,82,00,000 खर्च भएको छ। उद्योग मन्त्री गौरी कुमार यादवले सरकार गठन भएको 100 दिन नपुग्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई आफूले गरेका कामको विवरण बुझाउनु भएको छ। मन्त्री यादवले 32 बुँदे कार्य सम्पादन प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा उहाँले 100 दिने शासकीय सुधार कार्ययोजना अन्तर्गत आफ्नो कार्यालयलाई तोकिएका काम समय अघि नै सकिएको दावी गर्नुभएको छ। वर्तमान सरकार गठनको 100 दिन पुग्न 1 साता बाँकी छ। सरकारले उद्योग मन्त्रालयमा 100 दिनभित्र विभिन्न नीतिगत सुधार, औद्योगिक वातावरण, सेवा प्रवाह, लगानी मैत्री वातावरण, प्रशासनलाई चुस्त बनाउने र मन्त्रालयका प्राथमिकतामा रहेका विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य राखिएको थियो। उद्योग मन्त्रालयले ती सबै काम निर्धारित समयभन्दा अघि नै सकेर प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गरेको जनाएको छ। कैदीबन्दीसँग रकम वसुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै प्रदर्शन भएको छ। गिरी आज बिहान विराटनगर 8 मधुमाराको घरबाट पक्राउ परेका थिए। कारागारको ब्लक बी का कैदीबन्दीले गिरीलाई पक्राउको विरोधमा नाराबाजी गरेको कारागार प्रमुख राजन घिमिरेले जानकारी दिनुभएको छ। ब्लक बीमा 536 जना कैदीबन्दी रहेको घिमिरेले बताउनुभयो। कारागारमा उच्च सतर्कता अपनाइएको छ। गिरीले गर्मी मौसमको पोसाकको रकम हिनामिना गरेको आरोप छ। होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौँको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई सेन्टरबाट नहटाउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। सुरक्षित पुनस्थापना, भू स्वामित्व सहितको वास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन उनीहरूको माग छ। गएको चैत यता 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लू भेटिएपछि पशु सेवा विभागले रोग नियन्त्रण कक्ष स्थापना गरेर संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ। रोग नियन्त्रण कक्षका नेतृत्वकर्ता उपमहानिर्देशक डाक्टर विकास श्रेष्ठ।
4: बर्ड फ्लूको ट्रेन नियन्त्रण भित्रै छ यो अथवा नियन्त्रण बाहिर गइसकेको हो?
5: 2082 साल चैत्र 6 गते नेपालमा पछिल्लो क्रममा पहिलो पटक चाहिँ यो बर्ड फ्लू पुष्टि भएको थियो र चैत्र 6 गतेदेखि असार 12 गतेसम्म 11 जिल्लामा 100 स्थानमा चाहिँ बर्ड फ्लू संक्रमण पुष्टि भएको अवस्था छ। जुन पहिलो पटक देखियो सुरुको अवस्थामा झापा, मोरङ र सुनसरी 3 जिल्लाबाट सुरुवात भएको थियो। तुरुन्तै हामीले रेस्पोन्स गरेर संक्रमित जुन पाम छ त्यहाँको पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्रीहरूको हामीले नष्ट गर्ने प्लस निसंक्रमण गर्ने काम गर्यौँ। केही समय चाहिँ त्यो 3 जिल्लाहरूबाट पन्छी र पन्छीजन्य पदार्थहरू ओसार पोसारमा पनि रोक भएको अवस्था थियो र अहिले पछिल्लो क्रममा त्यो 3 जिल्लामा चाहिँ अब रोग नियन्त्रणमै रह्यो, त्यसपछि आउटब्रेकहरू भएन र ती 3 जिल्लाबाट क्रमैसँग चाहिँ अहिले पछिल्लो क्रममा काठमाडौँ उपत्यकाको 3 जिल्ला र त्यो बाहेकको एउटा काभ्रेपलाञ्चोक जिल्लामा चाहिँ अलिकति एउटा हटस्पटको रूपमा चाहिँ धेरै संख्यामा आउटब्रेकहरू चाहिँ भइरहेको अवस्था चाहिँ छ।
4: भनेको नियन्त्रण भित्रै छ कि अझै फैलिँदो क्रममा देखिया छ?
5: अब 11 जिल्लामध्ये झापा, मोरङ, सुनसरीबाट सुरुवात भएको थियो, ती जिल्लाहरूमा अहिले नियन्त्रण रहेको छ। त्यसपछि चितवन, नवलपरासीमा एउटा केस, 12, महोत्तरीमा चाहिँ अहिले नियन्त्रण अवस्थामा, त्यहाँ त्यसपछि एक एकवटा जुन आउटब्रेक देखिएको थियो चितवनमा 2 आउटब्रेक, अहिले चाहिँ 30 जिल्लाहरूमा नियन्त्रण अवस्थामा छ र पछिल्लो क्रममा अलिकति चाहिँ काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा चाहिँ केही संख्यामा अलिकति बढ्दो क्रममा छ र यो बढ्दो क्रममा भए शाखा पनि पुष्टि हुना साथ हामीले जुन ठाउँमा संक्रमण देखिएको छ त्यही स्थानमा नै हामीले पंक्षी र पंक्षीजन्य पदार्थलाई नष्ट गर्ने र पंक्षी उत्पादन सामग्रीहरूको निसंक्रमण गरेर रोगलाई फैलन नदिने गरेर हामीले व्यवस्थापन गरिरहेका छौँ।
4: डाक्टर साहब, झापा मोरङ सुनसरी सुरुमा चैतमा देखियो, त्यहाँदेखि त्यही ठाउँको बर्ड फ्लू चाहिँ मुलुकका अरू जिल्लाहरूमा फैलिएको हो अथवा होइन हामीले केही भन्न सक्छौँ?
5: त्यसमा सुस्थित वा हामीले अध्ययन सुरु गर्ने भनेर हामीले चाहिँ पहल गरिसकेका छौँ र सरसर्ती हेर्दाखेरि त्यहाँको भन्दा पनि यो कस्तो हुन्छ भने जुन उडेर आउने चरा कागहरू आदिबाट पनि होइन यो रोगहरू चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ सर्ने हुन्छ जङ्गली चरा चुरुङ्गीहरूबाट होइन। कुखुराको ओसार पोसार त हामीले झापा मोरङ सुनसरीमा रोकिहालेका थियौँ स्थानीय प्रशासनको सहयोगमा। त्यही भएर अब त्यताबाट भन्दा पनि मलाई लाग्छ यो वाइल्ड बर्डहरू चरा चुरुङ्गीहरू छ नि अब त्यहीबाट नै आएको हो कि भन्ने चाहिँ एउटा हामीले अनुमान गर्न सक्छौँ। अब यसको लागि अझै विस्तृत चाहिँ अध्ययनबाट नै होला।
4: यतिखेर बर्ड फ्लूको हल्लासँगै कुखुराको मासु खान हुने कि नहुने भनेर पनि सन्त्रास देखिन्छ, के गर्ने हो?
5: हामी काविरी भएको नाताले होइन रोगी कुखुराको मासु र रोगी कुखुराबाट उत्पादन भएको अन्डा खानु हुँदैन स्पष्ट भन्नु पर्दा। तर यो भन्दै गर्दाखेरि होइन कुखुराको मासु यदि राम्ररी पकाएर हामीले खाएका छौँ, अन्डा चाहिँ राम्रोसँग उमालेर पकाएर खान्छौँ भने योबाट बर्ड फ्लूका भाइरसहरू मान्छेमा सर्न सक्दैन, किनभने 70 डिग्री भन्दा माथि यो बर्ड फ्लूको भाइरसहरू बाँच्न सक्दैन र पकाउँदाखेरि राम्रोसँग पकाएको उमालेकोमा चाहिँ त्यो भाइरसहरू पनि मर्ने भएको हुनाले त्यो कुखुराको मासु अन्डा मजाले खान सकिन्छ। तर यति भनिरहँदा फेरि रोगी कुखुराको मासु र त्यो कुखुराबाट उत्पादित अन्डा चाहिँ फेरि खानु भएन।
4: बर्ड फ्लू लागिसकेपछि पनि अन्डा चाहिँ पारिरहन्छ?
5: अन्डा निकै कम हुन्छ सर। अब यो चाहिँ 60-70% लिएर हजुरको कुनै कुनै फ्लकमा त धेरै कुखुराहरू मर्न थालिसकेपछि अन्डा उत्पादन ज्यादै न्यून हुन्छ। त्यही भएर अब संक्रमित कुखुराबाट अन्डाको उत्पादन पनि कम भइसकेको अवस्था र पुष्टि भइसकेपछि त्यो अन्डा पनि हामी नष्ट गरिहाल्छौँ। त्यही भएर अब उपभोक्ता कहाँ जाने चाहिँ सम्भावना ज्यादै न्यून छ।
3: गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। पुटोलबाट छवि पाण्डे।
2: दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
6: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50 सेट डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ, विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन पहिलाको अलिकति होचो खालको त्यो अलिक बालमैती टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा, त्यो विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
2: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
6: होइन बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी छ, दलित र चाहिँ जनजातिहरू बढी छ सर हामीसँग। होइन दुई बोर्डिङ छ, त्यहाँबाट 3-4 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विपन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ, अन्य जातिहरूको पनि क्षेत्रीहरूमा पनि विपन्न परिवारकै बच्चाहरू त्यहाँ आइराखेका छन्। अब बाँकी जनजाति दलितहरूको माहौल त बढी छ, राम्रो सपोर्ट गरिरहेको छ। त्यो कारण
2: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार जनश्रम माध्यमिक विद्यालयका लागि 50 सेट नयाँ डेस्क बेन्च र शिक्षकहरूका लागि बस्न राउन्ड टेबलको समेत व्यवस्था गरिएको छ।
3: अब खबर फटाफट।
4: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्तीको निर्माणाधीन पक्की पुलको काम 75% सकियो। अर्को असारमा सकिने पुल निर्माणका लागि 119 करोड खर्च हुने। तनहुँको म्याग्दे गाउँपालिका सगरमाथा आरोहण गर्ने र दूध किसानलाई प्रोत्साहन गर्दै झण्डा सहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई 5 लाख र दूध बेच्ने किसानलाई लिटरमा 10 रुपियाँ दिने। सल्यानका अस्पताल र स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क दिइने सरकारी औषधिको अभाव, अस्पतालबाट निशुल्क वितरण गरिने 98 प्रकारका औषधि प्रदेश सरकारले अझै पठाएन। अस्पतालमा औषधि नपाएपछि बिरामीहरू महँगोमा निजी मेडिकलबाट किन्न बाध्य।
3: र फिफा विश्वकप 2026 भोलि अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल खेल्दैछ। डालास स्टेडियममा भोलि बिहान 7:45 अर्जेन्टिनाले जोर्डन विरूद्ध खेल्नेछ। अर्जेन्टिना समूह चरणका दुवै खेल जितेर नकआउट चरणमा प्रवेश गरिसकेको छ। जोर्डन

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, र आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ श्रोताहरू। र आज पनि हामी एक घण्टाको बसाइमा रहनेछौँ। तपाईँ हामी सबैजना आजको हाम्रो विशेष नारीसँग कुराकानी गर्नेछौँ र उहाँ के गर्दै हुनुहुन्छ ती सबै कुराहरू बुझ्नेछौँ। र श्रोताहरू, गीत संगीत त छँदैछ होइन, र कार्यक्रमको थालनीमा पनि एउटा मिठो सुमधुर गीत हामीले सुनिसकेका छौँ। र श्रोता, र आजको हाम्रो नारी भनौँ, आजको नारीमा पाहुना भनौँ, विशेष नारी भनौँ होइन, बाबुकी शेर्पा हुनुहुन्छ। उहाँ बौद्धबाट फोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आजको हाम्रो कुराकानी फोन मार्फत नै रहनेछ श्रोताहरू। उहाँ मितिनी कफी एकाडेमीको ओनर हुनुहुन्छ र मितिनी कफी एकाडेमी वरिष्ठ क्लास भनेर छ उहाँको यो, मैले यसो हेर्दाखेरि। र बाबुकी शेर्पा हुनुहुन्छ आजको नारीमा, तपाईँको घर आँगनमा हामी आइपुगेका छौँ। बाबुकी शेर्पा बहिनी र म आइपुगेका छौँ श्रोताहरू, निर्धारित समयमा नै आइपुगेका छौँ, तोकिएको समयमा नै आइपुगेका छौँ। र बाबुकी बहिनी बौद्धबाट फोन मार्फत सम्पर्कमा पनि आइसक्नु भएको छ श्रोताहरू। आउनुहोस् अब हामी अबेर नगरीकन उहाँलाई स्वागत गरौँ। नमस्ते बहिनी।
1: हजुर नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: एकदम हजुर।
0: अनि आज भोलि के छ हौ बौद्धको हाल खबरहरू के छ?
1: एकदम ठिक छ दिदी, अब नेपालमा थियो, अब मौसम चलिरहेको
0: छ। हजुर हजुर, त्यहाँ त है भिड त्यतिकै हुन्छ होइन?
1: हजुर।
0: स्तुपादेखि कता छ तपाईँको चाहिँ यो एकाडेमी?
1: हाम्रो पुलिस बिचको लाइनमा छ, ठ्याक्कैको लाइन र त्यसको फर्स्ट फ्लोरमा छ।
0: ए हजुर हजुर, यो मितिनी कफी एकाडेमी होइन तपाईँको?
1: हजुर हजुर।
0: अनि कहिलेदेखि चाहिँ चलाउनु भएको, कति वर्ष भयो?
1: हाम्रो 2013 इस्टाब्लिस हो नेपालमा, 2013 2017 चाहिँ कोरियन एउटा फाउन्डरले चाहिँ नेपालमा युथहरूको लागि फर्स्टमा चाहिँ सोसल इन्टरप्रेनर एक्टिभेसन सेन्टर भनेर चाहिँ उहाँले इस्टाब्लिस गर्नुभएको हो। सो म त्यहाँको फर्स्ट ब्याचको स्टुडेन्ट होइन। सो आफ्टर द्याट 2018 पछि चाहिँ मैले एज अ ओनरको रूपमा चाहिँ मितिनी कफीलाई नै कन्टिन्यू दिइरहेको
0: छु। ए भनेपछि त्यहाँनिर पहिला चाहिँ कोरियनहरू आउनु भएको थियो होइन?
1: हजुर,
0: विशेष गरेर ट्रेनिङहरू दिनलाई।
1: हजुर,
0: तपाईँ चाहिँ फर्स्ट ब्याचको पढ्नु भयो
1: होइन,
0: अनि उहाँले चाहिँ सबै सकेर प्रोजेक्ट सकेर जानुभयो होला होइन पहिला त्यति बेला?
1: उहाँ 5 इयर्सको लागि मात्रै नेपालमा चाहिँ युथहरूको लागि भनेर चाहिँ विभिन्न ट्रेनिङहरू ल्याउनु भएको थियो, अनि बेकरी ट्रेनिङ, अनि स्विङ कटिङ भनेर ड्रेस बनाउने, ब्यागहरू बनाउने डिजाइनको क्लासहरू चाहिँ उहाँहरूलाई सिकाइसकेपछि चाहिँ भोलिको दिनमा जबमा पनि रिप्लेसमेन्ट गरिदिने भन्ने उद्देश्यले खोल्नु भएको एउटा संस्था हो। त्यसपछि हाम्रो प्रोजेक्ट नै 5 इयर्ससम्म मात्रै कारण गर्दाखेरि आफ्टर द्याट चाहिँ क्लोज गर्नुपर्ने सिचुएसन थाहा छ। वर्किङ गरेको 5 इयर्सको एक्सपिरियन्समा चाहिँ नेपालमा त्यो टाइममा त्यस्तो धेरै कफीको सपहरू अनि कफी सिक्ने इन्ट्रेस्ट गरेर आउनेहरू कोही पनि हुनुहुन्न थियो, अनि त्यो टाइममा हामीले फ्री अफ कस्टमा सिकाउँछु अनि आएको बापत पैसा दिन्छु भनेर सिकाउँदा पनि मान्छे एकदम धेरै जम्मा गर्नलाई टाइम लाग्थ्यो कि होइन। सो आफ्टर 2018 हामीले क्लोजिङ गर्ने टाइममा चाहिँ के भयो भने बल्ल नेपालमा चाहिँ कफीको मार्केट अलिअलि बुस्ट हुन्छ गयो, र धेरैजना मान्छेहरू चाहिँ विदेश जानको लागि अथवा नेपालमै कफी सपहरू खोल्नको लागि भने चाहिँ कफीहरू सिक्नको लागि आउन थाल्नु भयो कि। सो त्यसैले चाहिँ मैले यसलाई चाहिँ म आफै कन्टिन्यू दिन्छु यसलाई होइन, क्लोज गर्नु हुँदैन, भल्ल नेपालमा चिन्दैछ भन्ने हिसाबले चाहिँ म आफै नै एज अ ओनर भएर म चलाउँछु भन्ने हिसाबले अहिले चाहिँ एउटा मात्रै फ्रेन्चाइज थियो हाम्रो त्यो टाइममा, अहिले मैले आफैले चलाउन थालेको 2018 पछि चाहिँ 4 फ्रेन्चाइज इस्टाब्लिस भइसकेको छ अहिले 6-7 इयर्सको बिचमा।
0: हजुर हजुर, भनेपछि 6-7 वर्ष भनौँ, 7-8 वर्षको अवधिमा 4 तपाईँले अलरेडी ठाउँ ठाउँमा खोलिसक्नु भएको छ भनेपछि होइन?
1: हजुर हजुर
0: हजुर। श्रोताहरू, हाम्रो बाबुकी शेर्पा हुनुहुन्छ, उहाँ बौद्धबाट बोल्दै हुनुहुन्छ। जे होस्, कोरियनहरूले चाहिँ ट्रेनिङ गराउनलाई युथहरूको लागि चाहिँ उहाँहरूले एउटा प्रोजेक्ट लिएर आउनु भएको थियो, त्यसमा तपाईँ ट्रेनिङ गरे पश्चात, यो कफीको ट्रेनिङ गरे पश्चात तपाईँ आफैले त्यो चाहिँ भनौँ न सुरुवात गर्नुभयो भनौँ, उहाँहरूले चलाउँदै गरेको भनौँ होइन, यो कफीको ट्रेनिङ सेन्टर भनौँ, तपाईँले लिनुभएछ होइन त? अनि कस्तो चल्दैछ ट्रेनिङहरू, कस्तो चल्दैछ, स्टुडेन्टहरू कतिजना हुनुहुन्छ
1: अहिले हाम्रो? पर डेमा मोर देन 100 स्टुडेन्टहरू हुन्छ एभ्री मन्थमा। सो अहिले त झन् प्लस टू र एसएलसी सकेको सिजन जस्तो हो होइन, सो 150 स्टुडेन्ट चाहिँ क्लासहरू लिने स्टुडेन्ट नै हुनुहुन्छ अहिले।
0: हजुर हजुर हजुर, जे होस् अहिलेको समयमा चाहिँ धेरै स्टुडेन्टहरू आउनु भएको रहेछ होइन त?
1: हजुर हजुर।
0: अनि तपाईँलाई चाहिँ अब भनौँ न, सुरुवातमा ट्रेनिङ त गर्नुभयो होइन, अब यो तपाईँलाई चाहिँ कस्तो विचार चाहिँ आयो यही खेर जानु भन्दा भन्नाले चाहिँ ट्रेनिङ सकेर मैले सिकिसकेको चाहिँ यहीँबाट स्टार्ट गरौँ, रेडिमेड पाउनु भयो नि त होइन?
1: हजुर हजुर। 2012 काठमाडौँमा प्रवेश गरे, सो एससी सकेपछि के गर्ने भन्ने कुरामा अब प्लस टू पढ्नको लागि काठमाडौँ आएँ। अब जबको सिलसिलामा चाहिँ मैले कोरियनको प्रोजेक्टमा चाहिँ फर्स्ट स्टुडेन्ट भएर सिक्ने मौका पाएँ। स्किल त चाहियो होइन, सो कोही पनि सुनेको थिएन। अनि काम जाँदाखेरि चाहिँ 2013 उहाँहरूसँगै नै कन्टिन्यू क्लास पछि कन्टिन्यू एज अ स्टाफको रूपमा राख्नुभयो। सो काम गर्दै गएँ 2018 म 5 पनि उहाँहरूसँग नै काम गरेँ। त्यही टाइममा पनि हामीले चाहिँ नेपालीलाई ट्रान्सलेटहरू गरेर चाहिँ मैले एज अ सपोर्टरको हिसाबमा ट्रेनिङ पनि प्रोभाइड गर्दै आउँदै थिएँ होइन, कोरियनहरूसँगै। सो यही चिजलाई चाहिँ मैले विदेशमा होइन नेपालमै केही गर्नु पनि सक्दो रहेछ भन्ने मलाई फिल भयो। त्यसपछि चाहिँ मैले 2018 यो कफीलाई चाहिँ अझै प्रमोट गर्नलाई टाइम लाग्दो रहेछ नेपालमा, अझै पनि कफीलाई थाहा छैन यसको रिलेटेड के हो भन्ने कुरा होइन। सो हामी कफी खान्छौँ चिट्यो भन्ने मात्रै हुन्छ, तर एग्रिकल्चर सेक्टरमा त नेपाल त एकदम धनी देश हो, तर पनि कफीको सेक्टरमा मान्छेहरूलाई त्यो थाहा नभएको कारणले गर्दाखेरि कफीहरू रोप्ने चाहिँ एकदम कम पनि भएको कारणले, र एज अ बारिस्टा हामीले फ्री अफ कस्टमा ट्रेनिङ प्रोभाइड गर्दा पनि हामीलाई 5 चाहिँ एभ्री मन्थमा स्टुडेन्टहरू कलेक्सन गर्नको लागि यति धेरै गाह्रो हुन्थ्यो। अनि पैसै तिर्छु आएको बाबत भन्दा पनि स्टुडेन्टहरूलाई चाहिँ जम्मा गर्नलाई टाइम लाग्ने भएको कारणले स्टिल मैले यो चिजलाई चाहिँ धेरैजनालाई थाहा दिनुपर्छ भन्ने हिसाबले 2018 हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि विकासमा हाम्रो गौरव भन्ने एउटा मूल नाराको साथमा चाहिँ वर्ल्ड वाइडमा बारिस्टा काम गर्ने मान्छे धेरैजना हुनुहुन्छ। त्यही पनि हाई अल्टिट्युडमै गएर कफी ब्रिड गरौँ न, त्यो भयो भने भोलिको दिनमा इफेक्टिभ चाहिँ के हुन्छ त न्युज कभर गर्नुहुन्छ, नेपालमा पनि कफीको पोसिबिलिटिज रहेछ भन्ने कुरा थाहा हुन्छ, र यङ स्टारहरूलाई नेपालमै पनि केही गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनको लागि चाहिँ मैले ओल्डको एज अ फर्स्ट बारिस्टा भएर चाहिँ माउन्ट एभरेस्ट गर्ने क्याम्पेन स्टार्ट गरेँ। सो माउन्ट एभरेस्टकै टपमा चाहिँ मे 14 दिन 2018 कफी बनाएर अनि नेपाली कफीलाई बनाएर दुईजना विदेशी र दुईजना नेपालीहरूले कफी सर्भ गर्न पाउँदा यति धेरै प्राउड भयो। त्यसपछि झन् धेरैजनाले यही फिल्डमा चिन्न थाल्नुभयो, त्यसैले यसलाई नै कन्टिन्यू दिनको लागि पनि मैले चाहिँ यो फ्रेन्चाइजलाई अझै बुस्ट गर्नुपर्छ, अझै नेपालमा कफीको बारेमा आफूले सिकेको कुराहरू चाहिँ अरूलाई सिकाउनुपर्छ भन्ने फिल भएको कारणले म विदेशतिर कोरिया, जापान, युके, अस्ट्रेलियातिर कफीकै रिलेटेडमा हामी नेपाली कफी नै प्रमोट गर्न धेरै ठाउँमा जान्छौँ आउँछौँ। तर मलाई चाहिँ विदेश होइन नेपालमै बस्न रुचाउने अनि नेपालमै पनि अब धेरैजनाले चिन्नु भएको कारणले म नेपालमै केही गर्छु भनेर यसलाई कन्टिन्यू दिइरहेको छु अहिले।
0: ए भनेपछि कफी बनाउनलाई तपाईँ माउन्ट एभरेस्ट सम्म पुगिसक्नु भएको छ होइन? मैले त भर्खरै तपाईँको यसो सोसियल मिडियामा हेरेर चाहिँ नम्बरहरू त्यहीँ तपाईँले राख्नु भएको रहेछ, नम्बर लिएर तपाईँलाई कल गरेँ। अब कफी भनौँ न, मितिनी कफी एकाडेमी खोलेर बस्नु भएको छ भनौँ न, मैले त त्यति मात्रै बुझेको थिएँ, तर कफी त माउन्ट एभरेस्ट सम्म पुगिसकेको रहेछ नि त है? अनि कस्तो अनुभव त्यति बेला कस्तो अनुभव भयो भनौँ न?
1: एकदम खुसी, किनभने एकदम दिन थियो कफीको 5 काम गर्दाखेरि, जब 5 पछिको बल्ल नेपालमा अलिअलि कफीहरू सिक्नको लागि इन्ट्रेस्ट भएर आउने अनि कफीको बारेमा मान्छेले सोध्न थाल्ने हुँदाखेरि स्टिल यसलाई बुस्ट गर्नुपर्छ, मान्छेलाई थाहा दिनुपर्छ भन्ने चाहिँ मेरो मेन अब्जेक्टिभ थियो। त्यसैलाई नै मैले कन्टिन्यू गर्नको लागि चाहिँ एभरेजमै 30-35 खर्च गरेर चाहिँ एभरेज चढेँ होइन, एभरेजमै फेरि कफी बनाएर नेपाली कफीलाई सर्भ गर्न पाउँदाखेरि चाहिँ यो वर्ल्डकै अहिलेसम्म पनि फर्स्टकै रूपमा छ। मैले वर्ल्ड रेकर्ड अफ बुक्सबाट पनि मैले सम्मानित भएर सर्टिफिकेट पाइसकेको छु। त्यसैले माउन्टेनबाट मलाई फेरि के पनि भयो, कफीबाट माउन्टेनसँग पनि कनेक्ट भयो कि, सो माउन्टेनसँगै कनेक्ट हुँदाखेरि चाहिँ मैले आफ्टर द्याट मलाई हिमालले चिनाएको कफीले चिनाएको भन्ने हिसाबले हामी अन्नपूर्ण वान चढ्ने चाहिँ फर्स्ट सिङ्गल टिम पनि हो हामी. अन्नपूर्ण वान नेपालको एकदम टेक्निकल माउन्टेन एकदम डेड जोन भनेर पनि चिन्नुहुन्छ. सो अन्नपूर्ण वान फर्स्ट चढिसकेपछि मैले धेरै हिमालहरू चढेँ, महाकाली हिमालहरू अनि आमा डब्लाम लोबुचे पिकहरू होइन अब रामलिङ पिकहरू अनि आइल्यान्ड पिकहरू धेरैवटा हिमालहरू पनि चढिरहेको छु टाइम टाइममा.
0: हजुर, भनेपछि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू हाम्रो बाबुकी शेर्पा बहिनी चाहिँ यङ्स्टरहरूलाई भनौँ न युथहरूलाई ट्रेनिङ पनि दिँदै कफी बनाउने ट्रेनिङ पनि दिँदै आफू पनि कफी बोकेर माउन्ट एभरेस्टसम्म पुगिसक्नु भएको रहेछ र त्यसको पश्चात उहाँ विभिन्न हिमालहरूमा चढ्नु भएको रहेछ र एकदमै हामी हाम्रो लागि एउटा गर्वको कुरा भनौँ न खुसीको कुरा हो तपाईँ जस्तो हुनुहुन्छ हाम्रो नेपालमा होइन केही गरौँ नेपालमै बसेर केही गरौँ भन्ने सोचको भनौँ न अहिलेको यङ्स्टरहरूमा तपाईँ पर्नुहुँदो रहेछ. एकदमै खुसी लाग्यो आज तपाईँसँग कुराकानी गर्नु पाउँदा. भेटै भएको भए राम्रो हुन्थ्यो होइन बाबु कि बहिनी?
1: एकदम, म पनि तपाईँहरूले फोन गर्नु हुँदाखेरि सक्स भइरहेको थिएँ, कसरी थाहा पाउनु भयो होला भन्ने.
0: म सोसियल मिडियामा साह्रो डुल्छु क्या आजकल छाता उडेर. गर्मी हुन्छ होइन, अनि छाता ओढ्यो सोसियल मिडियामा घुम्यो.
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
0: अनि यो बाबु कि बहिनी, यो मितिनी मितिनी नाम चाहिँ कसरी बस्यो?
1: कोरियनहरूले नै स्टार्ट गर्नु भएको कारणले गर्दाखेरि चाहिँ अब हामीलाई नाम के राख्ने भन्ने पनि त्यो रेसिपी थियो खासमा. अनि उहाँहरूले धेरैले कोरियनकै नामहरू राख्न पनि ट्राई गर्नुभएको थियो तर बिस्तारै उहाँहरू पनि नेपालमै बस्न थालिसकेपछि चाहिँ हामीले खासमा स्टार्ट 2012 नै बिल्डिङहरू कन्स्ट्रक्सनहरू स्टार्ट गरे हो. वान इयर चाहिँ उहाँहरू

0: भयोभर खरेन। अब तपाईँको नाम बाबुकी शेर्पा, बाबुकीको अर्थ चाहिँ के हुन्छ शेर्पा भाषामा?
1: अब यस्तो हुन्छ, हाम्रो शेर्पाहरूको चाहिँ जन्म बार अनुसारले चाहिँ पासाङ पासाङ, केटाको नि पासाङ, केटीको नि पासाङ, धावा धावा भन्ने हुन्छ। सो मेरो चाहिँ मेरो दाई पनि सेम त्यस्तो फ्राइडे नै जन्मिनु भएको कारणले मभन्दा सिनियर दाई, अनि मेरो चाहिँ जन्म बारसँग मिल्दैन, खासमा फ्राइडेमा चाहिँ पासाङ भनेर राख्नुहुन्छ, अनि म पनि फ्राइडे नै जन्मिनु भएको कारणले चाहिँ उहाँहरू चाहिँ मन्डेतिर दावा भनेर चाहिँ मन्डेतिर जन्मिनु भएकोलाई समथिङ हुन्छ होला मेरो विचारमा। सो मेरो चाहिँ दाबुकी राख्नुभयो उहाँहरूले अलिकति फरक हिसाबले।
0: ए हजुर, त्यही त तपाईँहरूको शेर्पाहरूको त केटाको पनि दावा नाम हुन्छ, केटीको पनि दावा नाम हुन्छ होइन, लाक्पा केटाको पनि हुन्छ, लाक्पा केटीको पनि हुन्छ। मेरो पनि दार्जिलिङमा लाक्पा स्कुलमा लाक्पा एकजना साथी, मिल्ने साथी लाक्पा डोमा शेर्पा थियो। अनि अब यो ट्रेनिङहरू तपाईँले फ्री अफ कस्टमा हो?
1: हजुर, पहिला 2018 चाहिँ फ्री अफ कस्टमा क्लासहरू प्रोभाइड गर्ने हो, आफ्टर द्याट मैले चलाउन सकेपछि चाहिँ अब स्पोन्सरहरू त छैन, तर पनि हामीले अहिले पनि के गरिरहेछौँ भने इन्डाइरेक्टली सोसल वर्क गर्दैछौँ। अब हामीले अरूको भन्दा रिजनेबल प्राइसमा चाहिँ फुल प्याकेजहरू चाहिँ प्रोभाइड गरिराखेको छ, त्यसैले पनि अब धेरैजना चाहिँ कनेक्सन धेरै पहिलाको स्टुडेन्टहरूको थ्रुबाट कोही जबहरू गरिराखेको हुन्छ, कोही कसैले क्याफेहरू पनि खोल्नु भएको छ धेरैजनाले नेपालमा, अनि उहाँहरूकै इन्सपायरले चाहिँ फेरि सिक्न आउनुहुन्छ त्यसरी। सो हामीले चाहिँ अहिले चाहिँ अरूको अरू ट्रेनिङ सेन्टरको कम्पेयरमा चाहिँ अलिकति रिजनेबल प्राइसमा राखेका छौँ।
0: हजुर हजुर हजुर, अब त्यतिकै त सिकाउनु भएन, अलिकति इन्कम त हुनै पर्यो होइन, सोसियल वर्क आफ्नो ठाउँमा छँदैछ। र जे होस् एउटा रिजनेबल प्राइसमा भनौँ, तपाईँले फी चाहिँ लिएर चाहिँ सिकाउनुहुन्छ भनेपछि होइन, सबैले अफोर्ड गर्न सक्ने होइन। अनि अघि तपाईँले 2012 म काठमाडौँ आएँ भन्दै हुनुहुन्थ्यो, कहाँ हो तपाईँको खास घर चाहिँ?
1: मेरो दोलखा जिल्ला हो।
0: ए हजुर हजुर, दोलखा जिल्लाबाट काठमाडौँ आएर होइन, कफी ट्रेनिङ गरेर हतार हतार कति छिटो छिटो परे त बिजनेस पनि खडा गरेर भनौँ न, सबैलाई ट्रेनिङहरू पनि गराउँदै यस्तै यस्तै कामहरू गर्दै जानुहोला, देशलाई तपाईँहरू जस्तो युथहरूको खाँचो पनि छ अहिलेलाई भनौँ होइन। अनि बाबुकी बहिनी, कफीहरू कति प्रकारका हुन्छन्?
1: यस्तो छ, कफीको जातहरू धेरै थरीको हुन्छ, अब रोप्ने अनुसारले पनि हुन्छ, तर हामीले चाहिँ नर्मली चाहिँ अरबिका र रोबस्टा कफीको जातहरूलाई नेपालमा चाहिँ प्रडक्ट गर्न सक्छौँ भनेर सिकाउँछौँ, तर त्यसमध्येमा पनि अहिले सबैभन्दा डिमान्ड भनेको चाहिँ अरबिकाको जातको हो। र अरबिकाको जातको कफीहरू चाहिँ 900 meters to 1600-1700 meters मात्रै फलाउन मिल्छ, धेरै हाई अल्टिट्युडमा पनि रोप्न मिल्दैन, धेरै लोमा पनि रोप्न मिल्दैन, त्यसैले हामीले चाहिँ अहिले नेपालमा कफी सपहरू तपाईँहरूले पनि देख्न सक्नुहुन्छ, पहिलातिरको भन्दा अहिले आफ्टर कोभिड चाहिँ यति धेरै मार्केटमा सबै ठाउँमा मेसिनहरू राखेर कफीहरू सप गरिराखेको देख्नुहुन्छ होइन। सो कफीको प्राइसहरू एकदम धेरै हाई भइराखेको छ, हामीले त किनेर चलाउने कफी हो होइन, हाम्रो आफ्नै प्रडक्सन हुँदैन प्रायः क्याफे स्टुडेन्टहरूको, त्यसैले प्रडक्सन नभएको कारणले पनि त त्यो कफीलाई चाहिँ धेरै महँगी पर्ने भएको कारणले अहिलेको मैले 2 years जस्तो भयो गाउँपालिका र वडाहरूसँग समन्वय गरेर चाहिँ गाउँ गाउँमा खाली भएको जग्गाहरूलाई चाहिँ कफी रोप्न मिल्न सक्ने ठाउँहरूमा चाहिँ खाली भएको केसलाई चाहिँ हामीले त्यसलाई युटिलाइज गर्नुपर्छ, कफीको प्रडक्ट यसरी गरिन्छ भन्ने कुरा चाहिँ कफी खेतीको रिलेटेडमा पनि हामीले गभर्मेन्टसँग मिलेर चाहिँ कफीको प्रोजेक्टहरू गरिराखेको छौँ। तर कम्पिटेटिभ पहिलाको भन्दा अहिले यो वर्षतिर चाहिँ धेरैवटा जिल्लाहरूमा कफीहरू फलाउन थाल्नु भएको छ, मोर देन 35 districts, 40 districts नेपालमै कफी उत्पादन हुन थाल्नु भएको छ। तर जो जसले धेरै अगाडि रोप्नु भएर त्यही सेक्टरमा अलिकति राम्रोसँग चाहिँ उहाँहरूले फलाउन सक्नुभयो, रोस्टिङ गर्न सक्नुभयो, उहाँहरूको कफी चाहिँ अहिले नेपालको चाहिँ एकदम कफी राम्रो भन्ने हिसाबले पनि बाहिर विदेशीहरूले चाहिँ डाइरेक्ट कफी चाहिँ इम्पोर्ट गर्ने भएकोले नेपालमा कफी पाउन गाह्रो हुन्छ। सो हामी नेपालको कफीलाई पनि नपुगेर चाहिँ इन्डियन कफीहरू चलाउनु पर्ने अवस्था त्यस्तो छ अहिले।
0: भनेपछि नेपालमा पनि कफीको खेती गर्नुपर्छ भन्ने कुरामा तपाईँले जोड दिँदै हुनुहुन्छ होइन?
1: हजुर।

0: अनि अहिले भनेपछि तपाईँले सुरुवात त गरिसक्नु भएको छ। अनि जे होस् तपाईँको भनौँ न यो एउटा काम एकदमै अप्रिसिएट गर्न लागेको रहेछ। कफी नेपालमा पनि कफी अब कफीको खेती गर्नुपर्छ भन्ने चाहिँ तपाईँले सिकाउँदै हुनुहुँदो रहेछ, यो एउटा फैलाउँदै हुनुहुँदो रहेछ मेसेज भनौँ होइन। अब नेपाली कफीले त पुग्दैन अघि भनिहाल्नुभयो तपाईँले होइन। अब यसरी नै तपाईँको के छ कहिलेसम्म बढाएर चाहिँ नेपाली कफीले नै पुर्याउँछु म मेरोमा चाहिँ भन्ने हिसाब किताबहरू माइन्डमा हुन्छ नि एउटा के छ तपाईँको
1: कफीलाई नै अगाडि बढाउने हिसाबले?
0: हजुर, म मेरो जुन चाहिँ मितिनी कफी एकाडेमी छ यसको लागि चाहिँ म नेपाली कफीले नै नेपालीको नेपालमा भएको कफीको खेतीले नै नेपाली कफीले नै पुर्याउँछु कुनै समय भन्ने के छ तपाईँको सोच?
1: एकदम धेरै छ म्याम। अब कफीमा अहिले धेरैजनाले अब कफी चाहिँ हामीलाई थाहा भएको धेरैजनाले चाहिँ उहाँले गर्दा हो भन्ने कुरा पनि कतिले भन्नुहुन्छ, प्राउड लाग्छ होइन। त्यसैले पनि विदेश होइन नेपालमै केही गर्नुपर्छ भन्ने फिल हुन्छ। त्यसैले मैले चाहिँ इन्टरनेसनल लेभलमा पनि हामीले फ्रेन्चाइजहरू स्टार्ट गर्ने कि भन्ने कुरा पनि भइरहेछ। अनि सँगसँगै फेरि हामीले चाहिँ यो कफीको स्टिल अहिले अति धेरैलाई स्टिल 80-90% अझै पनि कन्भिन्स गर्न गाह्रो छ नेपालमा कफीको प्रडक्सन यस्तो हुन्छ, कफीको फ्युचरमा यस्तो हुन्छ भन्ने कुराहरू होइन। विदेशी प्रोजेक्टहरू ल्याएर चाहिँ नेपालमा खाली जग्गाहरू लिएर अनि उहाँहरूले चाहिँ त्यो कफीलाई कन्टिन्यू दिइराख्नु भएको छ। कति ठाउँमा चाहिँ त्यस्तो केस पनि छ, सस्तोमा हुन्छ नि अब फलाउने आफ्नो देशमा लगेर चलाउने पनि छ। त्यसैले मैले चाहिँ अब रिसेन्टली अब यो इन्ड अफ जुलाईदेखि चाहिँ वर्ल्डको नै 7 हाइएस्ट माउन्टेन, अब त्यो चाहिँ वर्ल्डको 7 हाइएस्ट माउन्टेन हुन्छ, त्यसमा चाहिँ नेपालको कफीलाई नै लगेर बनाएर अनि धेरै देशहरूमा चाहिँ बनाएर पिलाएर नेपालको न्युजहरूमा कभर हुन्छ अनि सँगसँगै नेपालको कफी चाहिँ यस्तो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ। अहिले वर्ल्ड वाइडमा चाहिँ नेपालको कफी चाहिँ एकदम राम्रो भन्ने पनि छ, त्यसैले मैले सकेसम्म आफ्नो जति सक्छ त्यसलाई चाहिँ वर्ल्ड वाइडमै चिनाउन पाए हुन्थ्यो अथवा नेपालमै पनि धेरैभन्दा धेरै कफी उत्पादन र त्यही सेक्टरमा लाग्नु भए हुन्थ्यो भन्ने मलाई एकदम जहिले पनि त्यही चिजले चाहिँ क्युरियोसिटी बनाउँछ।
0: हजुर, भनेपछि प्लान बन्दैछ भनौँ होइन, तपाईँको सपनाहरू भनौँ न सोच्दै हुनुहुन्छ, सपनाहरू बुन्दै हुनुहुन्छ भनौँ होइन। र तपाईँलाई हामी सबैको तर्फबाट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट हामी अल द बेस्ट भन्न चाहन्छौँ। अनि अब जे होस् तपाईँको सपनाहरू तपाईँको प्लानहरू धेरै राम्रो रहेछ, धेरै ठुलो रहेछ होइन, अनि यसमा सफल हुनुहोला। अनि तपाईँको त्यहाँ ट्रेनिङ सेन्टर मात्र होइन, तपाईँकोमा त्यहाँ कफी हाउसहरू पनि होला, त्यहाँ छेउ छ आफ्नै कफी हाउसहरू कुनामा होइन?
1: हजुर, हाम्रो चाहिँ मेनली ट्रेनिङ सेन्टर नै हो, तर अहिले चाहिँ अब सिकिसकेपछि जसलाई पनि सिप त चाहिने हुन्छ, पहिलाको कम्पेयरमा चाहिँ जो विदेश जान चाहनुहुन्छ, जो एसी के अरे प्लस टू सकेर चाहिँ आइएलएसहरू गर्दै हुनुहुन्छ, स्किल सिकेर जाउँ न भन्ने हिसाबले प्यासन नभए पनि यतिकै सिक्न आउनेहरू पनि धेरैजना हुनुहुन्थ्यो होइन। तर अहिले चाहिँ एससी सकेपछि पनि 8 क्लास सकेपछि पनि 9 क्लास सकेपछि पनि फ्यामिलीहरूले चाहिँ यतिकै राख्नुभन्दा छुट्टीको टाइममा केही न केही सिकौँ भन्ने हिसाबले ल्याउनु भएको कारणले गर्दाखेरि चाहिँ सिकिसक्नुहुन्छ। 1 महिना कोर्स सकेपछि के गर्ने त होइन, अब जब गरौँ कलेज स्कुल हुन्छ कतिको, त्यसैले पनि हामीले चाहिँ एउटा इन्टर्न प्लेसको लागि अथवा टाइम टाइममा आएर चाहिँ यसरी हात पसाउनुको लागि भन्ने चाहिँ एउटा कफी सप बनाएको छौँ। त्यसैले त्यो टाइममा चाहिँ उहाँहरूले फुर्सदको टाइममा आएर चाहिँ एज अ स्टाफ जसरी नै अब काम सिक्नुहुन्छ भनौँ न, त्यस्तो खालको बनाएको छु कफी सप इन्टर्न प्लेस बनाएको छु। हजुर,
0: भनेपछि प्र्याक्टिकल पनि पुरै हुन्छ होइन भनेपछि। र अब यो तपाईँ कफी हाउस अब कफी बनाउन सिकाउनुहुन्छ, अब कफीको खेती पनि नेपालमै गर्नुहुन्छ भन्ने मेसेज पनि दिँदै हुनुहुन्छ, यो अहिलेको जेनेरेसनलाई पनि सिकाउँदै हुनुहुन्छ है। र अब कफी त्यसै पनि बिहान एक मग कालो कफी हेल्थको लागि एकदमै राम्रो भन्छ होइन। र अब तपाईँकोमा कफी पिउने कफीहरू कति थरीको हुन्छ पिउने कफीहरू? थुप्रै थुप्रै थुप्रै नामहरू सुन्छु म,
1: अमेरिकानो, क्याफे लाटे, क्याप्चिनो भने जस्तै अब इक्जाम्पल हाम्रो घरमा हो भने ब्ल्याक टी बनाइसक्यो भने लेमन हाल्यो भने लेमन टी, जिन्जर हाल्यो भने जिन्जर टी, लेमन हनी हाल्यो भने लेमन हनी टी भने चाहिँ त्यही एउटै कफीबाट पनि धेरैवटा बेभरेज चाहिँ प्रिपेयर गर्न सकिन्छ।
0: ए हजुर हजुर, अनि तपाईँले यो छ तपाईँको मितिनी कफी एकाडेमी ब्रैकेटमा बरिस्ता क्लास भनेर लेख्नु भएको छ, यो चाहिँ विशेष क्लास हो?
1: बारिस्ता भनेको नि कफी क्लास हो। पहिला चाहिँ हाम्रो कफी मात्रै स्टार्ट गरेको थियो, म्यामहरू हुँदाखेरि कफी बेकरी अनि सिङहरू त्यही ड्रेसहरू बुन्ने त्यस्तो क्लासहरू। देन आफ्टर द्याट मैले चलाउन थालेपछि चाहिँ फर्स्टमा फेरि मैले कफीलाई मात्रै जोड दिएँ। त्यसपछि अहिले चाहिँ बेकरी क्लासहरू अनि सुसी क्लासहरू, बारटेन्डर क्लासहरू पनि एभाइलेबल छ, अनि कुकिङ क्लासहरू पनि टिम आएको खण्डमा चाहिँ हामीले कुकिङ क्लासहरू पनि सिकाइराखेको छ अहिले चाहिँ, एज अ ट्रेनिङ सेन्टर नै भनौँ होइन। पहिला चाहिँ मितिनी क्याफे भनेर क्याफे पनि छुट्टै थियो, ट्रेनिङ सेन्टर पनि छुट्टै थियो, अहिले चाहिँ होल क्लासलाई नै मैले लिइराखेको छु। त्यसैले डिफ्रेन्ट टाइप्स अफ ट्रेनिङहरू पनि प्रोभाइड हुन्छ, अनि सँगसँगै क्याफे पनि हामीले चाहिँ अहिले भर्खरै मात्रै स्वयम्भूमा पनि स्टार्ट गरेका छौँ क्याफे नै भनेर। सो त्यसैले पनि कतिले चाहिँ सिकाउने ठाउँमा क्याफे पनि बुझ्नुहुन्छ, तर पहिला कोरियनहरूले चलाउनु हुँदाखेरि चाहिँ क्याफे चाहिँ मितिनी क्याफे छुट्टै मितिनी एकाडेमी भनेर छुट्टै भएको कारणले गर्दाखेरि सिमिलर भयो नि, त्यसरी थियो पहिला। अहिले चाहिँ मितिनी क्याफे भन्ने पनि प्रायःले चाहिँ क्याफे भनेर चिन्नुहुन्छ, तर एज अ ट्रेनिङ सेन्टर चाहिँ
0: हो। मितिनी एकाडेमीभित्र पसेपछि त्यहाँभित्र सबै कुराको ट्रेनिङहरू विशेष गरेर होइन कुकिङको गर्न चाहेमा कुकिङको पनि गर्न सकिन्छ, र क्याफेटेरियाको भनौँ यो जति पनि बेकरीको सामानहरू है त्यो पनि ट्रेनिङ गर्न सकिन्छ, कफीको पनि ट्रेनिङ गर्न सकिन्छ, साथसाथै अब कफीको खेती कसरी गरिन्छ भन्ने कुराहरू पनि सिकाउनुहुन्छ होला।
1: हजुर, त्यो सँगसँगै फेरि नेपालमै कफी सपहरू खोल्न इन्ट्रेस्ट भएकोहरूलाई मेसिनहरू सेटअप गरिदिनेदेखि लिएर मेसिनमा अब अहिले कफी सप चलाउन फेरि के कुराहरूमा चाहिँ अलिकति उहाँहरूलाई थाहा हुँदैन त्यो कुराहरूलाई
0: ट्रेनिङ चाहिँ कति महिनाको हुन्छ बहिनी?
1: ट्रेनिङ 1 मन्थको हुन्छ।
0: ए थोरै रहेछ नि त हैन ट्रेनिङ को त्यो समय पनि।
1: हजुर,
0: अनि हजुर,
1: तर अहिले कम्पिटिसन छ अनि मान्छे त जेजको एजमा पनि धेरैवटा सिकाउँछ कि भन्ने जस्तो हुन्छ। अब कुनै कुनै स्टुडेन्टहरू पढाइ लेखाइमा कम भएको, अब नेपाली इङ्ग्लिसमा लेख्नै नजान्नेहरू पनि आउनुहुन्छ। सो 1 मन्थको राख्दाखेरि चाहिँ एभ्री डे उहाँहरूले कफी बनाउँदै खाँदै युज गर्दै गइसकेपछि चाहिँ 1 मन्थको पिरियडमा चाहिँ एटलिस्ट म क्याफे पनि खोल्न सक्छु रहेछ भन्ने चाहिँ क्याबेबल बनाउन सक्नु भएकोले पनि अहिले चाहिँ हामीले 1 मन्थको प्याकेज राखेको छौँ।
0: ए हजुर हजुर, 1 मन्थको क्याफ प्याकेजमा सिक्नेले मजाले सिक्न सकिन्छ होइन?
1: हजुर हजुर।

0: गोलकार रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio।
4: अनि अब यो वर्ल्ड्स हाइएस्ट माउन्टेनहरूमा चाहिँ प्लान तपाईँको कहिलेसम्ममा चाहिँ पुरा हुन्छ?
5: मेरो क्याम्पेन चाहिँ 1 year भित्रै सिद्ध्याउने भन्ने छ, तर अब बेन्सन भनेको चाहिँ अन्टार्क्टिकामा पर्छ, एकदम एक्सपेन्सिभ छ भनौँ न, एउटा माउन्टेनकै $65,000 लाग्छ क्या। त्यसैले पनि अब कसरी फन्ड राइज गर्ने, कसरी त्यही कन्टिन्यू गर्ने भन्ने कुराले अलिकति चिन्तितमा छु।
4: त्यही त अब स्पोन्सरहरू खोज्नु पर्यो होइन, आफ्नो पैसाले त भ्याइँदैन, अनि ट्रेनिङ पनि गराउनु रिजनेबल अब थोरै पैसामा भनौँ ट्रेनिङ पनि गराउनुहुन्छ, त्यसले गर्दाखेरि त अब के छ स्पोन्सरहरू बाहिरतिर त खोज्नु पर्यो होइन, नेपालबाट त गर्ने कुरा आएन।
5: हजुर हजुर, अब लिस्ट अब हामीले मैले जुन इन्ड अफ जुनबाट इल्बर्सबाट स्टार्ट गर्छौँ, त्यो इल्बर्सपछि हामी अफ्रिका जान्छौँ, अफ्रिकाको माउन्टेन चढिसकेपछि अब त्यही अनुसारले अब प्रिपेयर गर्दै जान्छौँ। अब क्याम्पेन राम्रो भएपछि अब नेपालमा चिन्दै गएपछि त्यही त हो, नेपालमा फेरि न्युजहरूले कभर हुँदै गइसकेपछि अलिकति चिन्न थालेपछि मात्रै त सपोर्ट गर्नुहुन्छ होइन, र त्यसैले पनि अब त्यही विचारमा चाहिँ सबैजनाले सपोर्ट गर्नुहुन्छ होला भन्ने पनि आशा गरेको छु।
4: हजुर हजुर, एकदमै तपाईँले जुन प्लान गर्नुभएको छ एकदमै राम्रो, किनभने नेपाली कफी बोकेर जानुहुन्छ नि त तपाईँ होइन, त्यो एकदमै राम्रो हो। अब विदेशमा हिमाल चढेर उहाँकै कफी लगेर जानु त के भयो त, फाइदै भएन होइन, नेपालमा तपाईँ नेपाली कफी हुनपर्छ, नेपाली कफी उब्जाउनु पर्छ भन्ने कुराहरूमा हुनुहुन्छ, अब विदेशको हिमालमा गएर उनीहरूको कफी खायो भने त त्यो कामै भएन, त्यसले गर्दा
5: नेपाली कफीलाई नै प्रमोट गर्नको लागि यत्रो क्याम्पेन बनाएको छु,
4: सायद सबैजनाले मन पराइदिनुहुन्छ होला। हजुर हजुर हजुर, एकदमै राम्रो। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, उहाँ नेपाली कफीको खेतीलाई पनि एकदमै अब एन्करेज गर्दै हुनुहुँदो रहेछ, अहिलेको यङ्स्टरहरूलाई भनौँ, अहिलेको उहाँको स्टुडेन्टहरूलाई खेती पनि गर्नुपर्छ भन्ने कुराहरू सिकाउँदै हुनुहुँदो रहेछ। कतिवटा गाउँहरूमा उहाँले गाउँलेहरूसँग कोअर्डिनेट गरेर चाहिँ उहाँले भनौँ कफीको खेती पनि गर्नु लगाउँदै हुनुहुँदो रहेछ। अब बिस्तारै बिस्तारै नेपालमा कफीको खेती पनि बढ्ने भयो। अनि तपाईँको फोटोहरू हेर्दा त गाउँ गाउँमा गएर कफी रोप्नु पनि जानुहुन्छ क्या, मैले फोटोहरू देखेको थिएँ।
5: कफी रोप्न पनि सिकाउनलाई गइरहेको
4: छु। कहाँ कहाँ लानुहुन्छ स्टुडेन्टलाई?
5: स्टुडेन्टलाई त हामीले फिल्ड भिजिटमा त्यसरी लग्दैनौँ, काठमाडौँ नै त काठमाडौँ त्यस्तो धेरै पनि छैन, गयो भने चाहिँ नगरकोट मात्रै हो, कहिलेकाहीँ मात्रै जानु हो कुनै कुनै ब्याचहरूमा चाहिँ होइन, तर तपाईँले देख्नु भएको पिक्चर चाहिँ हामीले गभर्मेन्टसँग मिलेर चाहिँ कहिलेकाहीँ चाहिँ बारिस्ताकै अहिले त ओडाहरू गाउँपालिकाहरू पनि त एसिसकेपछि इन्ट्रेस्ट बिजनेस गर्नु इन्ट्रेस्ट भएकोहरूलाई चाहिँ भनेर वर्षमा एकचोटि फर्म खोल्नुहुन्छ कफीको ट्रेनिङको लागि, सिटीको ट्रेनिङको लागि, डिफ्रेन्ट टाइप्स अफ ट्रेनिङहरूको। सो कफीको चाहिँ धेरैवटा ओडा गाउँपालिकाले चाहिँ हामीसँग नै समन्वय गर्दै हुनुहुन्छ, त्यसैले त्यो टाइमको पिक्चरहरू हो। अनि प्लस अहिले चाहिँ हाम्रो सङ्घर्षाब जिल्ला र यता सिजी डेम्बा भनेर चाहिँ ओखल ढुङ्गाको गाउँपालिकाहरूसँग समन्वय गरेपछि लास्ट टाइममा हामीले कफी कसरी रोप्ने भनेर पनि सिकाएर आएको छौँ। अनि रिसेन्टली अहिले भर्खरै मात्रै पनि हो ओखल ढुङ्गामा चाहिँ हामी सकेको, ओखल ढुङ्गामा सक्ने बित्तिकै अहिले भर्खर अहिले सिजन टाइम हो, रोप्ने सिजन टाइम पनि हो, त्यसैले रोप्नको लागि चाहिँ त्यहीको ओडा एकबाट चाहिँ त्यहाँ ओडा एकमा चाहिँ अलिकति जमिनहरू जग्गाहरू कफी पोसिबिलिटी भएको कारणले गर्दाखेरि चाहिँ ओडा अध्यक्षज्यूहरूले चाहिँ उहाँहरूलाई 5-6 हजारको बोट चाहिँ वितरण गरेर पनि रोप्न थाल्नु भइसकेको छ।
4: ए हजुर, अनि यो बहिनी बाबुकी बहिनी, यो कफीको खेती चाहिँ नेपालको कुन कुन ठाउँमा गर्न सकिन्छ?
5: त्यही हो 900 मिटरदेखि अब 1600-1700 मिटरसम्मको जमिनहरूमा चाहिँ हामीले कफी खेती गर्न सक्छौँ।
4: भनेपछि अब सबैलाई जे होस् तपाईँले इन्फर्म गर्नु पर्यो गाउँ गाउँमा होइन, कफीको खेती गर्नुहोस् भनेर। चिनाजानाकोमा त सबैलाई भन्नुभएको छ होला, सबैकोमा मेसेज पुर्याउनु होला, किनभने नेपाली कफी लगेर तपाईँ अब विश्वभरि चिनाउने तपाईँको उद्देश्य रहेको रहेछ। त्यसको लागि हामी तपाईँलाई अल द बेस्ट भन्छौँ र हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ हाम्रो बाबुकी शेर्पा बहिनीको यो एकाडेमी, मितिनी एकाडेमी चाहिँ बौद्धमा छ। बौद्धमा कहाँनिर?
5: बौद्धमा हाम्रो पुलिस बिटकै छेउमा छ मितिनी भनेर, पुलिस बिटकै छेउमा हाम्रो सोनाम गेयर भनेर चाहिँ फर्स्ट फ्लोरमा छ। अनि प्लस तपाईँहरूले बौद्धकै पिपल बोर्डमा पनि पाउन सक्नुहुन्छ, अनि बौद्धकै रामहेटी साइडमा पनि पाउनुहुन्छ। बौद्धै एरियामा चाहिँ 3 फ्रेन्चाइज छ, अनि भर्खरै मात्रै हामीले सेन्डुमा पनि स्टार्ट गरेका छौँ विजेश्वरी मन्दिरकै अगाडि। अनि प्लस थमिलमा पनि हाम्रो पहिलाको फर्स्टको हाम्रो क्याफे चाहिँ थमिलको पहिला मनमोहन हस्पिटल भएको छेउमा चाहिँ अहिले पनि हामीले ट्रेनिङ र कफी सपहरू चाहिँ चलाइरहेको
4: छौँ। जे श्रोताहरू नेपाल छुट्टीमा आउँदाखेरि चाहिँ यसो बौद्धतिर घुम्नु जानुभयो भने हाम्रो बाबुकी शेर्पा बहिनीको मितिनी एकाडेमीमा जानुहोला, मितिनी कफी एकाडेमीमा जानुहोला, यसो भेटघाट गर्नुहोला, कफी पिलाउनुहुन्छ होला नि होइन? हाम्रो श्रोताहरू आउनुभयो भने यसो नेपाली कफी पिलाउनु होला होइन। र तपाईँ अब यति ठुलो मिसनमा हुनुहुन्छ, तपाईँ अब होइन नेपाली कफीलाई लिएर चाहिँ विश्वभरि चिनाउने, नेपालमै कफीको खेती गर्ने भन्ने एउटा लिनु भएको छ। अनि अघि तपाईँले बिचमा अलिकति समाजसेवाहरू पनि अलिकति इन्डाइरेक्टली मबाट भए मैले गरिरहेकै हुन्छु भनेर भन्दै हुनुहुन्थ्यो, के कस्ता समाजसेवाहरू गर्दै हुनुहुन्छ?
5: अब दुःख परेको कुनै सहयोगहरू आवश्यक बुझेर त्यसको रिलेटेडमा होइन, त्यो उहाँहरूको इकोनोमिक कन्डिसन हेरेको अनुसारले चाहिँ हामीले ट्रेनिङलाई पनि अलिअलि अब 50-60% कति पर्सेन्ट डिस्काउन्ट दिएर पनि ट्रेनिङहरूमा पनि लिइराखेको हुन्छौँ। प्लस अब अरू एक्टिभिटिजहरूमा पनि कहिलेकाहीँ स्कुल ड्रेसहरू, अब ब्यागहरू, स्कुलमा स्टेसनरी चाहिने निडेड सामानहरू चाहिँ हामीले आवश्यक ठाउँहरूमा पनि सपोर्ट गरिराखेको हुन्छौँ, त्यसरी नै गरिरहेको छौँ। प्लस म चाहिँ 2018 मिस शेर्पा पनि विनर भएको कारणले गर्दाखेरि चाहिँ अब मान्छेसँग कनेक्ट गर्नै पर्छ होइन, कनेक्ट भएर नै काम गरिराखेको हुन्छौँ, एक्लैले भन्दा पनि टिमवर्क भएर अब निडेड भएको ठाउँमा चाहिँ जस्ट गरिराखेको हुन्छौँ, आफूले सक्ने सहयोग चाहिँ गरिराखेकै हुन्छौँ।
4: एकदमै राम्रो। अनि अब अरू तपाईँ फुर्सदमा के गर्नुहुन्छ?
5: फुर्सदमा कहिले काहीँ कोरिया जाने, कहिले जापान जाने होइन, अब त्यसमा कफीको कल्चरहरू सिक्ने र सिकाउने, कहिले काहीँ चाहिँ एक्सपोहरूमा गइराखेको हुन्छौँ युकेतिर, अनि भर्खर मात्रै पनि हिजो चाइनाबाट मात्रै ब्याक भएँ। चाइनामा चाहिँ हाम्रो त्यहाँको बेल्जियन नेपाली एम्बेसीले चाहिँ हामी माउन्टेन चढेकोहरूको लागि, रेकर्ड होल्डरहरूको लागि चाहिँ सम्मान राख्नु भएको थियो। अनि त्यसरी नै कामहरू गरिराखेको हुन्छौँ। अनि एकदम फ्री टाइममा चाहिँ हाम्रो नेपालमा नै बिजनेस गरिराख्नु भएको स्टुडेन्टहरू खोल्नु भएको बिजनेसहरूमा चाहिँ बिजनेस गर्छौँ, अनि निर्देश सहयोग चाहिएमा हामी कसरी गर्न सक्छौँ सहयोग पनि गरिराखेको हुन्छौँ, र उहाँहरूले के कसरी गरिराख्नु भएको छ भिजिट गरेर चाहिँ अब उहाँहरूलाई फिडब्याक दिनुपर्नेहरू, त्यसरी नै कोलेबरेट भएर काम गरिराखेको हुन्छौँ।
4: अनि अब आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ बाबुकी बहिनी, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
5: सबैजनालाई धेरै धेरै माया अनि धेरै धेरै सम्झना होइन, तपाईँ जो जहाँ हुनुभए पनि अब नेपालको माया भनेको नेपालमै हुन्छ होइन, त्यसैले नेपालमा पनि फर्किँदै गर्नुहोला। नेपालमा अब तपाईँहरूले सिकेको कसैले जानेको कुराहरू छ भने सजेस्ट गर्नुहोला, अझै पनि पोसिबिलिटिज भएको चिजहरू मैले इम्प्रुभ गर्न सक्ने चिजहरूलाई चाहिँ तपाईँहरूसँग भएको आइडियालाई पनि सेयर गरिदिनु होला भन्न चाहन्छु, र सबैजनालाई टेक केयर गर्नुहोला, धेरै माया भन्न चाहन्छु।
4: अनि तपाईँलाई पनि धेरै धेरै माया, धेरै धेरै सम्झना। हजुर बाबु कि बहिनी अब हाम्रो कार्यक्रमलाई बिट मार्ने बेला भयो होइन र जे होस् तपाईँको तपाईँले जति पनि प्लान गर्नुभएको छ सबै तपाईँको पुरा होस् र बेला बेलामा तपाईँहरूले तपाईँले यस्ता कामहरू गर्दाखेरि होइन यसो मलाई भन्नु होला यसो कहिले काहीँ यसो आउनुपर्छ प्रोग्राममा अब अर्को नेक्स्ट टाइम चाहिँ स्टुडियोमै आउनु होला होइन बौद्धबाट जाउला खेल माथि माउन्ट एभरेस्ट पुग्ने मान्छेले बौद्धबाट यहाँ जाउले खेलाउनु कति ठुलो कुरो हो र होइन नेपाली कफी बोकेर सुन्नु न नेपाली कफी बोकेर र अब आजको नारीमा समय दिनुभयो कुराहरू धेरै राखिदिनु भयो त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट अल द बेस्ट
5: हुन्छ थ्याङ्क यू सो मच मलाई प्रोग्रामको लागि सम्झिनु भएकोमा मलाई हुन्छ नि सरप्राइज दिनुभएकोमा स्पेसली तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु
4: थ्याङ्क यू सो मच बाबुकी बहिनी थ्याङ्क यू म एक दिन आउँछु है ल
5: हुन्छ थ्याङ्क यू
4: ल थ्याङ्क यू एन्ड बाई बाई हजुर श्रोता र हाम्रो बाबुकी शेर्पा बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै र आजको निम्ति आजको नारी कार्यक्रमलाई भिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी अर्को एकजना विशेष पाहुनासँग तपाईँ सामु आउने नै छौँ तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा र आजलाई भने म सुसन बालालाई आँके दिनुहोस् नमस्ते बाई

0: काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारीहरूबीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै सुरु हुन सकेको छैन। पहिले कहिले नेपाल सरकारबाट तयारीको काम समयमै नहुँदा त कहिले चिनिया टोली नआउँदा समस्या भएको थियो। अहिले सबै प्रक्रिया पूरा हुँदा समेत निर्माणको काम अघि बढ्न सकेको छैन। सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाइ छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। चीन सरकारको आधिकारिक परामर्शदाताले डिजाइन पेश गर्ने सहमति भएको छ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कल्भर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्षा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ। वर्षा अघि ठेक्का सम्झौता भए पनि काम भने दशैंपछि मात्रै शुरू हुने अर्यालले जानकारी दिनुभएको छ। पटक पटक निर्माणको काम थाल्ने समय भने अनुसार नभए पनि अब भने धेरै ढिला नहुने अर्यालको दावी छ। कैदीबन्दीसँग रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै प्रदर्शन भएको छ। गिरी आज बिहान विराटनगर 8 मधुमाराको घरबाट पक्राउ परेका थिए। कारागारको ब्लक बी का कैदीबन्दीले गिरीलाई पक्राउ गरेको विरोधमा नाराबाजी गरेको कारागार प्रमुख राजन घिमिरेले जानकारी दिनुभएको छ। ब्लक बीमा 536 जना कैदीबन्दी रहेको घिमिरेले बताउनुभयो। कारागारमा उच्च सतर्कता अपनाइएको छ। सरकारले वर्षमा दुईपल्ट कैदीबन्दीका लागि पोसाक भत्ता रकम उपलब्ध गराउँदै आएको छ। गिरीले गर्मी मौसमको पोसाकको रकम हिनामिना गरेको आरोप छ। गर्मीका लागि प्रत्येक कैदीलाई सरकारले 2,500 रूपियाँ उपलब्ध गराउँदै आएको छ। ब्लक ए बी र महिला ब्लक गरी कारागारमा करिब 1,200 कैदीबन्दी छन्। पक्राउ परेका गिरी छाती दुख्यो भन्दै अस्पताल भर्ना भएका छन्। भोजपुरको पौवादुङमा गाउँपालिका 6 ठूलो दुम्मामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण सकिएको छ। सिंचाई कुलो निर्माण भएपछि स्थानीय किसानलाई खेती किसानीमा राहत मिलेको छ। स्थानीय देवकुमार राई
1: 45 सालमा लगभग अब यो हामीले कृषि ब्याङ्कबाट ऋण निकालेर 43,000 रुपियाँमा खनाएको हो। त्यस पछाडि 26 वर्ष हामीले उपभोग गरियो। 26 वर्ष उपभोग गरिसकेपछि चाहिँ अब भोलबाडीले चाहिँ दुःख दियो। त्यस पछाडि चाहिँ त्यत्तिकै अब बाँचिएको थियो। अनि यो जिल्ला सिँचाइबाट चाहिँ लगभग अहिले 5 वर्ष भयो होला। उतादेखि चाहिँ अब सिँचाइबाट चाहिँ अब रकम परेको हुनाले अहिले यो चाहिँ त्यही रोपाइ चाहिँ यो ताल रोपियो भनौँ न होइन, अब यो तालदेखि चाहिँ सुरु भयो। कति सहज छ सहज छ नि। अब पहिला अब माटे कुलो ल्याउँदाखेरि अब दिनै पछि भत्किने हुन्थ्यो, अब त्यो छोडेर अब अहिले लाइनिङ तानियो, अप्ठ्यारो अप्ठ्यारो ठाउँमा पाइपहरू राखियो। त्यस पछाडि त अहिलेसम्म राम्रै छ।
0: यो सिँचाइ आयोजना हाल करिब 1,500 मिटर निर्माण सकिएको छ। हालसम्म विभिन्न आर्थिक वर्षमा गरी करिब 55 लाख रुपियाँ खर्च भइसकेको सिँचाइ कार्यालय भोजपुरका प्रमुख राजु भट्टराईले बताउनु भयो।
2: पिखुवा भेडाको सिँचाइ आयोजना पोबादुङ्गा गाउँपालिका वार्ड नम्बर 6 चाहिँ आर्थिक वर्ष 77-78 सुरु भएको हो। यसमा चाहिँ विभिन्न समयमा गएर हामीले करिब 55 लाख रुपियाँ जति लगानी गरेका छौँ। उक्त योजनामा चाहिँ अब विशेष गरी खोर्सानी खेती हुने र कठिन भूगोलको भोगको बावजुद पनि कार्यालयको तर्फबाट र उत्तरतर्फबाट गरेको मिहिनेत कार्यले गर्दाखेरि अहिले चाहिँ खेतसम्म पानी पुग्न सफल भएको छ र आगामी दिनमा पनि हामीले त्यसको लागि चाहिँ थप काम गर्ने पनि सोच बनाएका छौँ।
0: अरणीको राजमार्ग यही असार 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ। स्तरोन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यही 22 असारदेखि आउँदो साउन 4 गतेसम्म रातिका बेला टिप्पर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा निषेध गर्ने निर्णय भएको छ। यस्तै यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। समितिले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गरिने समेत जनाएको छ। एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने भएको छ।

PFP स्कोरकार भिडियो कार्यक्रमले हामी घर संसारमा प्रवेश गरेका छौँ। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। अहिलेको यस समय म सिनेको तर्फबाट कार्यक्रम घर संसार, जहाँ घरको संसार हामी कसरी सुन्दर बनाउन सकिन्छ, घरको संसार एउटा सुन्दर हुनको लागि के कस्तो कुराहरूको आवश्यकता छ भन्ने विषयमा चाहिँ एउटा टिप्स एन्ड टपिकहरू म कुरा गर्ने गर्दछु। अब घरको संसार सुन्दर हुनको लागि त धेरै नै कुरा हुन्छ। परिवार स्वस्थ रहनु पर्यो, आफै नै स्वस्थ रहनु पर्यो। र स्वास्थ्य चाहिँ यो हाम्रो शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा, आर्थिक रूपमा, आत्मिक रूपमा हरेक क्षेत्रहरूमा चाहिँ स्वच्छ रहने एकदमै जरुरी पनि हुँदछ। र यसै क्रममा चाहिँ आजको दिनमा चाहिँ अहिलेको यो मोडर्न टाइमहरूमा हामी अवेर हुनुपर्ने कुराहरू पनि धेरै नै छन्, जसमा चाहिँ अब स्क्रिनको छायामा हुर्किँदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ, यो बारेमा पनि म जानकारी राख्ने नै छु तपाईँको समक्षमा। अहिलेको जसरी बालबालिकाहरूमा चाहिँ यो युगमा जन्मिँदै गरेको कारणले गर्दाखेरि चाहिँ धेरै नै ध्यान दिनुपर्ने हुन्छ, जानकारी राख्नेछु। तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले हामी छौँ घर संसारको यो अहिले अवस्थामा र स्क्रिनको छायामा हुर्किँदै बालबालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ साँझको खाना तयार छ आमाले बच्चालाई बोलाउँछिन् बच्चा आउँछ बस्छ तर आँखा मोबाइलको स्क्रिनमै अडिएको छ एक चम्चा भात मुखमा हाल्छ फेरि स्क्रिनमा फर्किन्छ आमा बाबु पनि आफ्नै फोनमा व्यस्त छन् टेबलमा चारजना छन् तर कुराकानी कमै हुन्छ यो दृश्य आज धेरै नेपाली घरको यथार्थ बनेको छ त्यसैले आजको समाजमा बाल्यकालको अनुभव पहिलेभन्दा निकै फरक भइसकेको छ बिहान उठेपछि राति सुत्ने बेलासम्म बालबालिकाको ध्यान स्क्रिनमै केन्द्रित देखिन्छ मोबाइल ट्याब्लेट टेलिभिजन र ल्यापटप उनीहरूको दैनिक जीवनको साधारण हिस्सा बनिसकेका छन् धेरै घरमा खाना खुवाउन मोबाइल देखाउने बच्चा रोएमा भिडियो लगाएर शान्त पार्ने गरिन्छ किशोर किशोरीहरू राति अबेरसम्म अनलाइन गेम र सामाजिक सञ्जालमा झुन्डिएर बस्ने प्रविधि सामान्य भइसकेको छ बच्चा बाहिरबाट शान्त देखे पनि भित्रभित्रै ऊ कसैसँग भावनात्मक रूपमा जोडिएको हुँदैन केवल डिजिटल रूपमा मात्र व्यस्त हुन्छ यो बाहिरबाट सजिलो समाधान जस्तो देखिए पनि भित्रभित्रै बच्चाको ध्यान भावना सम्बन्ध र व्यवहारमा निरन्तर असर परिरहेको हुन्छ अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएको छन् कि स्क्रिन समय र बालबालिकाको मानसिक स्वास्थ्य बीचको सबै सम्बन्ध नजिकै जटिल तरिकाले जोडिएको हुन्छ यो बारेमा आज हामी विस्तृत रूपमा जानकारी गर्नेछौँ श्रोता तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS Gorkha Radio.

पिएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र अहिले कार्यक्रम घर संसारमा हुनुहुन्छ म सुनेको साथमा स्क्रिनको छायामा हुर्किँदै बाल बालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थको बारेमा म चर्चा गरिरहेको छु. अब स्क्रिन र मानसिक स्वास्थ्यको दुष्चक्र यसमा चाहिँ विभिन्न अध्ययनहरूका अनुसार बढी स्क्रिन प्रयोगले बालबालिकामा भावनात्मक समस्या बढाउन सक्छ तर यो सम्बन्ध एकतर्फी होइन. भावनात्मक रूपमा असहज तनावमा परेका वा एक्लो महसुस गर्ने बालबालिकाहरू पनि स्क्रिनतर्फ अझ बढी आकर्षित हुन्छन्. यो चक्र यसरी चल्छ. बच्चाले तनाव डर खालीपन वा एक्लोपन महसुस गर्छ. उसँग त्यो भावना व्यवस्थापन गर्ने सिप विकसित भएको हुँदैन. स्क्रिनले तुरन्तै ध्यान नियन्त्रण मोड्छ र असहजता केही बेरका लागि कम पार्छ तर भित्रभित्रै मस्तिष्कको रिवार्ड टी सिस्टम सक्रिय हुन्छ. तत्काल आनन्द खोज्ने बानी बस्छ. धैर्य र भावनात्मक सहजशीलता घट्दै जान्छ. बिस्तारै निन्द्रा बिग्रिन्छ. चिडचिडापन बढ्छ. साथीभाइ र परिवारबाट टाढा हुँदै जान्छ अनि बच्चा पनि फेरि स्क्रिनतर्फ नै फर्किन्छ. यसरी समाधान जस्तो देखिने व्यवहार नै समस्याको हिस्सा बन्न पुग्छ. अत्यधिक र असन्तुलित स्क्रिन प्रयोग गर्ने बालबालिकामा चिन्ता डिप्रेसन व्यवहारजन्य समस्या र ध्यान केन्द्रित गर्न नसक्ने समस्या उल्लेखनीय रूपमा बढेको देखिन्छ भन्ने कुरा अध्ययनहरूले पुष्टि गरेका छन्. तर वैज्ञानिक रूपमा यो पनि बुझ्न जरुरी छ कि स्क्रिन समय मात्रै बच्चाको मानसिक स्वास्थ्य निर्धारण गर्दैन. पारिवारिक वातावरण निन्द्राको गुणस्तर सम्बन्धको न्यानोपन र अभिभावकको उपस्थिति अझ बढी महत्त्वपूर्ण मानिन्छ. र अब स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असरको बारेमा म नेक्स्ट कुरा गर्ने नै छु. तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

यसै गरी स्क्रिनले मस्तिष्क र शरीरमा पार्ने असरको बारेमा पनि हामी चर्चा गरौँ श्रोता. लामो समय स्क्रिन प्रयोगले बच्चाको शारीरिक सक्रियता घटाउँछ. शारीरिक निष्क्रियताले चाहिँ यो मनोदशा सन्तुलनमा राख्ने मस्तिष्क रसायन जस्तै सेरोटोनिन कम गर्छ र तनाव हर्मोन यानि कोर्टिसोल बढाउँछ जसले बच्चाको आत्मविश्वास र भावनात्मक स्थिरमा असर पुर्याउँछ. विशेष गरी राति स्क्रिन प्रयोगले सुत्ने समय ढिलो बनाउँछ, गहिरो निन्द्र घटाउँछ र बिहान थकान तथा चिरचिराहापन बढाउँछ. स्क्रिनबाट निस्कने नीलो प्रकाशले निन्द्र ल्याउने हार्मोन जुन चाहिँ मेलाटोनिनको उत्पादन घटाउँछ जसले शरीरको प्राकृतिक निन्द्रा चक्र नै बिगार्छ. डिजिटल प्लेटफर्महरू तुरन्तै रिवार्ड दिने ढाँचामा बनेका हुन्छन्. यसले बच्चामा पर्खने धैर्यता, असहज वा अवस्थामा सहने क्षमता र सन्तुष्टिका लागि कुर्ने बानी कम गर्छ. किशोर अवस्थामा सामाजिक सञ्जालले म पर्याप्त छैन भन्ने भावना आफ्नो शरीरप्रति असन्तुष्टि र सामाजिक चिन्ता बढाउन सक्छ. लामो समयमा यसले डिप्रेसनको जोखिम पनि बढाउँछ. अब सबै स्क्रिन खराब होइनन्, सन्तुलन नै मुख्य कुरा हो. यो बारेमा पनि चर्चा हुने नै छ श्रोता. अहिलेलाई लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम घर संसारमा अहिले यो समय म सुनेको साथमा हुनुहुन्छ र अब सबै स्क्रिन खराब होइन सन्तुलन नै मुख्य कुरा हो भन्ने विषयमा समस्या स्क्रिन आफैमा होइन समस्या यसको मात्रा समय उद्देश्य र निर्भरतामा छ सही ढङ्गले प्रयोग गर्दा स्क्रिनले सिकाइ सृजनात्मकता र परिवारसँगै हेर्ने सिक्ने गतिविधिमा सकारात्मक भूमिका खेल्छ तर सामान्य समस्या चाहिँ यहाँ तब हुन्छ जब स्क्रिन भावनात्मक राहतको एकमात्र उपाय बन्छ निन्द्राको विकल्प बन्न पुग्छ र साथीभाइसँगको साँचो भेटघाटलाई यसले चाहिँ विस्थापित गर्छ वा लत जस्तो व्यवहारमा परिणत गर्छ बच्चाको मस्तिष्क अझै विकास हुँदै गरेको हुन्छ निर्णय र आत्मनियन्त्रणताको केन्द्र मानिने अग्र मस्तिष्क 20-25 वर्षको उमेरसम्म पूर्व विकसित हुँदैन यसले उनीहरूको आवेग नियन्त्रण कमजोर हुन्छ निर्णय क्षमता अपरिपक्व हुन्छ र भावना सम्हाल्न उनीहरूलाई बाहिर सहयोग चाहिन्छ त्यसैले बच्चालाई केवल नियम वा नियन्त्रण होइन भरोसा गर्न सकिने वयस्कको साथ चाहिन्छ जसको सिद्धान्त चाहिँ रहेर चाहिँ उनीहरूको भावना व्यवस्थापन गर्न सिकुन् यसै गरी अब उमेर अनुसार पनि अभिभावकका सुझावहरू यो पनि जरुरी छ 2-4 वर्षका बालबालिकाका लागि दैनिक 1 घन्टाभन्दा कम त्यो पनि अभिभावकको साथमा गुणस्तरीय सामग्री हेर्ने व्यवस्था राख्नुपर्छ 5-12 वर्षका बालबालिकाका लागि स्पष्ट समय सीमा तोक्नुपर्छ खाना खाने र सुत्ने बेलामा स्क्रिन मुक्त नियम कडाईमा चाहिँ साथ लागू गर्नुपर्छ किशोर अवस्थामा आत्मनियन्त्रण सिकाउने सामाजिक सञ्जालको मनोवैज्ञानिक असरबारे खुला कुराकानी गर्ने र राति सुत्ने बेला डिभाइस कोठा बाहिर राख्ने अभ्यास बसाल्नुपर्छ र कार्यक्रममा अब म चर्चा गर्ने नै छु केसिनमा ध्यान दिनुपर्ने कुराहरूको सङ्केत पनि हुने नै छ अहिलेलाई भने लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम घर संसारमा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म चर्चा गरिरहेको छु अहिलेको यस समय भने विशेष गरी स्क्रिनको छायामा हुर्किँदै बाल बालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थको बारेमा चाहिँ चर्चा गरिरहेको छु र यसै गरी अहिलेको यो समयमा चाहिँ ध्यान दिनुपर्ने सङ्केतहरू चाहिँ स्क्रिन बन्द गर्दा बच्चाले अत्यधिक रिस वा रुवाई देखाउँछ निन्द्राको तालिका बिग्रनु पढाइमा ध्यान घट्नु साथीभाइ र परिवारबाट टाढिनु बोर्डमा अस्थिरता र चिर्चिहारपन बढ्नु पनि अनि निरन्तर डिजिटल लालसा देखिनु यी केवल बानीका कुरा होइनन् यी गहिरो भावनात्मक र यसै गरी व्यवहार जन्य असन्तुलनमा सङ्केत हुन्छन् यदि यी लक्षणहरू लामो समय रहिरहेमा चाहिँ विशेषज्ञको सल्लाह लिनु उचित हुन्छ समयमै सहयोग खोज्नु कमजोरी होइन यो जिम्मेवार अभिभावकको पहिचान हो र अन्तमा नियन्त्रण होइन सन्तुलन वातावरण असली समाधान भनेको चाहिँ स्क्रिन पुरै हटाउनु होइन बरु बच्चाका लागि सन्तुलित विकासात्मक यो वातावरण बनाउनु हो खाना खाने बेलामा चाहिँ डिभाइस मुक्त नियम सुत्न अघि स्क्रिन मुक्त दिनचर्या र दिनभरिको स्पष्ट समय सीमा बच्चाको विकासका लागि महत्त्वपूर्ण हुन्छ खेलकुद बाहिरी खेल र परिवारसँग बिताउने सक्रिय समयले बच्चाको शरीर र मन दुवै स्वस्थ बनाउँछ भावनात्मक समर्थन सबैभन्दा महत्त्वपूर्ण कुरा हो बच्चाको भावनालाई स्वीकार गर्ने सरल कुराकानी आवश्यक छ तिमीलाई गाह्रो भइरहेको छ भन्ने मलाई थाहा छ भन्ने सरल वाक्यले पनि ठूलो असर पार्छ सजाय भन्दा समझदारीले अस्थायी उनीहरूलाई चाहिँ परिवर्तन ल्याउँछ बच्चाहरूले उपदेश होइन व्यवहार सिक्छन् अभिभावक आफै फोनमा व्यस्त रहँदा बच्चालाई स्क्रिन नचलाऊ भनेर सिकाउनु सम्भव हुँदैन त्यसैले परिवर्तन घरबाटै ठुलाहरूबाटै सुरु हुनुपर्छ डिजिटल युगमा स्क्रिन जीवनको अनिवार्य हिस्सा बनिसकेको छ तर बच्चाको विकसित हुँदै गरेको मस्तिष्कको सन्दर्भमा यसले असन्तुलित प्रयोगले चाहिँ गहिरो मनोवैज्ञानिक असर पर्न सक्छ वैज्ञानिक प्रमाणले देखाउँछ कि स्क्रिन समय निद्रा शारीरिक गतिविधि र मानसिक स्वास्थ्य बीच चाहिँ जटिल सम्बन्ध छ र श्रोता आज कार्यक्रम यो घर संसारमा चाहिँ मैले चर्चा गरिसकेको छु स्क्रिनको छायामा हुर्कदै बाल बालिका डिजिटल युगको मनोवैज्ञानिक यथार्थ वेल अब हामी यो डिजिटल एरामा नै छौँ हामीले यो कुरा जति रोकेर पनि रोकिँदैन तर अब कसरी चाहिँ एउटा गुड प्यारेन्टहुड चाहिँ हामीले निभाउन सक्छौँ भन्ने विषयमा चाहिँ आज निकै फाइदाजनक भएको छ घरको संसारलाई हामी कसरी सुन्दर बनाउन सक्छौँ भन्ने विषयमा रहेको थियो अवश्य पनि फाइदाजनक भएको छ भन्ने आशा गर्दछु श्रोता अर्को हप्ता पनि यस्तै जानकारीमूलक टपिकमा म कुरा गर्ने नै छु अहिलेलाई मिठो गीत सुन्नुहोला हामी नेक्स्ट विक भेट्ने नै छौँ म सुनिया पनि बिदा लिनेछु नमस्ते बाई

0: AM
1: FM
0: Online
1: Online
0: Apps तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: BFBS
1: गोरखा रेडियो हो।

0: प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राणा मगरको गाड़ी दुर्घटनामा परि मृत्यु भएको छ। दुर्घटनामा 50 वर्षीय राणा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक गणेश गुवालीले जानकारी दिनुभएको छ। अप्ठ्यारो भौगोलिक अवस्थाका कारण करिब 2.5 घण्टापछि उहाँलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले राणा मगरलाई मृत घोषणा गरेका थिए। प्रहरी निरीक्षक गेवालीले दुर्घटनास्थल निकै अप्ठ्यारो भएकाले उद्धारमा कठिनाई भएको बताउनुभयो। स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा आज साँझ 4:45 बजेतिर उपप्रमुख मगर आफैले चलाएको गाड़ी स्वर्गद्वारी 2 पाङ्गेसालमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। गाड़ी सड़कदेखि करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। जंगलमा पशु चौपाया चराउन गएका गोठालाले देखेपछि दुर्घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। गाड़ीमा राणा मगर एक्लै सवार रहेको प्रहरीको भनाई छ। दुर्घटनाको कारण खुलेको छैन। राणा मगर 2079 वैशाखमा भएको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनुभएको थियो। मनसून अबको साता निकै सक्रिय हुने र यसले ठाउँ ठाउँमा वर्षा गराउने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले केही ठाउँमा अहिले पनि भारी वर्षा भइरहेको र आउँदो साता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो मंगलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। आज राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। भोलि आइतबार राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षा र कोशीको तराई र मध्य प्रदेशको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको लामिछानेको भनाई छ। यस्तै सुदूरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा तातो लहरको सम्भावना छ। सोमबारदेखि भने वर्षा थप बढ्नेछ। पर्सि सोमबार कोशी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशीको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरी पनि आउने विभागले बताएको छ। सोमबार रातिदेखि भने मनसून थप सक्रिय भई कोशी प्रदेशका पहाड़ी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मध्य प्रदेशका 1-2 स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोशी प्रदेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ। मौसमविद धर्मराज उप्रेतीका अनुसार भोलिदेखि 17 गतेसम्ममा मनसून थप सक्रिय हुने र असार 16 देखि 18 गतेसम्ममा भारी वर्षा हुनेछ। सोमबारपछि पश्चिम नेपाल बाँकेदेखि कञ्चनपुरसम्मै वर्षा हुने उहाँको भनाइ छ। नेपालमा यो वर्ष डेंगी संक्रमणको दरमा कमी आएको छ।
1: एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार 2026 जनवरी 1 देखि 25 जुनसम्म देशभर 1072 जनामा मात्र संक्रमण पुष्टि भएको छ। गत वर्ष अर्थात 2025 जुन 23 सम्म यो संख्या 2000 पुगेको थियो, जसको तुलनामा यसपटक संक्रमण झण्डै आधाले घटेको हो। यस वर्ष हालसम्म 71 जिल्लामा डेंगी संक्रमण देखिएको छ। हालसम्म डेंगीबाट कसैको पनि मृत्यु भएको छैन। एडिसिडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दालका अनुसार हालको तथ्याङ्क अनुसार हरेक महिना औसत 100 देखि 150 जनामा संक्रमण देखिने गरेको छ, तर डेंगी फैलिने मुख्य सिजन अझ बाँकी रहेकाले अबका दिनमा थप सचेत हुनुपर्ने उहाँले बताउनु भएको छ। नेपालमा सन् 2004 देखि डेंगी संक्रमण देखिन थालेको सरकारी तथ्याङ्क छ। शुरूको वर्ष 1 जनामा मात्र संक्रमण देखिएकामा त्यसपछिका वर्षमा बढ्दै गएको देखिन्छ। एडिसिडीका अनुसार हालसम्मको संक्रमण दर हेर्दा 2019 17,992, 2022 54,784 जनामा संक्रमण देखिएको थियो। डेंगी संक्रमणकै कारण 2022 88 जनाको मृत्यु भएको तथ्याङ्क छ। यस्तै 2023 51,243 जनामा संक्रमण देखिँदा 20 जनाको मृत्यु भएको थियो। 2024 41,865 संक्रमण भएकोमा 15 जनाले ज्यान गुमाएका थिए भने 2025 53,200 संक्रमण देखिँदा 8 जनाको मृत्यु भएको थियो।
0: बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आज रुखबाट खसेर 1 बालिकाको ज्यान गएको छ। खप्तड छेडेदह 3 पुडा बाउलाका आइते रावतकी 9 वर्षकी छोरी प्रिन्साको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिनुभएको छ। घर नजिकै बारीमा तिमिलाको रुखमा घाँस काट्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी रावतको असामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। फिफा विश्वकप 2026 भोलि अर्जेन्टिनाले चरणको अन्तिम खेल खेल्दैछ। डालास स्टेडियममा भोलि बिहान 8:00 बजे अर्जेन्टिनाले जोर्डन
2: विरुद्ध खेल्छ। परदेशीको सन्देश।

0: कार्यक्रम परदेशीको सन्देशको समय भयो। रेडियो नेपालको यो समयमा आइतबारको मध्याह्नको कार्यक्रममा हामी आउन पाइरहेका छौँ। सबभन्दा पहिला रेडियो नेपाललाई थ्याङ्क यू भेरी मच। सञ्चालक विनोद खड्काको बिएबिएस गोर्खा रेडियोको प्रस्तुति रेडियो नेपालबाट देश अनि विदेशमा सुनिने यो कार्यक्रममा सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई नमस्कार छ र कार्यक्रममा स्वागत छ। एक हप्ता पछि हामी आइसकेका छौँ अषाढ महिना, होइन त दाजु? अब रोपाई पनि सुरु हुन लागिसकेको छ, धान दिवस पनि 14 गते त अब आइतबार भयो, सोमबारको दिनमा
0: सोमबारको दिन पर्यो।
1: हजुर दाजु, त्यो
0: दिन त काममा परे पो परेछ त कि
1: एकदमै
0: बडो गाह्रो पर्यो नि त, उसमा त कसरी धान रोप्न जाने।
1: हजुर अब अहिले आली मिलाउनेदेखि लिएर होइन खेतमा चाहिँ बिउहरू काट्नेदेखि लिएर सबै कामहरू पुरा गरिसक्नु भएको छ होला हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले। किन भन्दाखेरि असार 15 गते त होइन छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला भन्ने गीत गाउँदै धान रोप्दै हुनुहुन्छ।
0: ओके, माना रोप्ने अनि
1: मुरी उब्जाउने,
0: मुरी उब्जाउने अनेक अनेक मनाइ छ नि होइन?
1: हजुर हजुर।
0: अनि यसपालिको के कार्यक्रम छ तपाईँको?
1: हजुर, यसपालि त अब हामी यतैतिरै हुन्छौँ दाजु, कार्यालयतिरै है। यहीँबाट हामी श्रोतालाई फोन गर्छौँ, त्यसपछि उहाँहरूले के कसो गर्दै हुनुहुन्छ, दही चिउरा पनि खाँदै हुनुहुन्छ कि छैन होइन त्यो पनि सोध्छौँ हामी।
0: तर त्यही दिन नमिले पनि नि बहिनी,
1: हजुर
0: हामी यसपालि चाहिँ हाम्रो साथीभाइ मिलेर धान रोप्ने भनेको छौँ, तर त्यसको नजिकको शनिबार वा आइतबार मिलाएर हामी धान रोप्ने रोप्ने त न्यू मात्रै होइन,
1: तर
0: परिवारजनहरू मिलेर एउटाजना साथीको गोदावरीमा अलिकति फार्म छ क्या बहिनी,
1: होइन
0: एउटा छकला चाहिँ एकदम मिलाएर राख्छु भन्नु भएको छ।
1: हजुर हजुर।
0: अनि धान रोप्ने, घर घरबाट खाना बनाएर लाने, आफ्नो भागमा के पर्छ पटलक भनिन्छ नि होइन, अनि रमाइलो धान रोपाई पनि गर्ने, आफ्नो ट्रेडिसनलाई मेन्टेन पनि गर्ने, परिवारजनहरूसँग इन्जोय गर्ने भन्ने हिसाब छ बहिनी। तपाईँहरूलाई पनि वेलकम है। तर एउटा मात्रै कुरा छ, एउटा खानेकुरा त ल्याउनै पर्छ, अनि मादलको साथमा गाउनै पर्छ, नाच्नै पर्छ है त किनभने यस्तो कुराहरू त विदेशले विदेशीले त रहर मात्रै हो कि उनीहरूलाई होइन, हाम्रो त वे अफ लाइफ हो, हाम्रो जनजीविकामा यो त आइरहने कुरा हो। कहिले धान रोप्ने, खिर खाने, दही चुरा खाने, होइन मकै भटमास खाने, क्या रमाइलो नि होइन। अस्ति मलाई जुम्लाबाट ल्याइदिनु भएको एकजना साथीले मकै ल्याइदिनु भएको थियो नि बहिनी, त्यो के भन्छ नि एकदम कुडुङ कुडुङ गरेर खाने, फुल फुल नउठ्ने के बहिनी, म त रोक्नै सकिनँ के, जति खायो मिठो होइन। त्यस्तो हुँदो रहेछ क्या हाम्रो अर्ग्यानिक खानेकुराहरू, यो विदेशमा किनेर पनि पाइन्न के
1: बहिनी।
0: त्यस कारणले अब विदेशका हाम्रा नेपाली दाजुभाइहरूलाई मैले यो कुरा भन्दाखेरि कति मलाई गाली गर्नुहुन्छ होला, के कुरा गरेर हामीलाई मुख मिठाइदिएको मात्रै भन्नुहुन्छ होला होइन, किनभने यस्तो खानेकुराहरू कहाँ पाइन्छ र। एनिवे, अब आजको यो विषयमा सम्पूर्ण श्रोतामा एकपालि नमस्कार छ, प्रार्थना गरौँ मजाले पानी परोस्, किनभने अहिलेसम्म यसपालिको मनसुन चाहिँ ढिला भएको छ। हाम्रो मेट अफिस
1: होइन
0: ले चाहिँ जानकारी दिए अनुसार 6-7 दिन अझै ढिला हुने देखिन्छ, पानी परे पनि एकदमै खण्ड वृष्टि कुनै कुनै ठाउँमा चाहिँ पर्ने, एकछिनलाई पर्ने मजाले भनौँ न, असार साउनको चाहिँ वृष्टि भएको छैन, जेठ असारमा पर्नुपर्ने पानी परेको छैन, त्यसले गर्दाखेरि माथि हेरौँ र पुकारौँ भगवान्लाई कि होइन वर्षाको देवता महादेवलाई पार्वतीलाई खुसी बनाउनु पर्छ भनिन्छ होइन त,
1: एकदमै हो हो।
0: ओके, प्रार्थना गरौँ है त। ओके, नभए के हुन्छ नि बहिनी, फेरि हाम्रो जिडिपीमा नि असर पर्छ, गाउँघरमा चाहिँ फेरि मनकी खान पाइन्न, फेरि विदेशबाट मगाउनु पर्छ, हामीलाई चाहिँ धेरै के भन्छ हानि हुन्छ, गर्दाखेरि समयको वर्षा त्यसको भ्यालु छ, प्रार्थना गरौँ भन्दै अब अगाडि बढौँ त बहिनी।
1: हजुर दाजु, अब अगाडि बढ्नुपर्छ र आज त हामीले हाम्रा श्रोतालाई एउटा सरप्राइज पनि दिन्छौँ। आज हामीले एकजना रिक्रुट भाइ होइन, हुन त उहाँ भर्ती भएको 1 वर्ष भइसक्नु भएको छ होइन, अहिले त पल्टनमै हुनुहुन्छ, उहाँको बुवालाई हामी फोन गर्छौँ, किन भन्दाखेरि उहाँ भाइको चाहिँ जन्मदिन आउँदैछ दाजु, सो हामीले उहाँलाई सरप्राइज दिन्छौँ आज।
0: सरप्राइज नाम पनि अलिअलि मोटामोटी दिउँ है, ताकि उहाँलाई चाहिँ किन उसमा राख्ने,
1: एकदमै
0: बागलुङवासी, ट्रेनिङ सकेर उहाँ चाहिँ क्युओजिएलआरमा जानु भएको रहेछ, उहाँको बर्थडे छिटै आउँदैछ, त्यस कारणले उहाँ बुवा भन्नुहुन्छ कि बाबा भन्नुहुन्छ कि जे होस् उहाँलाई जाने कोसिस गर्छौँ है त बहिनी।
1: हजुर एकदमै
0: खुसी हुनुभएको छ नि होइन?
1: हजुर हजुर।
0: एनिवे बहिनी ठेगाना दिइहाल्नुहोस् त।
1: हुन्छ, छोटकरीमा हामी ठेगाना भन्छौँ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055, 54 33 364 र 54 33 930।
0: ठेगाना यही हो, तपाईँहरू आउनुहोस्। आफन्तजनहरू जो धेरै पर पर जानुभएको छ, विदेशमा हुनुहुन्छ, सात समुद्र पारी, आफ्नो काम उद्देश्य पढाइ, उहाँलाई पनि नेपालबाट कन्ट्याक्ट गर्नको लागि यो रेडियो नेपालको कार्यक्रम परदेशको सन्देश मान्न सक्नुहुन्छ। हामी हौ बिएबिएस गोर्खा रेडियो, संसारभरि सुनिन्छ, बेलायत मात्र होइन, ब्रुनाई, युके, त्यसपछि हङकङ, होइन, हाम्रो पल्टनका साथीभाइहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीँ हामी सुनाउँछौँ हाम्रै आफ्नै फ्रिक्वेन्सीमा, अनलाइनमा त संसारभरि नै। त्यसले गर्दाखेरि प्लिज डु कनेक्ट, किनभने यो चौतारीमा बसेर आफूले गरेका राम्रा राम्रा कामहरू, उपलब्धिहरू, सफलताका कुराहरू, हलो हाईहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ भन्दै अब पहिलो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर दाजु, पहिलो श्रोता हुनुहुन्छ कृष्ण चामलिङ, है, लेस्टर युकेबाट हामी लेख्नु
0: भएको गीतकार महोदय पो आउनु भएको रहेछ त।
1: हजुर हजुर, हाम्रो कृष्ण चामलिङ दाजु भने तापनि जुङ निवासी हुनुहुन्छ, र अहिले भने बसाइसराईको क्रममा उहाँ चाहिँ नारायणथान काठमाडौँमा चाहिँ बसोबास गर्नुहुन्छ।
0: के गर्नु, नाराथान काठमाडौँको 2-3 रोपनी जग्गा चाहिँ बाँझो भयो होला, होइन? खेत खन्दा खन्दा मेरो त म त एकदम बलियो भएको छु भन्नुभएको थियो केही समय अगाडि, अनि गाउँ निसुम पनि सुन्ने सुन्ने भाव होला उहाँ नहुँदाखेरि, होइन? निसुमका हिरा हिराहरू छन् के बहिनी, युवाहरू उनीहरू पनि विदेश गएछन् के बहिनी, अनि नभए चाहिँ त्यहाँको एउटा चाहिँ ब्लुमिङ के भन्ने
1: एउटा
0: युवा क्लब थियो, उहाँले विभिन्न कार्यक्रम गर्नुहुन्थ्यो, भाइहरू खै भन्दा त सबै विदेशतिर लाग्यो नि भनेर भन्नुभएको थियो।
1: अभिषेक भाइ हुनुहुन्थ्यो,
0: हो नि अभिषेक भाइ हुनुहुन्थ्यो, खैर जे होस् उहाँको पत्रतर्फ लागिहालौँ, ध्यान दिउँ त्यसमा। लेख्नुहुन्छ युकेबाट, लेस्टर युकेबाट, उहाँ लेस्टर हैन त बहिनी?
1: हजुर दाजु, उहाँ लेस्टर नै हो दाजु।
0: ओके, परदेशको सन्देश कार्यक्रमका संचालक विनोद दाई अनि स्नेही चेलीहरू मा चाहिँ दिज्यु, सुजन बाला, होइन, बहिनी निशा, मिना अनि अन्य बहिनीहरूमा पनि नमस्कार छ। यसै गरी रेडियो नेपाललाई पनि सम्झनु भएको छ उहाँले। मलाई चाहिँ रेडियो नेपाल भन्ने बित्तिकै प्रसारक प्रसारिका म अलिअलि चिन्छु, नयाँ नयाँ आइसक्नु भएको छ, तर एमसिआरमा हुनुहुने मास्टर कन्ट्रोल रुममा हुनु भने दिदी बहिनीहरू हुनुहुन्छ के, अनि हाम्रो कार्यक्रम सुनाउनुहुन्छ उहाँले, अनि कहिले कहिले चाहिँ हाँस्नु हुँदो रहेछ के कुरा गरे भनेर, होइन, अनि तपाईँहरूको कार्यक्रम हामी सुनाउँछौँ र बसेर मजाले एमसिआरबाट सुन्छौँ भनेर भन्नुभएको थियो कि मलाई एकदम। उहाँहरूलाई चाहिँ म सधैँ धन्यवाद पनि दिन चाहन्छु, नमस्कार पनि, किनभने उहाँहरू एकदम महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ, होइन बहिनी, ओल टेक्निकल टिम। र यसै गरी नेपालको आदरणीय सञ्चालक ज्यूहरू अनि सम्पूर्ण बिएबिएस काठमाडौँ, युके, ब्रुनाईको परिवारमा साइनो अनुसारको अभिवादन, अटुट अटुट सम्झना र दैनिकीको नमस्कार भन्नुभएको छ बहिनी।
1: ओहो, दैनिकी रूपमा नमस्कार गर्नुभएको छ हाम्रो कृष्ण दाईले, र अहिले कृष्ण दाईले दोस्रो जागिर पनि खाइराख्नु भएको छ, हजुर, र उहाँ चाहिँ क्युओजी एलआरका सदस्य हुनुहुन्छ, र उहाँले चाहिँ भन्नुहुन्थ्यो म पनि हङकङको हस्पिटलमा जन्मिएको हुँ नि, आर्मी हस्पिटलमा भन्दै हुनुहुन्थ्यो,
0: BMH, होइन, ब्रिटिस मिलिट्री हस्पिटल, अहिले त्यसको 13-14 कति 23 तल्लाको घर थियो, नामो निशान छैन रे भनेर सुन्छु कि, कालुन भन्ने ठाउँ जहाँ चाहिँ केओजेलआरको पुरानो अफिस, होइन, ब्यारेक थियो त्यहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्स र केओजेलआर, त्यतिखेर जिटिआर र 248 गोर्खा सिग्नल स्क्वाड्रन, ब्रिगेड म्यानिङ एन्ड रेकर्ड अफिस, बिजिएमआरओ, एउटै कोलोकोट थियो कि बहिनी, अनि त्यहाँबाट बाटो पारी बिएमएच हस्पिटल, त्यहाँ फुटबल ग्राउन्ड थियो, होइन,
1: त्यो
0: फुटबल ग्राउन्ड बडो राम्रो थियो, हामी फुटबल हकी खेल्थ्यौँ, अनि त्यहाँ चाहिँ हामीले नेपाल कप चाहिँ धेरै खेल्यौँ कि बहिनी,
1: होइन,
0: त्यो सम्झना छ, तर अहिले छैन रे त्यो बिल्डिङ भत्काइसक्यो भनेर भन्दाखेरि कता कता दुःख लागेर आउँछ, उहाँ जन्मेको ठाउँको नाम नै जान्छैन बहिनी, होइन, अनि धेरै भान्जा भान्जीहरू त्यहाँ जन्मेका पनि छन्, होइन, मेरो दुई छोराहरू पनि त्यहीँ जन्मेको हो, त्यसले गर्दाखेरि हाम्रो पनि केही नाता र साइनो छ भन्नु पर्यो, अगाडि बढौँ त।
1: हुन्छ हजुर,
0: ओके, उहाँले आफ्नो परिचय दिनुभएको छ, उहाँले परिचयमा कृष्ण चाम्लिङ यङ छेन भनेर ब्याकग्राउन्ड लेख्नु भएको छ. हङकङमा जन्मभई थालुजुङ जिल्ला साबिक चाङ्गे नेसोम चार पित्तले धारा मेरो घर हो. त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना कुना चार्दै हिँड्ने क्रम अहिले बेलायतको कर्मभूमिमा चाहिँ आफ्नो कर्म जोत्दैछु भन्नुभएको छ बहिनी.
1: अब यहाँ पनि उहाँले बारी खन्दैछु भन्दै हुनुहुन्थ्यो, उहाँ पनि कर्म जुत्दै हुनुहुन्छ. हजुर, एकदमै राम्रो.
0: पाखुरी नबजाए त कहाँ खान पाइन्छ त, होइन? त्यस कारणले तर जे गर्नुहुन्छ राम्रोसँग गर्नुहोस्, हाम्रो शुभकामना छ. र यसरी परिस्थिति बस टाढा रहनु परे तापनि गाउँघर साथीभाइको सम्झना सदा सदा मनमा लिएर हिँडिरहेको हुन्छु म. विशेष मलाई झन् जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू, समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टाको त नामै छैन बहिनी.
1: हजुर हजुर,
0: रोमान्टिक हुनुहुन्छ क्या बहिनी. मित्र सोल्टिनीज्यूहरू नाम लेख्नु भए मजा आउँथ्यो, होइन? लेख्नु भएको छ, उहाँ चलाख हुनुहुन्छ नि. सोल्टिनीज्यूहरूलाई म कुशलै छु, नम्बरी बाँचे दैवले साँचे अर्को वर्ष भेटौँला भन्नुभएको छ बहिनी.
1: हजुर, फेरि पनि अब हुन्छ नि उहाँहरूको साकेलामा भेट्नुहुन्छ भन्नुभयो होला, होइन? अर्को सालको साकेलामा.
0: सोल्टिनीहरू कहाँ हुनुहुन्छ, काठमाडौँमै कि कहाँ गाउँमै होला, होइन? एनिवे, तपाईँको सोल्टिनीले सुन्नु भएको छ होला, हाँस्दै पनि हुनुहुन्छ होला. भन्दै अब तपाईँहरूको कुनै रोजाइमा गीत सुनाइदिनु भए आभारी हुने थियो भन्नुभएको छ.
1: हजुर, यसपालि त हामीले उहाँले नै रचना गर्नुभएको गीत सुनाउन गइरहेका छौँ दाजु. धरानदेखि छुट्यो बस पूर्व ताफले जुन भने चाहिँ एउटा हुन्छ नि बसको यात्राकै विषयमा एउटा गीत रच्नु भएको छ.
0: बसको यात्रा पनि अनेक अनेक हुन्छ, मेरो त पैसा हराएछ क्या बहिनी. यो माया पिरती भन्ने कुरा होइन, पैसा हराएछ क्या बहिनी. कस्तो फत्राक फत्राक परेछु भनेर साध्यै छैन, होइन? क्वालिटी कहाँ गयो गयो, होइन? एउटा सानो ल्यापटप जस्तो थियो, पम्प टप, त्यो पनि हरायो. त्यसले गर्दाखेरि बसको आफ्नै अनुभव हुन्छ. आशा गरौँ हाम्रो श्रोताले रमाइला तिता मिठा रमाइलो सेयर गर्न लागेका कुराहरू अर्को पत्रमा लेख्नुहुन्छ होला. तपाईँ पनि कुनै छ कि?
1: छ नि दाजु,
0: ल भन्नुहोस्।
1: मेरो त बसको यात्रा यति दुःखदायी हुन्छ कि, यति पीडादायी हुन्छ कि दाजु, भन्नै मन लाग्दैन है.
0: नभन्ने त
1: एकदमै गाह्रो हुन्छ, मलाई एकदम बस लाग्छ. अनि त्यो बस लागेको कारणले गर्दा म जहिले पनि धेरै जसो प्लेनमै जान्छु, होइन? प्लेनमै जान्छु. तर पहिला पहिला यस्तो हुन्थ्यो कि दाजु, एकदमै लाग्ने यस्तो लाग्थ्यो कि यो बस पनि सिट होइन कि, एउटा हुन्छ नि मजाले सुतेर जान पाए नि हुन्थ्यो हुन्थ्यो. तर अहिले आएको रहेछ बसहरू,
0: सुतेर जानु पर्ने स्लिपर भन्छ.
1: हजुर हजुर, त्यस्तो सोच्थेँ कि मैले त्यो बेला है, तर अहिले आइसकेर
0: राम्रो कुरा के छ भने ती टोयलेटको बन्दोबस्त पनि छ, होइन? अनि ठाउँ ठाउँमा उहाँले रोकिदिनुहुन्छ, स्पिड पनि त्यति गर्नुहुन्न, किनभने ट्राफिकले पनि स्पिड चेक गरेको हुन्छ, होइन? छोडेको टाइम र पुग्ने टाइम दिएको हुन्छ क्या बहिनी, स्पिड नगरोस् भनेर, होइन? गर्दाखेरि बिस्तारै बिस्तारै सब चिज मिल्दैछ. हाम्रो देशमा छैन भनेर चाहिँ हामी भन्छौँ नि, होइन? नियम कानुन राम्रो छ, धेरै चिज इम्प्लिमेन्टेसन हुन बाँकी छ, तर भइरहेको छ. बसहरू पनि आरामदायी छन्, वातानुकूलित छन्. अघि मैले हेर्दै थिएँ, एचडी टेलिभिजन छ, वाइफाई छ, सुतेर जाने स्लिपर, त्यसपछि के छ, टोयलेट, होइन?
1: होस्टेस पनि हुनुहुन्छ,
0: होस्टेस पनि. अनि ठाउँ ठाउँमा ठ्याक कै पहिला नै अर्डर गरेपछि खाना रेडी के भयो. सेफ के मात्रै चाहियो रे बहिनी, के मात्रै चाहियो?
1: पैसा
0: नगदमा. त्यो पनि धेरै महँगो होइन, होइन? त्यति आराम खोजेपछि त अलिअलि पैसा खर्च गर्नु पनि पर्यो नि,
1: होइन?
0: गर्दाखेरि मलाई चाहिँ सधैँ मनपर्ने चाहिँ अहिलेको सुख सुविधा जे होस् पहिले काठमाडौँबाट बिरगन्ज जाँदा, होइन, टिस्टुङ पालुङमा गएर त्यो त्यहाँको लोकल होटेलको दाल भात तरकारी चिसोको र अलिकति कुखुराको या खसीको मासुको झोल के बहिनी, तिन थाल खाइन्छ. अर्ग्यानिक यति मिठो भनेर साथै छैन. अनि कतै जानु पर्यो कि हामी स्कुलमा जान्थ्यौँ, होइन? स्कुल छुट्टीमा मिन प्रचासको विधामा जाँदाखेरि त्यही मात्रै लोभ हुन्थ्यो क्या बहिनी, किस्टमको खाना खान पाइन्छ भनेर. त्यस्तो मजा मजाको सफरका कुराहरू छन् भन्दै अब हाम्रो कुरा होइन कि गीत राखौँ है.
1: हजुर, अब हामी पनि सफरको कुरा गरौँ. ताप्लेजुङ जाउँ,
0: ताप्लेजुङ लागौँ.

0: बडो मिठो गीत, हाम्रो मित्रको गीत हैन त बहिनी, भन्नुहोस् त।
1: हजुर, कृष्ण चामलिङ दाजुले आफ्नै कलमद्वारा सिरोजित यो गीत हामीलाई दिनुभएको थियो र हामीले एकदमै हुन्छ नि यो रेकर्ड चाहिँ सेभ गरेर राखेका थियौँ दाजु, र यो गीत चाहिँ उहाँको निम्ति राखिदिएका छौँ।
0: अब जानै पर्ला त होइन, धरानदेखि तापेजुङसम्म रमाइलो हुने जस्तो। तर बहिनी, आजको यो बसाइमा हामीले सरप्राइज सरप्राइज भन्दैछौँ नि होइन, त्यहाँ पनि जानै पर्नेछ कि बहिनी,
1: एकदमै जानुपर्छ,
0: किनभने ढोर पाटनसम्म पुग्ने एउटा चाहिँ बन्दोबस्त मिल्ला जस्तो छ कि बहिनी होइन, किनभने हाम्रै पाटनका सदस्य को बुवासँग हाम्रो कन्ट्याक्ट भएको छ, बाबा हुनुहुन्छ, उहाँको नाम चाहिँ देवेन्द्र घरती होइन, अहिले उहाँ चाहिँ अहिले घाँस दाउरा गरेर घर गोठबाट घर जाँदै

0: नभए श्या श्या भइहाल्थ्यो होइन ठ्याक्कै हो नि हो नि ल हामीलाई गाह्रो पर्थ्यो ल भनिदिनुहोस् अब तपाईँ अब घर पुग्न कति टाइम लाग्छ त
1: अब दुई तिन मिनट लाग्छ
0: सर ए ल पुग्नुहोस् पुग्नुहोस् पुग्नुहोस् बिस्तारै हामी गफ गर्दै तपाईँ अनि साथमा के के छ त कुकुर छ कि पाठापाठी छन् कि के छ त अघि त म्या च्याचे म्यामा गरेर सुनेको थिएँ त अनि तपाईँको घर र गोठ कतिको डिस्टेन्स कतिको दूरी छ त
1: मेरो घर र गोठको ठ्याक्कै भन्नु पर्दा त्यही पाँच मिनट छ मिनट लाग्छ होला सर अलि अलिक हिँड्नेलाई
0: गोठमा गोठमा के दुना गाईहरू छन् कि भैँसी छन् कि के छन् त गाई छैन आजकल त गाईको संख्या पनि घट्यो भनिन्छ एनिवे कति कतिवटा भैँसी छ त तपाईँको गोठमा
1: भैँसी अब बुकी लग्ने होइन सर चरण लग्ने होइन के अरे अब बद्ध गर्ने हो घरमै बाँध्ने अब धेरै पाल्न सकिन्न चिन्तामा नानी छ सर दुःख हो नि सर दुःख चाहिँ अब अर्ग्यानिक हो गरे सर अब गर्न सके गर्न सकिन्न सर हामी त
0: अनि अब तपाईँ यसपालिको अब रोपाईको सिजन आउन आँट्यो पानी के छ बन्दोबस्त के छ सबै चिज मिलिसकेको छ कि गर्दै हुनुहुन्छ
1: पानी परेको छैन सर हिजो आज हाम्रोतिर मेरो त हाम्रो गाउँको वरपर त खासै अब त रोपाई सोपाई नै गर्दैन सर मकै खेती गर्ने कोदो खेती गर्ने जौगाउँ खेती गर्ने आलु खेती गर्ने त्यस्तो हो सर
0: उसो भए तपाईँहरू त ढोर पाटन भन्दाखेरि धेरै अलि लेख लेख माथि माथि हो
1: लेख लेखमै माथि आलमाथि नै लेख ढोर पाटन भन्दा त्यही एक्काइस सय त्यही एक्काइस बाइस सय हाइटमा हो सर हाम्रो
0: ए उसो भए यसपालिको त्यो पानी नपरे पनि केही तपाईँलाई चाहिँ फरक पर्दो रहेनछ भन्ने बुझ्यो अनि ढोर पाटन चाहिँ कतिको जानुहुन्छ तपाईँ
1: ढोर पाटन सालको एकचोटि गइन्छ सर
0: के को लागि
1: हामी ऊ गर्छ पूजा गर्न जान्छौँ सर हामी पूर्णिमा
0: पूर्णिमाको दिन के हो उसको दिन होला कि यो मङ्सिरको बेलामा
1: जनै पूर्णिमा सर भदौमा भदौमा सर
0: भदौमा ओहो रमाइलो हुन्छ होला कि
1: रमाइलो हुन्छ सर त्यहाँ चार पाँच वटा जिल्लाको मान्छे आउँछन् सर त्यहाँ
0: कुन एक्ज्याक्टली कुन ठाउँमा चाहिँ
1: त्यही ढोरपातनमै हो सर ठ्याक्कै ढोरपातन भ्यालीमै हो सर
0: भ्यालीमै वा ल भनिदिनुहोस् त्यो मेला त गजब हुन्छ होला नि होइन त
1: मेला राख्छ सर त्यहाँको अब थाने कलपहरूले अब मेला गजब हुन्छ नि सर राम्रो हुन्छ सर त्यति हो अब पानी झरिहाल्ने धेरै पर्यो भने अलि नमजा होला सर र हिँड्नलाई अलि दुःख हुन्छ सर म्याग्दी यता रुकुम
0: आजकल त यस्तो यस्तो मेलापातमा काठमाडौँबाट ठुला ठुला कलाकारहरू ल्याउने होइन राजेश पायल ल्याउने राजु लामा ल्याउने चलन छ होइन दिदीबहिनी नाच्ने दिदीबहिनी ल्याउने चलन छ त्यो पनि हुन्छ कि स्थानीय कलाकारले नै पुग्छ तपाईँहरूलाई
1: स्थानीय कलाकारहरू त्यहाँ स्थानीय कलाकार भर त स्थानीय कलाकारहरू ले ठोकर सर
0: ओके ल तपाईँ पनि अलिक गाउनुहुन्छ जस्तो लाग्यो स्वर त राम्रो छ नि होइन बहिनी
2: दाजुले गीत गाउनुहुन्छ होला देवेन्द्र दाजु
0: ल आज तपाईँसँग गाउँघरको कुरा भयो अब छोरा बेलायतमा QOGLR-मा होइन ट्रेनिङ फोर साल सकेर उहाँ पल्टन गइसक्नु भएको छ मैले सुने तपाईँले नै भन्नुभएको छोरा आएर यसपालि बुहारी पनि लिएर आयो भनेर भन्नुभयो होइन त ओके अनि बिहा धुमधामको साथमा भयो
1: बिहा त्यस्तो खासै अब भित्र काम भयो तर त्यो निम्तो सिम्तोको ठुलो बिहा चाहिँ भयो छैन सर हजुर माथि भेट त्यसो गर्ने हाम्रो मगरहरूको चलन अनुसार अब
0: जे होस् अब फेरि छोरा आएपछि समय मिलेमा अलि आफन्तजन साथीभाइलाई मिल्दा बोलाएर निम्तो गरेर अलिअलि पार्टी त गर्नै पर्यो नि कुनै दिन होइन
1: हाम्रो चलन अनुसार कर्जा बुझाउने चलन हुन्छ सर
0: ल त्यसमा स्याट्ट हामीलाई पनि बोलाउनु न हामी पनि मजाले रमाइलो गर्न आउँछौँ है देवेन्द्र सर अनि बहिनी आज हामीले देवेन्द्र सरलाई सरप्राइज दिएको उता भाइको नाम तुफान होइन त तुफानलाई सरप्राइज दिएको कारण चाहिँ के छ अरे भनिदिनु बहिनी भनिदिनुहोस् त
2: तुफान भाइको चाहिँ अब यो जन्मदिन होइन दाजु यो सोमबारको दिनमा परेको रहेछ तुफान भाइलाई

0: जन्मदिनको एकदमै विशेष विशेष उपहार स्वरूप उहाँको बुवालाई हामीले फोन गरेका छौँ र बुवाले चाहिँ अब यो जन्मदिनको अवसरमा छोरालाई शुभकामना दिनुहुन्छ पक्कै पनि। देवेन्द्र दाई, अब छोरालाई के भन्न चाहनुहुन्छ?
1: छोरालाई के भन्ने, अब बहिनी अब राम्रोसँग काम गर्ने होइन, अब राम्रोसँग काम गर्ने, अब स्वास्थ्यको ख्याल राख्ने, अब यसो मित्र सबैलाई चिन्नु पर्छ जान्नु पर्छ, अब राम्रोसँग काम गर्ने त्यही राम्रोसँग अब जीवन यापन गर्ने त्यही हो सर। अब बहिनीमा त्यही शुभकामना दिन्छु जन्मदिनको।
2: अनि देवेन्द्रजी, अब बुहारी पनि छिटेल बेलायत जानु लानु पर्छ, अनि तपाईँ पनि घुम्न जाने, जाँदाखेरि आफ्नै गोठको चाहिँ घिउ लिएर जाने है, होइन? त्यसको ठुलो डिमान्ड छ, ठुलो चाह छ, किनभने अर्ग्यानिक भने अर्ग्यानिक हो। र आज तपाईँले चाहिँ जुन चाहिँ छोरालाई अब असारको कति गते उसको जन्मदिन भनेको तपाईँले ठ्याक्कै 15 हामीलाई चाहिँ ठ्याक्कै भाइले दिएको जन्मदिनको डेट चाहिँ असा के भन्छ जुनको 27 भनेको होइन, त्यसले गर्दाखेरि हाम्रो तर्फबाट पनि ह्याप्पी बर्थडे भनौँ बाबुलाई, राम्रोसँग उन्नति प्रगति प्रमोसन माथि माथि गएर चाहिँ आफ्नो उद्देश्य पुरा गर्ने, सबभन्दा पहिला बुवा आमालाई खुसी पार्ने, देशको इज्जत बढाउने, पैसा कमाउने होइन, अनि परिवारलाई बनाउन खुसी राख्ने, अनि आफ्नो ब्रिगेड अफ गोर्खासको नाम चाहिँ उच्च राख्ने हाम्रो शुभकामना यही छ। तपाईँ सँगसँगै लागेर हामीले पनि शुभकामना दियौँ बाबुलाई भन्दै एउटा सुटेबल गीत लाउँछौँ। अन्तमा घर परिवारको तर्फबाट तपाईँको छोरा तुफानलाई केही सन्देश छ, केही त्यहाँको हाल खबर सुनाउनु पर्ने बाँकी छ?
1: यताको हालखबर त सर अब कुराकानी भइरहेको छ सर, अब के सुनाने, कुराकानी डाइरेक्ट कुराकानी हुन्छ गरे सर, अब त्यस्तो हालखबर यतापट्टि ठिकै छ सर, त्यस्तो अब सुनाउनु पर्ने छैन।
2: जमाना चाहिँ बद्लिएछ, हाम्रो जमानामा चिठी पत्र हुन्थ्यो, 3-4 महिनामा घरको कुरा आउँथ्यो, तपाईँ त डेली कुरा गर्नुहुन्छ, हामी पनि अलि आउट अफ फ्यासन आउट अफ डेट भएछौँ। खैर त्यही पनि तपाईँको कुरा रेडियो नेपालबाट आफ्नो रेडियोबाट उसले सुन्दाखेरि त्यसको अलिकति छुट्टै मजा आउँछ नि होइन त? मलाई चाहिँ तपाईँकै गाउँ थोरपाटन नजिक पुगे जस्तो भयो है कि, कुनै दिन डेफिनेटली हामी दल बल सहित आउँछौँ है तपाईँको लाइफ दुःख दिनलाई। ढोरपाटन जाने इच्छा छ, ढोरपाटन अनि त्यहाँको खानपानको हामीले बयान सुनेका छौँ होइन, अब त्यहाँको हावापानी सुनेका छौँ, त्यहाँको वनस्पति जीव जन्तुहरूलाई होइन त्यहाँको दृश्य अवलोकनको कुरा सुनेका छौँ, हेर्न चाहन्छौँ, हामी अवश्य पनि तपाईँलाई कन्ट्याक्ट गरौँला। आज समय दिनुभयो र बाबुको बर्थडेको दिन एउटा राम्रो शुभकामना गीत हामीले छानेका छौँ, तारा देवीले गाउनुभएको यो गीत राख्दै अहिले मैले बिदा लिएँ है त। थ्याङ्क यू सो मच,
1: धन्यवाद।
2: गाउँ घरमा पनि हाम्रो सन्देश सबै ठिक छ भनेर सुनाइदिनुहोस् है त। नमस्कार नमस्कार। ओके, देवेन्द्र खर्तीजीसँग हाम्रो कुराकानी थियो, उहाँ चाहिँ ढोर पाटन नजिक हुनुहुन्छ र बाबु उहाँको छोरा किओ जेलको सदस्य अहिले बेलायतमा ओल्डर सर्टतिर हुनुहुन्छ ख्यारे होइन, उहाँको नाम हो तुफान खर्ती, 3044-5338 आर्मी नम्बर। ओके, अब प्रमोसन हुने बेला भयो जस्तो लाग्यो मलाई, हाम्रो शुभकामना छ भन्दै पहिला गीततर्फ जाउँ है त।
0: Thank you.

0: Radio, BFBS Gorkha Radio.
1: हजुर, बिएबिएस गोर्खा रेडियोको प्रस्तुति प्राविधिक सन्देश यहाँ सुन्नुहुन्छ। भर्खरै तपाईँले केही क्षणको विश्राममा समाचार सुन्नुभयो। नेपालमा अन्य ठाउँमा हाम्रो कार्यक्रम चाहिँ नियमित रूपमा अगाडि बढ्दैछ। बहिनी, अब ब्रेक पछि सम्बन्ध पहिला हामी कहाँ जाने त बहिनी? तपाईँ नमस्कार त भन्नै पर्यो, होइन?
2: एकदमै पुनः स्वागत, नमस्कार गर्छु, म हुनिसा गुरुङ। र अब यो छोटो विश्राम पछि भने छोटकरीमा हामी ठेगाना भन्छौँ दाजु, हामी छिटो फानो गर्नुपर्छ है।
1: केको लागि घडा परेको छ हाम्रो?
2: गत हप्ता प्रश्न राखेका थियौँ, एकदमै सजिलो प्रश्न भनेर भन्नुभएको थियो हाम्रो प्रोग्राम दिदीले। यसपालि उहाँले पनि प्रश्नको उत्तर मिलाउनु भएको छ। त्योभन्दा अगाडि हामी छोटकरीमा ठेगाना भन्छौँ। कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgorkha@bfbs.com। सम्पर्क नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930।
1: ठेगाना यही हो भने तपाईँलाई कुनै कुनै श्रोताले के मलाई सजिलो प्रश्न भयो कि उहाँलाई गाह्रो चाहियो अरे सोध्नुहोस् है।
2: हजुर हजुर,
1: प्रभातले चाहिँ तपाईँलाई पनि टार्गेट गर्छौँ नि हामी, होइन? ओके, ठेगाना दिनुभयो। अब नयाँ नयाँ श्रोता आउनुहुन्छ होला। आज हामीले सरप्राइजको रूपमा होइन बुवालाई ल्यायौँ, तर श्रीमती पनि ल्याउन खोजेको, तर उहाँ चाहिँ अलिक व्यस्त हुनुभयो, कुनै दिन ल्याउँला है बहिनी,
2: होइन?
1: अब हामी पहिला प्रश्न भनौँ अनि उत्तर दिने को को हुनुहुन्छ भन्नुहोस् त।
2: हजुर हजुर, हामीलाई 7 श्रोताले उत्तर दिनु भएको छ दाजु, तर 7 चाहिँ 6 श्रोताले मिलाउनु भएको छ। अब उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ कोहलपुर बाँके, त्यस्तै गरी हुनुहुन्छ भीम प्रसाद तिवारी भक्तपुर, त्यस्तै गरी हुनुहुन्छ प्रभा महत दिदी गङ्गोबुबाट, नरेन्द्र रिमाल हुनुहुन्छ स्याङ्जाका, अरुण नदी खत्री हुनुहुन्छ, र सरिता खड्काजी हुनुहुन्छ पासेकोट उज्यालो बस्ती नारायण थानबाट।
1: उहाँले प्रश्नको उत्तर मिलाउनु भयो।
2: हजुर दाजु,
1: प्रश्न के राखेका थियौँ?
2: हजुर, प्रश्न हामीले राखेका थियौँ, जस्तै हाम्रो हुन्छ नि यो मुहान सफा गर्ने, होइन? जस्तै अब नदी नाला मुहान भयो, र कुन दिन हामीले विशेष गरी यो सफा गर्छौँ भनेर सोधेका थियौँ।
1: यो वर्ष कहिले परेको छ, यसको नाम पनि के हो भनेर सोधेका थियौँ, होइन? अनि के भन्नुभएको छ उहाँहरूले?
2: हजुर, उहाँले भन्नुभएको छ नाम भने सिठी नख, नेवार भाषामा, होइन, नेपाल भाषामा भन्नुपर्छ। त्यस्तै गरी यो चाहिँ ज्येष्ठ शुक्ल पक्षमा भनेर भन्नुभएको छ उहाँले।
1: ओके, त यसपालि परेको चाहिँ जुन 20, होइन, असारको 6 गते।
2: हजुर हजुर,
1: हो र?
2: हजुर दाजु,
1: भनेमा त गइसक्यो क्या रे?
2: यो गइसक्यो, यो 2083 सालको चाहिँ गइसक्यो।
1: गइसक्यो,
2: हजुर।
1: त्यो आशा गरौँ आफ्नो इनार कुवा, होइन, विशेष गरी पानीको मूलहरू जहाँ हामीले चाहिँ पनि भनौँ न अब पानी हाम्रो जीवनदायी एलिमेन्ट भनौँ, होइन, लाई चाहिँ हामीले ध्यान दिन्छौँ। यो हाम्रो एकदमै पुरानो कल्चर हो, सेतीनख नेवार समुदायको परम्परागत पर्व हो, जसले मनसुनको अन्त्यलाई पनि सङ्केत गर्छ रे बहिनी। तर मनसुन सुरु भएको छ यसपालि के हो, होइन? यस अवसरमा सडक, ढुङ्गे धारा, इनार तथा अन्य पानीका स्रोतहरू सफा गरिन्छ र स्वास्थ्य तथा समृद्धिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू गर्ने गरिन्छ। त्यसको लागि धेरै यो कम्युनिटी नै इन्भल्भ हुन्छ क्या बहिनी, होइन? सिथी नख या नखा के भनिन्छ, सही उच्चारण के होला, हाम्रो सरदारले हामीलाई सुधार गर्नुहुन्छ होला भन्ने आशा गरौँ। र अब छिनोफानो गर्ने प्याला भयो, होइन? सबैलाई पुरस्कार दिन सकिन्न, एकजनाको आयो, भनौँ न नाम आउँछ होला। तपाईँले सबैको नाम चिट्ठा बक्समा हाल्नु भएको छ?
2: हजुर दाजु, मैले राखिदिएको छु, र विशेष गरी हाम्रा पुराना पुराना श्रोताहरूकै नाम छ, होइन, नयाँ श्रोताहरूले भाग लिनु भएको छ, होइन, हामी चाहन्छौँ नयाँ श्रोताले पनि भाग लिनु होला।
1: ओके, बेलायतको यो सप्ताहव्यापी जुन चाहिँ हुन्छ नि छिनोफानो, त्यहाँ चाहिँ राइस कुकरमा हाल्नुहुन्छ, होइन? नामहरू हामी केमा हाल्छौँ, पेन होल्डरमा हाल्छौँ, होइन? ओके, पेन होल्डरको आवाज सुनाऊ ल। मैले एउटा ड्रम रोल पनि सुनाए, के नाम निकाले मैले, आँखा चिम्लेर कसको नाम आयो मलाई थाहा छैन, मै खोलिदिउँ?
2: हुन्छ हुन्छ दाजु।
1: ओहो, कहाँ हो यो, जातिर पो गयो त, तपाईँको गाउँतिर पो गयो त बहिनी?
2: पश्चिम
1: नरेन्द्र रिमालजी पर्नुभयो, उहाँलाई धेरै बधाई छ।
2: <laughs>
1: तालीको गटगटाट पनि सुन्नुभयो, हाम्रो शुभकामना छ, बधाई छ सबभन्दा पहिला, अल द बेस्ट होइन। र अर्को फेरि प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला, फेरि जित्नुहुन्छ भन्ने हामी आशा गरौँ।
2: जे होस् हाम्रा श्रोताले भाग लिनुभयो नि दाजु, उहाँहरू सबै सबैलाई धन्यवाद पनि भन्छौँ।
1: हो नि, किनभने उहाँ मेरो नाम आउँछ कि भनेर प्रश्न भएको थियो, आज मेरो हात चाहिँ स्याङ्जातिर गयो बहिनी। अब अगाडि बढौँ त।
2: हुन्छ, अब हामी अन्ततिर आइसकेका छौँ र अन्तिम श्रोताको पत्र मेरो हातमा बोलेको छ दाजु, र उहाँले चाहिँ समर बार्बिक्यूको बारेमा पनि यहाँ कुरा गर्नु भएको छ। गत हप्ता पनि उहाँले लेख्नु भएको थियो र एकदमै नियमित श्रोता हुनुहुन्छ, पोखरी कान्छा दाजु, उहाँको नाम हो राजेन्द्र बान्तवा राई।
1: के भन्नुहुन्छ राई सर?
2: फिल्टम लन्डनबाट हामीले लेख्नु भएको छ र भन्नुहुन्छ, सर्वप्रथम त हार्दिक धन्यवाद परदेशीको सन्देश सञ्चालक सञ्चालिका ज्यूहरूप्रति, किनभने उहाँहरूले मेरो सन्देश लगातार प्रसारण गरिरहनु भएको छ भन्नुभएको छ। बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख तथा सञ्चालक श्रदय दाजु विनोद दश खड्काज्यू, त्यस्तै गरी कार्यक्रम प्रस्तुता निशा गुरुङ बहिनी, आदरणीय सुसन बालाजी र मीना थापा बहिनी लगायत कार्यरत सम्पूर्ण कर्मचारीहरूमा एकमुष्ट अभिवादन भन्नुभएको छ दाजु।
1: यहाँलाई सबैको तर्फबाट धन्यवादको साथमा नमस्कार फर्काए मैले, होइन मित्रले पठाउनु भएको छ, त्यसले गर्दाखेरि राजेन्द्रजी तपाईँको सम्पूर्ण परिवारको नाम त हामीलाई मोटामोटी कन्टै छ के अरे, होइन है, उहाँले कसैलाई नछुटाइ लेख्ने गर्नुहुन्छ त्यो पनि जरुरी छ, र नयाँ नयाँ साथीहरू बनाएका साथीहरूलाई पनि सम्झना गर्नुहोस्। फेसबुकको साथीहरू थुप्रै हुनुहुन्छ होला नि?
2: हजुर हजुर, उहाँको त धेरै छ नि, फेरि फेसबुक आइडी पनि टन्डै छ उहाँको,
1: हो र
2: चारवटा छ।
1: ओके, जिरोस के लेख्नु भएको छ यसपालि?
2: हजुर, उहाँले चाहिँ कृषक बन्धुहरूलाई पनि सम्झनु भएको छ, सम्पूर्ण कृषक ज्यूहरूलाई धान दिवस तथा असार पन्ध्रको शुभकामना। असार पन्ध्र गते दही चिउरा खाने चलन थियो र आज भोलि पनि खाने चलन छ या छैन थाहा भएन भनेर चाहिँ भन्नु भएको छ।
1: यो चलन त सधैँ हो नि, होइन, अनन्त अनन्त कालसम्म, इटर्निटीसम्म, होइन, किनभने हाम्रो कल्चर संस्कार संस्कृति भने चाहिँ तपाईँ हामीले नै जोगाउनु पर्छ। तपाईँ विदेशमा हुनुहुन्छ, त्यही पनि त दही चुराको बारेमा कुरा गर्नुहुन्छ, होइन, हामी काठमाडौँमा छौँ, यसपालि धान रोप्दै दही चुरा खाने हाम्रो प्लान छ, मैले सुरुमा भने, किनभने हाम्रो नयाँ जेनेरेसनलाई हामी को हौ, हाम्रो कल्चर के हो सिकाउनु पर्यो नि त बहिनी, होइन, अनि दही चुराको भ्यालु के हो त बुझ्नु पर्यो नि त, होइन, त्यो बुझाउन तपाईँ हामी सबैको एउटा चाहिँ जिम्मेवारी र दायित्व पनि हो नि त।
2: एकदमै हजुर, अहिलेको जेनेरेसनलाई चामल त हुन्छ, भात त खाइन्छ, तर त्यो चामल कहाँबाट आउँछ गर्मीको बिदा सुरु हुँदैछ अनि गर्मी पनि निकै बढेको छ र हामी किरात राईहरूको उभौली चाड पनि लगभग मनाइसकेको छ र हामी लन्डन वासीले यही 28 तारिक अथवा भनौँ यो आइतबारको दिन जब हाम्रो यो कार्यक्रम प्रसारण हुन्छ दाजु, यो दिन भने अन्तिम विदाई गर्दैछौँ करिब एक वर्षको लागि, किनभने हामी युकेमा उधौली चाहिँ मात्र पूजा गरी दिवंगत पुर्खाहरूलाई सम्झने गर्छौँ, किनकि बाहिर खुल्ला तरिकाले मनाउन गाह्रो हुन्छ जाडोले भन्नुभएको छ, उधौलीमा त जाडो हुन्छ है, है यो सन्देश अनियर हुने दिन हामीले यस वर्षको उभौलीलाई विदा गर्दै गरेका हुनेछौँ भन्नुभएको छ। मलाई साह्रै मनपर्ने देशभक्ति पुरानो एक कालजय गीत सुनाउन चाहन्छु र गीतको बोल छ सैथरी बाज एउटै ताल। हजुर, यो गीत सुन्न अनि सुनाउन चाहन्छु र सम्झनामा मेरो जीवन साथी रमा पुमा राई लगायत मेरा परिवारहरूमा यो गर्मीमा शीतल छहारीको साथमा माया छ। भोजपुर वासिङ गाउँमा बस्नुहुने जेठा दाजु ज्ञान बहादुर र भाउजूमा सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा, त्यस्तै गरी सबै परिवारहरूलाई सम्झना छ। चिसापानी खोटाङमा बस्नुहुने ससुरबुवा लगायत सबै परिवारमा साइन अनुसारको अभिवादन छ। वासिङ गाउँका गाउँले त्यस्तै गरी भोजपुर खोटाङ र धरानवासीहरू बिएफएस गोर्खा रेडियोमा कार्यरत सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने मेरो काका दाम बहादुर राई अनि परिवार, चिरन कुमारी राई अनि परिवार, त्यसै गरी रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवदोष राई र यस लोकप्रिय कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई मेरो सम्झना छ। अन्तमा सधैँ मलाई सम्झने र मैले पनि सम्झिरहने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, सरिता सरू, निला चामलिङ, दर्पण देविका रुदुङ, सङ्गीता बायुङ राई, सुनिता पुनेनु, त्यस्तै गरी गौतम बान्तवा, छवि थापा, प्रेमदोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुण नदी खत्री, रमिला बान्तवा, सुनिमा राई, सिसम बान्तवा, विनिता सुनवार, शेरपिनी कान्छी, अमर निर्दोष, ओमणि सापकोटा, राजाराम रायमाझी र काली बहादुर तामाङ भनेर चाहिँ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा भनेर उहाँले आफ्नो पत्र पुरा गर्नु भएको छ दाजु।
1: फेरि लेख्नुहुन्छ होला भन्ने आशा गरौँ। र चाडपर्वको कुरा गर्नुभयो, चाडपर्व आउँछन् जान्छन् होइन, अब विभिन्न ठाउँ अनुसारको चाहिँ मनाउने चलन पनि छ, आफ्नो त्यो बन्दोबस्त पनि गर्नु पर्यो, अरूलाई फेरि आफ्नो चाडपर्व भन्दा अलिक डिस्टर्ब गर्नु पनि भएन होइन बहिनी, अलिक डिस्टर्ब होला, त्यसले गर्दाखेरि यो सबै कुरा ध्यान दिनुपर्छ, विशेष गरी बेलायतमा, किनभने एउटा मल्टी कल्चरल सोसाइटी हो यो, र आफूले चाडपर्व जुन चाहिँ प्रकारले धेरै ठाउँमा मनाउनुहुन्छ र जिम्मेवारी ठुलो हुन्छ यहाँहरूको अर्गनाइजरहरूको बहिनी, उहाँहरूले अर्गनाइज गर्ने र त्यतिकै पार्टी गरेर नाचगान गरेर छोड्नु हुँदैन, त्योभन्दा अगाडि बन्दोबस्तको लागि अग्रिमेन्ट पनि हुनुपर्छ होइन, जाँदाखेरि हामीले जस्ताको त्यस्तै छोड्छौँ होइन, बिग्रियो भत्कियो बनाउँछौँ, फोहोरहरूलाई सङ्कलन गर्छौँ र व्यवस्थित गर्छौँ, सङ्कलन गरेर छोड्ने मात्रै होइन व्यवस्थित गर्नुपर्छ बहिनी होइन, गर्दाखेरि दस्तुर अनुसारको हामीले पेमेन्ट गर्नुपर्नेछ, त्यो पनि हुन्छ, कुनै ठाउँमा पर्दैन होला किनभने कम्युनिटीको एरियामा कम्युनिटीलाई पनि एउटा सहुलियत हुन्छ कि बहिनी, तर के छ भने जस्तो तपाईँले लिनुहुन्छ त्यस्तै छोड्नुपर्ने एउटा रिक्वायरमेन्ट हुन्छ होइन, गर्दाखेरि धेरै आएको बेलामा, धेरै सहभागी भएको बेलामा कहाँ कहाँ टुटफुट हुन्छ बहिनी होइन, फेरि हेल्थ एन्ड सेफलाई यो पनि ध्यान दिनु पर्यो, लड्लान् होइन, अब चोटपटक लाग्ला भन्ने हिसाब पनि गर्नु पर्यो, गर्दाखेरि ठुलो व्यवस्था हुन्छ कि होइन, अब झन्डै हाम्रो गोर्खा कप अस्ति सकियो होइन, अब नेपाल कप आउँदैछ, नेपाल कप जुन जुलाईको 4 तारिक हुन्छ, ठुलो भनौँ न अल्डर सर्टमा भव्य कार्यक्रम हुन्छ, हजारौँ गाडीहरू हुन्छन्, त्यसको व्यवस्था गर्नु पर्यो, अनि ब्रिगेड भेला आउँदैछ, ब्रिगेड भेला भनेपछि त तपाईँको पल्टनका पुरानादेखि नयाँ सबै आउनुहुन्छ, एउटा पारिवारिक महोत्सव र चाहिँ भनौँ न अघि उहाँले भन्नुभयो नि ढोर पाटुनको हाम्रो मेला महोत्सवमा रुकुम रोल्पादेखि भन्नुभयो नि, उहाँ स्कटल्यान्डदेखि तल लन्डनदेखि सबैतिरबाट आउनुहुन्छ, यहाँबाट मात्रै होइन कि युरोपबाट पनि आउनुहुन्छ क्या बहिनी होइन, एउटा भव्य मेला हो, गर्दाखेरि त्यसको आयोजकहरूको ठुलो जिम्मेवारी हुन्छ, र कतै भनौँ न अब हरेक चिजलाई ध्यान दिनुपर्छ, फुटबल खेलाउने हो, भलिबल खेल्नुहुन्छ दिदी बहिनीहरूले होइन, एकदमै सिरियस हुन्छ क्या बहिनी होइन, आफ्नो आफ्नो पल्टनलाई रिप्रेजेन्ट गरेर दिदी बहिनीहरू ट्रेनिङ पनि गर्नुहुन्छ, कोही त नेपालबाट खेलेका एक्सपर्टहरू दिदी बहिनीहरू नेसनल टिमका पनि हुनुहुन्छ बहिनी अघि, अनि अब पल्टनको लागि नेपाल कप ठुलो हो, गोर्खा कप हाम्रो समुदायको लागि ठुलो हो, त्यसले गर्दाखेरि नेपाली सम्पूर्णलाई, गोर्खाली मात्र होइन आम नेपाललाई चाहिँ बेलायतमा जोड्छ कि बहिनी
2: होइन,
1: यो चाहिँ अब गोर्खा कप चाहिँ भइसक्यो, मेरो नम्बर हिसाबले चाहिँ त्यसलाई चाहिँ एकदमै राम्रो सम्पन्न गरिसक्नु भएको छ भने जुलाई 4 तारिकको दिन शनिबार पर्छ, त्यसमा रस्सी तान्ने, भलिबल खेल्ने, अरू अरू खानपानको व्यवस्था, अनेक अनेक भनौँ न अब इन्फर्मेसनका स्टलहरू आउँछ, गर्दाखेरि मोर इम्पोर्टेन्टली 2-3 दिनको बिदामा उहाँहरूले चाहिँ यति रमाइलो गर्नुहुन्छ भनेर साध्य छैन क्या बहिनी होइन, हाम्रो एकदमै शुभकामना र छुट्याउने हुन्न क्या बहिनी एउटा कुरा, बिएबिएस गोर्खा रेडियोले धेरै वर्षदेखि चाहिँ लाइभ फुटबलको फाइनलको प्रसारण गर्छ क्या बहिनी
2: होइन,
1: त्यो दिन 2 कप हुन्छ, एउटा काठमाडौँ कप भन्ने चाहिँ सिनियर भेटरन्सहरूको एउटा बिहानको गेम, अनि आफ्टरनुनको चाहिँ नेपाल कप पल्टन जुन चाहिँ सर्भिङ पल्टन छ त्यसको बिचको मारामार के बहिनी होइन,
2: त्यसले
1: गर्दाखेरि हाम्रो रिक्रुट भाइहरू अस्ति जानुभयो नि ट्रेनिङ राइफलम्यानहरू क्याट्रिकबाट पनि आउनुहुन्छ त्यति परबाट, अनि उहाँले आफ्नो आफ्नो टाइकन्डो डिस्प्लेहरू देखाउनुहुन्छ, यसपालिको कार्यक्रम त्यस्तै होला भन्ने आशा गरौँ, र मोर इम्पोर्टेन्टली योगराज एन्ड द टिम सिरिज बहिनी, रूपा राणा बहिनी, आशापुन बहिनी, सोनिया बहिनीहरू त्यहाँ चाहिँ तैनात भएर लाइभ प्रसारण गर्नुहुन्छ, ओके, त्यो चाहिँ यहाँ बसेर सुनौ है, यो जानकारीको साथ साथमा अब बिदा लिने बेला भयो,
2: हस्त
1: आदन श्रोताहरू, आज हामीले सिथी नखको बारेमा अलिक चर्चा गऱ्यौँ, एउटा चलन मात्र होइन यो हाम्रो परम्परा हो र यसले चाहिँ समाजलाई ठुलो ठुलो सन्देश दिन्छ, किनभने आफू बसेको गाउँठाउँ पुल पलैया ताल तलैयाहरूलाई चाहिँ सफा राख्नुपर्छ भन्ने सन्देश हो, त्यस कारणले हामीले सधैँ मान्नुपर्छ, तर त्यो बित्यो दिन चाहिँ विशेष गरी होइन, जुन चाहिँ जुन 20 तारिकको दिन थियो, यानिकि असार महिनाको 6 गते भन्नुभयो होइन, र यसैमा सही उत्तर मिलाएर जित्नेलाई अन्तमा म धन्यवाद र बधाई भन्दै आजको लागि सञ्चालक विनोद बिदाको आज्ञा चाहन्छु. नमस्ते, शुभ दिन, फेरि भेटौँ. नमस्कार.
2: हजुर, अर्को साता हामी प्रश्न लिएर आउनेछ श्रोता, र आज हाम्रा विजय श्रोता नरेन्द्र रिमाल दाजुलाई एकदमै बधाई र शुभकामना भन्दै धन्यवाद पनि भन्छु. हवस् त, नमस्कार, बाई.

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: श्रोता रुङ्ट ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु भएको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै सडक डिभिजन कार्यालय जुम्लाले कालीकोट जुम्ला र मुगुमा सञ्चालित ठेक्का सम्झौता अन्त्य सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालेको सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका 10 रुङ्ड आयोजनाका ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ। मनसुन अबको साता निकै सक्रिय हुने र ठाउँ ठाउँमा वर्षा गराउने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले मनसुन आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो मङ्गलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। सोमबार कोशी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरी पनि आउने विभागले जनाएको छ। सोमबार रातिदेखि मनसुन थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारीबीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै सुरु हुन सकेको छैन।
4: सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाइ छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्षा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ। वर्षा अघि ठेक्का सम्झौता भए पनि काम भने दशैंपछि मात्रै सुरु हुने अर्यालले जानकारी दिनुभएको छ।
3: गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। बुटोलबाट छवि पाण्डे।
5: दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
6: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50 डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ। विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन, पहिलाको अलिकति होचो खालको त्यो अलिक बालमैती टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा। एउटा विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
5: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
6: होइन, बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी छ, दलित र जनजातिहरू बढी छ सर हामीसँग। होइन, 2 बोर्डिङ छ, त्यहाँबाट 3 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विभिन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ।
3: भोजपुरको पौवा दुम्मा गाउँपालिका 6 ठुलो दुम्मामा पिखुवा भेडाबारी सिंचाई कुलो निर्माण सकिएको छ। सिंचाई कुलो निर्माण भएपछि स्थानीय किसानलाई खेती किसानीमा राहत मिलेको छ। स्थानीय देव कुमार राई।
7: 45 लगभग अब यो हामीले कृषि ब्याङ्कबाट ऋण निकालेर 43,000 खनाएको हो। त्यस पछाडि 26 हामीले उपभोग गरियो। 26 उपभोग गरिसकेपछि चाहिँ अब भोलबाडीले चाहिँ दुःख दियो। त्यस पछाडि चाहिँ त्यत्तिकै अब बाँझिएको थियो। अनि यो जिल्ला सिँचाइबाट चाहिँ लगभग अहिले 5 भयो होला। उत्तरदेखि चाहिँ अब सिँचाइबाट चाहिँ अब रकम परेको हुनाले अहिले यो चाहिँ रोपाइ चाहिँ यो ताली रोपियो भनौँ न होइन।
3: यो सिंचाई आयोजना हाल करिब 1,500 मिटर निर्माण सकिएको छ। विभिन्न आर्थिक वर्षमा गरी 55 लाख रुपियाँ खर्च भइसकेको सिंचाई कार्यालय भोजपुरका प्रमुख राजु भट्टराईले जानकारी दिनुभएको छ। काभ्रेको पनौतीमा 1,422 वर्षदेखि मनाइँदै आएको हिले जात्रा सुरु भएको छ। जात्राको परम्परा अनुसार पुण्यमाता खुलामा नागको प्रतीक राखिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

आजको संगीत सागरको पर्खाईमा रहनुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार। म सुसन बालाको तर्फबाट हजुर श्रोताहरू संगीत सागरको समय शुरू भइसकेको छ र एउटा मिठो गीतबाट हामीले आजको संगीत सागरमा प्रवेश गरिसकेका छौं। चर्चित गायिका बेनुका राई भन्दै हुनुहुन्थ्यो, आउन ठुले फर्की आऊ जीवन त्यसै ढल्न लाग्यो नि भनेर उहाँ भन्दै हुनुहुन्थ्यो कार्यक्रमको थालनीमा। हजुर श्रोताहरू आजको संगीत सागरमा प्रवेश गरिसकेका छौ र आजको संगीत सागरले यस्तै मिठा मिठा सुमधुर नेपाली गीतहरू लिएर आएको छ र आजको संगीत सागरमा हामी रमाउनेछौ, संगीत सागरको किनारामा बसेर रमाउनेछौ, संगीत सागरको छालहरूमा रमाउनेछौ, संगीत सागरको लहरहरूमा रमाउनेछौ, मिठा मिठा नेपाली गीत संगीतमा रमाउनेछौ। र प्रत्येक साता यसै समय आउने यो कार्यक्रम हो श्रोताहरू संगीत सागर र आजको संगीत सागरमा फेरि पनि यहाँहरू सबै सबैलाई म मेरो हृदयदेखि नै स्वागत गर्दै अब भने अर्को गीत प्रस्तुत गर्न लागे तपाईँको निम्ति र अब अर्को प्रस्तुति लिएर यहाँ चर्चित गायिका झुमा लिम्बू आउनु भएको छ। उहाँ वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङज्यूको शब्द तथा संगीतमा उहाँ के भन्नुहुन्छ भने बतासले झार्यो फूल र पातलाई, बतासले झार्यो फूल र पातलाई, खै केले झार्यो यो मनलाई भनेर भन्दै हुनुहुन्छ। अबको प्रस्तुतिमा चर्चित गायिका झुमा लिम्बूलाई हामी स्वागत गरौं।

हजुर श्रोताहरू, गायिका झुमा लिम्बू भन्दै हुनुहुन्थ्यो, बतासले झार्यो फुल र पातलाई, खै केले झार्यो यो मनलाई भनेर हजुर। र शब्द तथा संगीत वरिष्ठ गायक तथा संगीतकार अम्बर गुरुङको रहेको थियो भने, अब यहाँ अर्को गीत मैले फेरि प्रस्तुत गर्न लागे श्रोताहरू, आनन्द कार्कीको आवाजमा। उहाँ भन्नुहुन्छ, फेरि तिम्रो याद आयो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: श्रोताहरू, बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र आजको संगीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाइरहेका छौँ। मिठा मिठा नेपाली गीतहरू लिएर आएको छ आजको संगीत सागरले, र आशा छ विश्वास आजको संगीत सागरमा तपाईँहरू पनि अवश्य नै रमाउनुहुनेछ भनेर। र यो छोटो विश्राम पश्चात यहाँहरू सबैलाई स्वागत गर्दै यहाँ मैले गायक राजेश पायल राईलाई निम्त्याए र उहाँ गीतकार ईश्वर चामलिङले लेख्नु भएको शब्दहरू बोकेर आउँदै हुनुहुन्छ। ती शब्द संगीतले भर्नु भएको छ पारस मुकारुङज्यूले, र गीतको बोल छ दुखी जीवन मेरो। हजुर श्रोताहरू, जिन्दगीको दुखाइहरू जिन्दगीको भोकाइहरू बोकेर आउँदै हुनुहुन्छ राजेश पायल राई, गीतकार ईश्वर चामलिङको शब्दहरू बोकेर रा।

चर्चित गायक राजेश पायल राईले गाउनु भएको यो मिठो गीत पश्चात अब यहाँ अन्जु पन्त भन्नुहुन्छ, जिउनेलाई जिन्दगी मिठो हुन्छ म रोएर के भो र, जिउनेलाई जिन्दगी मिठो हुन्छ म रोएर के भो र। हजुर, हेमन्त राईले लेख्नु भएको शब्दहरू छन् भने सङ्गीत ती शब्दहरूमा गगन सुब्बाले दिनुभएको छ।

एक्सप्रेस गोरखा रेडियो। हजुर श्रोताहरू, बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र बीएफबीएस गोर्खा रेडियोको यो तरंगमा तपाईँ हामी संगीत सागरभित्र छौं। संगीत सागरको यी छालहरूमा, संगीत सागरको यी लहरहरूमा तपाईँ हामी रमाइरहेका छौं र आजको संगीत सागरले मीठा मीठा नेपाली गीतहरू बोकेर ल्याएको छ तपाईँको निम्ति भनेर र आशा छ, विश्वास छ तपाईँहरू इन्जोय गर्दै हुनुहुन्छ होला भन्दै यो छोटो विश्राम पश्चात फेरि पनि आउनुहोस्, हामी अघि बढौं। देवनारायण प्रधान हजुर, यो छोटो विश्राम पश्चात देवनारायण प्रधान भन्नुहुन्छ, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् शब्द तथा संगीत मधुसूदन लामाको रहेको छ। श्रोताहरू, पक्कै पनि कतिपय कुराहरू नबोलेर नै मिठा हुन्छन् होइन, नबोलेर नै बुझ्नेले बुझिदिन्छन् पनि।

कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् भनेर भन्दै हुनुहुन्थ्यो देवनारायण प्रधानले भने. अब यहाँ गायक नरेन्द्र प्यासी आउनु भएको छ. गीतकार व्याकुल माइलाले लेख्नु भएको शब्दहरू छन् भने उहाँले अब प्रस्तुत गर्नुहुने गीतको भनौ र ठाकुर प्रतापले ती शब्दहरूमा संगीत भन्नुभएको छ. माया मोह सम्झना आँसुसित धुल्छ, माया मोह सम्झना आँसुसित धुल्छ, यो जिन्दगी एक दिन माटोसित मिल्छ. हजुर श्रोताहरू, जिन्दगीको यथार्थ कुराहरू लिएर आउनु भए जस्तो लाग्यो हाम्रो चर्चित गायक नरेन्द्र प्यासी व्याकुल माइलाले लेख्नु भएको शब्दहरू छन् अबको यो प्रस्तुतिमा. ठाकुर प्रतापले संगीत दिनु भएको छ, माया मोह सम्झना आँसुसित धुल्छ.

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दैथेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र संगीत सागरमा छौ। संगीत सागरको यी लहरहरूमा, संगीत सागरको यी छालहरूमा भनौ तपाईँ हामी मिठा मिठा नेपाली गीतहरूमा रमाउँदैछौ र आजको संगीत सागरले लिएर आएको जति पनि नेपाली गीतहरू छन् सुन्दै हुनुहुन्छ होइन, र आशा छ विश्वास छ तपाईँहरूले मन पराइदिनु भयो होला भन्ने होइन, र इन्जोय पनि गर्नुभयो होला भन्ने होइन। र जे होस् अब यहाँ छोटो विश्राम पश्चात मैले गायक सन्तोष लामालाई निम्त्याएँ है। उहाँ आजको संगीत सागरको छालहरूमा आइपुग्नु भएको छ, संगीत सागरको लहरहरूमा आइपुग्नु भएको छ। र अब सन्तोष लामा भन्नुहुन्छ, मायालु मुहार तिम्रो मिठो छ, मिठो लाग्छ बोली।

हजुर श्रोताहरू, मिठा मिठा नेपाली गीतहरू सुन्दा सुन्दा आजको संगीत सागरको निम्ति तोकिएको समय प्राय समाप्त हुन लाग्यो र फेरि अर्को साता हामी भेट हुने नै छौँ संगीत सागरको किनारामा मिठा मिठा गीत संगीतमा रमाउने नै छौँ। आजलाई भने म सुसन बालालाई आज्ञा दिनुहोस्। नमस्ते, बाई बाई।

0: Milain Buddy. On air. Atma. Ani smart speaker ma bandh host. Play BFPS. You, BFPS Gorkha Radio. Gorkha Radio.
1: चलेको संसदीय प्रशिक्षण शाखाले सुजना जारीकारी सांसदलाई दुई दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार 15 र 16 गते सांसदलाई तालिम दिन लागिएको छ। तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई तालिममा उपस्थित हुन भनिएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राणा मगरको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ। दुर्घटनामा 50 वर्षीय राणा मगरको मृत्यु भएको प्रहरी इन्स्पेक्टर गणेश कुमालीले जानकारी दिनुभएको छ। अप्ठ्यारो भौगोलिक अवस्थाका कारण करिब 2.5 घण्टापछि उहाँलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उपचारका लागि स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले राणा मगरलाई मृत घोषणा गरेका थिए। स्वर्गद्वारीबाट तनवाङतर्फ जाँदै गर्दा उपप्रमुख मगर आफैले चढाएको गाडी स्वर्गद्वारी दुई बाङ्गेसालमा दुर्घटना अवस्थामा फेला परेको थियो। राणा मगर 2079 वैशाखमा भएको स्थानीय तह चुनावमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनुभएको थियो। गएको चैत यता 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लू देखिएपछि पशु सेवा विभागले रोग नियन्त्रण कक्ष स्थापना गरेर सङ्घ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ। रोग नियन्त्रण कक्षका नेतृत्वकर्ता उपमहानिर्देशक डाक्टर विकास श्रेष्ठ।
2: बर्ड फ्लू को ट्रेन नियन्त्रण भित्रै छ यो अथवा नियन्त्रण बाहिर गइसकेको हो?
3: 2082 साल चैत्र 6 गते नेपालमा पछिल्लो क्रममा पहिलो पटक चाहिँ यो बर्ड फ्लू पुष्टि भएको थियो र चैत्र 6 गतेदेखि असार 12 गतेसम्म 11 जिल्लामा 100 स्थानमा चाहिँ बर्ड फ्लू संक्रमण पुष्टि भएको अवस्था छ। जुन पहिलो पटक देखियो सुरुको अवस्थामा झापा मोरङ र सुनसरी 3 जिल्लाबाट सुरुवात भएको थियो। तुरुन्तै हामीले रेस्पोन्स गरेर संक्रमित जुन पाम छ त्यहाँको पन्छीजन्य पदार्थ पन्छी उत्पादन सामग्रीहरूको हामीले नष्ट गर्ने प्लस निसंक्रमण गर्ने काम गर्यौँ। केही समय चाहिँ त्यो 3 जिल्लाहरूबाट पन्छी र पन्छीजन्य पदार्थहरू ओसार पोसारमा पनि रोग भएको अवस्था थियो र अहिले पछिल्लो क्रममा त्यो 3 जिल्लामा चाहिँ अब रोग नियन्त्रणमै रह्यो, त्यसपछि आउटब्रेकहरू भएन र ती 3 जिल्लाबाट क्रमैसँग चाहिँ अहिले पछिल्लो क्रममा काठमाडौँ उपत्यकाको 3 जिल्ला र त्यो बाहेकको एउटा काभ्रेपलाञ्चोक जिल्लामा चाहिँ अलिकति एउटा हटस्पटको रूपमा चाहिँ धेरै संख्यामा आउटब्रेकहरू चाहिँ भइरहेको अवस्था चाहिँ छ।
2: भनेको नियन्त्रण भित्रै छ कि अझै फैलिँदो क्रममा देखिया छ?
3: अब 11 जिल्लामध्ये झापा मोरङ सुनसरीबाट सुरुवात भएको थियो, ती जिल्लाहरूमा अहिले नियन्त्रण रहेको छ। त्यसपछि चितवन नवलपरासीमा एउटा केस, 12 महोत्तरीमा चाहिँ अहिले नियन्त्रण अवस्थामा, त्यहाँ त्यसपछि एक एकवटा जुन आउटब्रेक देखिएको थियो चितवनमा 2 आउटब्रेक, अहिले चाहिँ ती जिल्लाहरूमा नियन्त्रण अवस्थामा छ र पछिल्लो क्रममा अलिकति चाहिँ काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेमा चाहिँ केही संख्यामा अलिकति बढ्दो क्रममा छ र यो बढ्दो क्रममा भए तापनि पुष्टि हुनासाथ हामीले चाहिँ जुन ठाउँमा संक्रमण देखिएको छ त्यही स्थानमा नै हामीले पन्छी र पन्छीजन्य पदार्थलाई नष्ट गर्ने र पन्छी उत्पादन सामग्रीहरूको निसंक्रमण गरेर रोगलाई फैलन नदिने गरेर हामीले व्यवस्थापन गरिरहेका छौँ।
1: कैलालीमा सिंचाइ सुविधा सुनिश्चित गर्न 5,000 भन्दा बढी किसान एकैपटक श्रमदानमा जुटेका छन्। 100 बढी ट्र्याक्टरको प्रयोग गरिएको छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
4: स्थानीय भाषामा बेगारी भनेर चिनिने श्रमदानमा 100 किसान सहभागी छन्। कर्णाली नदीको बहाव मोडेर खेतसम्म पानी पुर्याउन स्थानीय स्रोत साधन तथा सेउलापात प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिन्छ। बाँधका लागि काठपात तथा सेउला ओसार्न मात्रै 100 भन्दा बढी ट्र्याक्टर प्रयोग भएका छन्। श्रमदानमा खटिएका गुरु प्रसाद चौधरी।
5: यहाँ बुढी कुलामा फर्काउने र आफ्ना आफ्ना कुलाहरूमा लगेर कुलामा पानी हाल्ने।
4: यसरी श्रमदानबाट बुढी खोलामा पानी फर्काउन उनीहरूले समिति नै बनाएका छन्। त्यही समितिको निर्णयका आधारमा श्रमदानमा जुट्ने गरेका छन्। कर्णाली नदीको बहाव फर्काउन सहज छैन, नदीभित्र पस्नु पर्ने भएकाले जोखिमपूर्ण छ। थायी रूपमा बहाव फर्काउन यहाँका स्थानीयले पहल नगरेका होइनन् तर माग सम्बोधन भएको छैन। गेरुवा जनउपभोक्ता समूहका अध्यक्ष धनबहादुर साई।
6: बारम्बार हामीले नेपाल सरकारसँग आग्रह गरेका छौँ कि हामीलाई थायी मुहानको चाहियो भनेर। हामीलाई यो झन्डै 7 किलोमिटर हामीलाई थायी मुहान चाहिँ नेपाल सरकारले चाहिँ बनाइदिएको भए हाम्रो यो 11 गाविसलाई चाहिँ एकदमै राम्रो हुन्थ्यो सिँचाइको लागि भन्ने।
1: र कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमनसा बर्गर प्रथालाई कानुनी मान्यता प्रदान गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS कुल खबर रेडियो हो।

जीवनमा अनेक रङहरू हुन्छन्। अनुभवका रङहरू, भावनाका रङहरू, प्रेरणाका रङहरू, यी सबै रङहरू लिएर तपाईँलाई भेट्न आइसकेको छु। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिरा हाजिर भइसकेको छु मनको आवाज लिएर। आशा गर्दछु तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ र सकारात्मक सोचका साथमा हुनुहुन्छ। यति भयो भने जीवनमा सबै कुरा भरिपूर्ण हुन्छ। तपाईँको स्वास्थ्य स्वस्थ रहोस्, तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्। यिनै शुभकामना, यिनै शुभेच्छाका साथ तपाईँलाई स्वागत तथा अभिनन्दन गर्दछु मनको आवाजमा। त यो असाध्यै सुन्दर गीत, तपाईँको मनलाई मलम लगाउने गीत, तपाईँको नाममा समर्पित गर्दछु।

जीवन सधैँ हामीले सोचेको जस्तो नहुन सक्छ, होइन? एउटा सोच्छौँ, उही हो नि, एउटा उखान्छ नि, आफू ताक्छ मुढो, बन्चरो ताक्छ घोडो भने जस्तै। अब हामीले सोचेको जस्तो नभएपछि कहिलेकाहीँ नमिठो पनि लाग्छ, नरमाइलो पनि लाग्छ, तर त्यस्तो होइन रहेछ कि। जीवनमा कहिले खुसीका दिनहरू आउँछन्, कहिलेकाहीँ चुनौतीका दिनहरू आउँछन्। हरे, यो के भएको, मलाई मात्रै यस्तो किन आइलागेको भन्छौँ नि हामी, होइन? कहिलेकाहीँ हामीले चाहेका कुरा पनि पाउँछौँ, कहिलेकाहीँ जीवनले हामीलाई नयाँ कुरा सिकाइदिन्छ, हामीले सोचेकै हुँदैनौँ त्यस्तो दिन पनि हामीले बिताएका छौँ। तर एउटा कुरा सदैव सत्य हुन्छ, हामीले चाहे जेसुकै भोगौँ, जेसुकै होस्, जेसुकै गरौँ, हरेक दिन हाम्रा लागि एउटा नयाँ अवसर हो, हरेक दिन नयाँ सोच्नका लागि अवसर हो, हरेक दिन नयाँ सिक्नका लागि यो दिन चाहिँ हाम्रा लागि अवसर हो। भन्दाखेरि हरेक नयाँ सुरुवात गर्नलाई हामीले जुन अवसर पाउँछौँ नि, त्यो आजको दिनमा पाउँछौँ, एउटा नयाँ दिनमा पाउँछौँ। जब बिहान हामी उठ्छौँ नि, सबै कुरा नयाँ, हामीले नयाँ दिन पाएको हो, नयाँ सोच पाएको, नयाँ ऊर्जा पाएको। राति सुतेर बिहान आँखा नखोलेको भए हामीले कसलाई गुनासो गर्थ्यौँ, हामीले के भन्थ्यौँ, कोसँग रिसाउँथ्यौँ, कोसँग हाँस्थ्यौँ, कोसँग बाँच्थ्यौँ? जब आँखा खुल्यो, जब हामी चेतन भयौँ, हामीले एउटा नयाँ जीवन पायौँ। यो कति ठुलो कुरा हो, यसलाई हरेक दिन नयाँ दिन हो, ओहो आज म उठेँ, म बिउजेँ, म जीवित छु भन्नु कति ठुलो कुरा हो। यसरी यदि जीवनलाई बितायौँ भने हरेक दिन हाम्रा लागि नयाँ हुन्छ। त आजको कार्यक्रममा पनि हामीसँग केही सकारात्मक विचारहरू छन्, केही व्यवहारिक ज्ञानका कुराहरू पनि छन्, एउटा मन छुने जीवनको कथा पनि छ। जस्तै तपाईँ हाम्रो जीवनको कुनै पाटोलाई सम्झाउँछ कि, तपाईँ त्यो पाटोमा पुग्न बाध्य हुनुहुन्छ कि, यस्तो पनि त हुनसक्छ नि। त्यसैले कार्यक्रमको अन्त्यसम्म सँगै रहनुहोला। राम्रा राम्रा कुराहरूको साथमा अत्यन्तै राम्रा राम्रा गीतहरू म तपाईँको लागि प्रस्तुत गर्नेछु। त यो अर्को गीत तपाईँको लागि मेरो तर्फबाट मनका आवाजमा।

मानिसले सफलता उसको जुन स्पिड छ नि, उसको गति, उसको चालले होइन कि उसले कसरी अगाडि आफ्नो जीवनलाई बढाइरहेको छ भन्ने कुराले पनि त्यति म्याटर गर्दो रहेनछ। उसको एभ्री डेको प्र्याक्टिस, एभ्री डेको जुन उसको मेहनत छ, निरन्तर अभ्यास छ, जुन निरन्तरताले जुन डेली लाइफमा हामीले त्यसलाई प्र्याक्टिस गरिरहन्छौँ नि, त्यसले चाहिँ निर्धारण गर्दो रहेछ हाम्रो सफलता कहाँ छ भनेर। यानि कि मानिसको सफलता कहाँ छ भन्ने निर्धारण गर्ने प्रक्रिया चाहिँ गतिले, स्पिडले अथवा अरू कुराले होइन, हरेक दिनको अभ्यासले, हरेक दिनको प्र्याक्टिसले रहेछ हाम्रो सफलताको निर्धारण। सानो प्रयास भए पनि, ठुलो प्रयास भए पनि, हरेक दिन अगाडि बढ्ने बानीले चाहिँ एक दिन ठुलो उपलब्धि हासिल गराउँदो रहेछ। धेरै सफल भएका व्यक्तिहरूलाई हेर्ने हो भने पनि यही कुरा हुन्छ उनीहरूको जीवनमा। त्यसैले तपाईँले, मैले, हामी सबैले याद राख्नुपर्ने कुरा चाहिँ के रहेछ भन्दाखेरि चाहिँ, बिस्तारै बिस्तारै हिँड्ने मानिस पनि गन्तव्यमा पुग्न सक्छ, तर ऊ बिच बाटोमै आएपछि आ कतातिर जाने, यत्रो छ बाँकी, होस् है म त जान्न अर्कै बाटो मोडिन्छु भन्ने हो भने चाहिँ हामीले त्यो कार्यलाई निरन्तर रूपमा गरेनौँ अनि हाम्रो बाटो मोडिएपछि हामी कसरी सफल हुन सक्छौँ, हामी कसरी गन्तव्यमा पुग्न सक्छौँ। यो सफलताको निर्धारण गर्ने कडी चाहिँ हाम्रो निरन्तर अभ्यास, निरन्तर प्रयास रहेछ। सायद त्यही भएर होला मानिसले जे कुरा गर्छन् त्यसमा एकदम पोख्त हुने कारण चाहिँ त्यो अभ्यासले हो। एक सन्तले पनि त्यही भनेका छन् कि, करत करत अभ्यास के जडमती होए सुजान, रस्सी आवत जावत से सिल पर पड़े निशान। भनेको नि त्यही हो अरे के, हरेक दिनको अभ्यासले चाहिँ ढुङ्गामा पनि निशान पर्छ अरे के। अभ्यास करत करत अभ्यास के जडमती होए सुजान, त्यो अभ्यास गर्दा गर्दा गर्दा गर्दा मूर्ख, पटमूर्ख, जड व्यक्ति पनि ज्ञानी हुन्छ अरे। अनि रस्सी आवत जावत से भनेको त्यो इनारहरूमा पानी तान्दा तान्दा तान्दा त्यो डोरी घिस्रिँदा घिस्रिँदा घिस्रिँदा घिस्रिँदा त्यो ढुङ्गामा पनि निशान हुन्छ अरे, त्यो इँटामा पनि निशान पर्छ अरे भनेको त्यो आफ्नो बाटो उसले देखाउँछ नि, हो यो अभ्यासको करामत हो रे।

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोरखा रेडियो मा मन को आवाज़।

आउने बटुवाहरूलाई एकछिन सुस्ताउनलाई चिसो हावा बस्ने स्थान र शान्ति दिन्थ्यो। बच्चाहरूलाई खेल्नको लागि एउटा सुरक्षित ठाउँ दिन्थ्यो। अनि यत्तिकै काम गरेर सुस्ताउने गफ गर्ने व्यक्तिहरूलाई शीतल छाहारी दिन्थ्यो। त्यो रुखको छायाको त्यो चौतारोको आनन्द लिन्थे र बाल बालिकाहरू पनि त्यहाँ खेल्थे। चराहरूले त्यो रुखमा गुड बनाउँथे। रुखले कहिले कसैसँग केही पनि मागेन, सबैलाई दिइरह्यो। केवल उसले दिन जानेको थियो। एक दिन के भएछ भने त्यो गाउँमा चाहिँ एक युवक आएछ। उसले त्यो पिपलको झ्याममा परेको बोट, त्यो चौतारो अनि त्यहाँ बसिरहेको मानिसहरूलाई देख्यो। सबै कुरालाई हेरेपछि अनि उसले रुखलाई हेर्दै भनेछ, तिमीले यति धेरै वर्षहरू अरूलाई मात्रै दियौ, अरूको मनोकामना पूर्ण गरिरह्यौ, सबैले तिम्रो फाइदा उठाइरहे, तर तिमीले कहिले पनि ती बटुवाहरूसँग, ती बच्चाहरूसँग, ती वृद्धहरूसँग, ती यात्रीहरूसँग कसैसँग पनि केही पनि मागेनौ, बस तिमीले दिइरह्यौ। यसको बदलामा तिमीले के पायौ त? त्यो व्यक्तिले, त्यो युवकले सोध्यो। रुख मौन बस्यो, चुप लागेर बस्यो। त्यत्तिकै भयो, भोलिपल्ट त्यो युवक त्यहीँ आयो। त्यति बेला चाहिँ ठुलो आँधी बेरी आयो। गाउँका सबै मानिसहरू डराए। अब हुरी बतास आँधी आएको छ, घर उडाउला कि के होला कि भनेर डराएर सबै त्यही रुखमुनि बस्न आइपुगे। अनि रुखले आफ्नो बलियो जरा, अब पिपलको बोट तपाईँले देख्नु भएको होला, ठुल्ठुलो पिपलको बोट होइन, पिपलको बोटले आफ्नो जरा कति गहिरो गरेर कति मजबुतीका साथ माटोलाई समातेको थियो। त्यो जराले सबैलाई स्थान दियो र फैलिएका हाँगाले धेरैलाई बचायो। आँधी रोकियो, सबै मानिस सुरक्षित भए भनेर दङ्ग परे। गाउँका एक वृद्धले भने, जसले जीवनभर अरूलाई सहारा दिन्छ उसको मूल्य सङ्कटमा थाहा हुन्छ, अप्ठ्यारो अवस्थामा थाहा हुन्छ। जीवनमा जसले अरूलाई सहारा दिन्छ, जसले अरूलाई सहयोग गर्छ, उसले कसरी मद्दत गर्छ, कसरी सहयोग गर्छ भन्ने कुरा चाहिँ त्यस्तो अवस्थामा चाहिँ थाहा हुन्छ, जसरी त्यो रुखले सबैको रक्षा गर्यो। यसै गरी वर्षौँ वर्ष बित्यो। त्यो रुख पनि बुढो भयो। उसका हाँगा भिङ्गाहरू सबै सुक्न थाले, पातहरू झर्न थाले। तर गाउँका मानिसहरूले त्यो रुखलाई काटेनन्, किनकि उनीहरूलाई थाहा थियो यो केवल एउटा रुख मात्र होइन, उनीहरूको जीवनको आधार थियो, उनीहरूको जीवनको एउटा अभिभावक थियो, उनीहरूको जीवनको एउटा अटुट बन्धनमा बाँधिएको एउटा अनन्त गहिरो मित्र थियो, साथी थियो।

बिहान उठ्न साथै छ नि धेरै मानिसहरूले चाहिँ अब पहिलाको कुरा गर्दिनँ म, जब यो डिजिटल प्रविधि भित्रियो नि संसारमा त्यसपछि चाहिँ मानिसहरूको बिहानको जुन बानी छ नि त्यो परिवर्तन भएको मैले महसुस गरेको छु। बिहान उठ्न साथै मानिसहरूले आफ्नो मोबाइल खोल्छन्, नोटिफिकेसनमा के आयो त्यो हेर्छन्, मेसेज के आयो त्यो हेर्छन्, सोसल मिडियाहरू हेर्छन् र दिनको सुरुवातै संसारमा के भएछ, अरूको जीवनमा के भएछ, कहाँ के भएछ भनेर सुरुवात हुन्छ। यो त्यति राम्रो बानी होइन अरे, किनकि सुरुवात हाम्रो मन चित्त सबै कुरा बाहिर एकैचोटि बाहिर पुग्छ। सबैभन्दा सन्तुलित सफल जीवन बाँच्ने धेरै मानिसहरूको चाहिँ सबैको उस्तै उस्तै बानी चाहिँ के रहेछ भन्दाखेरि, बिहान जब आँखा खुल्छ नि आँखा खुलिसकेपछिको 30 मिनट चाहिँ आफूलाई दिनु अत्यन्तै राम्रो हुन्छ अरे। त्यो आफूलाई दिएको समयमा के गर्ने भन्दाखेरि 5-7 मिनटसम्म गहिरो सास फेर्ने रे, श्वास प्रश्वासको प्रक्रियालाई हामीले प्रयोगमा ल्याउन सक्छौँ रे। त्यसपछिको 10 मिनट चाहिँ हामीले आफ्नो शरीरलाई तन्काउने, हात खुट्टाहरू मर्काउने, जुरुक्क उठ्न साथै हाई गरेर हामीले आनन्दसँग हाम्रो हात खुट्टाहरू मर्काउँछौँ, तान्छौँ, स्ट्रेच गर्छौँ नि होइन, त्यो एकदमै राम्रो हो रे। 10 मिनट हिँडेर अनि 5 मिनट जति स्ट्रेच गऱ्यौँ भने चाहिँ यसले बिहानको लागि पुग्छ अरे के। अब कतिले त आधा घन्टा एक घन्टा हिँड्नुहुन्छ, तर नभ्याउनेहरूका लागि 10 मिनट हिँडे पनि त्यसले निकै नै फरक पार्छ अरे हाम्रो सोचमा, हाम्रो विचारमा, हाम्रो शरीरलाई सन्तुलन राख्नमा। अनि त्यसपछि चाहिँ हामीले आजको दिनमा के गर्छौँ त, मोटामोटी कुराहरू जुन गर्नै पर्ने हुनै पर्ने चिज त छँदैछ भइहाल्छ, त्यसको अलावा हामीले यो दिनमा के कुरा गर्छौँ, के काम गर्छौँ, के गर्नु छ जरुरी, त्यसको योजना मोटामोटी बनाउनु पर्छ अरे। अनि सकारात्मक कुराहरू 1 पेज 2 पेज अब सुन्ने अथवा पढ्ने अथवा लेख्ने के छ, त्यो सकारात्मक ऊर्जा चाहिँ आफूभित्र हाल्नै पर्छ अरे। यति कामलाई तपाईँ हामीले 30 मिनट दियौँ भने चाहिँ हाम्रो बिहानको दिनको सुरुवात गजब राम्रो हुन्छ अरे। यसले सन्तुलित जीवन बाँच्नको लागि मद्दत पुर्याउँदछ अरे। अनि त्यसपछि सोसल मिडिया हेरौँ होइन, इन्स्टाग्राम हेरौँ, ट्विटर हेरौँ, नोटिफिकेसन पढौँ, मेसेज पढौँ, आफ्नो कन्टेन्ट हाल्ने हो कि अरूको कन्टेन्ट हेरेर कमेन्ट गर्ने हो कि के गर्ने त्यसपछि गर्दा हुन्छ अरे। सिधै उठ्न साथै मोबाइल समातेर के भएछ भनेर हेर्नु चाहिँ त्यति उचित होइन अरे। यति मात्रै गरे पनि मन शान्त हुन्छ अरे, सोच स्पष्ट हुन्छ अरे, अनि तपाईँ हाम्रो दिन स्पष्ट र सुव्यवस्थित बन्छ अरे। ल हजुर, यो काम लाग्छ भने लिँदा हुन्छ, कम्मरमा पटुकी बाँधेर कसे पनि हुन्छ, मनभित्र गाँठो पारेर राखे पनि हुन्छ। यदि काम लाग्दैन भने अब सुन्नुभयो ठिकै छ नि भन्नुहोला, अनि यो गीतमा इन्जोय गर्नुहोला।

प्रेम ध्वज प्रधानको यो आवाज तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिदिउँला। यो गीत मलाई पनि पर्सनली एकदमै मनपर्छ होइन। यो गीत गुनगुनाउँदा होस् अथवा यो गीत बज्दाखेरि होस् म मेरी एक पुरानो साथीलाई सम्झिन्छु कि हामी सँगै स्कुल पढेका हौँ र पछि कलेज चाहिँ छुट्टै भयो अनि यो गीत आउन साथै म उनलाई सम्झिन्छु। सम्झिनुको कारण के हो भन्दाखेरि चाहिँ जब उनीहरू कलेज पढ्थे नि त्यति बेला उनीहरूलाई टुर लगिएको थियो कलेजबाट। त्यहाँ चाहिँ यो घटना घटेको थियो। घटना के थियो भन्दाखेरि चाहिँ उनीहरू जुन होटेलमा बसे नि त्यो होटेलको पछाडिपट्टि चाहिँ जोडिएको घर रहेछ एउटा। त्यो घरबाट चाहिँ बाँसुरी बजेको आवाज उनले सुनिछिन्। त्यो बाँसुरीको धुनले उनको मनलाई छोयो। उनीहरू घुमे दिनभरि कता कता गए होइन, साँझ फेरि फर्केर आए फेरि बाँसुरी बजिरहेकै छ। पर्सिपल्टको दिनमा घर फर्किने दिन आए नि त्यसपछि उनले होटेलको रिसेप्सनमा गएर सोधिन् यो बाँसुरी कसले बजाएको हो, के उहाँसँग भेट हुन्छ। तिनले भने हुन्छ म भेटाइदिन्छु आउनुहोस्। संयोग हेर्नुहोस् न, मान्छेको भाग्य कोसँग कहाँ कहिले जोडिएको हुन्छ भन्ने कुरा थाहै हुँदैन। मन कहाँ अल्झिन्छ भन्ने कुरा पनि अत्तोपत्तो हुँदैन। जब उनले भेट गराइदिए उनी युवक थिए, लक्का जवान। उनको त्यो जवानी अनि त्यति सुन्दर बाँसुरी बजेको के चाहियो। उनी त्यत्तिकै बाँसुरी बजाउने व्यक्ति र बाँसुरीको धुनसँग मोहित भइन्। फोन नम्बरहरू आदान प्रदान भए। त्यसपछि त दिन प्रतिदिन कुराकानी हुनुको साथसाथै बाँसुरी बजाएर फोनमै युवतीलाई सुनाउँथे। बाँसुरीको धुन नसुनी यानि कि मेरी साथी निदाउन छोडिन्। यति घनिष्ठ प्रेम पर्यो, उनीहरूको विवाह भयो, बच्चा बच्ची भए अनि अहिलेसम्म पनि उनीहरूको सम्बन्ध एकदम दिगो छ, मिठो सम्बन्ध छ, हाँसी खुसी छ जीवनमा र रमाइलो परिवार छ उनीहरूको, अत्यन्तै रमाइलो परिवार। त्यो एउटा बाँसुरीको धुनले सृजना भएको उनीहरूको प्रेम, त्यो बाँसुरीको धुनले एकअर्कामा जोडिएको उनीहरूको सम्बन्ध आज पति पत्नी हुन् तर साथी साथीको रूपमा अगाडि बढिरहेको छन् र धेरै वर्ष भयो तर हिजो जस्तो उनीहरू आज पनि चकचके छन्। झगडा गर्छन्, बाँसुरी बजाउँछन्, घुम्न जान्छन्। छोरा छोरी र आमा बाउ उस्तै उस्तै भइसकेका छन् अहिले, सबैजना साथी साथी जस्तो। कस्तो रमाइलो छ उनीहरूको घरमा जाँदाखेरि, रमाइलो हुन्छ। उनले बजाएको त्यो बाँसुरीको धुन चाहिँ तारा मात्र होइन तिमीलाई जुनै दाइजो दिदिउँला, प्रेमध्वज प्रधानले गाउनु भएको यो गीतको धुन थियो रे। भन्दा यो गीतसँग जोडिएको एउटा कथा मैले सुनाएँ तपाईँलाई। अब यो गीत सुन्दा तपाईँको पनि केही कथा थियो कि अथवा तपाईँलाई मन परेको थियो कि अथवा कहिले सुन्नु भएको थिएन कि, गीतका भावनाले पनि हाम्रो मनलाई छुने गर्दछ। भावनाको कुरा त सुनाएँ, अरू पनि कुरा मसँग धेरै छन्। साथै बस्नुहोला मनको आवाजमा।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: BFBS गोर्खा रेडियोमा मनको आवाज।

दयालु व्यक्तिहरू पनि छन् र यति स्वार्थी व्यक्तिहरू पनि छन्। कसको मनमा के छ भन्ने कुरा बुझ्न पनि यति गाह्रो छ कि कसको विश्वास गर्ने कसको विश्वास नगर्ने। अहिले देखिरहनु भएको छ नि है, सामाजिक सञ्जालहरूमा पनि कति कति नराम्रा घटनाहरू घटेका समाचारहरू आइरहेका छन्। कसैको के कसैको के कसैको के आइरहन्छ, कताबाट आयो के गरी आयो भन्दाखेरि लोभ लालच ईर्ष्या अनि स्वार्थका कारणले। त्यही भएर आजको यो दुनियाँ आजको यो संसारमा धेरै मानिसहरूले आफ्नो फाइदा मात्र हेर्छन्, अरूको लागि चासो पनि राख्दैनन्, अरूको लागि सोच्ने मानिससँग फुर्सद पनि छैन। नसोच्नु राम्रो कुरा हो, सोच्नु पर्दैन, आफ्ना व्यक्तिले आफ्ना लागि सोच्छन्, तर अरूका लागि नराम्रो नसोच्नु पो राम्रो कुरा भए त होइन। अरूको लागि वास्तै नगर्ने, आफ्नो लागि मात्रै, आफ्ना लागि चाहिँ जे भए पनि जसरी भए पनि गर्नै पर्ने, चाहे त्यो अर्कालाई अप्ठ्यारो किन नपरोस्, अर्काको आँसु किन नझरोस्, मतलब नहुनु भनेको चाहिँ स्वार्थ हो, आफ्नो फाइदाको लागि मात्रै व्यक्तिले व्यवहार गरेको कुरा भयो। यस्तो चाहिँ नहोस्, यस्तो हुनु हुँदैन भन्न खोजेको मात्रै हो मैले। तर केही मानिसहरू यस्ता पनि छन् जसले आफ्नो परिवारको लागि, आफ्नो समाजको लागि, आफ्ना इष्टमित्र साथीभाइहरूका लागि केही न केही गरिरहन्छन्, दिइरहन्छन्, सहयोगी पात्र भइरहन्छन्। उनीहरूसँग दिनदिनै भेट नभए पनि, उनीहरूसँग कुराकानी नभए पनि उनीहरू त्यस्ता व्यक्ति हुन् जो सदैव मनमा जीवित रहन्छन् र मनमा सदैव श्रद्धाको पात्र भइरहन्छन्। र हामीले याद राख्नुपर्ने कुरा पनि त्यही हो, तपाईँ हामीले गरेको राम्रो काम सायद तुरुन्तै फर्केर नआउला, एक न एक दिन त्यसको मूल्य अवश्य देखिन्छ, त्यो अगाडि आउँछ आउँछ। आएन भने पनि केही छैन, तपाईँ हाम्रो मन सन्तुष्ट हुन्छ, मैले कसैलाई केही गरेँ। जसरी त्यो रुखले सबैलाई सहारा दियो, उसले आफ्नो जीवनलाई कहिले पनि व्यर्थ ठानेन र अन्तिमसम्म उसका हाँगाबिङ्गा सुकुन्जेलसम्म, त्यो रुख खङ्ग भएर सुकुन्जेलसम्म पनि त्यो गाउँका मानिसहरूले त्यो रुखलाई काटेनन्, हाँगाबिङ्गालाई काटेनन्, जबसम्म आफै त्यो रुख ढलेन। त्यही हो जीवनमा केही गरेपछि मूल्य पाए पनि नपाए पनि मनले तपाईँ हामीलाई एउटा पुरस्कार दिन्छ, शान्तिको, आनन्दको, सुखको चयन दिन्छ अनि रातको मिठो निद्रा पनि दिन्छ। त्यसैले केही पाइन्छ भनेर होइन, आफ्ना खुसीको लागि हामीले गर्नुपर्छ भन्ने एउटा संस्कार मान्यताको लागि भए पनि सानो सानो कार्य किन नहोस्। ठुलै गर्नुपर्छ भन्यो भने त त्यो कहिले हुँदै हुँदैन, सानै सानै बाटो पाइला चाल्ने हो। केही सकिन्छ भने समाजका लागि, आफ्ना लागि, आफन्तका लागि र साथीभाइका लागि।

जीवनलाई अलि सजिलो सुन्दर बनाउनको लागि साना साना महत्त्वपूर्ण कुराहरू डेली लाइफमा हामीले सम्झिरहनु पर्ने केही कुराहरू छन्। यो कुरा मैले जान्ने भएर तपाईँलाई बताएको होइन, सम्झना गर्नाले यी कुराहरूलाई हेक्का राख्नाले ठुला ठुला समस्या आए भने त्यो समस्याहरूको समाधानका लागि चाहिँ यी साना साना बानीले सायद सहयोग गर्न सक्छन् कि। रिसाएको बेला तुरुन्तै निर्णय गर्ने बानी एकदम नराम्रो हो। रिस जसलाई पनि उठ्छ त्यो एकदमै झनक्क रिस उठेको बेलामा मौन बस्नु सबैभन्दा राम्रो कुरा हो। रिसको बेलामा कुनै पनि निर्णय तुरुन्त नगर्नु भन्छन्। धेरै थाकेको बेलामा आफूलाई दोष दिन्छन् कि यो गर्दा नि भएन, त्यो गर्दा नि भएन, मेरो भाग्य नि त्यस्तो, म नि यस्तो, म नि उस्तो भनेर हामी आफूले आफैलाई कोस्छौँ, गाली गर्छौँ। त्यो पनि नगरौँ, आफूलाई दोष दिने काम पनि नगरौँ। अब भयो त भयो, आइन्दा गर्दिनँ भनेर आफूले आफैलाई सम्झाउने हो नि त। अनि तेस्रोमा चाहिँ सबैलाई खुसी बनाउन खोज्दा खोज्दै आफ्नो खुसी आफूलाई चाहिँ बिर्सिन्छौँ कि हामी, यो पनि राम्रो भएन। अरूको लागि चाहिँ ज्यानै दिने, अनि तपाईँ पनि ती जसलाई तपाईँले ज्यान दिनुहुन्छ तिनले पनि तपाईँको लागि दिनु पर्यो नि त। उनीहरूले चाहिँ तपाईँको सहयोग तपाईँको सेवा लिइरहने, अनि तपाईँ चाहिँ आफूलाई पनि नहेर्ने, अनि जस्तै तपाईँलाई हेरिरहनु भएको छ उनीहरूले पनि नहेर्ने भनेपछि त तपाईँ त एकोरो दल्लेको दल्लै हुनुभयो नि त। त्यो पनि गर्नु भएन, आफूलाई आफ्नो खुसीलाई पनि बिर्सिनु भएन। अब आयो चौथो नम्बर, हाम्रो पनि अनि हाम्रा बच्चाहरूलाई पनि हामीले अरूसँग तुलना गर्ने गर्दछौँ। यो पनि एकदम राम्रो काम होइन। तुलना कम गरौँ। म जस्तो तपाईँ हुनुहुन्न, तपाईँ जस्तो म छैन, मैले जस्तो सोच्ने तपाईँले सोच्नुहुन्न, तपाईँले जस्तो मैले सोच्दिनँ भन्दा यही विविधताले गर्दाखेरि संसार सुन्दर छ नि। त्यसले गर्दा आफूलाई चाहिँ कमजोर भनेर अरूसँग तुलना गरेर नबसौँ। नराम्रा कुरा नसोच्ने तर पोजिटिभ हिसाबले सकारात्मक हिसाबले आफू जे छौँ त्यो चिजलाई चाहिँ उजागर गरेर अगाडि बढायौँ भने त्यो सबैभन्दा राम्रो कुरा हुन्छ। सरी भन्ने हो कि धन्यवाद भन्ने हो कि अथवा यस्तो यस्तो गर्न खोजेको थिएँ यस्तो भयो भनेर, मैले चाहेको थिएँ यस्तो भयो क्षमा पाऊँ है भनेर पहिले नै भन्ने हो कि, यस्ता साना साना कुराहरूले चाहिँ इगो होइन सम्बन्धमा प्रेम बढाउँछ। त्यसैले यस्ता साना साना कुराहरूलाई याद राख्यौँ भने जीवनमा हामीले दुःख पाउनु पर्दैन, सुख पाउँछौँ। साना साना कुराहरू हुन्, जानेकै कुराहरू हुन्, सम्झाएको मात्रै हुन्। तपाईँसँग पनि यस्ता थुप्रै कुराहरू छन्, राम्रा राम्रा कुराहरू छन्, केही छन् भने यसो लेखिदिनुहोला मन्दिरा ढुङ्गेल 3@gmail.com।

गर्मी निकै नै बढ्न थालिसकेको छ। अब पानी पर्ने सिजन पनि आउन लागिसकेको छ होइन। मौसम अनुसारको अहिलेको फलफुलहरू खान नबिर्स्यौँ। दिउँसोको एकदम कडा कडा घाममा निस्किनु छ भने टोपी, छाता, सनस्क्रिन के आफूलाई मिल्छ त्यसको प्रयोग पनि गर्नुहोला। एउटा बोतलमा पानी बोकेर पनि हिँड्दा राम्रो हुन्छ। मही हुन्छ कि पानी हुन्छ कि सुप हुन्छ कि झोलिलो खानेकुरा के हुनसक्छ, ती कुराहरूलाई खाउँ ताकि हाम्रो स्वास्थ्य स्वस्थ रहोस्। अनि गर्मीमा चाहिँ शरीरभन्दा पहिले मन थाक्न थाल्छ के, बोझिलो हुन्छ नि। त्यसैले कहिलेकाहीँ चाहिँ कस्तो दिक्क लाग्यो भन्दा भन्दै पनि हामी जबरजस्ती काम गर्छौँ, अलिकति समय आराम गर्दाखेरि चाहिँ त्यो थकानबाट आफूलाई मुक्त पार्न सकिन्छ पाँचै मिनटले पनि। अनि फेरि हामी रिफ्रेस हुन्छौँ। त्यो रिफ्रेस भइसकेपछि अनि जे गर्नलाई पनि शक्ति आइहाल्यो, उत्साह बढिहाल्यो। यस्तै गरी अगाडि बढ्ने हो भने जीवनमा धेरै खुसी र उपलब्धि पनि गर्न सक्छौँ। ल हजुर, आजको यो साथ, यो माया, यो समयका लागि आभार व्यक्त गर्दछु। धेरै धेरै धन्यवाद। आशा छ आजको कार्यक्रमले मनको आवाजले तपाईँको जीवनमा सानो मुस्कान छर्यो होला, तपाईँको मनमा एउटा मिठो विचार आयो होला, न्यानो अनुभूति थपेको पनि अनुभव भयो होला। जे होस्, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्, आफ्नो प्रियजनहरूलाई समय दिनुहोस्। सबैभन्दा ठुलो कुरा आफ्नो मनलाई आफूलाई पनि माया गर्नुहोला। अब म छुटिन्छु, अब म तपाईँसँग बिदा मागेर जान्छु। फेरि अर्को साता मनको आवाजमा धेरै नयाँ नयाँ कुराहरू, धेरै नयाँ अनुभूति, नयाँ ऊर्जा अनि राम्रा राम्रा गीतहरूको साथमा तपाईँको र मेरो भेट हुने नै छ। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, आजलाई बिदा पाऊँ। नमस्कार।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: विश्वकप फुटबलमा बिहान पौने तीन बजेसम्म एल अन्तर्गतका खेल हुँदैछन्। इङ्ल्यान्डले पनामासँग खेल्दा घाना र क्रोएसियाबीच पनि खेल हुँदैछ। समूहमा इङ्ल्यान्ड प्रथम स्थानमा छ भने पनामा प्रतियोगिताबाट विदा भइसकेको छ। अङ्क तालिकामा तेस्रो स्थानमा रहेको क्रोएसिया र घानाले नकआउटमा स्थान बनाउन सङ्घर्ष गर्दैछन्। इङ्ल्यान्ड भने समूह विजेता बन्ने दाउमा छ। विश्वकपमा बिहान सभा 5 बजेपछि समूह जे र के का 4 खेल हुनेछन्। मनसुन अबको साता निकै सक्रिय हुने र यसपालि ठाउँ ठाउँमा वर्षा गराउने मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेले मनसुन आगामी हप्ता थप सक्रिय भएर धेरै ठाउँमा वर्षा हुने जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो मंगलबारपछि भने केही क्षेत्रमा धेरै भारीसम्म वर्षा हुनेछ। सोमबार कोशी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मध्य प्रदेशको केही स्थानमा हावाहुरी पनि आउने विभागले जनाएको छ। सोमबार रातिदेखि मनसुन थप सक्रिय भई कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि अति धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश सभाको बैठकले मन्त्रीहरूले बजेट सम्बन्धी बैठकमा मन्त्रीहरूले बजेट सम्बन्धी सांसदका प्रश्नको जवाब दिएका छन्। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद नेउपानेले संघ सरकारले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। मन्त्री नेउपानेले एक घर एक धारा अभियान अन्तर्गत आगामी वर्ष 15,000 घरमा खानेपानी धारा जडान गर्ने लक्ष्य लिइएको बताउनुभयो। वन तथा वातावरण मन्त्री नम्डु गुरुङले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले धौलागिरी अस्पतालमा हरि खड्का ट्रमा सेन्टरमा औजार उपकरण खरिदका लागि 60 लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ। आर्थिक मामिला मन्त्री चित बहादुर शेरसनले एएसआर 5 प्रदेशसभामा बजेट ल्याउनु भएको थियो। धरानमा अत्याधुनिक स्मार्ट बस पार्क सञ्चालनमा आएको छ। धरान 8 संघीय सरकार र धरान उपमहानगरपालिकाको 50-50% आन्तरिक स्रोतबाट करिब 1.7 क्षेत्रफलमा बस पार्क निर्माण गरिएको छ। 24,46,00,000 रुपियाँमा निर्माण भएको बस पार्कमा एकैपटक 38 ठुला बस र 18 जिप पार्किङ गर्न सकिनेछ। उपमहानगर कार्यवाहक प्रमुख ऐन्द्र विक्रम बेघा
4: यो काटेको माने जनताको धरानको हामी सबै धरानवासीहरूलाई म बधाई दिन चाहन्छु। यो प्रोजेक्ट ओपन छ छलफल सुरुवात गर्ने मनोज मेनाङलाई हामीले सम्झिने किन सम्झिने त्यतिखेरको नगर विकासका चाहिँ साथीहरूले योगदान गर्नेहरूलाई सम्झिने किन सम्झिने अब त्यो प्रोसेसबाट अगाडि बढ्दै आएर स्वर्गीय हाम्रो तारा सुब्बा जो मेयर हुनुहुन्थ्यो तारा सुब्बा उहाँ र मन्जु भण्डारीजीलाई सम्झिने कि नसम्झिने त्यो फर्स्टबाट अगाडि बढेको प्रोजेक्ट इलक राई हुँदै घरको सम्पन्न हुँदै हामीसम्म आइपुग्दाखेरि यो आज उद्घाटन हुँदैछ।
3: बस पार्कमा करिब 300 यात्रु अट्ने सुविधा सम्पन्न प्रतीक्षालय टिकट काउन्टर एटीएम बुथ सिसिटिभी तथा सुरक्षा कक्ष सार्वजनिक शौचालय प्राथमिक उपचार कक्ष मिनिमार्ट तथा यात्रु चढाउन र ओराल्नका लागि 22 अटो अट्ने स्टेसन निर्माण गरिएको छ। अन्डरग्राउन्ड पार्किङ सहित बस पार्क भवनको पहिलो तलामा 18 व्यावसायिक सटर समेत निर्माण गरिएको छ। अब खबर फटाफट।
5: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्तीको निर्माणाधीन पक्की पुलको काम 75% सकियो। अर्को असारमा सकिने पुल निर्माणका लागि 119 करोड खर्च हुने। तनहुँको म्याग्दे गाउँपालिका सगरमाथा आरोहण गर्ने र दूध किसानलाई प्रोत्साहन गर्दै झण्डा सहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई 5 र दूध बेच्ने किसानलाई लिटरमा 10 रुपियाँ दिने। सल्यानका अस्पताल र स्वास्थ्य संस्थामा 3 निशुल्क दिइने सरकारी औषधिको अभाव। अस्पतालबाट निशुल्क वितरण गरिने 98 प्रकारका औषधि प्रदेश सरकारले अझै पठाएन। अस्पतालमा औषधि नपाएपछि बिरामीहरू महँगोमा निजी मेडिकलबाट किन्न बाध्य। गुल्मी मदाने एकका किसानलाई गाई स्याहार भत्ता। स्थानीय लैनु गाई पाल्ने मदाने एक अग्लुङका किसानलाई हरेक गाईका लागि वार्षिक 2,000 स्याहार भत्ता दिइँदै।
3: ललितपुरको खोकनाका स्थानीयले तराई काठमाडौँ फास्ट ट्र्याकको प्रस्थान बिन्दुमा रोपाई कार्यक्रम गरेर आवाज उठाउने भएका छन्। खोकना र बंगमतीको मूर्त अमूर्त सम्पदा र संस्कृति बचाऊ भन्ने नारासहित सोमबार फास्ट्र्याकको प्रस्तावित प्रस्थान बिन्दु खुडोलमा रूपाई गरिने भएको हो। नेवाको अस्तित्वको वार्की पार्कको लडाईँ भन्दै सरकार समिति खोकनाले कार्यक्रम ल्याएको हो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले भर्खरै गीत सुनिसक्नुभयो। अब कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: BFBS Gorkha Radio。
1: तपाईं लाई फोर्सेस डिस्काउंट्स को बारे में था सा था सही न बने सुनी हाल होस यो विशेष करी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी बने तैयार करिए को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िए का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकान का साथे थुप्रे रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्बन्धमा छूट पाउन सक्छ अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: थनगढीमा पानीको अभाव टार्न दमकल र रोड वासरले पानी पाडेका छन्। उपमहानगर प्रमुख गोपाल हमालले वडा नम्बर 6 जाली क्षेत्र स्याउले बजार क्षेत्र लगायतमा पुरानो दमकल र रोड वासर प्रयोग गरी पानी वितरण गरिएको जानकारी दिनुभएको छ। विभिन्न वडामा पानी वितरण कार्य आइतबार पनि जारी राखिने हमालले बताउनु भएको छ। कर्णाली राजमार्गमा काम गर्न जिम्मा लिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया सुरु भएको छ। सार्वजनिक सूचना प्रकाशित गर्दै सड़क डिभिजन कार्यालय जुम्लाले कालीगोठ जुम्ला र मुगुमा सञ्चालित ठेक्का सम्झौता अन्त्य सम्बन्धी 15 दिने सूचना निकालेको सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। यसअघि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सड़कका 10 रुग्ण आयोजनाका ठेक्का तोडिएको सड़क डिभिजन कार्यालयले जनाएको छ। काभ्रेको पनौतीमा 1422 वर्षदेखि मनाइँदै आएको हिले जात्रा सुरु भएको छ। जात्राको परम्परा अनुसार पुण्यमा तखोलामा नागको प्रतीकका रूपमा 2 बाँस तिर्साइने र देवगण 2 नाकेगुहरू सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। जात्रा सुरु गरिएकै दिन राति अबेर भद्रकालीको व्रत तानिन्छ भने रातभरि गैँडो पूजा होम गर्ने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। त्रयोदशीदेखि पूर्णिमाको रात र उन्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टैदेखि खेतको काम थाल्ने प्रचलन रहिआएको छ। मध्य प्रदेशकै सबभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
4: नेपाल भारत सहकार्यमा करिब 5 अघि निर्माण गरिएको यो सिंचाइ आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा सङ्कटमा परेको हो। वर्षा बारा र रौतटका हजारौं किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल ढोका साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बङ्गरी खोला पर्साको सिसिया खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनु भयो।
5: यो 50 वर्ष पहिला 2030 सालमा उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ।
4: यी पुलहरू दैनिक हजारौँ स्थानीय बासिन्दा विद्यार्थी किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिंचाइ मात्रै होइन नहरको दुवै किनारमा बनेका सडकहरू दक्षिणी मधेसको महत्वपूर्ण वैकल्पिक सडक सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगंज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर 5 अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न सङ्घर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययन सहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर साहब बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनु पर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ। पर्याप्त पानी नपुग्दा नहरको पुछार क्षेत्रका किसानहरू अझै सिंचाइ समस्याबाट प्रभावित छन्।
5: विगत 10 हामीले नारायणी सिंचाइको नेपाल पूर्वी नहरमा पानी आउने स्रोत नै भारतीय दोन शाखा नहर हो र दोन शाखा नहरमा विगत 10 क्यानाल डिसेपिङ डिसेल्टिङको काम हुन सकेको थिएन र उहाँहरूको नहरको अवस्था धेरै दयनीय थियो। हामीले आफ्नो डिमान्ड राख्ने क्रममा पत्रबाट र त्यही उहाँहरूकै कार्यालयमा गएर भेटेर पनि आफ्नो कुरा राख्दै आएका थियौँ, तर उहाँहरूले हामीलाई फुल सप्लाई दिन सक्नु भएन। जहिले पनि नेपाल र भारत बिचको सम्झौता अनुसारको पानी आएन, नआएर नेपाली किसान दाजुभाइ दिदीबहिनीहरूले समयमा कहिले पनि पानी पाउन सक्नु भएन र हाम्रो उत्पादनमा पनि यसले धेरै ठुलो नकारात्मक भूमिका खेलेको देखियो।
3: कञ्चनपुरको भीमदत्त नगरपालिकाले थारू जातिको परम्परागत नेतृत्व प्रणाली भलमनसा बडगर प्रथालाई कानुनी मान्यता दिएको छ। नगरपालिकाले 19 नगरसभाबाट भलमनसा तथा बडगर सञ्चालन सम्बन्धी कार्यविधि 2083 पारित गरेपछि यो प्रणालीले कानुनी हैसियत प्राप्त गरेको हो। भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीका अनुसार राणा थारू समुदायको अभ्यासलाई सम्मान गर्दै नगरपालिकाले यो निर्णय गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा सधैँ जस्तै म तुलसीको हार्दिक नमन

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत अनि दुःखमा संगीत र यस्तै यस्तै मधुर नेपाली गीत संगीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृंखलामा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेछु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, माटो बोलेको गीतबाट। र आज मैले व्यवसायको उठानमा गीतकार राजकुमार पुडा सैनीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, जोन साईको स्वर अनि संगीतमा।

नेपालको माया बोकी हिँड्ने एउटा नेपाली मनको गीत, आँखामा नेपाल, मनमा नेपाल, मुटुको हरेक ढुकढुकीमा नेपाल भएपछि श्रोताहरू, त्यो हिमाल, त्यो पहाड अनि त्यो तराईको माया कहाँ मेटिन्छ र? संसारको जुनसुकै भूगोलमा पुगे पनि त्यो झल्को कहाँ हराउँछ र? माटोको सुगन्धले हरपल तानिदिँदा विकास र समृद्धिले फड्को मारेकै ठाउँ भए पनि त्यो बाटो बिरानो नै लागिदिन्छ। त्यसमाथि पनि श्रोताहरू, हाम्रो रगतको कण कणमा हाम्रै हिमालको पानी बगेको छ। यहाँको घाम बेसी, डाँडा पाखा यही हाम्रो छातीमा घडेपछि हामी देशभन्दा पर कदापि किमार्थ हुन सक्दैनौँ। देशलाई बिर्सनु त्यति सजिलो पक्कै छैन। मुटुभित्र देश बसिसकेपछि त्यो कहिले मेटिँदैन। बरु श्रोताहरू, देशभन्दा पर बस्नु पर्दा मन बिटुलो भएर देशै दुखी रहन्छ, तर देशको माया इन्ची घट्दैन। सुन्दर शान्त देश छोडेर नेपालीलाई कुनै संसार धाउनु समेत छैन। बरु जुनी जुनी यही देशको मुहार फेर्ने दिनको प्रतीक्षामा हरेक नेपालीहरूको मन छटपटिनु पर्दछ भन्ने सग्लो देश प्रेम देशभक्ति गीतबाट सधैँ जस्तै आजलाई पनि मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरिसकेको छु, जसमा सोरहेको थियो श्रोताहरू जोन साईको, भने सङ्गीत पनि जोन साईकै रहेको थियो अनि गीत रचना थियो राजकुमार पुडा सैनिकको। सङ्गीतको कुरा, सङ्गीतकै जानकार बीच यहाँ अब भने म डाक्छु श्रोताहरू गायिका सुनिता कार्कीलाई।

दुनियाँमा सबैभन्दा अत्याचारी आँखा। आदरणीय श्रोताहरू, आँखा कति कठोर हुन्छ नि, सायद त्यसको मापन नहोला र नै त भनेको हुनुपर्दछ अत्याचारी आँखा, आँखा लाग्ला है भनेर। फेरि त्यसैमाथि श्रोताहरू, मायाको दुनियाँमा त ताकी ताकी तीर चलाएर घाइते बनाउने, खुत्रुकै पार्ने समेत आँखा नै भएको, जाली आँखा, घाती आँखा, पक्षपाती आँखा, अपराधी आँखा मात्र होइन, पत्थरलाई समेत मैन जस्तै पगाल्ने चमत्कारी समेत हुन्छ आँखा भन्ने भावको यो गीत थियो। सुरेश अधिकारीको शब्द सङ्गीत अनि गायिका सुनिता कार्कीको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, आँखाले तानेपछि कति प्रेमीहरूलाई दिल हराएको समेत पत्तो हुँदैन, थाहा हुँदैन।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोताहरु, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरुको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा हुनुहुन्छ तपाईँहरू यो बेला, जहाँ संगीतको सुमधुर लहरहरू राखिरहेको छु। र यसै क्रममा श्रोताहरु, मैले भर्खरै गीतकार निलम गाउँले अर्थात् निलम कुमार थापाको गीत रचना, जितु पुनको संगीत र प्रमोद खरेलको स्वर रहेको एउटा सुमधुर गीत राखे, जहाँ दिल हराएको कुरा थियो श्रोताहरू। वास्तवमा आदरणीय श्रोताहरू, दिल त्यति बेला हराउन पुग्दछ जति बेला दिलको लगाम अर्कैको हातमा भइदिन्छ, र त्यो हात भनेको माया गर्ने मायालुको हात हो, जसले जता डोर्याए पनि डोरिँदै एकोरो दिल पछि पछि लागिरहन्छ। त्यसैमाथि एउटा दिल घरदेश अनि अर्को दिल चाहिँ परदेश हुँदा त त्यहाँ धेरै जसो घर देशतिरै दिल तानिन पुग्छ, र मायालुले देश फर्कदा नेपाल पुग्दा

हजुर श्रोताहरू, कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो। यसपालिको छुट्टी नेपाल पुगेरै मायालु मनसँग बिताउने एउटा बेजोड र बेगले उडिरहेको मनको गीत मायाको बन्जम हान्ने र प्याराशुटमा उडेर कहिले सगरमाथाको शिखर हेर्ने अनि कहिले पातले हुम्ला जुम्ला लिपुलेख र लिम्पिया धुरामा अलि बिटुलो भएको नेपाली मनमा मलम समेत लगाउँदै नेपाली परिकारमा रमाउने दुई प्रेमीहरूको संवाद थियो प्रस्तुत गीत निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा। गीत रचना रहेको थियो श्रोताहरू एनपी परदेशीको, भने संगीत यसमा रहेको थियो रोशनी श्रेष्ठको। वास्तवमा आदरणीय श्रोताहरू, जहाँ माया गाढा हुन्छ नि त्यहाँ माया टाढा कहिले हुँदैन, बरु उल्टै प्रेमीहरू त्यही अनमोल मायाको सधैँ पूजा गर्ने प्रण गरिरहेका हुन्छन्।

आदरणीय श्रोताहरू, माया पूजा, माया प्राप्ति अनि माया जीवनका खुसीहरू बोक्ने एउटा आधार, त्यसैले त माया अनमोल हुन्छ, विशाल हुन्छ। अनि यही कुरामा मात्रै प्रेमीहरू एक ठाउँ हुन सके, एक अर्काको आत्मा भित्रै कसिलो भएर बसिदिन सके र सजिलैसँग जिउने अनि मर्नेसम्मको जिन्दगीको कामना त्यहाँ पुरा भइदिन्छ र सिङ्गो घर संसार नै एक अर्का बीचको त्यही प्रेमिल पल भइदिने। यो सुमधुर युगल गीत थियो श्रोताहरू, हेम तामाङ र सञ्जीविनीको स्वरमा, निलम आङबुहाङ राईको गीत रचना अनि तारा प्रकाश लिम्बुको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोताहरू, प्रेमीहरूको चाहना भनेकै अनमोल मायाका पलहरू मनमा साँचेर सारा खुसी समेटेर बाँच्ने नै भइदिन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा, तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको कुरा गरिरहेको छु, सङ्गीतको झन्कार राखिरहेको छु अनि स्वरको लहर राखिरहेको छु। एक किसिमले भन्ने भने श्रोताहरू, सङ्गीत गङ्गा कार्यक्रम सङ्गीतको त्रिवेणी, जहाँ शब्द, सङ्गीत अनि स्वरका कर्णप्रिय लहर लहरी राखिरहेको छु भन्दा पनि हुन्छ। र यसै क्रममा भर्खरै मैले गीतकार मुकेश राईले लेख्नुभएको एउटा युगल गीत यहाँहरू माझमा राखे, राजेश पायल राई र बानिका प्रधानको स्वरमा, हरि लम्सालको सङ्गीत अनि गीतकार मुकेश राईको गीत रचनामा, जुन गीतले श्रोताहरू जीवनको अनमोल क्षणलाई एक मुष्ट सङ्गालेर जीवनका सारा खुसीहरू बटुलेर एक अर्का सँगै जीवनको अन्तिम क्षणसम्म बाँच्न चाहने प्रेमिल मनको बोली बोलेको थियो। अनि हरेक बिहानीको सुरुवातदेखि साँझसम्म सँगसँगै बिताएर फुलझै कोमल र सुवासिलो प्रेमको सन्देश दिन चाहने मनको भाव बोलेको थियो। हुन पनि आदरणीय श्रोताहरू, जब दुई मन यति धेरै मखमली मायामा अल्झिन पुग्दा मन यति साह्रो बकिन्छ नि, यति साह्रो पुलकित भइदिन्छ नि, कहिले त्यो मन चरी भएर उडेर कोसेली पुर्याउने मात्रै होइन, हावा भएर सरर उडेर फुलकै सुवास कोसेली लानेसम्म हिम्मत राख्न थाल्दछ। एकैछिन गीतकार घनबहादुर थापा मगरलाई यहाँ म डाक्न चाहन्छु दुर्गा परियार अनि मुन्ना गुरुङको साथमा, र यसमा सङ्गीत भर्नु भएको छ डाक्टर किरातले।

हजुर आदर्श दाहरू, दुई मन वारी पारी भएर बस्ताको पीडा बोलेको यो रमाइलो गीत राखेँ यहाँहरू माझमा। दुर्गा परियार र मुन्ना गुरुङको स्वरमा गीत रचना रहेको थियो, गीतकार घनबहादुर थापा मगरको भने सङ्गीत यसमा रहेको थियो, सङ्गीतकार डाक्टर किरातको। र आदरणीय श्रोताहरू, अब भने म यो बसाई अर्थात् बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको पुच्छारतिर आइसकेछु, बिसौनीतिर आइसकेछु र भने ओझेल पर्ने तर्खरमा छु। र यो बिसौनीमा नारी हस्ताक्षर गीतकार राखी गौचनले लेख्नुभएको एउटा सुमधुर गीत यहाँहरू माझमा राख्दै म बिदा हुन चाहन्छु। यो गीतमा स्वर रहेको छ गायिका अनुपमा प्रधानको, गीत रचना राखी गौचन को रहेको छ भने संगीत पूजन लोघानको रहेको छ। र यही गीत छाड्दै म भने बिदा हुन चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, सुखमा संगीत दुःखमा संगीत। अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: इङ्ग्ल्यान्डले पनामासँग खेल्दा घाना र क्रोएसिया बीच पनि खेल हुँदैछ। खेल अघि भेनेजुएला भूकम्पमा ज्यान गुमाएकाको स्मरणमा मौन धारण गरिएको छ। समूहमा इङ्ग्ल्यान्ड प्रथम स्थानमा छ भने पनामा प्रतियोगिताबाट विदा भइसकेको छ। अङ्क तालिकामा तेस्रो स्थानमा रहेको क्रोएसिया र घानाले नकआउटमा स्थान बनाउन सङ्घर्ष गर्दैछन्। इङ्ग्ल्यान्ड भने समूह विजेता बन्ने दाउमा छ। विश्वकपमा बिहान 5 बजेपछि समूह जे र केका 4 खेल हुनेछन्। गण्डकी प्रदेशसभाको बैठकमा मन्त्रीहरूले बजेट सम्बन्धी सांसदका प्रश्नको जवाब दिएका छन्। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद नेउपानेले संघ सरकारले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा आउन नसकेको बताउनुभयो। मन्त्री नेउपानेले एक घर एक धारा अभियान अन्तर्गत आगामी वर्ष 15,000 घरमा खानेपानी धारा जडान गर्ने लक्ष्य लिएको बताउनु भएको छ। वन तथा वातावरण मन्त्री नम्डु गुरुङले प्राकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले धौलागिरी अस्पतालमा हरि खड्का ट्रमा सेन्टरमा औजार उपकरण खरिदका लागि 60 लाख बजेट विनियोजन गरिएको जानकारी गराउनु भएको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन्दले ASR 5 गते प्रदेशसभामा बजेट ल्याउनु भएको थियो। कीर्तिमानी आरोही फुन्जो झाङ्गु लामालाई गोर्खाको चुम्नुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ। सगरमाथा सबभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा कायम गरेकी लामालाई गाउँसभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। पालिकाले यो वर्षलाई मनासलु हिमालको सफल आरोहणको 70 वर्ष पुरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ। स्विस आल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिम प्राप्त गरेकी फुन्जोले 14 घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै सबभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको थियो। सन् 2024 उहाँले आधार शिविरबाट 14 घण्टा 31 मिनटमा सगरमाथाको शिखर चुम्नु भएको थियो। ललितपुरको खोकनाका स्थानीयले तराई काठमाडौँ फास्ट ट्र्याकको प्रस्थान बिन्दुमा रोपाई कार्यक्रम गरेर विरोध जनाउनु भएका छन्। खोकना र बुङ्गमतीको मूर्त अमूर्त सम्पदा र संस्कृति बचाऊ भन्ने नारासहित सोमबार फास्ट ट्र्याकको प्रस्तावित प्रस्थान बिन्दु खुडोलमा हुने रोपाई गरिने भएको हो। नेवाको अस्तित्वको वार्की पार्कको लडाईँमा समग्र सोनेगावासीमा सहभागिताको लागि आह्वान गरिएको जनसरोकार समिति खोकनाले जनाएको छ। बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म रोपाई कार्यक्रम गर्ने समय तय गरिएको छ। सरकारले द्रुत मार्ग निर्माणका लागि 2072 सालदेखि नै मुआवजा लिन भनेकोमा स्थानीयले अस्वीकार गर्दै प्रदर्शन गर्दै आएका छन्। अरणीको राजमार्ग ASR 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ।
4: स्तरोन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यही 22 असारदेखि आउँदो साउन 4 गतेसम्म रातिका बेला टिप्पर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा निषेध गर्ने निर्णय भएको छ। यस्तै यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। समितिले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गरिने समेत जनाएको छ। एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने भएको छ।
3: संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सदस्यलाई तालिम दिने भएको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गर्दै सांसदलाई 2 दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार 15 र 16 गते सांसदलाई तालिम दिन लागि छ। तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई तालिममा उपस्थित हुन भनिएको छ। रूपन्देहीको रोहिणी गाउँपालिका एक गुजर पूर्वाको रोहिणी नदी किनारमा ताजिया मेला हेर्न गएका 2 बालक नदीमा डुब्दा 1 जनाको मृत्यु भएको छ। अर्का 1 बालक बेपत्ता भएका छन्। ओमसतिया गाउँपालिका 4 बसन्तपुर निवासी 9 वर्षीय आकाश पासी र 11 वर्षीय अरमान पठान नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। ताजिया विसर्जनका लागि ठूलो संख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जन स्थलबाट 700 मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए। भेनेजुएला भूकम्पमा ज्यान गुमाउनेको संख्या 1430 पुगेको छ। 3238 घाइते भएका सांसद जोर्ज रोड्रिग्वेजले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले उपलब्ध सचिवहरूमध्येबाटै मन्त्रालयमा सचिव नियुक्त गर्ने जानकारी दिनुभएको छ। मन्त्रालयको कामका लागि नियमअनुसार नै सचिव नियुक्त गर्ने उहाँको भनाइ छ। उहाँले आफूसँग काम गर्न मन लागेको भए स्वतस्फूर्त नाम दिन अपिल पनि गर्नुभएको छ। अर्थतन्त्रलाई टेवा दिन रोजगारी सिर्जना र उद्यमशीलताको विकासका लागि काम गर्ने उहाँको बाचा छ। रूपन्देहीको रोहिणी गाउँपालिका एक गुजर पूर्वको रोहिणी नदी किनारमा ताजिया मेला हेर्न गएका उति बालक नदीमा डुब्दा एकजनाको मृत्यु भएको छ, अर्का एक बालक बेपत्ता भएका छन्। ओमसतिया गाउँपालिका 4 बसन्तपुर निवासी 9 वर्षीय आकाश पासी र 11 वर्षीय अरमान पठान नदीमा पौडी खेल्न गएका क्रममा डुबेका थिए। ताजिया विसर्जनका लागि ठूलो संख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जन स्थलबाट 700 मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए। डिएसपी कृष्णबहादुर चन्दले आकाशवासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल भैरहवा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो। बेपत्ता भएका अरमान पठानको खोजी कार्य जारी छ। धनगढीमा पानीको अभाव टार्न दमकल र रोडवासरले पानी बाँड्ने क्रमलाई निरन्तरता दिएका छन्। उपमहानगर प्रमुख गोपाल हमालले वडा नम्बर 6 जाली क्षेत्र स्याउले बजार क्षेत्र लगायतमा पुरानो दमकल र रोड वासर प्रयोग गरी पानी वितरण गरिएको जानकारी दिनुभएको छ। विभिन्न वडामा पानी वितरण कार्य आइतबार पनि जारी राखिने हमालले बताउनु भएको छ। मध्य प्रदेशकै सबभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली अहिले जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
4: नेपाल भारत सहकार्यमा करिब 5 दशक अघि निर्माण गरिएको यो सिंचाइ आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा सङ्कटमा परेको हो। पर्सा बारा र रौतहटका हजारौं किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल ढोका साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बङ्गरी खोला पर्साको शिष्या खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो।
5: यो 50 वर्ष पहिला 2030 सालमा उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ।
4: यी पुलहरू दैनिक हजारौँ स्थानीय बासिन्दा विद्यार्थी किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिंचाइ मात्रै होइन नहरको दुवै किनारमा बनेका सडकहरू दक्षिणी मधेसको महत्वपूर्ण वैकल्पिक सडक सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगंज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर 5 दशक अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न सङ्घर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययन सहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर साहब बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनु पर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ। पर्याप्त पानी नपुग्दा नहरको पुछार क्षेत्रका किसानहरू अझै सिंचाइ समस्याबाट प्रभावित छन्।
5: विगत 10 वर्षदेखि हामीले नारायणी सिंचाइको नेपाल पूर्वी नहरमा पानी आउने स्रोत नै भारतीय दोन शाखा नहर हो र दोन शाखा नहरमा विगत 10 वर्षदेखि क्यानाल डिसेपिङ डिसेल्टिङको काम हुन सकेको थिएन र उहाँहरूको नहरको अवस्था धेरै दयनीय थियो। हामीले आफ्नो डिमान्ड राख्ने क्रममा पत्रबाट र त्यही उहाँहरूकै कार्यालयमा गएर भेटेर पनि आफ्नो कुरा राख्दै आएका थियौँ, तर उहाँहरूले हामीलाई फुल सप्लाई दिन सक्नु भएन। जहिले पनि नेपाल र भारत बिचको सम्झौता अनुसारको पानी आएन, नआएर नेपाली किसान दाजुभाइ दिदीबहिनीहरूले समयमा कहिले पनि पानी पाउन सक्नु भएन र हाम्रो उत्पादनमा पनि यसले धेरै ठुलो नकारात्मक भूमिका खेलेको देखिन्थ्यो।
4: समयमै पुनर्निर्माण र आवश्यक बजेट व्यवस्थापन हुन नसके मधेसको कृषि उत्पादन ग्रामीण यातायात औद्योगिक ढुवानी तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने सरकारवालाहरूको चेतावनी छ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: विश्वकप फुटबलमा इङ्ल्यान्ड समूह विजेता बन्दै समूह एलबाट अन्तिम 32 पुगेको छ। अहिले भर्खरै सम्पन्न खेलमा इङ्ल्यान्डले पनामालाई पराजित गरेको हो। इङ्ल्यान्ड 2-0 विजयी भएको छ। न्युयोर्कमा भएको खेलमा विजय भएसँगै इङ्ल्यान्ड समूह विजेता बन्दै अन्तिम 32 पुग्न सफल भएको छ। यही समूहकै घाना र क्रोएसिया बीचको खेलमा क्रोएसिया 2-1 विजय भएको छ। यससँगै समूहमा दोस्रो बन्दै क्रोएसिया पनि अन्तिम 32 पुग्न सफल भएको छ। विश्वकपमा अब बिहान सभा 5 बजेपछि समूह जे र केका 4 खेल हुँदैछन्। संघीय संसद सचिवालयले प्रतिनिधि सभा सदस्यलाई तालिम दिने भएको छ। संघीय संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई 2 तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार 15 र 16 सांसदलाई तालिम दिन लागि उल्लेख छ। तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई उपस्थित हुन भनिएको छ। अब खबर फटाफट।
4: बाँकेको डुडुवा र राप्ती सोनारी गाउँपालिका जोड्ने राप्तीको निर्माणाधीन पक्की पुलको काम 75% सकियो। अर्को असारमा सकिने पुल निर्माणका लागि 119 करोड खर्च हुने। तनहुँको म्याग्दे गाउँपालिका सगरमाथा आरोहण गर्ने र दूध किसानलाई प्रोत्साहन गर्दै झण्डासहित सगरमाथा आरोहण गर्ने म्याग्देका बासिन्दालाई 5 लाख र दूध बेच्ने किसानलाई लिटरमा 10 रुपियाँ दिने। सल्यानका अस्पताल र स्वास्थ्य संस्थामा 3 महिनादेखि निशुल्क दिइने सरकारी औषधिको अभाव। अस्पतालबाट निशुल्क वितरण गरिने 98 प्रकारका औषधि प्रदेश सरकारले अझै पठाएन। अस्पतालमा औषधि नपाएपछि बिरामीहरू महँगोमा निजी मेडिकलबाट किन्न बाध्य। गुल्मी मदाने एकका किसानलाई गाई स्याहार भत्ता। स्थानीय लैनु गाई पाल्ने मदाने एक अग्लुङका किसानलाई हरेक गाईका लागि वार्षिक 2000 स्याहार भत्ता दिइँदै। गएको जेठ 11 होरी पीडित बागलुङ बडीगाडका 271 जनालाई 22 लाख बढीको सहयोग। लायन्स क्लबको तर्फबाट पीडित परिवारलाई लत्ता कपडा सहित 12,500 र 15 परिवारलाई जस्ता पाता वितरण। म्याग्दी बेनी 2 बगरफाँडको सरस्वती आधारभूत विद्यालयमा कक्षा कोठा बनाउन गोर्खा वेलफेयर ट्रस्टको आर्थिक सहयोग। ट्रस्टको 24,75,000 सहयोगमा अपाङ्ग मैत्री र भूकम्प प्रतिरोधी 3 कोठे भवन निर्माण। र पर्वत जलजला 8 फर्सेका नारायण जीसीको गाई पालनबाट लोभ लाग्दो कमाई। 12 गाई र 1 भैँसीको दुध बेच्दा वार्षिक 24 लाख भन्दा बढी आमदानी। दाना पानी घाँस परालका लागि मासिक 60,000 खर्च हुँदा पनि वार्षिक 17-18 लाख बचत गर्दै।
3: काठमाडौँको चक्रपथ 2 खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारीबीच छलफल र सम्झौता भए पनि निर्माण काम अझै सुरु हुन सकेको छैन।
5: सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाइ छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्षा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ।
3: कीर्तिमानी आरोही फुन्जो झाङबु लामालाई गोर्खाको चुम्नुब्री गाउँपालिकाले पालिकाको पर्यटन सद्भावना दूत घोषणा गरेको छ। सगरमाथा सबभन्दा छोटो समयमा आरोहण गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम राखेकी लामालाई गाउँसभाले पर्यटन सद्भावना दूत घोषणा गरेको गाउँपालिकाका अध्यक्ष निलेमा लामाले जानकारी दिनुभयो। पालिकाले यो वर्षलाई मनासुली हिमालको सफल आरोहणको 70 वर्ष पुरा भएको अवसरमा हिरक वर्षका रूपमा मनाइरहेको छ। स्विस अल्प्स र नेपालको हिमालय क्षेत्रमा तालिम प्राप्त गरेकी फुन्जोले 14 घण्टाभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर आरोहण गर्दै सबभन्दा छिटो आरोहण गर्ने महिलाका रूपमा कीर्तिमान कायम गर्नुभएको थियो। 2024 उहाँले आधारशिविरबाट 14 घण्टा 31 मिनटमा सगरमाथाको शिखर चुम्नु भएको थियो। लेबनानसँग युद्ध रोक्ने सहमति भएकै बेला इजरायली हमलामा 1 जनाको मृत्यु भएको छ। लेबनानको सरकारी न्युज एजेन्सीले एकजनाको जान जाने गरी ड्रोन हमला लगत्तै थप आक्रमण हुँदा केही नागरिक घाइते भएका उल्लेख गरेको छ। इजरायली डिफेन्स फोर्सले भने आफूलाई खतरा ठानेका व्यक्ति लक्षित आक्रमण गरेको बताएको छ। आक्रमणको हेजबुल्लाहले पनि निन्दा गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો
3: विश्वकप फुटबलमा अहिलेसम्म जे र केका दुई खेल भइरहेका छन्। नेपाली समयको बिहान सुबह 5 बजी सुरु भएको खेलमा कोलम्बिया विरुद्ध पोर्चुगल तथा कङ्गो विरुद्ध उज्बेकिस्तान भेटिरहेका छन्। ताजा अवस्थामा उज्बेकिस्तानले कङ्गो विरुद्ध 1-0 अग्रता खेलिरहेको छ भने पोर्चुगल र कोलम्बिया बीचको खेल अहिले 29 मिनट हुँदासम्म गोलरहित बराबरीको अवस्थामा रहेको छ। कोलम्बियासम्म विजेता कायमी रहेर नकआउट खेल्ने तयारीमा छ भने पोर्चुगल पनि विजेता बन्ने होडमा छ। कङ्गो र उज्बेकिस्तान अर्को चरणमा जाने